0: मानसिक स्वास्थ्य तथा मनोसामाजिक आवश्यकता बढ़िरहेको डब्ल्यूएचओको आकलन छ।
1: हानी नोक्सानी कोषले सुन्ला त नेपालको आवाज। गत भदौ 10 गते रसुवा स्थित भोटेकोशी नदीमा आएको भीषण बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति पुर्यायो। बाढ़ीका कारण हजारौं भन्दा धेरैले ज्यान गुमाइसकेका छन्। अहिलेसम्मका विभिन्न वैज्ञानिक विश्लेषणहरूलाई लिने हो भने यसको मुख्य कारक जलवायु परिवर्तन नै रहेको देखिन्छ। नेपाल जस्ता साना मुलुकहरूको कार्बन उत्सर्जनमा सबैभन्दा धेरै योगदान रहे पनि यस्तै साना राष्ट्रहरू बढ़ी मारमा पर्ने गरेका छन्। भोटेकोशी जल प्रलय पश्चात नेपाल सरकारले जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय हानी नोक्सानी कोष समक्ष जनधनको क्षतिपूर्तिका लागि प्रस्ताव पठाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार तत्कालका लागि 20 मिलियन अमेरिकी डलर क्षतिपूर्ति सहयोग माग गरिएको छ। जलवायु परिवर्तन विज्ञ मञ्जित ढकालका अनुसार नेपालले दावी गरेको रकम कानूनी रूपमा बाध्यकारी क्षतिपूर्ति भने होइन। अन्तर्राष्ट्रिय नियम र पेरिस सम्झौतामा कानूनी क्षतिपूर्तिको व्यवस्था नभएकाले आवश्यक रकम अन्तर्राष्ट्रिय समुदाय र छिमेकी मुलुकहरूसँगको सहकार्यबाटै जुटाउनु पर्ने हुन्छ।
0: नेपाली कांग्रेसले 15 महाधिवेशन कार्यतालिका हेरफेर गरेको छ। आन्तरिक विवाद मिलाउन नेताहरूले कसरत गरिरहेका बेला पार्टी निर्वाचन समितिले तल्लो तहमा अधिवेशन कार्यतालिका हेरफेर गरेको हो। कांग्रेसले गाउँ नगर ओडा अधिवेशन असोज 3 र 4 गते गर्ने निर्णय गरेको छ। दुई दिनमध्ये अनुकूलताका आधारमा अधिवेशन गर्न भनिएको छ। त्यसअघि पनि तल्लो तहका अधिवेशन तालिका पटक पटक सारिएका थिए। 6743 अधिवेशनबाट नयाँ कार्य समिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। त्यस्तै असोज 7 गते गाउँ नगर, 10 गते प्रदेशसभा, क्षेत्रीय प्रतिनिधि सभा, क्षेत्रीय अधिवेशन मिति समेत तोकिएको छ।

0: LG ले आयो नया LG Essential Series अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट EMI नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में LG LG लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर नेपाली कंग्रेस भित्र 15 महाधिवेशनलाई लिएर देखिएको विवाद थप पेचिलो बनेका बेला सभापति गगन कुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष सम्वाद गर्न समेत नसकेको गुनासो गरेका छन् पार्टीलाई एउटै प्रक्रियाबाट महाधिवेशनमा लैजाने प्रयास स्वरूप आफूले देउवासँग भेटका लागि पटक पटक पहल गरे पनि समय पाउन नसकेको जानकारी थापाले सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा गराएका हुन्
3: पार्टीभित्र महाधिवेशनको विषयमा फरक मत र विवाद चलिरहँदा आज नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला अर्थात बीपीको 110 जन्म जयन्ती देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ विक्रम सम्वत 1971 भदौ 24 गते जन्मिनुभएका बीपीले नेपालमा राष्ट्रियता लोकतन्त्र र समाजवाद स्थापनाका लागि अतुलनीय योगदान दिनुभएको छ
2: रसुवामा हैजा विरूद्ध 21,000 डोज खोप तथा विभिन्न संक्रामक रोग परीक्षणका लागि आवश्यक किट पठाएको छ मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगबाट प्राप्त हैजा विरूद्धको प्रभावित जिल्लामा पठाइएको हो
3: पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर र जोगीमारामा पहिरोको कारण सड़क अवरूद्ध हुने जोखिम बढ़ेपछि विकल्पका रूपमा गोरखतर्फको सड़क स्तर उन्नतिको काम शुरू भएको छ त्रिशुली नदी वारी गोर्खातर्फको 19 किलोमिटर सड़क स्तर उन्नतिको काम शुरू भएको हो
2: चीन सरकारका तर्फबाट नेपाललाई उपलब्ध गराइएको आपतकालीन राहत सामग्रीको चौथो लट मंगलबार काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ चिनिया जनमुक्ति सेना पीएलए वायुसेवाको Y20A विमान मार्फत ल्याइएको राहत सामग्री नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभयो
3: नेपालमा विद्यार्थी संख्या घट्दै गएपछि सामुदायिक विद्यालय बन्द गाभ्ने र समायोजन गर्ने क्रम तीव्र बनेको छ सरकारी तथ्याङ्क अनुसार हालसम्म 662 वृद्धि भएर 800 सामुदायिक विद्यालय मर्ज भएका छन् पछिल्लो 5 वर्षमा देशभरका सामुदायिक विद्यालयको संख्या 27,813 घटेर 25,623 झरेको छ
2: सुनसरीको झुम्का कारागारबाट गत वर्षको जेएनजी आन्दोलनका क्रममा भागेका मध्ये अधिकांश फर्किएको भए पनि अझै 398 जना फरार छन् कारागारबाट 1,575 जना कैदीबन्दी भागेका थिए
3: वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक केयर गिभरका रूपमा काम गर्न इच्छुक नेपाली युवाका लागि पुनः आवेदन मागेको छ विभागका अनुसार नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलले 1,454 जना नेपाली सहायक श्रमिकका लागि पुनः आवेदन मागेको हो इजरायलले तेस्रो चरणमा 2,300 जना केयर गिभरमा काम गर्ने सहायक श्रमिकको माग गरेकोमा गएको असारमा नेपाल स्थित इजरायली दूतावासले चिठाबाट 836 जना छनौट गरेको थियो

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डेशो खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाई कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुन्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16601-1110 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: अब विदेशका खबर रूस राष्ट्रपति भ्लादिमिर पुटिन ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत आउने भएका छन् उनले आगामी शुक्रबार अर्थात 11 सेप्टेम्बर नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता समेत गर्ने भएका छन् क्रेमलिनका प्रवक्ता दमित्री पेस्कोभले मंगलबार पुटिनको भारत भ्रमण र मोदीसँगको भेटवार्ता बारे जानकारी दिएका हुन् पेस्कोभका अनुसार दुई नेताबीच हुने भेटवार्तामा व्यापार र आर्थिक सहकार्य प्रमुख विषयका रूपमा रहनेछन्
7: अब खेल र खेलाड़ीका खबर बलिउडमा लय गुमाए बलिङमा लय गुमाएसँगै ब्याटिङमा सुधार गर्न नसक्दा नेपालले हारपछि एसीसी प्रिमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ मलेसियामा भएको प्रिमियर कपमा खराब ब्याटिङसँगै नेपाल मंगलबार हङकङसँग 15 रनले पराजित हुन पुग्यो
6: जननायक बीपीको सम्झना शीर्षकमा प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाको विचार छापिएको छ व्यक्तिका नाममा र जातिका नाममा रहेको नेपाली वनलाई राष्ट्रियकरण गर्नु जमीनको हदबन्दी तोक्नु देशको वार्षिक आय व्यय संसदमा प्रस्तुत गर्ने प्रथा बसाल्नु गाउँ गाउँमा रहेका राजाका सिपे जस्ता खारेज गर्नु मुक्ति सेनालाई राष्ट्रिय सेनामा मिलाउनु वाक प्रेस लेखन स्वतन्त्रता कायम गर्नु जस्ता अनेकौं सुधारका काम बीपीले गरेका थिए बनेपा सिन्धुली बाटो भैंसी हेटौडा बाटोको कल्पनाकार पनि उनी थिए
7: अनुत्तरी 24 भदौ शीर्षकमा मल्ल के सुन्दरको विचार कान्तिपुर दैनिकमा छापिएको छ एकातिर स्वयं सरकारद्वारा गठन गरिएको गौरी बहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन नै अलपत्र छ आधिकारिक रूपमा सार्वजनिक गर्न पनि आवश्यक ठानिएको छैन अर्कातिर मानव अधिकार आयोगको प्रतिवेदन र कार्यान्वयनका लागि गरिएको सिफारिश दराजमा थन्किएको छ सुशासनको उद्घोष सहित सत्ता आरोहण गरेकाहरूबाट दायित्व र जिम्मेवारी बोधको खोजी भइरहेको छ आज
6: विश्वासमा मात्रै प्रभावकारी बन्छ पूर्व सूचना प्रणाली शीर्षकमा दिपेश थिमिरेको विचार छापिएको छ भोटेकोशीको घटनालाई राज्यले दिएको पूर्व सूचनालाई नागरिकले किन विश्वास गरेनन् भन्ने कोणबाट अध्ययन गरिनु आवश्यक छ साथै आगामी दिनमा विपद जोखिम न्यूनीकरणको मूल्यांकनमा नागरिकको राज्य संयन्त्रप्रतिको विश्वासलाई नयाँ सूचकका रूपमा समेत समेटिनुपर्छ
7: हस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
8: हजुरको रेडियो 102.1 मेगा
9: रंग बहार
10: वर्ष सँगै उपहारै उपहार
9: बम्परमा यामाहा रेजियर
10: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
10: घर रंगाऊ, खुशी बनाऊ,
9: उपहार जित्ने अवसर पाऊ।
10: वर्ष पेन्स

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 24 गति बुधबार, सेप्टेम्बर 9 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ कृष्ण पक्षको त्रयोदशी तिथि।
1: विशौं स्थापना दिवसको अवसरमा प्युठानको रेडियो माण्डवीलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रसुवा र नुवाकोटका चार चार स्थानीय तहमा हैजा विरूद्धको खोप लगाइँदै किशोरी तथा महिलाको सुरक्षाका लागि नेपाल प्रहरीको विशेष योजना, मनोसामाजिक सहयोग पनि बढाइँदै
1: पर्वतको मोदी खोलाको शाखामा पानीको बहाव बढ्दै तत्काल खतराको जोखिम नरहेको प्रशासनको भनाई, स्थानीयलाई भने सुरक्षित स्थानमा सारियो। भोटेकुसी बाढ़ीका कारण 5,000 भन्दा बढ़ी अझै सम्पर्कविहीन।
0: इजरायलमा सहायक श्रमिकको माग, पाँच थरको पाखाबारीमा फस्टाउँदै सिउँडी फल, राहत लैजान धुन्चेमा हेलिकप्टर कोर्दै जनप्रतिनिधि।
1: हंगेरीद्वारा 10 रूसी कूटनीतिक नियोगका सदस्यलाई देश छोड्न आदेश, रूसले युक्रेनमा पुनः क्षेपणास्त्र आक्रमण शुरू गर्यो, इरानसँगको सैन्य द्वन्द अन्त्य गर्ने प्रयास अमेरिकाको छलफल।
0: र एनबीएलमा आज दुई खेल हुने लीगमा काठमाडौँको दोस्रो जीत, मधेसले खप्तरलाई हरायो, नेपालले एसीसी प्रिमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा विपद पूर्वको सूचना प्रभावकारी गराउनको लागि सरोकारवाला निकायको सक्रियताको प्रसंग।
1: मोबाइलमा सिम कार्ड नभए पनि प्राकृतिक विपदको पूर्व सूचना दिन मिल्ने गरी सरकारले सेल ब्रोडकास्टिङ संचालनको तयारी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल दूरसंचार प्राधिकरणसँगको समन्वयमा एकैपटक धेरै मानिसलाई पूर्व सूचना पठाउन मिल्ने उक्त प्रविधि संचालनमा काम गरिरहेको हो। सेल ब्रोडकास्टिङ संचालनका लागि छुट्टै कार्यदल बनाएर काम भइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। विगतका प्रतिवेदनको सुझावसहित कार्यदलले सेल ब्रोडकास्टिङ संचालनका लागि कार्यविधि अन्तिम चरणमा पुर्याएको छ। उहाँले भन्नुभयो, अब बजेट लगायतका विषय टुंगिएपछि कार्यविधि अनुसार कार्यान्वयनको प्रक्रिया अगाडि बढ़नेछ। कार्यदलका सदस्य समेत रहनुभएका नेपाल दूरसंचार प्राधिकरणका उपनिर्देशक विनोद चन्द श्रेष्ठले विपदको जोखिम र त्यसबाट हुन सक्ने क्षति कम गर्न नेपालमा पनि सेल ब्रोडकास्टिङ संचालन गर्नुपर्ने अघिल्ला सुझाव अनुसार काम भइरहेको समेत बताउनु भएको छ। श्रेष्ठका अनुसार मोबाइलमा सन्देश पठाउन प्रचलित एसएमएस भन्दा त्यो प्रविधि धेरै फरक हुने र प्रभावकारी हुने पनि बताउनुभयो।
0: यसैबीच जिल्ला प्रशासन कार्यालय पर्वतले सूचनाका आधारमा पर्वत स्थित मोदी खोलाको शाखा खोला, किमरूङ खोलामा पहिरो खसेर खोला थुनिएकाले हाललाई अर्को सूचना जारी नहुँदासम्मको लागि उच्च सतर्कता अपनाउनको लागि अनुरोध गरेको छ। त्यस क्षेत्रमा तत्काल ठूलो बाढ़ीको जोखिम नभए पनि जोखिममा रहेका बस्तीका नागरिकलाई स्थानान्तरण गरिएको छ। सीआईएनसँग कुराकानी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले भन्नुभयो,
3: काखी जिल्ला अन्तर्गत चाहिँ अन्नपूर्ण गाउँपालिका वडा नम्बर 11 यो किमरुङ खोलामा त्यो खोलाको छेउमा चाहिँ अब सानो पहिरो भएर त्यो खोलामा खोलाको पानीको बहाव केही रोकिएको थियो हिजो बेलुका राति र त्यो राति रोकिँदाखेरि त्यसले पछि कुनै ठुलो जङ्गलको क्षति ल्याउँछ र त्यसले कुनै विपद ल्याउँछ कि भन्ने घटनालाई मध्यनजर गरी हामीले त्यो खोला साइडमा राति नै राति 8:30 9 बजेबाटै हामीले चाहिँ त्यो खोलाको साइडमा बस्ने सौली बजार माथि तरबिरे थाँती लगायतका माथि घाँद्रुकसम्मका सबै ठाउँका बासिन्दाहरूलाई हामीले सतर्क गराएका थियौँ र त्यो खोलाको बहाव चाहिँ को अवस्था के छ भनेर हाम्रो सुरक्षा निकाय हाम्रो नेपाल प्रहरीलाई पनि हामीले खटाएर स्थानीयहरूलाई पनि खटाएका थियौँ र अहिले खोलाको त्यो थुनिएको बहाव क्षेत्र चाहिँ नि खुलेको छ।
0: कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले अहिले पनि सावधानी अप्नाइएको र सरोकारवाला निकायका प्रतिनिधिसँग समन्वय भइरहेको बताउनुभयो। सुरक्षा निकायका प्रतिनिधिहरूलाई पनि तयारी अवस्थामा राखिएको छ।
1: यसैबीच रसुवाको भोटेकोशी सहितका क्षेत्रमा आएको विनाशकारी बाढ़ी तथा पहिरोबाट मृत्यु हुनेको संख्या 1358 पुगेको छ। बाढ़ीपछि अझै 5428 जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रबाट प्राप्त विवरणका आधारमा हिजो साँझ 7 बजेसम्मको स्थिति प्रतिवेदन सार्वजनिक गर्दै बाढ़ी तथा पहिरोबाट 7037 जना घाइते भएको जनाएको छ। हालसम्म विभिन्न प्रभावित क्षेत्रबाट 13583 जनाको उद्धार गरिएको छ। बाढ़ी प्रभावितको उपचारका लागि विभिन्न 19 स्वास्थ्य संस्थामा 329 जनालाई उपचार गराइरहेको छ। उपचार गरिएका मध्ये 252 जना डिस्चार्ज भएका छन् भने 43 जना उपचाररत छन्। 30 जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ भने उपचारका क्रममा 4 जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। विपद प्रभावित क्षेत्रमा 38 आपतकालीन स्वास्थ्य टोली परिचालन गरिएको छ। ती टोलीमा 175 जना स्वास्थ्यकर्मी रहेका छन्। उनीहरूले 4722 भन्दा बढ़ी बिरामीलाई उपचार दिइरहेका छन्। त्यस्तै विभिन्न होल्डिङ सेन्टरमा 13 मनो सामाजिक परामर्श टोली मार्फत 4111 भन्दा बढ़ी व्यक्तिलाई मनो सामाजिक परामर्श सेवा दिइएको छ। सब व्यवस्थापन तथा पहिचानका लागि 32 फरेन्सिस टोली परिचालन गरिएको छ। रसुवामा अज्ञात तथा बेपत्ता व्यक्तिको पहिचानका लागि डीएनए नमूना संकलनको व्यवस्थापन पनि गरिएको छ भने हालसम्म 102 शवको शनाखत भइसकेको प्रतिवेदनमा उल्लेख छ।
0: रसुवाको भोटेकोशी बाढ़ीपछि रसुवा र नुवाकोटका हैजा विरूद्धको खोप लगाउने तयारी पनि सरकारले गरिरहेको छ। प्रारम्भिक चरणमा दुवै जिल्लाका 4 स्थानीय तहमा यो खोप लगाउन लागि हो। 1 वर्षमाथिका सबै उमेर समूहका व्यक्तिलाई खोप लगाउने तयारी भएको सीआईएनसँग कुराकानी गर्दै बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक मन्त्रालयका रागीश्री कक्षपतिले बताउनुभयो।
4: अब यो एकदम विपद भएको अवस्थामा चाहिँ हामीले हैजाको खोप जुन सुरु गर्दैछौँ त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाकोटको 4 रसुवाको 4 स्थानीय तहका प्रभावित वडाका 1 वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौँ। यो लाउन चाहिँ किन जरुरी छ भने यसबाट कुनै पनि हैजा नहोस् भन्नको लागि लाउँदैछौँ। र यो चाहिँ हामीले तपाईँको स्थानीय तहमा भएका स्वास्थ्य संस्थाहरूसँग तपाईँले समन्वय गरेर तपाईँले त्यहाँबाट खोप प्राप्त गर्न सक्नुहुन्छ। सम्भवतः पर्सिदेखि नै हामीले यो खोप चाहिँ सुरु गर्न जाँदैछौँ।
0: होल्डिङ सेन्टरमा रहेकाहरू मध्ये पनि महिला बालिका तथा गर्भवती सुत्केरीको विशेष स्याहार र सुरक्षाको आवश्यकता विपदको समयमा पर्छ। यसका लागि नेपाल प्रहरीको तयारी के छ? सीआईएनसँग कुराकानी गर्दै नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफले
5: प्रहरी कर्मचारी खटाएको छौ त्यो प्रहरी कर्मचारीहरूले पनि त्यही खटिनुहुन्छ उहाँहरूलाई भन्दा नि भयो। महिला प्रहरी कर्मचारी हुनुहुन्छ। 2 नम्बरमा अब मोबाइलहरू भएकोहरूले त 1000 100 नम्बर फोन गरे पनि हुन्छ। अब महिला बालबालिकाको केस हेरे 104 डेडिकेटेड नम्बर पनि हो। यो केन्द्रमा यहाँ भैरीको रिमान्डमा छ। यसको अफिस चाहिँ हाम्रो डिएसपी लेभलको प्रहरी अधिकृत बस्नुहुन्छ। होइन यौन शोषण गर्न सक्ने दुर्व्यवहार गर्न सक्ने गतिविधि हुन सक्ने प्रबल सम्भावनालाई मध्यनजर राख्दै हामीले सूक्ष्म रूपमा निगरानी गरिरहेका पनि छौँ। त्यसको लागि हामीले सम्बन्धित ठाउँमा फिजिकल्ली हाम्रो प्रहरी कर्मचारी महिला प्रहरी कर्मचारी खटाएका छौँ। गलत गतिविधि गर्न सक्लान् भनेर हामीले त्यसमा चाहिँ उहाँहरूको पहुँचलाई घोषित गरेको अवस्थाहरू छ। हामी जथाभावी राहतको नाममा होस् वा सहयोगको नाममा होस् वा चाहिँ परामर्शको नाममा होस् जफायतै गर यस्ता संवेदनशील व्यक्तिहरूलाई चाहिँ टचमा आउने गर्न नपाउने गरेको व्यवस्था मिलाएको छ। अब सँगसँगै अहिले जुन हिसाबले हाम्रो चाहिँ सबै ठाउँमा अब आश्रय स्थलमा त प्रहरी डेफिनेटली छ। त्यसमा नि महिला प्रहरी कर्मचारी नै हुनुहुन्छ। नजिकको प्रहरी कार्यालय वा त्यहीँ आफूसँग खटिनु भएको प्रहरी कर्मचारीलाई उहाँले आफ्ना समस्याहरू आफूलाई कसैले त्यस्तो किसिमको प्रलोभन देखाइरहेको फेड देखाइरहेको वा कुनै किसिमको गतिविधि गरिरहेको सन्दर्भमा आफूलाई शंका लाग्छ भने भन्न सक्नुहुनेछ।
1: गत भदौको जेन्जी आन्दोलनमा मृत्युवरण गरेका 45 शहीदका शालिगहरू सहितको जेन्जी शहीद पार्क तयार भएको छ। सातबाटो स्थित राष्ट्रिय खेलकुद परिषद राखेप परिसरमा रहेको पार्कमा आज शालिग अनावरण गरिँदैछ। गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले बिहान 8:30 शालिग अनावरण गर्ने कार्यक्रम तय भएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी लगायतका विपदपछि मनोसामाजिक स्वास्थ्य र सरोकारवालाको भूमिका
6: भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा उनीहरूलाई चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले उनीहरूले आफ्नो पीड़ाहरू भन्न सक्छन्।
1: इजरायलमा सहायक श्रमिकको माग पाँच थरको पाखाबारीमा फस्टाउँदै सिउडी फल लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
8: सबैभन्दा महत्वपूर्ण कुरा, छ महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: छ महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
8: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
9: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
7: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा जेन्जी आन्दोलनको एक वर्ष, राजनीतिक शक्ति सिंहदरबारबाट जंगी अड्डा सरेका ती पाँच दिन शीर्षकमा खबर प्रकाशित छ। यसलाई मातृका दाहाल र तुफान न्यूपानले लेख्नु भएको छ। गत वर्ष जेएनजी आन्दोलनपछि निर्वाचित सरकार ढलेसँगै नयाँ सरकार गठन, संसदको भविष्य र मुलुकको राजनीतिक संक्रमण बारे भएका वार्ताको केन्द्रमा नेपाली सेना रह्यो। आन्दोलनपछि विकसित घटनाक्रम बुझ्न कान्तिपुरले घटनाबारे जानकारका 25 जनासँग कुराकानी गरेको प्रसंगलाई यहाँ समावेश गरिएको छ। राहत लैजान धुन्चीमा हेलिकप्टर कुर्दै जनप्रतिनिधि शीर्षकमा गंगा विषयले खबर लेख्नु भएको छ। हेलिकप्टरको विकल्पमा ड्रोनबाट थोरै थोरै सामान ओसार्न थालिए पनि अपुग्छ। सड़क सम्पर्क टुटेपछि पैसा भएर पनि खाद्यान्न किन्न नपाउने अवस्था रहेको छ। त्यस्तै जेएनजी दिवसमा प्रधानमन्त्री शाहको खोजी शीर्षकमा खबर प्रकाशित छ भने भित्रपृष्ठमा कृष्णवीरको नयाँ ट्र्याक कति भरपर्दो शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डको नयाँ ट्र्याकमा माटो र चट्टान बलियो बनाउने गरी तत्काल काम गर्न विज्ञहरूको सुझाव छ। विकल्पमा सुरुङ वा पुल बनाउनु पर्नेमा जोड़ दिइएको छ। त्यस्तै कांग्रेसमा सहमति खोज्न अधिवेशनको कार्यतालिका संशोधन शीर्षकमा अर्को खबर प्रकाशित छ। 3 र 4 असोजमा वडा अधिवेशन थालेर गाउँ नगरपालिका अधिवेशन र प्रदेशसभा तथा जनप्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सहित 16 देखि 19 असोजमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरिएको छ। त्यस्तै जलवायु न्यायका लागि कूटनीतिक पहल बढ़ाइँदै शीर्षकमा राजेश मिश्रले पनि खबर लेख्नु भएको छ।
0: नागरिक दैनिकमा सहकर्मी गुमाउँदाको पीड़ा भुलेर उद्धारमा सक्रिय सुरक्षाकर्मी शीर्षकमा रमेश धमलाले लेख्नु भएको खबर छापिएको छ। नेपाल प्रहरीका 25 जना बेपत्ता छन्, 3 जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका 13 जना बेपत्ता छन्, 1 जनाको मृत्यु छ। सेनाका अधिकृत र जवान गरी 45 जना बेपत्ता रहेका छन्। रसुवा स्थित चीनतर्फको ढोका हरेक दिन बिहान 7:30 बजे खुल्थ्यो। नेपालतर्फबाट सशस्त्र प्रहरी बलले 7 बजे ड्यूटी लिइसकेको हुन्थ्यो। भदौ 10 गते सदाझैं सीमा सुरक्षा कार्यालय बीओपी टिम्बुरेका सशस्त्र प्रहरी निरीक्षक अम्बीर खत्री 10 जनाको टोली लिएर सीमा सुरक्षामा खटिनु भएको थियो। छानबिन प्रतिवेदन सार्वजनिक नहुँदा सुशासनमा बाधा शीर्षकमा अर्को खबर छ। नेपाल सुशासन निगरानी समूहले जेएनजी आन्दोलनसँग सम्बन्धित छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। अत्यावश्यक सेवाबाट वञ्चित बाढ़ी पीड़ित रेडक्रस शीर्षकमा खबर छापिएको छ। अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको महासंघ आईएफआरसीले नेपालको बाढ़ी प्रभावित क्षेत्रका धेरै परिवार अझै पनि अत्यावश्यक सेवा र मानवीय सहायताबाट वञ्चित रहेको जानकारी दिएको छ। आर्थिक कारोबार दैनिकमा जेएनजी आन्दोलनको 1 वर्ष कर्जा प्रवाहको गति बढ़ाउन असफल शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ। भोटेकोशी बाढ़ी आउँदो पर्यटकीय मौसममा आंशिक असरको शंका शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकमा अवैज्ञानिक बस्ती विकासले नदी किनारमा महाविपत शीर्षकमा बहुज प्रसाद यादवले लेख्नु भएको खबर छापिएको छ। नदी किनारमा बस्ती बसाउँदा बाढ़ीका कारण हरेक वर्ष ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ। नेपालमा हरेक वर्ष मनसूनको समयमा हुने जनधनको क्षतिको मुख्य कारण मध्ये एउटा यही नै हो। यो मुलुककै एक गम्भीर समस्याको रूपमा देखिएको छ। भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले नदी किनारका बस्तीमा पुर्याएको महाप्रलय यसको पछिल्लो उदाहरण रहेको गरिएको छ। जेएनजीका अपेक्षा सुशासन र भ्रष्टाचार नियन्त्रण शीर्षकमा विवेक रेग्मीले लेख्नु भएको खबर पनि छापिएको छ। 1 इन्च पनि विचलित हुने छैनौं लामिछाने शीर्षकमा लेखिएको खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाब दिने ठाउँमा समयले आफूहरूलाई पुर्याएको उल्लेख गर्नुभएको छ। भित्री पन्नामा अर्को खबर छापिएको छ। इजरायलमा सहायक श्रमिकको माग भएको बारेमा वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक केयर गिभरका रूपमा काम गर्न इच्छुक नेपाली युवाका लागि पुनः आवेदन माग गरेको हो। पाखाबारीमा फस्टाउँदै सिउँडीको फल शीर्षकमा राधा लुइटेलले फिदिमबाट लेख्नु भएको खबर छ। किसान कर्मलाई थाँती राखेर काठमाडौँ जानुभएका 5 थरको हिलिहाङ गाउँपालिका 7 का ओमनाथ रिजाल पछिल्लो समय थाथलो फर्केर सिउँडी फल अर्थात ड्रागन फ्रूट उत्पादनमा व्यस्त हुनुहुन्छ। उहाँ लगायत अरू किसानहरू पनि यो खेतीमा आकर्षित हुँदै गएका छन्। नयाँ पत्रिका दैनिकमा नेपालले माग्यो थप प्राविधिक उपकरण शीर्षकमा परशुराम काफेले लेख्नु भएको खबर छापिएको छ। सरकारले खोज तथा उद्धार तथा डीएनए पहिचान कार्यमा संलग्न सरकारी निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक उपकरण सहयोग माग गरेको हो। थपिए विदेशी टोली शीर्षकमा अर्को खबर छ। भोटेकोशीको विनाशकारी बाढ़ीपछि खोज तथा उद्धार कार्यमा शुरूमा भारत र चीनका उद्धार विशेषज्ञ तथा लगतै कोरियाली विज्ञ खटिएकोमा अहिले 3 देशका थपिएका छन्। मलेसिया यूएई र अस्ट्रेलिया का उद्धार टोलीले काम गरिरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। भित्री पन्नामा छापिएको खबर रहेको छ। भग्नावशेषकै अवस्थामा बागमती प्रदेश सभा भवन शीर्षकमा फोस्टोराज अधिकारीले लेख्नु भएको हो। नयाँ प्रदेश सभा भवन भन्दा पनि सरकारको प्राथमिकता प्रशासनिक भवन निर्माणमा देखिएको उल्लेख गरिएको छ। अर्को खबर बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म हेलिकप्टरमा 833 को उद्धार शीर्षकमा लेखिएको छ। पवन तिमल सिन्हाले लेख्नु भएको हो। काठमाडौँ छिर्ने मुख्य राजमार्गमा सधैं दुःख, वैकल्पिक सड़क निर्माणमा व्यवस्था शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको छ। रणनीतिक महत्वको द्रुत मार्ग निर्माणमा अत्यधिक विलम्ब, सोचिएको छैन अन्य विकल्प। त्यसै गरी पूर्वाधार विज्ञहरूले पनि यसमा चिन्ता व्यक्त गरेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा सैटेलाइट मार्फत इन्टरनेट सेवा दिँदै एनसेल शीर्षकमा खबर छापिएको छ भने भोटेकोशी बाढ़ीबाट निजी क्षेत्रमा परेको क्षतिमा विश्व बैंकले चासो राखेको बारेमा पनि खबर छापिएको छ।
14: साझा खबरमा अब विदेशका खबर। हंगेरीले कूटनीतिज्ञका लागि अस्वीकार मानिएका गतिविधिमा संलग्न भएको आरोपमा रूसी कूटनीतिक नियोगका 10 सदस्यलाई देश छोड्न आदेश दिएको छ। विदेश मन्त्रालयले भने रूसी कूटनीतिज्ञले कस्ता गतिविधि गरेका थिए भन्ने बारे विस्तृत जानकारी गराएको छैन। उनीहरूले कति समयभित्र हंगेरी छोड्नुपर्ने हो भन्ने विषय पनि पुष्टि भएको छैन। तीन दिनको रोकपछि रूसले युक्रेनको राजधानी किएवमा पुनः क्षेप्रास्त आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा 2 जनाको मृत्यु भएको र 7 जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। आक्रमणबाट राजधानीका विभिन्न स्थानमा आगलागी तथा संरचनामा क्षति पुगेको छ। युक्रेनी सेनाले हवाई रक्षा प्रणाली सक्रिय रहेको बताउँदै सर्वसाधारणलाई सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरेको छ। र अमेरिकाले इरानसँगको लामो समयदेखि जारी सैन्य द्वन्द अन्त्य गर्ने प्रयास गरिरहेका बेलामा पश्चिम एसियामा आफ्नो सैन्य तथा गुप्तचर उपस्थिति घटाउने सम्भावनाबारे अमेरिकी सैनिक र गुप्तचर अधिकारीहरूबीच अनौपचारिक छलफल शुरू भएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाए अनुसार रक्षा तथा गुप्तचर निकायका अधिकारीहरूबीच पश्चिम एसियाका क्षेत्रीय सैन्य आधार, सैनिक संख्या र अन्य संरचना घटाउने विकल्पबारे छलफल भइरहेको हो।
0: साझा खबरमा अब खेलकुदका खबर। नेपाल भलिबल लीग एनभीएल अन्तर्गत आज 2 खेल हुँदैछन्। पहिलो खेल अन्नपूर्ण र खपतट बीच अपरान्ह 4 बजे शुरू हुनेछ। पहिलो खेलमा कर्णालीसँग पराजित भए पनि काठमाडौँ र मधेसलाई पराजित गर्दै अन्नपूर्ण लयमा देखिएको छ। काठमाडौँ र कर्णाली बीचको दोस्रो खेल साँझ 7 बजे हुनेछ। हिजो भएको खेलमा काठमाडौँ रेड्सले सगरमाथा स्मासर्सलाई पराजित गर्दै दोस्रो जीत हात पारेको थियो। हिजो भएको अर्को खेलमा मधेस वारियर्सले पहिलो जीत निकालेको छ। नेपालले एसीसी प्रिमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। समूह ए को विजेता नेपालले समूह बी को उपविजेता ओमानसँग सेमी फाइनल खेल्ने भएको हो। हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भए पनि समूहको विजेताकै रूपमा रहेको छ। समूह उपविजेता बनेको हङकङले सेमी फाइनलमा समूह बी को विजेता यूएईसँग खेल्ने भएको छ। र सोलुखुम्बुको माप्या दुधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको एभरेस्ट भ्यू ट्रेल रेसले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। पर्यटन प्रवर्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड़ दिएको साहसिक दौड़ले फ्रान्सको विश्व प्रसिद्ध अल्ट्रा ट्रेल संस्थाबाट आधिकारिक मान्यता पाएको हो।
14: भोटिकोशी बाढ़ी प्रभावितका लागि मनोपरामर्शको महत्व, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
16: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डिशो खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम.
1: साझा खबरमा अब विपद र मनोसामाजिक स्वास्थ्यको कुरा. बाढ़ी लगायतका कुनै पनि विपदका घटनापछि आफन्तको मृत्यु धन सम्पत्तिको क्षतिका कारण परिवार तथा समुदायका सदस्यमा मानसिक रूपमा आघात पर्छ. यस्तो अवस्थामा उनीहरूलाई मनोसामाजिक सहयोगको आवश्यकताका बारेमा साथी दीपक आचार्यले मनोविद पद्मप्रसाद घिमिरेसँग कुराकानी गर्नुभएको छ.
2: यदि बुवा आमा बाँचेकै भए पनि उहाँले चाहिँ राम्रोसँग स्याहार पाउनु भएको छ कि छैन, पौष्टिक तत्व पाउनु भएको छ कि छैन. यदि पौष्टिक तत्व नपाएको भएदेखि उहाँले प्रशस्त रूपमा दुध दिनै सक्नुहुन्न, आउँदै आउँदैन. आमाले मा प्रशस्त दुध उत्पादन हुनुको लागि आमाको मनोविज्ञान चाहिँ स्वतन्त्र सुरक्षित र भरपर्दो हुनुपर्छ.
3: होल्डिङ सेल्टरमा बस्दाखेरि भनेको जस्तो कुराहरू नपाउने हुन्छ. अझ किशोरी महिलाहरू भर्खर अब रजस्वला शुरू हुनेहरूलाई आफ्नै किसिमको अप्ठ्यारो हुन्छ. मनमा कस्तो खालको असर पर्छ र उहाँहरूलाई परामर्शको कतिको आवश्यकता पर्छ?
2: किशोरी छोरीहरूमा हामीले ख्याल गर्नुपर्ने, रजस्वला शुरू भएको हुन्छ, 81 नयाँ ठाउँमा आउँदाखेरि चाहिँ केही पनि थाहा छैन, कहाँ कसरी व्यवस्थित गर्ने हो भन्ने कुराले चाहिँ मनोवैज्ञानिक रूपमा अब असुरक्षित छु भन्ने खालको चाहिँ महसुस हुन्छ. त्यसो हुनाले हामीले सम्भव भएसम्म त्यो होल्डिङ सेन्टरहरूमा छोराको लागि टोयलेट र छोरीको लागि टोयलेट चाहिँ फरक ठाउँमा बनाइदिनुपर्छ. अनि अर्को चाहिँ त्यो सेनिटरी प्याडहरू चाहिँ डिस्पोज गर्न त्यो सुरक्षित तरिकाले राख्ने ठाउँहरू चाहिँ तुरन्त व्यवस्था गर्नुपर्छ. त्यसले गर्दाखेरि चाहिँ उनीहरूमा कम्तीमा नयाँ ठाउँमा आए पनि म सुरक्षित रहेछु यति भने पनि त रहेछ भन्ने कुरा चाहिँ हुन्छ.
3: यो बेलाको जुन त्रास फेरि पनि आउला भन्ने त्रास हुन सक्छ, अरू अरू कुरा हुन्छ, यस्तो विपद पर्यो भन्ने हुन्छ होइन, त्यो त्रासबाट उहाँहरूले मुक्ति पाउन चाहिँ के उपायहरू हुन सक्छ?
2: यसको लागि चाहिँ हामीले उनीहरूलाई चाहिँ पहिलो नम्बरमा चाहिँ विपद भनेको चाहिँ लगातार आइराख्दैन. दोस्रो कुरो चाहिँ हामीले सुरक्षित ठाउँमा जाने बित्तिकै त्यसको जुन असरको कमी भइहाल्छ. अनि बालबालिकामा चाहिँ राम्रो पछि के छ भने अलिकति ठुलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, भन्न जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ. दोस्रो नम्बरमा चाहिँ भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा चाहिँ उनीहरूलाई चाहिँ चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले चाहिँ उनीहरूले आफ्नो पीड़ाहरू भन्न सक्छन्. अपाङ्गता भएका बाल बालिकाको लागि अलिकति बढी चुनौती छ, खास गरेर सुन्न नसक्ने, देख्न नसक्ने अथवा हिँड्न नसक्ने अवस्थामा चाहिँ यस्तो खालको विपत्तिले चाहिँ अझ बढी चुनौती थप्छ.
3: अब उहाँहरू सबैलाई अब सामान्य अवस्थामा फर्किनको लागि अब उठ्नुपर्छ होइन भन्ने प्रभावित क्षेत्रका मानिसहरूलाई परामर्शका कार्यक्रमहरू कतिको गएको पाउनु भएको छ?
2: अहिले चाहिँ मलाई एउटा मानेमा चाहिँ खुसी के लागेको छ भने हामी अलि सचेत हुन थालेछौँ थालेका छौँ र सामाजिक संस्थाहरूले पनि त्यस्तै किसिमको तयारीहरू गर्न थालेको छन्. यो घटना हुने बित्तिकै हाम्रो संस्था सड़क आश्रित मानवमुक्त अभियान नेपाल संस्थाले सिविनसँग मिलेर सुरुमै एक चरण 30 जनालाई अर्को चरण 20 जनालाई गरेर लगभग 50 जनालाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सेवाको तालिम दिइसक्यौं र त्यसमा 12 जनालाई चाहिँ हामीले फिल्डमा खटाइसक्यौं.
1: मनोविद पद्मप्रसाद घिमिरेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक. रसुवा र नुवाकोटका 4-4 स्थानीय तहमा हैजा विरूद्धको खोप लगाइँदै किशोरी तथा महिलाको सुरक्षाका लागि नेपाल प्रहरीको विशेष योजना मनोसामाजिक सहयोग पनि बढ़ाइँदै पर्वतको मोदी खोलाको शाखामा पानीको बहाव बढ़दै जोखिममा रहेका स्थानीयलाई भने सुरक्षित स्थानमा सारियो. भोटेकोशी बाढ़ीका कारण 5,000 भन्दा बढ़ी अझै सम्पर्क विहीन. इजरायलमा सहायक श्रमिकको माग, पाँच थरको पाखा बारीमा फस्टाउँदै सिउडी फल राहत लैजान रसुवाको धुन्चेमा हेलिकप्टर कुर्दै जनप्रतिनिधि. हंगेरीद्वारा 10 रूसी कूटनीतिक नियोगका सदस्यहरूलाई देश छोड्न आदेश. रूसले युक्रेनमा फेरि क्षेपास्त्र आक्रमण शुरू गर्यो. इरानसँगको सैन्य द्वन्द अन्त्य गर्ने प्रयास अमेरिका छलफलमा. र एनबीएलमा आज 2 खेल हुने काठमाडौँको दोस्रो जीत मधेसले खप्तरलाई हरायो. नेपालले एसीसी प्रिमियर कपको सेमी फाइनलमा ओमनसँग खेल्ने. साझा खबरको अन्त्यमा कार्टुन कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ विगतका राजनैतिक दल र नेतृत्वहरू जसको आलोचना भइसकेपछि विभिन्न आन्दोलन र असन्तुष्टिहरू पनि बढे र नयाँ पुस्ता र नयाँ उमेर समूहका व्यक्तिले अहिलेको सरकारको नेतृत्वको बागडोल समारी झएका छन् तर अहिले पनि नागरिकले सोचे जस्तो काम हुन नसकेका विभिन्न गुनासाहरू आइरहेका छन् भने विभिन्न प्रकारका दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ र नागरिकहरू अहिलेको नयाँ सरकारले पनि त्यस अनुसारको काम गर्न नसकेको भन्न थालेका छन्। यहाँ गृहमन्त्री सुधन गुरूङ जस्ता देखिने व्यक्ति एउटा कुनै सार्वजनिक सभा समारोहमा अगाडिपट्टि भाषण गर्नको लागि त्यहाँ मञ्चमा उभिएको जस्तो देखाइएको छ र देब्रे हात नागरिक स्तर तल मञ्चभन्दा मुनिपट्टि रहेका व्यक्तिहरूतर्फ देखाइएको छ भने गृहमन्त्री गुरूङ जस्ता देखिने व्यक्ति भाषण गर्दै केही बोलिराखेका जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ,
4: ए पुराना दल तिमीहरू सुध्रनु क्या, हामीलाई त फुर्सदै छैन।
5: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोष रावल।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोबाट सुन्न सकिन्छ। साथै यो कार्यक्रम सीआईएन खबर .com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन मार्फत पनि सुन्न सकिन्छ।
1: ओल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कणाधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
0: कार्यक्रम पोषण संवादको आज 150 भाग हामी प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भीषण बाढ़ीले बालबालिका र बाल पोषणमा पारेको प्रभाव र पोषण सुधारका लागि गर्नुपर्ने कार्यको बारेमा छलफल गर्नेछौ।
1: रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीका कारण 1300 भन्दा धेरैको मृत्यु भइसकेको छ भने कयौं बालबालिका अभिभावक विहीन भएका छन्। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला बाढ़ीबाट बढ़ी प्रभावित छन्। त्यहाँ प्रभावित भएका बालबालिका तथा किशोर किशोरीहरूले विभिन्न समस्या भोगिरहेका छन्। नुवाकोट पुग्नुभएका साथी सुशीला श्रेष्ठले उहाँहरूसँग भेटेर कुराकानी गर्नुभएको छ। एकैछिन सुनौ उहाँहरूलाई।
2: अहिले यहाँ चाहिँ बस्नु भएको कति भयो? अस्ति बाढी आइदिए है बस्नुभएको घर चाहिँ? घर त अब छैन, बाढीले लग्यो। ए, कलेजबाट आउँदा घरै छैन? छैन। कलेजबाट आउँदा त खालि म गानै छैन घर, तल गानै छैन घर, हेर्नै गएको छैन के हेर्नु घरै छैन। कस्तो भयो त भनेर मन लाग्यो घरै त भएपछि के हेर्नु मन लाग्यो? आफू जन्मेको होला, खेलेको हुर्किएको ठाउँ छैन। अब अस्ति म गएको थिएँ, केही पनि छैन। कता पनि थियो घर? घर बिचमा थियो, दुईवटा होलाको अलि बिचमा थियो, दुईवटा रोडको भित्रपट्टि थियो। केही पनि हामीले त केही पनि छिटो भएन नि त। हाम्रो सबै छिटो हुन्छ, घरको त सबैजना सेफ हुन्छ। अनि उता बेत्रावती के अरे के ढुङ्गे भन्दा उता भने जस्तो बाटै छैन नि त, कसरी आउनु? कलेज जाने उता हामी आउँदा चाहिँ थिएन कलेज, यता घर आउने बाटो हामी चाहिँ उता डाँडामा गएको थियौँ नि त, अनि उतै उतै जङ्गल जङ्गल गएर युवाको निक्लेर
3: उतै उतै हुनाले स्कुलबाटै कलेजबाटै माथि माथि हिँडेर कति हिँड्नु पर्यो?
2: हामी धेरै हिँड्यौँ, लगभग 5-6 घन्टा
3: हिँड्यौँ। 6 घन्टा हिँडेर आउनु,
2: बस्दै बस्दै हिँड्दै 5-6 घन्टामा आयो। 10-15 जना थियो हाम्रो
3: साथीहरू। अनि अब आफ्नो गाउँ त नजोरी भन्नु त सुन्नुभयो होला नि?
2: सुन्यो
3: त्यस्तै हुँदाखेरि। अनि त्यति बेला चाहिँ घरमा फोन गऱ्यो हतार?
2: घरमा फोन लागेको थिएन त्यो बेला, नेटवर्क थिएन नि त, हामी जङ्गलमा थियौँ त्यो बेला फोन लागेको थियो। पछि यतै आइपुगेँ भनेर
3: त्यो बेला के आयो मेरो घरमा के भयो होला भन्दै त भयो होला,
2: घर बगाइसो भन्ने लाग्यो किनकि धेरै ठुलो आएको उताको त्यत्रो त्यो यति ठुलो ठुलो घरहरू त बगाइसक्यो।

0: कसरी कुरा गर्नुहुन्छ?
1: लाग्यो फोन बल्ल बल्ल नेटवर्क नआएर यताउता गरे जस्तो लाग्यो.
0: कति बेर पछि?
1: लगभग एक घन्टा भयो.
0: एक घन्टाको समयसम्म त डर भयो होला. के भयो त्यति बेला मनमा?
1: के हुनु, ढुकढुक भाग्यो, धेरै टेन्सन भाग्यो.
0: तर मम्मी बुवा के हुनुहुन्छ, कस्तो हुन्छ भनेर,
1: सेफ हुनुहुन्छ कि हुँदैन भनेर सबैजना सेफ हुनु हुन्छ भन्नुभयो.
0: त्यति बेला एक घन्टासम्म त थाहा थिएन नि त के छ अवस्था भनेर. अनि एक घन्टा पछि थाहा हुँदा कस्तो लाग्यो? त्यो कुरा
1: खुसी लाग्यो.
0: कतिजनाको त हुनुहुन्न नि त बग्यो सबैजना?
1: धेरैजनाको
0: हुनुहुन्छ. अब अहिले त्यो बाढीको त्यति बेलाको त्यो भिडियोहरू आइरहन्छ नि त, आइरहेको बेला हेर्दाखेरि चाहिँ कस्तो लाग्छ?
1: अहिले नै नराम्रै लाग्छ. अब आफ्नै अगाडि देखा गरेर होला भिडियोहरू हेर्दा चाहिँ मलाई त्यस्तो केही पनि लाग्यो. सबै आफ्नै अगाडि देखियो नि त.
0: अब त्यो भिडियोहरू पटक पटक आइरहन्छ नि त.
1: सानो सानो बच्चाहरू त्यो गर्दाको देख्दा चाहिँ लास्ट नराम्रो लाग्छ.
0: भिडियोहरू नआएदेखि हुन्थ्यो.
1: सानो सानो बच्चाहरूको चाहिँ भिडियो नहाल्नु भएको जस्तो लाग्छ. भर्खर जन्मिनु भएको बच्चाहरू पनि आइरह, एक दुई वर्ष बच्चाहरू पनि आइरह, पुरै बच्चाहरू उयो जमिन मुनि भएको आइरहेको त्यस्तो देख्दा चाहिँ धेरै नराम्रो लागिरहेको छ.
0: बसाई चाहिँ कस्तो छ?
1: बसाई अब ठिकै छ. अब काहीँ नबस्नु भनेर बस्न पाएँ. अब गाह्रो त गाह्रै
0: नै. कस्तो छ व्यवस्था?
1: सुत्ने हामी म्याटमा सुतिर हो उता. अहिले अहिले डस्नाहरू पनि दिनुभएको छ. ठिकै छ.
0: अहिले डस्नाहरू मच्छरहरू लाग्दो रहेछ नि
1: होइन? लाग्छ अलिअलि. अब आयुर्वेदिकभित्र बिरामीहरू पनि हुन्छ. गाह्रै
0: सुत्नु लाग्छ लाग्दैन? सुत्नु लाग्छ
1: लाग्छ.
0: कतिजना छ कोठामा तपाईँहरूको? अब
1: कोठा भनेर छुट्टै कोठा होइन, यस्तो प्यासेजमा हो. सबैजना धेरैजना हुनुहुन्छ.
0: अरू स्कुलमा?
1: हजुर,
0: स्कुलको प्यासेजमा
1: होइन, आयुर्वेदिक
0: ए आई वा.
1: हजुर,
0: प्यासेजमा सुत्ने गराएको
1: छ त्यहाँनिर. त्यस्तै त हो. अब रुम त त्यहाँनिर बिरामीहरूलाई पनि राख्नु पर्यो नि त. अनि रुममा सुत्नु मिलेन नि त.
0: प्यासेजमा सुत्ने गराएको
1: छ सबैजना. त्यही हो हजुर,
0: प्यासेजमा भित्रको.
1: हजुर,
0: तपाईँहरू पनि
1: सबैजना?
0: अनि निन्द्रा लाग्छ?
1: अनि निन्द्रा त लाग्दैन. के गर्नु, अरू केही उपाय पनि छ?
0: कतिजना सुत्नुहुन्छ प्यासेजमा चाहिँ?
1: है, धेरैजना हुनुहुन्छ. कन्या त होइन, अहिलेसम्म छ.
0: जस्तो अहिले सम्झ्दाखेरि दुईजना होला भन्ने
1: हुनुहुन्छ होला. अब प्यासेजमा धेरै हुन्छ, लानु हुनुहुन्छ. 10-20 जना, 25 जना, 100 जना.
0: त्यस्तो सुताउँदाखेरि चाहिँ कसरी सुताउँछ? बच्चा बच्चा अब तपाईँहरू किशोरीहरू किशोरीहरूतिर
1: फ्यामिली मिलेर
0: लहरै हुन्छ कि अलिक फरक फरक
1: लहरै हुन्छ?
0: डर लाग्छ कि लाग्दैन सेफ्टीको कुराले? कि
1: अब डर त लागिहाल्छ नि. अब त्यो चोरहरू आइरह भन्ने सुनिरह, डर त लाग्छ.
0: तपाईँलाई चाहिने आवश्यक सामानहरू दिनुभएको छ?
1: सामानहरू त अहिलेसम्म पाइरहेको छ.
0: के चाहिँ भयो, के चाहिँ मन परेको छैन, अलिक व्यवस्थित छैन, अलिक यो चाहिँ राम्रो भयो भने भन्ने जस्तो?
1: यस्तो त बस्ने ठाउँ मात्रै हो, बस्ने ठाउँ छैन. अब अरू लुगाहरू खानेकुराहरू दिइरहनु भएको छ नि त. अब बस्ने ठाउँ चाहिँ अलि राम्रो भइदिए,
0: सेपरेट भयो भने
1: चाहिँ.
0: अब कहिलेसम्म यसरी बस्ने?
1: खै अब बस्ने ठेगान नभए त्यही हो.
0: अब छिटै मिलाउला, व्यवस्था गर्ला भन्ने त आशा होला.
1: आशा छ, अब गर्नुहुन्छ होला बिस्तारी. सबै मिलाउनु पर्यो, टाइम त लागिहाल्छ.
0: तपाईँ के भन्नुहुन्छ सरकारलाई चाहिँ? अब
1: सरकारलाई अब हामीलाई बस्ने ठाउँ चाहिँ छिटै मिलाइदिनु भएको छ. त्यही
0: किन छिटै मिलाउनु?
1: अब बस्न अलिक सेफ हुन्छ नि त. आफूलाई डर हुँदैन मनमा. अलिक बस्ने ठाउँ भयो भने आनन्दसँग सुत्न भयो भने पाइन्छ नि त.
0: राति कति बजी निदाउने गरेर?
1: खै थाहा नै हुँदैन. अब निन्द्रा लाग्दैन. अब यस्तो भइरहेको सबैजना हुनुहुन्छ सँगै. अब त्यस्तो बस्नुमा अलि उ नै हुन्छ.
0: घरको आफ्नो कोठा याद आउँछ,
1: डर लाग्छ पनि
0: के होला भन्नु.
1: अब राति के कोही अब चोर सोर आएर केही गरिदियो भने नि अब हुन्छ नि त.
0: गेट त लाग्छ,
1: गेट त लगाउँछ
0: तर त्यत्रो मान्छे.
1: अब कस्तो के भयो सम्हाले यस्तो खराब छ.
0: खानपान चाहिँ कस्तो छ यहाँको? अब
1: खानपान त राम्रो दिइरहनु भएको छ.
0: राम्रो भन्नाले कस्तो कस्तो छ? कतिचोटि भात दिनुहुन्छ, कतिचोटि दाल तरकारी के छ?

0: खाना बिहान दिनुहुन्छ, खाजा पनि दिनुहुन्छ दिउँसो, अनि बेलुका पनि खाना दिनुहुन्छ।
1: के हुन्छ खानामा चाहिँ?
0: खानामा तरकारी, दाल, भात सबै हुन्छ।
1: तरकारी कस्तो खालको हुन्छ?
0: तरकारी मिठो हुन्छ।
1: होइन, अब कस्तो खालको तरकारी पाक्छ, के खालको पाक्छ कि दिनुहुन्छ, चेन्ज हुन्छ कि?
0: फरक फरक पनि हुन्छ, अब जस्तो हुन्छ त्यस्तै पकाउनुहुन्छ होला अब आजले पनि।
1: खाजा चाहिँ?
0: खाजा मोमोहरू त्यस्तै त्यस्तै, चाउमिनहरू, बर्गरहरू खाजा पनि राम्रै दिइरहनु भएको छ।
1: स्वास्थ्यमा केही समस्या भएको छ?
0: छैन,
1: सबै प्याडहरू दिनुभएको छ।
0: प्याडहरू दिनुभएको छ तिमीहरूको?
1: अलिकति असहज अप्ठ्यारो लागेको त्यस्तो छैन?
0: छैन, त्यस्तो गाह्रो भयो।
1: खानपानमा केही कम्प्लेन छैन?
0: छैन।
1: के चाहिँ खानेकुरा आफ्नो घरको कुछ गर्दा?
0: घरमा त सबै नै अब आफ्नो घरमा पकाएर आएको जस्तो हुँदैन नि त, यत्रो धेरैजनालाई पकाउनु भएको छ, आफ्नै घरमा बसेर आएको जस्तो त हुँदै हुँदैन।
1: माछा मासु खान्छ? यहाँ
0: खान्छु,
1: यहाँ
0: यहाँ आएर मैले खाएको छैन।
1: कति दिन? छ दिन भइसक्यो, सात दिन भइसक्यो। के भन्नुहुन्छ, माछा मासु खुवाउँदैनन् नि?
0: है, गरेको छैन। अब यति दिइरहनु भए त्यही ठुलो
1: घरमा चाहिँ जस्तो अब दुध, माछा मासु, अन्डा, घेरागुडी यताउति सबै खाने गराएको थियो होला, या के छ भन्नु पर्दैन?
0: होइन, त्यस्तो दुधहरू खाने गरेको छैन, मलाई मिठो लाग्थेन।
1: मोमो चाउमिन मन पर्ने हो?
0: मोमो चाउमिन मन पर्ने हो, अब दिइरहनु भएको छ त्यो पनि।
1: अब टिक्क लाग्नु थाल्छ होला?
0: होइन,
1: छ दिन सात दिन भइसक्यो खाएको,
0: अब त्यही भयो नि, खानु पाए चाहिँ ठिकै लागेर।
1: केही त सोध्नु हजुरलाई?
2: मेरो नाम साकिला दाहाल हो, म चाहिँ आर्ट क्लासमा संस्कृत सेकेन्डरी स्कुलमा पढ्छु, अनि म चाहिँ देवीघाटमा बस्छु होइन। त्यो बेला चाहिँ हाम्रो स्कुल खोलेको थियो, अनि हामी चाहिँ कोचिङ जान्थ्यौँ बिहान होइन, अनि खाना खाना चाहिँ नजिक मेरो घर थियो, अनि म चाहिँ खाना खानालाई भनेर घरमै आउँथेँ होइन, अनि खाना खाएँ मैले होइन, अनि साथीहरू पनि हुन्छ नि त, अनि खाना खाएँ, अनि फेरि स्कुल फर्किँदाखेरि त के भन्नुहुन्छ भने सबैजनाले बारी आयो, भाग्नुहोस् भाग्नुहोस् भन्नुहुन्छ होइन। मैले चाहिँ विश्वास गरेन क्या, पहिला सानै आउँछ भन्थ्यो नि, अनि फेरि स्कुलै बिदा हो भनेर हल्ला भयो त्यहाँको सानो सानो भाइ बहिनीहरूले, अब दिदी स्कुल जिँदा भयो हजुर नजानुहोस् भन्नुभयो होइन। अनि मैले आतिरै घर गएँ, अनि घर गएर फेरि मैले अब भागम भागम सबैजना भागिरहनु भएको छ, माथि माथि पिपलटारतिर जानुभएको छ भनेको, अनि त्यस्तो धेरै पचाउनु भएन, अनि फेरि पछि सानै आउँछ बारी भन्थानु भयो, अनि फेरि पछि त हल्लै आइहाल्यो, अनि पुरा केही झिक्नाने पनि भ्याएन हामीले होइन, अनि हामी चाहिँ भाग्यौँ मजाले भ्याएको, भाग्यौँ भाग्यौँ भाग्यौँ, केही झिक्नाने भ्याएन, अब हामी सम्पत्तिहरू सबै छोड्यौँ, पछाडि नै बारीमा छोड्यौँ होइन, भाग्यौँ भाग्यौँ भागौँ, अनि आफ्नो जान जोगायौँ।
1: घरमा तपाईँ जाँदाखेरि तपाईँले घरमा मम्मी बुवालाई भन्नुभएको?
2: मेरो घरमा चाहिँ मम्मी र बाबा चाहिँ हुनुहुन्थ्यो, हाम्रो पसल छ त्यही पसल उठाउनु जानुभएको थियो, घरमा चाहिँ आमा मात्रै हुनुहुन्थ्यो, अनि आमाले नि अब ठुलो आउँदैन होला भन्नुभयो, अनि पछि त ठुलै आयो, अनि मम्मी र बाबा पनि अब खोला त ठुलै आयो, अब भाग्नुपर्छ भने, अनि सम्पत्तिहरू केही पनि नलिकन हामी सबैजना भागेकै हो। अब घरको याद आइरहेको छ, बुक कपीहरू घरमा चाहिँ त्यस्तो सबै बगायो, अब केही सामानहरू नि केही झिक्न भ्याएन, पुरा एक्कासी आयो बारी, अनि सबै घरहरू नि बगायो, केही पनि झिक्न भ्याएन हामीले, सबै भिजो गयो, घरै बगायो, अब किताबहरूको त के कुरा गर्नु, स्कुलको ब्याग, किताबहरू, नोट कपीहरू पुरा खेप पनि छैन, घरै छैन। यो घटनाले चाहिँ के सिकायो भन्दाखेरि हामीले चाहिँ त्यो रिस्क लिएर बस्नु हुँदैन घरमै, भागिहाल्नुपर्छ, केही जोखिम मोल्नु हुँदैन कि। हेर्को राम्रो छ, रातहरू ल्याउनुहुन्छ, पार्नुहुन्छ, तर जसलाई चाहिँ धेरै राहतको आवश्यकता उहाँहरूले चाहिँ धेरैचोटि नपाइरहनु भएको छ, अरूहरूले चाहिँ धेरै लिनु भन्छु नि।
1: अरूहरू भन्नाले?
2: अरूहरू जस्तै कि कसैको त घरभित्र बाढी मात्रै पसेको हुन्छ, कसैको घरै गइसकेको मान्छेले चाहिँ धेरै राहत पाउनु भएको छैन, अनि घर नबगाएको अलिअलि मात्रै पानी पसेकोले चाहिँ त्यो बोरा बोरा लिएर गइरहनु भएको थियो। खानपानी राम्रै छ, समयमा दिनुभएको छ, टन्न पुग्ने दिनुभएको छ, राम्रै छ यताको खानपान चाहिँ, अब बस्ने व्यवस्था चाहिँ मिलाइदिए भए अलिक राम्रो
1: हुन्थ्यो।
2: व्यवस्था अब बस्नेको लागि व्यवस्था मिलाइदिनु पर्यो नि त।
1: ए, अब पछिसम्म बस्नुलाई सधैँ बस्नुलाई घर भयो भने अब त्यही ठाउँमा घर होस् भन्ने हो कि अन्त्य होस् भन्ने?
2: अब अन्त्य होस् भन्ने, अब त्यहाँबाट त आफै मरिस्यो, अब त्यहाँ बस्नलाई छुट्टी खालको डर हुन्छ मनमा, त्यस्तो बाढी आयो होइन। अब हाम्रो चाहिँ के होस् भन्दाखेरि एउटा राम्रो बासस्थानको व्यवस्था होस्, अनि खानपानहरूको अब केही झिक्न भ्याएन, अनि पुरा सरकारले नै यो खानपानहरू बस्ने व्यवस्था गरिदिनु पर्यो हामीलाई।
1: अनि पढ्नु चाहिँ पर्दैन?
2: पढ्नु नि पर्छ।
1: अनि पढ्नलाई चाहिँ के होस् अब?
2: पढ्नलाई अब के होस्? व्यवस्था होस् अलि राम्रो,
1: किताब कापी पनि छैन, पनि छैन।
0: चाँडै भन्दा चाँडै पढ्न पाए हुन्थ्यो किनकि एक्जाम पनि नजिक आइसक्यो अब बारीले सबै कुरा बगाइसक्यो नि त त्यही भएर अलिक एक्जाम चाहिँ अलिक पढ्यो सारिदिन पाए हुन्थ्यो
1: सरकारलाई प्रश्न सोध्नु भने के सोध्नुहुन्छ
0: हामीलाई चाहिँ बासी स्थान चाहियो होइन हामीले जसरी पनि पढ्न पाउनु पर्यो छिटो भन्दा छिटो पढ्न पाउनु पर्यो कि अब यो बारीले के भयो भने पढ्नुहुन्छ राम्रो व्यवस्था भयो भने पढ्ने व्यवस्था घरमा बस्नको लागि केही निश्चित ठाउँ हुन पर्यो नि त त्यहाँ बस्ने त्यहाँनिर खाने गर्नेवाला पुरा निश्चित ठाउँ हुन पर्यो आफ्नो व्यवस्था पुरा पक्का हुन पर्यो अनि स्कुल जाने अनि पढ्ने
1: अब पढ्नलाई त त्यस्तो डिस्टर्ब त हुँदैन डर लाग्दैन स्कुल गएर पढ्न
0: अब त्यस्तो डर चाहिँ लाग्दैन होला
1: मम्मी बुवालाई कसरी के भन्नुहुन्छ मम्मी बुवा
0: मम्मी बुवाहरूलाई अब के भन्नु
1: के भन्नुहुन्छ अहिले चाहिँ
0: अब टेन्सन नगर्ने अब घर सम्पत्ति गए पनि मान्छेको ज्ञान जोगियो सबैको त्यो कसैको कोही गयो भनेर त्यो निराश हुनु परेको छैन सबैको ज्ञान जोगियो त्यो नै सबभन्दा ठुलो कुरा हो अब धन सम्पत्तिहरू त पछि नै कमाउनै मिल्छ नि त मम्बुवाहरूको कुराहरू चाहिँ लास्टै सही हो मान्छेको ज्ञान भन्दा ठुलो केही पनि छैन धन सम्पत्तिहरू त पछि नै कमाउनै मिल्छ नि त
1: अब आफू पढ्ने ठुलो मान्छे बन्ने पैसा कमाउने होइन के भन्ने सपना
0: मेरो सपना चाहिँ अब मम्बुवाहरूलाई राम्ररी पाल्ने जे भने पनि भविष्यमा जे भने पनि मम्बुवाहरूलाई खुसी राख्ने खुसी जाने त्यस्तै
1: अनि घर बनाउने
0: अब घर नै बनाउनु त पर्यो नि होइन
1: तपाईँहरूलाई चाहिने सामान हुन्छ नि किशोर किशोरलाई चाहिने महिनावारीहरूलाई चाहिने अरू बेला चाहिने त्यस्तो कुराहरू दिएको मैले
0: प्याडहरू दिनुभएको छ कपीहरू नै दिनुभएको थियो अरे म चाहिँ मामा घर राख्छु कि
3: नुवाकोट पुग्नुभएका सीआईएन कर्मीसँग बालबालिका तथा किशोर किशोरीहरूले पोषणको अवस्था र आफूले भोगेका विभिन्न समस्या र आफूलाई आवश्यक कुराहरूको बारेमा पनि जानकारी गराउनुभयो त्यसै सन्दर्भलाई लिएर हामीले विभिन्न विज्ञहरूसँग कुराकानी पनि गरेका छौं बाढ़ीले प्रभावित क्षेत्रमा अहिलेको अवस्थामा होल्डिङ सेन्टरको व्यवस्थापन लगायतका विभिन्न कुराहरूमा ध्यान दिइएको छ त्यसमा बालबालिकाको पक्षमा पनि विशेष ध्यान दिनु आवश्यक छ विशेष गरेर बालबालिकाको पोषणमा के कुरामा ध्यान दिनुपर्दछ र यो समयमा गतिलो खानेकुरा बालबालिका र किशोरीहरूले प्राप्त गरेनन् भने मनोविज्ञानमा के असर पर्दछ भनेर हामीले मनोविद पदम प्रसाद घिमिरेसँग कुराकानी गरेका छौं
4: बालबालिका भन्ने बित्तिकै एउटा जन्मिने बित्तिकैदेखि हामीले 18 वर्षसम्मकोलाई मान्नु पर्यो र 18 वर्षसम्म भनेपछि उमेर अनुसारको फरक फरक प्रतिक्रिया हुन्छ 3 वर्षसम्मको बच्चाले चाहिँ आफ्नो नजिकको मान्छेले आफूलाई छोएन भने रोई कराई गर्ने सही मान्छेले नछोएसम्म अविश्वास गर्ने सम्भावना हुन्छ भने 3 वर्षभन्दा बढीकोले चाहिँ मेरो अभिभावक खै त मलाई बुवा नै चाहियो आमा नै चाहियो खास गरेर आमा नै चाहियो कता जानुभयो भनेर भन्दाखेरि त्यो स्याहार गर्ने मान्छेले चाहिँ बुझाउनलाई चाहिँ गाह्रो हुन्छ अहिलेको सन्दर्भमा र भविष्यको अनिश्चितता उनीहरूको दुई कुराहरू गुम्यो सँगसँगै पहिलो नम्बरमा आफूलाई ख्याल गर्ने अभिभावक गुमाउनु पुग्यो दोस्रो नम्बरमा चाहिँ आफ्नो परिवारको बच्चाको लागि घर भनेको नितान्त घर मात्रै होइन वरिपरिको वातावरण साथीभाइ सँगिनी सबैलाई हामीले घर भनेर घर पारिवारिक भन्ने कुरा बुझ्छौं भनेपछि दुइटै कुरा गुमाएर अब नयाँ परिवेशमा उनीहरू आउनु पर्दा जबरजस्ती आउनु पर्दाखेरि उनीहरू चाहिँ अहिले छक्क परिरहेको छन् म कहाँ आए होला के होला भनेर त बुझ्नै सकिरहेका छैनन्
3: अब यो अवस्थामा चाहिँ भनौँ न बालबालिकाले अलिकति समयमा खान नपाउँदाखेरि होइन उहाँहरूले त्यो किसिमको वातावरण नपाउँदाखेरि उहाँहरूलाई कस्तो चिन्ता हुन्छ अथवा बाल मनोविज्ञानमा कस्तो असर पर्छ
4: सानो बच्चाहरूलाई त उनीहरूलाई त छिन छिनमै भोक लाग्छ एक वर्षसम्म नपुगेको बच्चाहरूलाई त उनीहरूले हात खुट्टा फालेरै उनीहरूले चाहिँ भोक लागिरहेको हुन्छ अब त्यो बेलामा चाहिँ हामीले बेलामा पुर्याउन सकेन भने उनीहरूको रुन्चेपनाको विकास हुन सक्छ एक दोस्रो नम्बरमा चाहिँ यदि बुवा आमा बाँचेकै भए पनि उहाँले चाहिँ राम्रोसँग स्याहार पाउनु भएको छ कि छैन, पौष्टिक तत्व पाउनु भएको छ कि छैन। यदि पौष्टिक तत्व नपाएको भएदेखि उहाँले प्रशस्त रूपमा दुध दिनै सक्नुहुन्न, आउँदै आउँदैन। एक अनि अर्को कुरो चाहिँ आमाले मा प्रशस्त दुध उत्पादन हुनुको लागि आमाको मनोविज्ञान चाहिँ स्वतन्त्र सुरक्षित र भरपर्दो हुनुपर्छ। भनेपछि मनोवैज्ञानिक रूपमा आमा पनि पीड़ित हुनुहुन्छ, जो बाँचेको आमा बच्चा पनि नयाँ ठाउँमा आएर अप्ठ्यारोमा परेको छ। यो अहिलेको विपत्तिको बेलामा चाहिँ राम्रो पछि चाहिँ के छ भने बच्चाले अलिकति अनुकूल पाउने बित्तिकै उनीहरू पूर्व अवस्थामा चाहिँ चाँडै फर्किन सक्छन्।
3: अहिले अब जो आउँछ चाउचाउ ल्याउँछ भन्ने जस्तो अथवा बिस्कुट ल्याउँछ भन्ने बालबालिकामा हुन्छ नि, बालबालिकालाई के चाहिएको छ पोसिलो कुराहरूदेखि ती कुराहरू, अब कोहीलाई चाहिँ त्यही कुरा मनपर्छ फेरि बालबालिकाको मनोविज्ञानको हिसाबले होइन, त्यो
4: हजुर
3: त्यस्तो कुरालाई चाहिँ कसरी ध्यान दिनुपर्छ?
4: वास्तवमा यी कुराहरू किन हुन्छन् त भन्दा चाहिँ म खास गरेर विपद तयारी कक्षाहरूमा हामी बस्दाखेरि चाहिँ हामीले नेपालीले चाहिँ विपत्ति पर्ने परिसकेपछि चाँडै बिर्सिने चाहिँ हाम्रो एउटा नियति नै भयो। विपत्ति पर्दाखेरि हामीले मिनिमम स्ट्यान्डर्डहरू के न्यूनतम मापदण्डहरू के हुन्, के कुरा पालन गर्नुपर्छ, के कुराको लागि हामीले चाहिँ जोखिम ठाउँमा अथवा विपद परेका ठाउँमा प्रभावित मान्छेलाई कस्तो किसिमको खाद्यान्न लैजाने, के गर्ने भन्ने कुरा न राज्य स्तरसँग त्यो तयारी अवस्थामा छ, न त्यो स्थानीय सरकारसँग छ, न हामी सर्वसाधारण जनता नै सचेत छौ। त्यसले गर्दाखेरि चाहिँ हामीसँग जे पाइन्छ जो बिग्रिँदैन तुरन्त त्यही कुराहरू लैजान चलन छ। त्यो तत्कालको लागि चाहिँ ठिक हो, तर 72 घण्टापछि छिटो उपयुक्त होइन। फेरि
3: अबको समयमा चाहिँ जो अप्ठ्यारोमा परेका बालबालिकाहरू हुनुहुन्छ होइन, उहाँहरू अब त्यहाँ होल्डिङ सेल्टरमा बस्दाखेरि भनेको जस्तो कुराहरू नपाउने हुन्छ, अझ किशोरी महिलाहरू भर्खर अब रजस्वला सुरु हुनेहरूलाई आफ्नै किसिमको अप्ठ्यारो हुन्छ, त्यस्तो बेलामा चाहिँ भनौ न उहाँहरूको मनमा कस्तो खालको असर पर्छ र उहाँहरूलाई परामर्शको कतिको आवश्यकता पर्छ?
4: यही बेलामा हामीले खास गरेर हामीले छोरीहरू किशोरी छोरीहरूमा हामीले ख्याल गर्नुपर्ने, एउटा चाहिँ उनीहरूमा यौनिक उत्सुकता सुरु भएको हुन्छ, दोस्रो नम्बरमा रजस्वला सुरु भएको हुन्छ, तेस्रो नम्बरमा चाहिँ एक्कासी नयाँ ठाउँमा आउँदाखेरि चाहिँ हामी केही पनि थाहा छैन, कहाँ कसरी व्यवस्थित गर्ने हो भन्ने कुराले चाहिँ मनोवैज्ञानिक रूपमा अब असुरक्षित छु भन्ने खालको चाहिँ महसुस हुन्छ। त्यसो हुनाले हामीले सम्भव भएसम्म त्यो होल्डिङ सेन्टरहरूमा छोराको लागि टोयलेट र छोरीको लागि टोयलेट चाहिँ फरक ठाउँमा बनाइदिनुपर्छ। अनि अर्को चाहिँ त्यो सेनिटरी प्याडहरू चाहिँ डिस्पोज गर्न त्यो सुरक्षित तरिकाले राख्ने ठाउँहरू चाहिँ तुरन्त व्यवस्था गर्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ उनीहरूमा कम्तीमा ल नयाँ ठाउँमा आए पनि म सुरक्षित रहेछु यति भने पनि त रहेछ भन्ने कुरा चाहिँ हुन्छ।
3: यो बेलाको जुन त्रास फेरि पनि आउला भन्ने त्रास हुन सक्छ, अरू अरू कुरा हुन्छ, यस्तो विपद पर्यो भन्ने हुन्छ होइन, त्यो त्रासबाट उहाँहरूले मुक्ति पाउन चाहिँ के उपायहरू हुन सक्छ?
4: यसको लागि चाहिँ हामीले उनीहरूलाई चाहिँ पहिलो नम्बरमा चाहिँ विपद भनेको चाहिँ लगातार आइराख्दैन, दोस्रो कुरो चाहिँ हामीले सुरक्षित ठाउँमा जाने बित्तिकै त्यसको जुन असरको कमी भइहाल्छ। अनि बालबालिकामा चाहिँ राम्रो पछि के छ भने अलिकति ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, भन्न जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ। दोस्रो नम्बरमा चाहिँ भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा चाहिँ उनीहरूलाई चाहिँ चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले चाहिँ उनीहरूले आफ्नो पीड़ाहरू भन्न सक्छन्। अपाङ्गता भएका बालबालिकाको लागि अलिकति बढी चुनौती छ, खास गरेर सुन्न नसक्ने, देख्न नसक्ने अथवा हिँड्न नसक्ने अवस्थामा चाहिँ यस्तो खालको विपत्तिले चाहिँ अझ बढी चुनौती थप्छ।
3: अब उहाँहरू सबैलाई अब सामान्य अवस्थामा फर्किनको लागि अब उठ्नुपर्छ होइन भन्ने प्रभावित क्षेत्रका मानिसहरूलाई आशा जगाउनको लागि, अब निराशामा मात्र हुँदैन भन्ने कुराहरू जगाउनको लागि अब परामर्शका कार्यक्रमहरू कतिको गएको पाउनु भएको छ?
4: अहिले चाहिँ मलाई एउटा मानेमा चाहिँ खुसी के लागेको छ भने हामी अलि सचेत हुन थालेछौँ, थालेका छौं र सामाजिक संस्थाहरूले पनि त्यस्तै किसिमको तयारीहरू गर्न थालेका छन्। यो घटना हुने बित्तिकै हाम्रो संस्था सडक आश्रित मानवमुक्त अभियान नेपाल संस्थाले सिविनसँग मिलेर चाहिँ हामीले लगभग शुरूमै एक चरण 30 जनालाई अर्को चरण 20 जनालाई लगभग 50 जनालाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सेवाको चाहिँ तालिम दिइसक्यौं र त्यसमा 12 जनालाई चाहिँ हामीले फिल्डमा खटाइसक्यौं। कसरी माथि उठ्न सकिन्छ, उहाँ छटपट्टिको अवस्थामा त्यहाँको नजिकको स्थानीय सरकारले कस्तो भूमिका खेल्नुहुन्छ, त्यो संरचना चाहिँ यस्तो संरचना हामीले तयारी गर्नु पर्यो कि उहाँको मन छटपट्टिने बित्तिकै असहज हुने बित्तिकै त्यहाँ त्यो संयन्त्रमा जाने बित्तिकै सम्बोधन होस्। हामी कहाँ चाहिँ त्यस्तो खालको संयन्त्र चाहिँ अझै विकास भएको छैन।
5: बारेपछि मनको घाउ निको पार्नका लागि खानपानको जति महत्व हुन्छ त्यति नै मनोपरामर्शको पनि हुन्छ।
3: बालबालिका र किशोर किशोरीको पोषणमा ध्यान दिएर राहत वितरणको काम हुनुपर्ने बताउनुहुन्छ बाल अधिकार कर्मी प्रहलाद ढकाल। साथी लीलप्रकाश सन्ले उहाँसँग यसै सन्दर्भमा कुराकानी गर्नु भएको छ
6: र नुवाकोट जिल्ला आफै पनि अन्नको भण्डार भएको हुनाले उहाँहरूलाई के अरे खानाको खासै त्यो भनौँ न क्राइसिस चाहिँ लेभल चाहिँ थिएन, तर खोला पारी चाहिँ मान्छेहरू त्रिशुली पारी चाहिँ एकदम मान्छे कम मान्छेहरू गएको हुनाले त्यसको पर्सिपल्ट चाहिँ हामी त्यहाँ फोन गरेर खाद्यान्नको अवस्था के छ, औषधिको अवस्था के छ सबै सोध्यौँ स्थानीयलाई र जाँदाखेरि खानाको अवस्था ठिक थियो, हामीले खाना लगेनौँ अनि त्यतिखेर अलिकति चाहिँ हाइजिनको स्पेसल्ली बच्चाहरूलाई हाइजिनको साबुनको सेनिटाइजरको लगायतको कुराहरूको अथवा टुथपेस्टको मास्कको त्यस्तो कुराको खाँचो थियो, त्यो लिएर हामी चाहिँ मलाई के लाग्छ मेरो आफ्नो विचार चाहिँ के हो भने एकद्वार नीति चाहिँ सामान्य समयमा हो के वर्षको अरू सबै समय एकद्वार गरौँ तर इमर्जेन्सीमा एकद्वार नगरौँ, होइन समन्वय सहकार्य र सहयोग गर्न जरुरी छ र सजिलै तरिकाले गर्न सक्छ र सबैभन्दा ठुलो कुरो भनेको विपद नपर्दाखेरिको तयारी महत्वपूर्ण हुन्छ। विपदमा जुन एरियाको जस्तो हामी बाल संरक्षण र बालबाल शिक्षामा हामी अनुभवी छौँ, हामी 28 वर्षदेखि यो काम गरिरहेको छौँ नेपाल, तपाईँहरू शिक्षा र बालबालिकाको संरक्षण होइन उहाँहरूको सेफ गार्डिङ र अनि अलिकति बालबालिकाको लागि सुहाउँदो ठाउँहरू बनाइदिनुहोस् न भन्यो भने हामी अपिल जान्छ सरकारले भन्नु पर्यो
7: भनेको त्यसको लागि अब संघीय सरकारले नै तोकिदिनु पर्यो अथवा स्थानीय प्रशासन स्थानीय जो सरकारहरूलाई तोकिएको छ उनीहरूले पनि त्यसरी चाहिँ सहयोगका लागि समन्वय गर्न आवश्यक छ।
6: मलाई त के लाग्छ भने त्यहाँको आवश्यकता के हो, त्यहाँको आवश्यकता र स्थानीय स्तरमा सहयोग गर्ने काम स्थानीय सरकारले गर्नु पर्यो, हाम्रो संविधानले त्यही कुरो भन्छ, स्थानीय सरकार त्यहाँको लिड स्थानीय सरकार हुनु पर्यो, तर केन्द्र अब राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूलाई र निकायहरूलाई अथवा सरकारी निकाय गैर सरकारी निकाय नागरिक संगठन जे स्रोत क्षमता अनुभव छ उहाँहरूलाई त्यो क्षेत्रमा खोइदिनुहोस् भन्ने काम चाहिँ केन्द्रीय स्तरबाट जस्तो
7: संघीय सरकार अथवा
6: सरकारबाट समाज कल्याणबाट डाटा लिन सक्नुहुन्छ अथवा त बालबालिका महिला हाम्रो समाज कल्याण मन्त्रालयबाट डाटा लिन सक्नुहुन्छ, त्यहाँ लिएर एउटा त तपाईँको क्षेत्र कुन हो तपाईँको क्षेत्र कुन हो यो गइदिनुहोस् भन्ने हामीले उहाँहरूलाई परिचालन गर्ने गइदिनुहोस् भन्ने काम गर्न सक्छन्, तर फेसिलिटेसन गर्ने रिसिभ गर्ने परिचालन गर्ने काम त स्थानीय सरकारले गर्नुपर्छ। चामल मन लाग्यो चामल किनेर खान्छन्, मकैको पिठो मन लाग्यो पिठो किनेर खान्छन्, नुडल खान मन लाग्यो नुडल खान्छन्, नुडल म चाहिँ एकदम हाम्रो हेल्दी नुडलको कुरा गर्दैछु है, आफूलाई जे आफ्नो शरीरलाई सुहाउने आफ्नो बालबच्चाले इच्छा गरेको अब बच्चाको स्वाद एउटा हुन्छ, हामी चामल लगेर होल्डिङ सेन्टरमा पेलिरहेका छौँ, बच्चालाई चाहिएको छ अर्को, बच्चाको स्वाद अर्को छ, निड अर्को छ।
7: यो कुनै पनि विपद पछिको विभिन्न चरणमध्ये अब हामीले बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ के छ तपाईँको विचार यसमा,
6: स्पेसली बालबालिका अब किशोर किशोरीहरू अझै नेपालको हिसाबले भन्दा किशोरीहरू छोरीहरू माथि हिंसा यौन हिंसा दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा, यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरी चेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन् है, अनि उनीहरू अब आफन्तकोमा बस्दा अथवा चाहिँ उनीहरूले ट्राभल गर्दा यो अवस्थामा चाहिँ एकदम रेकर्ड राख्ने होइन एउटा सिस्टम चाहिन्छ कि यो चाइल्ड प्रोटेक्सन अथवा चाहिँ संरक्षणको लागि सिस्टम चाहिन्छ।

0: अहिले बिहानको 7 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: रंग बहार
3: वर्ज संगे उपहारे उपहार बम्पर माल यामाहा रेजियार
2: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
2: वर्ज पेंस
4: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
5: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
4: अचानक उच्च ज्वरो आउनु
5: टाउको दुख्नु
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
5: हार जोड्ने तथा मांसपेशी दुख्नु
4: वाक वाकी लाग्नु बान्ता हुनु
5: शरीरमा बिमिरा आउनु
4: डेंगु रोगको रोकथामका उपायहरू
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
4: घर वरिपरि सफा राख्नुपर्छ डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
4: डेंगु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप सहयोगका लागि हार्दिक अपील रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ आफूले सकेको सहयोग गरिदिनुहोला थप जानकारीका लागि सम्पर्क नम्बर 97640 26 69 97 40 26 69 79
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ
4: उपाय नम्बर 1 बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्
5: उपाय नम्बर 2 साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
4: उपाय नम्बर 3 बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
5: उपाय नम्बर 4 2 लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
4: उपाय नम्बर 5 मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
5: यो किराले साँझ परेको खाएपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
5: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पानीको मुहानो संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए
1: रंग बहार
2: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज पेंसले घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ज फेन्स
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57

0: हजुरको रेडियो 102.1 मेगा।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
2: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430098, 0485430098।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नै भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869422544।
7: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
8: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
9: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
8: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
9: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
8: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
9: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: शिक्षा, सड़क, सिंचाई र कृषि, गोलन्जरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महताराको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौ। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाको आर्थिक वर्ष 2082-83 अर्थात् यो एक वर्षको अवधिमा भएको कामहरू र विकास निर्माण तथा सेवा प्रभाव विषयक सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी नागरिकहरूले राख्नु भएको प्रश्न, जिज्ञासा, गुनासा र जवाफदेही वक्ताहरूले दिनुभएको जवाब सहितको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: अब यो नुन पनि सुन पनि एउटै पसलबाट भन्ने चाहिँ कुरो कस्तो हो भने, हाम्रो परिस्थिति, समाज अहिले केही खुर्कुड एउटा सहरको रूपमा विकसित भएको छ, होइन, व्यवस्थित बन्दैछ। तर मैले देखेको हाम्रो त्यो डुण भन्ज्याङमा एउटा पसल ज्वाइसा भन्छु म, मानन्दरजीको, त्यहाँ जनतालाई आवश्यक छ, सबै चिज छ, जनतालाई चाहिएको पनि छ, कि चप्पल पनि छ, नुन पनि छ, चिनी पनि छ, कपडा पनि छ, झोला पनि छ, त्यहाँ जनतालाई आवश्यक पनि छ। एकै ठाउँमा भयो, एकै ठाउँमा सबै चिज पाउने त्यो राम्रो पछि हो, नराम्रो भन्न मिल्दैन। तर जहाँ व्यवस्थित सहर हुन्छ त्यहाँ व्यवस्थापन हुनुपर्छ, त्यहाँ सबै प्रकृतिका व्यवसायहरू दर्ता हुनुपर्छ, करको दायरामा आउनुपर्छ र एउटा सिस्टमले चल्नुपर्छ, यो सत्य हो। तर खुर्कुटको चिज हामीले डुँडमा ज्यामा खोज्ने बेला रहेको छैन है। खुर्कुटमा चाहिँ खुर्कुट खनेहरूको जस्तो ठाउँमा यो चिज, यो अहिले शेरबहादुरजीले राखेको कुरा वास्तवमै हामीले त्यो कस्तो भने, डन्डा कसेर होइन, थर्काएर होइन, त्यो सिस्टम बसालेर त्यसको विकास गर्दै लाने हो। सोतर्फ हाम्रो कार्यालयको कुन निकायले गर्ने हो, सो निकायलाई म यही कार्यक्रम मार्फत व्यवस्थापन गरिन आग्रह गर्न चाहन्छु। अब यो रेड चोक्ता सरकारवालासँग व्यापारीहरूसँग परामर्श गर्नुपर्छ भन्ने कुरो चाहिँ सही हो। अब कस्तो भने, अब उद्योग वाणिज्य सङ्घ भनेको समग्र व्यापार व्यवसायको छाता सङ्गठन भन्ने कि अब समग्र नेतृत्व हो नि त। जस्तो गोलन्जरमा सबै जनप्रतिनिधिको नेतृत्व मैले गर्छु, त्यो एउटा संस्थागत हाम्रो प्रचलन पनि हो नि त। उद्योग वाणिज्य सङ्घको आधिकारिक अध्यक्ष आइसकेपछि सबै प्रसङ्गमा किन परामर्श भएन भनेर हामीले क्वेसन गर्नु त्यति उपयुक्त हुँदैन। तर पनि म ध्यानाकर्षण गर्न चाहन्छु, जस्तो नेतृत्व सो विषयमा छलफलमा आउने भएपछि सो कार्य समितिको मिटिङ छलफल गरेर आउँदा अलि राम्रै गर्छ। म ध्यानाकर्षण मात्रै गर्न चाहन्छु, फेरि म दबाब र प्रेसर होइन, ध्यानाकर्षण गरे हो। जुन सङ्गठनको नेतृत्व गरिन्छ कुनै विषयमा, सार्वजनिक चासो विषयमा छलफल गर्न जानु कुरो हो, सो विषयमा आफ्नो सङ्गठनमा छलफल गरेर आउँदा राम्रै पर्छ, म यही आग्रह गर्न चाहे। र अर्को कुरामा के आग्रह जान्छु भने, यो मलाई के लाग्छ भने, क्वेसन गरेर कसैलाई खुलाउन सकिन्छ भन्नेतिर लाग्यो भने गलत हुन्छ है। त्यो किन म पनि पाएको भइसकेँ, कतिपय क्वेसनहरू त्यस्तै भावका पनि छन् क्या। त्यसैले अहिले मैले भन्न खोजेँ किन यो भनिरहेको भने, यो अहिले पिक आवर छ, यो कार्यक्रम आजभन्दा हामीले 15 दिन अगाडि राख्नु पर्थ्यो, या यो आर्थिक वर्षको 24 पछाडि राखेर अलि दिनभरि बसेर सल्लाह गर्न सकिन्थ्यो। यो चाहिँ हाम्रो के छ भने, अहिले भिडभाड अफिसमा भइसक्यो, तपाईँले बुझेको थिएछ 24 गते बिहानै हिजैदेखिबाट त्यो सिस्टम भन्ने छ, म सबै त्यो प्राविधिक कुरो जान्दिनँ, सिस्टमले गडबड गरिसक्यो, उपभोक्ताले काम गरेर पनि पैसा प्राप्त नगरेर 24 गते 12 बजेबाट बन्द हुन्छ भनेको छ, पोहोरको साल 20 गतेदेखि बन्द भयो, त्यसले अब यहाँ लेखकको साथी नै हुनुहुन्छ, इन्जिनियरको साथी नै हुनुहुन्छ, शाखा प्रमुख सबै हाकिम साहब सबै हुनुहुन्छ, उपायन्त्यू योजना हेर्न नगई इन्टिग्रेमै सही गरिरहनु भएको छ, समस्या उहाँलाई पनि छैन। त्यसैले हामी अत्यन्त टाइटमा छौँ, धेरै परिश्रम गरेर त्यस्तो होला भन्ने मलाई लाग्दैन। तुरन्तै भोलि नै विकास हुने भएदेखि कसले लेख्थे, मैले अब धेरै भनिनँ, यहाँभन्दा धेरै भन्नु उपयुक्त नै हुँदैन। त्यसैले दरकार छैन, सिस्टमले गडबड गरिसक्यो, उपभोक्ताले काम गरेर पनि पैसा प्राप्त नगरेर 24 गते 12 बजेबाट बन्द हुन्छ भनेको छ, पोहोरको साल 20 गतेदेखि बन्द भयो। त्यसैले अब यहाँ लेखकको साथी नै हुनुहुन्छ।

जति सक्दो चोट ठुलो एकदम त्यो क्वेसनले तत्काल समाधान दिने र त्यसको दायित्व बोध गरेर आगामी आर्थिक वर्षमा ट्याक्कै काम गर्दा चाहिँ अब कसले गर्छन् यो चाहिँ भन्ने खालको छ भने अझै दसजनाले बोल्नु केही छैन. तर भने बोल्नको लागि बोल्ने काम नगरौँ, छिटोभन्दा छिटो यो काम कार्यक्रम समापन गर्नेतिर लाग्न सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा सहित फेरि पनि प्रश्नको उत्तर दिने गरी अहिलेलाई बुझाउँछु. धन्यवाद. सवारी सांसदले यो महत्वपूर्ण मैले वास्तवमै युवा साथीले क्वेसन राख्नु ज्यादै महत्वपूर्ण पनि क्वेसन हो. अब यो चाहिँ के छ भने कतिपय ठाउँमा साँचै झिक्दिया छ क्या, चाबी झिक्दिनु न तपाईँहरू. जनता गएको छ, मलामा गएको छ, नारायणमा गएको छ, गाडी लिएर सरकारी गाडी छ भने मैले अघि नै भने चाबी भएको तर सार्वजनिक मिडियामा चाहिँ गर्दिनँ. तर मैले मेरो चिज चाहिँ हो, म हुन त जवाबदै सबै गाउँपालिका मैले दिने चाहिँ हो. तर पनि अब के छ भने महिलालाई चाहिँ बोलाउँदै गाउँ पनि कतिवटा मोटरसाइकल पनि मैले सोधे आएन, होला नि 15-20 वटा. कहाँ कहाँ उडाउँछन् कसको डाप्तो प्लेयर छ त्यो पनि मैले ख्याल पुर्याएको छैन है सर. पुग्नु पर्ने बेला त म माफी चाहन्छु. तर मेरो गाडी अनुचित कार्यमा प्रयोग गरे भए म अब के भन्ने, मलाई सार्वजनिक रूपमा विजित गर्न सबैलाई आग्रह गर्न चाहन्छु, सार्वजनिक विजित गर्न सुनेर त्यो प्रतिबद्धता उपाध्यक्षमा हुनु पर्यो, हाकिम साहबमा हुनु पर्यो, हाकिम साहब मार्फत सबै कर्मचारीको हुनु पर्यो. मैले गरेको छैन, म चल्ने या मैले प्रयोग गरिरहेको गाडी कसैको बिहे वर्तमानमा ठाकसँग सुत्लाहरू पनि गएको छैन सरी साथीहरू. म बिदाको दिन सिलगढी जान्छु, शुक्रबार सोमबार कार्यालय आएपछि म यी गोल्टामा ढुक्कसँग भनियो. पालिकाभित्रको कार्यक्रम पर्दा म गाडी प्रयोग गर्छु र सरकारवाला सम्बन्धित मन्त्रालयको काम पर्दा म हेटौँडा र काठमाडौँ कार्यक्रममा जान्छु, त्यहाँभन्दा बढी प्रयोग हुँदैन. र काठमाडौँमा जाँदा पनि म जेएनयू आन्दोलनबाट डराएर जहाँ बास भने म काठमाडौँमा ट्याक्सी प्रयोग गर्छु, म गाडी चढ्दिनँ. र सिलगढीमा पनि म यहाँबाट गएको सरासरी जाँदाखेरि दुई नम्बरमा काम परौँ भने म दुई नम्बरसम्म गाडी लिएर तुरन्त फर्किन्छु. सिलगढीमा बसेँ भने म कहिल्यै पनि सिलगढीमा गाडी चढ्दिनँ, किनभने म त्यहाँ चप्पल पड्काएर त्यो पढेको ठाउँ हो, मलाई गाडीको सामना गर्नुपर्ने छैन. त्यसैले म मेरो दुरुपयोग छैन, म तपाईँहरूसँग प्रतिबद्ध गर्छु. तर अब उपाध्यक्ष पनि तपाईँले रोक्नु पर्यो, कर्मचारी तपाईँले रोक्नु पर्यो भन्न त तपाईँले पाउनुहुन्छ. तर के हुन्छ, उपाध्यक्ष बेग्लै हो. अहिले पहिलेको जस्तो गाउँ पञ्चायतको प्रधान पञ्चको उपप्रधान भन्ने होइन उपाध्यक्ष. अहिले कानूनले निर्दिष्ट गरेको उपाध्यक्षलाई तोकेको जिम्मेवारी फरक छ. मेरो उपाध्यक्ष होइन, पालिकाको उपाध्यक्ष. अहिलेको यो गाउँपालिकाको प्रावधान त्यो छ होइन. त्यसो भए हामीले उपाध्यक्षको गाडीको उपाध्यक्षले जवाब दिने, हाकिमको गाडी हाकिमले दिने. मलाई लाग्छ हाकिम साहबको गाडी नै छैन, त्यो सेतो गाडी यसो कोही सामान ओसार्ने प्रयोग हुन्छ. अब वडाध्यक्षज्यूहरू र कर्मचारी साथीहरूले अब रातो किलो पनि कुरा त्यस्तो छ भने म प्रमुख प्रशासक ज्यूलाई यही कार्यक्रम मार्फत रातो पिरियड भएको हाम्रो कार्यालयको कुनै पनि साधन छ भने यथाशक्य चाँडै यो असार या साउनको पहिलो हप्ताभित्रै सेतो प्लेट लगाउने बन्दोबस्त गर्न हार्दिक आग्रह गर्छु. कसको पैसा के गरियो, कता कता खर्च भयो, सार्वजनिकरण गर्नु पर्यो भन्ने कुरा म आगामी कार्यकालमा भनौँ न अब मुङसिरमा गरिने सार्वजनिक सुनवाईमा यो आर्थिक वर्षको अध्यक्ष विशेष कोषको पैसा के केमा खर्च गरियो त्यो तयारी या मतलब त्यो प्रस्तुत गर्नलाई तयारी राख्दिन म हाकिम साहब मार्फत सम्बन्धित निकायलाई जानकारी गराउँछु. यो अध्यक्ष कोष भनेको चाहिँ कस्तो कुरा हो भने रहेछ, मैले प्र्याक्टिकली के बुझेँ भने जस्तो हामीले 10 गते बजेट विनियोजित गर्यौँ, हिजो मात्रै विद्युतहरूको 3 कुलाहरू पहिलो चल्यो. त्यो पहिलो चलो खेतीपाती रोकियो, त्यहाँ व्यवस्थापन कसले गर्ने त, त्यस्तो कोषको प्रयोग पनि गरिएको छ है. एउटा त्यो, अर्को कुरो गरिब छ समस्या छ बिरामी भयो त्यस्तो पनि प्रयोग गरिएको छ. म जेएनडार छु, मलाई 25,000-30,000 पैसा भयो भने म भर्ना फलान कलेजमा हुन्थेँ भने एउटा विद्यार्थी आउँछ त्यस्तो ठाउँले प्रयोग भएको छ. र त्यो दुरुपयोग गरेको छैन भन्ने मलाई लाग्छ है साथीहरू. त्यो तपाईँले जे सोच्नु कसको भन्दा गोजीमा झ्याप्पा झिकेर बजार घुम्ने पैसा होइन, त्यो आयो सिस्टमले झिक्ने हो. त्यो हाम्रो 3 नम्बरको अध्यक्ष जिउ भन्नुहुन्छ के, अब यो आफूले खान नमिल्ने पैसा बाँड्ने पैसा हो, दिनुमामा दिनु भन्नुहुन्छ. म त्यो भन्न गरेँ के भने खान नमिल्ने दिन मिल्ने पैसा हो त सरकारी पैसा त, त्यसले कहीँ दुरुपयोग मुखा परेछ कि भन्ने कुरो त कदाचित मेरो नै है साथीहरू. मेरो
यो चार वर्षको कार्यकालमा

0: उचित लाभ लिएको रहेछ भने नत्र म गोल्डनमा टिक्री मान्छे तपाईँले छोड्नुहुन्छ मलाई गोल्डनमा ठाउँमा छिचोल्डो पो आउनु पर्छ यार कतिचोटि हिँड्दै वर्कर भन्दा हेर्ने ठाउँ यो चौतारामा गएर अध्यक्ष गाडी कतिचोटि गुरु भन्दा ध्यान राख्दै हुन्छ यहाँ उत्तरबाट गरेर फुर्तीफार्ती गरेर गोल्डन आउनै छैन नि त्यो छैन सरी र सार्वजनिक गर्ने कुरा म प्रतिबद्धता गर्छु अर्को सार्वजनिक सुनवाईमा म मेरो कोषको पैसा कहाँ कहाँ खर्च म सार्वजनिक गर्छु सम्पत्ति विवरण सार्वजनिककरण भन्ने चाहिँ अब किताब नगरै ख्याल गर्नु मैले लेखेँ त्यो लेखेर पढाएको छु सम्पत्ति के सार्वजनिक के विवरणले भनेको थियो फरानी लैजा भनेको थियो मसँग त केही पनि छैन होइन अलिअलि भएको चुनावको त्यत्रो सिद्धिको केही पनि छैन किन ढाकको होइन सम्पत्ति हामीले होइन त खामबन्दी हुँदो रहेछ खामबन्दी गरेर पढ्ने सिस्टम अब तपाईँले मेरो भन्नुभयो म नि त हामी नै सक्छु है केही छैन सर केही त्यस्तो सम्पत्ति विवरण गाउँपालिका अध्यक्ष भएर चाहिँ तपाईँ हिजोको अध्यक्ष पनि बिजोग जस्तो लागेको छ मलाई आजको अध्यक्षमा पनि हिजोको अध्यक्ष पनि मैले सुने अनुसार छोराछोरी पढाउन पनि समस्या छ भन्ने बुझिएको छु भने खासै त्यस्तो हुँदैन है साथीहरू शङ्का मान्नै हुँदैन यस्तो कुरामा केही होइन क्या यो कर्मचारी छन् मलाई हजार रुपियाँ दस हजार बिस हजार भने माघले यता त्यत्रो दार्जिलिङ छोडेर मान्छेले यत्रो वर्ष दार्जिलिङ लिएर मान्छेले यो मैले फेरि आग्रह गरेँ अब यहाँ बजेट सुन्दा चाहिँ करोड करोडको सुन्नुभयो अन्त मैले होइन रियालिटी चाहिँ हामीले वर्षको सबै पैसा लायौँ भने 100 मिटर बाटो पनि ढलङ गर्न सक्ने पैसा गाउँपालिकासँग हुँदैन है यथार्थ हो यथार्थ भन्दा हजुरहरूले पत्याउनु पनि पर्छ यो जति पनि बाटोको काम भएको छ सङ्घ प्रदेशको सहयोगबाट भएको हो है म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु म अध्यक्ष मैले कुरा तपाईँहरूलाई राख्नुपर्छ म अहिले प्रदेशमा गाउँपालिकाको आधिकारिक लेटर प्याड बोकेर म स्वयं यो पूर्वाधार मन्त्रालयमा बसेँ लगभग 2 दिन कुनै पनि योजना हुँदैन भन्छ यार पार्टी एउटै भएर हो र सनका मान्छेहरू छ मन्त्री बौद्धि भएर पिएचडी गरेको मान्छे पूर्व राष्ट्रिय योजना कुनै सुन्दैन क्या जनता कुन पार्टीको अध्यक्ष हो कि कुन हुन्छ गाउँपालिका अध्यक्ष त खम्याउन नसक्ने खालको मान्छेहरू चाहिँ देवकोटा अनि गर्दै गर्दैन भन्छ गर्दैन अनि एउटा गर्छ एउटा मात्रै भन्नुभयो क्या लास्ट चार पाँचवटा लिएर गएको थियौँ एउटा मात्रै गर्ने भए त्यही तिन गर्ने बाटो चाहिँ त्यो क्रमागत पनि हुनु पर्छ तिन गर्ने बाटो गर भनेर गरेपछि रात मसी लाएर हुने भन्ने विश्वास लिएर म फर्केँ अहिले अब यो कुरा किन सुनाउनु गुनासो होइन तपाईँहरूलाई मसँग 1 लाख रुपियाँ यो बाटो हाल्ने भन्ने साथीलाई 40 लाख हालिदिएछ म कुन ठाउँ भन्दिनँ गाउँपालिकाले 1 लाखमा बनिसक्छ 1 लाख रुपियाँ हालिदिनु भनेको मान्छेले 40 लाख रुपियाँ प्रदेशबाट ल्याए हाम्रो देशको अवस्था यस्तो छ क्या म गाउँपालिका अध्यक्ष गरेर माग्दा पैसा परेन तर सामान्य कुन तरिकाले माग्यो उसले माग्दा 1 लाख मागेको ठाउँ 40 लाख दियो हाम्रो मुलुकको अवस्था यस्तो फेरि मैले सबै मुलुक भने यो कसैले पनि चान्दनी दाले सचिँदैन फेरि यहाँ अहिले हामी सच्याउने होला तुरुफुरु गरेर केही हुने होला छैन ज्वरो गाडेर कसले सक्छ त्यो कर्मचारी सबै हटाउनु सक्नु पऱ्यो नेता जति सबै चेन्ज गर्नु पर्यो अब यहाँ हामी 30, 40, 35, 40 वर्ष देख्ने हो घाउमा सुँसाएर तेल लगाउँदा त यो अवस्था छ सबै मान्छेले कमेन्ट मात्रै गर्छन् गुनासो मात्रै छ फत्ता फुत्ता गर्ने त्यो मोबाइलमा देखाएको छ के एकै मिनटमा चाहिँ बिल्डिङ फुलसुल बनिसक्दो रहेछ एउटा मोबाइलमा देखाउँछ औ त्यस्तो यदि कसैले सोच्छ त भइहाल्छ हामी फाट्छौँ क्या बढी तु अलिक बढी हामीले अपेक्षा राख्यौँ भने हामी चाँडै फाट्छौँ गाउँपालिका अध्यक्ष हुन्छ भन्दा हामी लाग्यो हो त थाकेनौँ नि हामी तर भइहाल्ने जग्गा लागेर एकचोटि नपाउँदा त छोडिदिन्छ नि त माथि उनले त्यसैले धैर्य गरौँ हतार गर्दा विकास हुँदैन मैले यो बाटोमा किन भनेको भने हामीसँग पैसा छैन माग्नु होला दिएन हामी प्रयत्न गरिरहेको छौँ यो म जानकारी गर्न चाहन्छु र एम्बुलेन्सको कुरो मैले भारतीय दूतावासमा प्रक्रिया प्रारम्भ भइसकेको छ मलाई विश्वास छ 2-4 महिनाभित्र एम्बुलेन्स प्राप्त हुन्छ र त्यो प्राप्त भएको एम्बुलेन्स तीन कन्या स्वास्थ्य चौकीलाई उपलब्ध गराउने कुरा मेरो प्रयत्न रहन्छ र मलाई विश्वास छ 6 महिनाभित्रमा सो गाडी उपलब्ध हुनेछ र तीन कन्यालाई उपलब्ध गराइनेछ यही भन्न चाहन्छु धन्यवाद
1: हामी सार्वजनिक सुनवाई सञ्चालन गरिरहेका छौँ अब यहाँ मैले अध्यक्षको उपाध्यक्ष होइन उपाध्यक्ष छुट्टै हो भन्नुभयो त्यसरी मैले अलिअलि विषय सबै विषय नै दिनुपर्ने भयो उहाँले अनुमोदन मात्रै भन्नुभयो अब उठेका विषयहरूमा मैले मलाई लागेको यो तर्क हो हामी तर्क छलफलबाट नै आगामी दिनको बाटो तय गर्ने हो त्यसैले केही विषयमा राख्न चाहन्छु। अब यहाँ पहिलो यो शिक्षाको विषयमा अझै जुन जे राख्नुभयो त्यो विषय मेरो पूर्ण समर्थन छ। र यसमा थप मेरो एउटा यसपालि एससीको विषयमा जे जोड दिएर भन्नुभएको छ यो विषयमा चाहिँ मेरो अलिक फरक धारणा छ। यसपालि एससी किन रिजल्ट यस्तो भयो गोलन्जुरको हामीले यसको अनुसन्धान गर्यौँ। यसको सम्पूर्ण दोष संघीय सरकारको छ। संघीय सरकारले जुन कार्यविधि पठायो संघीय सरकारले पठाएको कार्यविधिका कारण एसएलसीमा यो समस्या एससीमा यो समस्या भयो र फेरि पनि हुनेवाला छ। मरिनमा यही समस्या छ, हरिहरपुरगढीमा यही समस्या छ, गोलन्दरमा यही समस्या छ। किन भयो अलिक महत्वपूर्ण छ, सबैले सुन्न जरुरी छ। एक हप्ताभित्र कपी चेक गरिसक्नुपर्ने कपी त्यही स्थानीय तहले पनि परीक्षण गर्न पाउने भएपछि यहाँ अहिले इस्यु अन्तर्तिर छ। यहाँ खुर्कुट र गोल्डाको अन्तर्तिर छ, मरिनमा खैरसा र मरिनको छ, वारी र पारीको अन्तर्तिर छ। उत्तर पुस्तिका परीक्षणमै यो कार्यविधि अपनाउने हो भने यो विवाद कायम रहन्छ। त्यसैले मेरो चाहिँ अनुरोध छ संघीय सरकारले जुन कार्यविधि बनाएको छ अहिले बाह्रको तपाईँलाई रिजल्टको हेर्नुभयो, युवाहरू सडकमा पुग्नु भयो। नेपालको इतिहासमा पहिलोचोटि विद्यार्थीहरू हाम्रो भविष्य देखाइदेऊ के हो भनेर परीक्षा परीक्षणको विषयले सडकमा पुगेको पहिलोचोटि होला। अस्ति माइती घर मण्डलामा एउटा प्रदर्शन भयो। भनेपछि संघीय सरकारले खालि स्टर्न गर्ने नयाँ देखाउनलाई अहिले पनि नयाँ देखाउन लाग्यो केही पनि होइन। अब गोल्डारको परीक्षण खुर्कुटले गर्ने, खुर्कुटको परीक्षण गोल्डारले गर्ने अनि हुन्छ त के? परीक्षा पनि भद्रगोल हुन्छ, परीक्षण पनि भद्रगोल हुन्छ। यो चिजलाई चाहिँ हामीले अनुरोध गर्यौँ कि संघीय सरकारले नै यो कार्यविधिलाई चेन्ज गर्न जरुरी छ। गत वर्ष जे कार्यविधि थियो त्यो कार्यविधिमै टेकेर परीक्षण गरिनुपर्छ एउटा यो एससीकै सन्दर्भ निस्केको हुनाले। र अर्को के भएको छ भने सार्वजनिक मञ्चमा बोल्न मन मिल्ने नमिल्ने भन्नुहुन्छ साथीले, म चाहिँ मिल्ने भन्छु। कहीँ शिक्षक पास भएका छन्, कहीँ विद्यार्थी पास भएका छन्, यो सत्य हो। त्यसैले हाम्रो पोहोरको भन्दा खस्कियो ल म एउटा दावाको साथ भन्छु, सिन्धुलीका 9 पालिकाको सामुदायिक विद्यालयहरू एक दुईवटा छोडेर गौमती फोसेटार लगायत केही सदरमुकामका अलि साधन श्रोता केन्द्रित गरेर पढाइएका विद्यालय बाहेक पाइलटिङ परीक्षा गरौँ त ल। हाम्रो चाहिँ खसेको अर्कोको बढेको होइन, समग्र सबै पालिकाको सामुदायिक शिक्षाको स्थिति एउटै छ र यसलाई सुधार्न गर्ने के अघि अझले राखिसक्नु, यसलाई सुधार्न त सबै पक्ष मिलेर सामूहिक सङ्कल्प, त्यसमा गाउँपालिका पनि एउटा पक्ष होला, अभिभावक होला, विद्यार्थी होला, शिक्षक होला, यसरी सामूहिक सङ्कल्प नगरिकन यो हल हुँदैन भन्ने लाग्छ मैले यो विषय राखेँ। र अर्को यो बजार अनुगमनको विषय अल्छीले राख्नुभयो, त्यसमा मेरो प्लस के छ भने अनुगमनको विषय एउटा उपाध्यक्षले, एउटा गाउँपालिकाले, एउटा सिडिओले, एउटा प्रमुख प्रशासकीय अधिकृतले, एउटा अध्यक्षले गर्ने विषय होइन। अनुगमन सबैको विषय हो, त्यही पनि कानुनले तोकेको जुन कार्यविधि छ यो व्यापक किन नगरे भनौँ, व्यापक गर्न समस्या छ। तपाईँलाई चेउटारदेखि अघि उहाँले दुर्घटनाको उदाहरणै दिनुभयो, त्यो पसलबाट सटर लाउन सुरु गरिसकेपछि खुर्कुटसम्म सबै लाउनुपर्छ। टाइटली नेपालको मौजुदा कानुन अनुसार बजार अनुगमन गर्ने हो त, राजनीतिको साथीहरू हुनुहुन्छ गर्नुहोस् भनेर लेखेर दिनुहोस्, होइन प्रशासकीय अधिकारी हुनुहुन्छ, स्टुडियोसँग सम्पर्क गरिन्छ, सबै अनुगमन गर्छ। तर मैले भन्न खोजेको विषय के हो भने हाम्रा मौजुदा कानुन र हाम्रो व्यवहारमा भारी अन्तर छ, किनकि कानुन धेरै माथिको छ होइन। तरकारी चामल पनि बेच्ने, कपडा पनि बेच्ने, भात पनि बेच्ने एउटै पसल छ हाम्रो, भनेको मल्टिपल खालका व्यवसाय छ। त्यो नगरी सटर भाडा पनि तिर्दैन, तिर्न पनि सक्दैन, व्यवसाय पनि गर्न सक्दैन। अब त्यसो हुँदा ठिक छ टाइटले गरौँ, सबै राजनीतिक दलको यसमा समर्थन हो होइन, अनि यहाँ हाम्रो इन्स्टिच्युट साथी हुनुहुन्छ, भोलिबाटै सुरु गरौँ। तर के भने गर्ने नाममा स्टर्न गर्ने अनि भोलिपल्ट खोल्ने त केही अर्थ नहोला त्यो त्यो हो भने त्यसलाई राजनीतिक तहमै छलफल गरेर गरौँ भने नराम्रो कुरो चाहिँ होइन त्यो तर हामीले कति धान्न सक्छौँ अहिले अहिलेको हाम्रो धरातलबाट है अब रक्सी बेच्ने अनुमति छ खाजा नै बेच्ने छैन भात बेच्ने छ लज राख्ने छैन काठको त पनि हामीले एक चरण त हेर्या हो नि त लज राख्ने छ दस बेडको के अरे दस कोठा राख्ने भने बिस कोठा राख्यो अब अनुगमन नै गर्ने भने त टाइटली गर्दा सबै राजनीतिक समझदारीमा आधारित भएर गर्दाखेरि त्यो नराम्रो पाउँछ त्यो होइन तर कति सक्छौँ हामी भन्ने कुरा चाहिँ ख्याल गर्नुपर्छ जस्तो मलाई लाग्छ र अर्को यो हाम्रो अरूजीले राख्नुभयो एकजना साथीले म त्यसमा थप के हो भने सम्पत्ति विवरण हाम्रो सबै सार्वजनिक नै छ तर राजनीतिक स्ट्यान्डबाट राजनीतिक कोणबाट सम्पत्ति विवरण खोज्नु भएको हो भने चाहिँ त्यो सम्पत्ति विवरण हामीले वार्षिक रूपमा बुझाउँछौँ नेपाल सरकारले अस्ति फेरि अहिलेको सङ्घीय सरकारले एउटा सम्पत्ति छानबिन आयोग बनाएको छ त्यो आयोगलाई हामीले लेखेर बुझाइसक्यौँ त्यसमा त प्रक्रिया होला नि त सम्पत्ति विवरण बुझाउने प्रक्रिया होला त्यसको विधि होला त्यो विधि प्रक्रियामा चाहिँ सबैजना छिर्नुपर्छ र यसको मतलब हामीलाई कुनै अप्ठ्यारो छैन सम्पत्ति बुझाउनुपर्छ सार्वजनिक सुन्ने बुझाउने प्रचलन हो नि हामी चाहने त्यही अघि लेखेर पठाएको एक कपी चाहिँदा भयो त्यसैले मेरो साथीहरूलाई अनुरोध के हो भनिन्छ भने फेरि नपाइने भने होइन तर राजनीतिको एउटा सम्पत्ति वितरण तिमीहरूको कति हो तिमीहरूले अकुत खायो होइन कमायो भन्ने ढङ्गले प्रस्तुत गर्नुभयो भने त्यो चाहिँ जुन ठाउँ हो संविधानले तोकेको त्यो ठाउँमा बुझाइन्छ त्यो ठाउँमा बुझाएको हुन्छ भने यति कुरा राख्यौँ र यो मलको विषय जुन आयो एउटा मल खाद वितरण समितिको संयोजक पनि हो म गाउँपालिका स्तरको अब मल खादको समस्या चाहिँ त्यो हामीसँग जोडिएको समस्या होइन फोहोर पाती पाइएको थियो यसपालि मुठी पाइयो किन पाइयो भने मैले सङ्घीय मन्त्रीहरूलाई सङ्घीय सांसदहरूलाई भन्ने गरेको थियो किन यसो गरेको फोहोर पाती पार्ने गरेको थियो हामीले यसपालि मुठीमा झरौँ कि नयाँ सरकार आएर हुन् होइन त्यो त सङ्घीय सरकारले कति कुदा निर्धारण गरेको छ कति पठाएको छ त्यसलाई हामीले वितरण गर्ने हो भले त्यो वितरण हामीले निष्पक्ष नै गरेका छौँ वडा वाइज हामीले पहिला बाँडफाँड गर्छौँ र वडामा गएपछि वडा अध्यक्षज्यूहरूले त्यसमा समन्वयमा सूचीकृत सहकारीहरूले वितरण गर्ने कानुन त्यही छ कार्यविधि त्यही छ समस्या आउँदा त समस्या हल गर्नु पर्यो तर गाउँपालिकाले मल उत्पादन गर्ने पनि होइन गाउँपालिकाले बेच्ने पनि होइन गाउँपालिकाले सहजीकरण गर्ने हो माथिबाट कति मल आउँछ हुन त हाम्रो अहिले सिन्धुली जिल्लाको मान्यज्यूले एकदम मलको एकदम आइरहेको छ सिन्धुलीमा भन्नुभएको छ अब कोटा आएको थिएन हामी ल्याउँ अस्ति आशिष गजुरेलको एउटा मैले पोस्ट हेरेको थिएँ होइन धेरै मल आएछ भने धेरै ल्याएर हामी जनताको बिचमा बाँड्छौँ होइन यो बाँड्ने कुरामा हाम्रो कुनै कमी नहुँदैन तर मल ल्याउने कुरामा यसको सहजीकरण गर्ने कुरामा सङ्घीय सरकारले हिजोको सरकारले पाथी पुनि पठाएको थियो आजको सरकारले किन मुठी पुनि पठाएको त्यो चाहिँ प्रश्न चाहिँ हामीले गर्नु पऱ्यो तपाईँ हामी सबैले गाउँपालिकाले पनि गर्छ अरू सेवाग्राहीले किसानले पनि गर्नु पऱ्यो यो विषय मैले राखेँ र अर्को यो रातो नम्बर प्लेटको विषयमा जे विषय राख्नुभयो अदनज्यूले सेतो बनाउने भन्नु ठिकै छ सेतो बनाउनु पनि सकिन्छ तर रातो बनाउने चाहिँ कानुनमै व्यवस्था गरेको छ जेल आन्दोलनपछि अहिले मैले अस्ति एउटा न्युज पढाएको थिएँ प्रधानमन्त्री कार्यालयका स्वकीय सचिवहरूले सबै सेतोलाई रातो बनाएर चढिरहेको छ हाम्रो सामान्य बालेन्द्र शाहका स्वकीय सचिवहरूले ठुल्ठुलो सहसचिवको गाडी खोसेर सेतो बना सेतोलाई रातो बनाएर चढ्यो भन्ने न्युज आएको थियो मैले अब त्यो न्युजको अधिकारी त कति हो होइन त्यो पनि परीक्षण गर्नु पर्ला तर सेतो रातो बनाउनु नपाइने भन्ने हुँदैन हो एउटा प्रश्न जे गर्नुभयो यसको दुरुपयोग हुनु भएन तर दुरुपयोग चाहिँ म एउटा उदाहरण भन्छु तपाईँलाई कोही वडा चाहिँ काममा जानुभएको छ आफ्नो वडाको काममा नजिकै बिहे पऱ्यो त्यो मोटरसाइकल घरमा पुर्याएर अनि अर्को चढेर बिहेमा जाने कुरा चाहिँ हुँदैन त्यहाँ बिहेमा पनि पर्ने त्यहाँ वडाको काम पनि भ्याउने होइन त्यहाँ छेउमा पनि पर्ने हाम्रो चलन त्यही हो हामीले धेरै सैद्धान्तिक होइन धेरै बनावटी कुरा गरेर पनि यो अर्थ छैन तर हाम्रो सबैको ध्यान केमा आउनु पर्यो भने सवारी साधनको दुरुपयोग नहोस् मिथ्वेक बनाउनु र धेरै भन्दा धेरै सरकारी कामहरुमा मात्र त्यसको प्रयोग गरौ बिदाका दिन प्रयोग नगरौ पर्छ इमर्जेन्सी छ भने पास लिएर प्रयोग गर्ने चाहिँ सरकारको विधि छ त्यही अनुसार गरौ त्यसमा हामी सबै सचेत हुनुपर्छ र हाम्रो चाहिँ कस्तो भयो भने मैले एउटा उदाहरण भन्छु गाडी किन चढो मोटरसाइकल किन चढो अरे हाकिमले किन चढो गाडी अब अदालतले किन चढो बाजेले किन उहाँले मोटरसाइकल किन चढ्ने भन्ने प्रश्न चाहिँ हुँदो रहेछ पदाधिकार भएपछि स्वाभाविक रूपमा मैले अस्ति एउटा न्युज पढाएको थिएँ अहिले अस्ति जेन्जी आन्दोलनमा सबै जयो तर अहिले सरकारले फेरि 63 अर्बको नयाँ गाडी खरिद गर्ने भनेर टेन्डर गरिरहेको छ अब चाहिन त सबैलाई चाहिने रहेछ त्यो तर त्यसको सदुपयोग गर्नु पर्यो दुरुपयोग गर्नु भएन दुरुपयोग नगरी त्यो साधन चढ्नु पर्यो यसमा चाहिँ हामी सचेत छौँ अझै तपाईँले जुन सचेत गराउनु भएको छ त्यसमा हामी त्यसलाई फलो गर्नेछौँ र म व्यक्तिगत हिसाबले यहाँ अघि अघिले भन्नुभयो मैले पनि जवाब दिनुपर्छ यसको मेरो सवारी साधन अब कुनै अनुगमन भएकोले अध्यक्षज्यूभन्दा अलिक बढी हिँड्नुपर्छ त्यो सभाको अनुगमनको काममा र गाउँपालिकाको काममा गएका बहत कतै यसो भेटघाट पारिवारिक भेटघाट गर्न नपाउने कतै पत्नी नपाउने भन्ने त नहोला तर पारिवारिक कामै बनाएर गाडी प्रयोग गरिएको छैन सरकारी काममा गएको बहत होइन कोही दुईजना चढेछन् भने अब तुलनामा झरझर भने त्यो गाउँले पनि हुनसक्ला त्यो जनता पनि हुनसक्ला त्यो साथीहरू पनि हुनसक्ला त्यो फ्यामिलीको मेम्बर पनि हुनसक्ला होइन काठमाडौँ कुनै कामले जानुहुन्छ कुनै फ्यामिलीको मेम्बर जानुहुन्छ कुनै साथी जानुहुन्छ भने उसलाई त घर सार्वजनिकमा आइज म चाहिँ एक्लै जान्छु भन्ने चाहिँ गरे आएन सम्म भएसम्म होइन अब लिएरै जाने गरिहाल्छ त्योभन्दा बाहेक दुरुपयोग भएको छैन यिनै विषय राखेँ र अरू विषय अब फेरि सर्वनामा के भयो राखौँ ल धन्यवाद
2: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर
3: यिनी सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ तपाईँलाई कार्यक्रम कस्तो लाग्यो यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्जर फोन नम्बर 0840400026 इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ
2: हवस् त अर्को हप्ता कार्यक्रममा यति समयमा हाम्रो भेट हुनेछ सेटिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन मोहतारासँगै म रिता मगर पनि बिदा हुन्छु नमस्कार
4: हजुरको रेडियो 102.1 मेगा
5: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
6: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
3: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ
5: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 9896692 65 99 98।
10: अहिले बिहानको 8 बजे
4: हजुरको रेडियो

0: ओछ्याइ नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूछाइको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूछाइले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूछाइ रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस्, भूछाय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हाम्रा अन्य करिडोरहरूमा पनि त्यो किसिमको विकास निर्माण काम गर्दा त्यसले आधार मान्न कतिको उपयुक्त उदाहरण
1: उपयुक्तै हुन्छ। जोखिम नक्साङ्कन भन्छ यसलाई। हाम्रो अहिलेसम्मका जति पनि कोरिडोरका जोखिम नक्साङ्कनहरू छन् ती नक्साङ्कनहरू पानीको आधारमा छ। 100 वर्षमा पानी कति लेभलमा पुग्छ अनि त्यो ठाउँसम्म पानी पुग्छ भने चाहिँ त्यो जोखिम एरिया हो, त्यहाँ नबसौँ भन्ने खालको छ। अब हामीले यसले के देखायो भन्दा त्यस्ता हिमालयन कोरिडोरमा पानी मात्र होइन, यस्ता गेग्रान सहित आउँछ। गेग्रानको एकदम भव्य ठूलो रूप होला, यहाँसम्म पुग्यो भन्ने त हामीलाई थाहा भयो। अब हामीले साइन्टिफिक कम्युनिटी, हामी रिसर्चरहरूले पनि हामीले के दिनुपर्छ सरकारलाई भन्दा, यस्ता खालका बाढी भोलि बढी आयो अथवा कम आयो भने कुन एरियासम्म जाँदछ, त्यो एरिया भएपछि कुन कुन एरिया हाम्रो कटान एरिया हुन्छ, कुन कुन एरिया डिपोजिसन एरिया हुन्छ, र कटान एरियामा सरकारलाई हामीले यो ठाउँमा यो राख्नु हुँदैन, कटान एरिया छ भनेर मात्र पुग्दैन, हामीले पोलिसी लेभललाई दिनलाई हामीले ट्रान्सलेट गरिदिनु पर्यो। यहाँ यो नराख्नुहोस्, यहाँ बस्ती बसाउँदा पनि अब हामीले हटाउनै नसक्ने स्थिति छ भने हामीले कसरी इभ्याकुएट गर्ने जनतालाई, कसरी चाहिँ इभ्याकुएसन रुट बनाउने, कहाँ गएर जम्मा हुन भनेर सिकाउने, हो त्यस्ता किसिमका संरचनाहरू बनाएर चाहिँ अब हामीले आगामी दिनका कामहरू गर्नुपर्छ।
0: हामीले भोटेकोसीको उदाहरण यदि हेर्यौं भने त नदीबाट निकै माथि नै बाटो पुल भनेको, पुल निकै अग्ला चाहिने, बाटो निकै माथि चाहिने, हाम्रा जलविद्युत आयोजनाहरू त अझ कसरी व्यवस्थापन गर्ने भन्ने कुरा, यसलाई कसरी मापदण्ड बनाउन सकिन्छ यी कुराहरू?
1: अब यो मापदण्ड चाहिँ नदीको नदी एउटै नदीमा फरक फरक ठाउँहरू हुन्छन् भनेर बुझेर हामीले संरचना बुन पर्यो। जस्तै हजुरलाई त्यही भोटेकोसीकै कुरा गरौँ, हाम्रो चाहिँ रसुवागढीबाट अब टिमुरे स्याप्रुबेसीसम्म आउँदाखेरिको भिरालो जमिन अनि त्यो खोँच भएको हुनाले त्यहाँ यति धेरै भोल्युम आएर पानीको लेभल अब धेरै हाईसम्म पुगेको स्थिति छ। त्यहाँ यति स्पिडमा यो गेग्रान सहितको बाढी आउँछ, त्यसको पावर यति धेरै हुन्छ, त्यसले त्यहाँको सबै कुरालाई कटान गरेर लिएर जान्छ। भनेपछि अब त्यहाँनिर डिजाइन गर्दाखेरि पुलहरूमा त्यहाँ त गेग्रान ठुल्ठूला बोल्डर आउने भयो। यदि हामीले अब भनौँ न एउटा इक्जाम्पल लिउँ, पुल बनाउनु पर्यो, यदि पुलमा तपाईँहरूले बीचतिर पायर देख्नुहुन्छ, बीच बीचमा पायर बनाएर राखेको हुन्छ, यदि त्यस्तो पायर बनाउने हो भने त अनि पायर पायर बीचको पुल हाम्रो पानीको फ्लो एरिया भनेर हामीले हिसाब गर्छौँ, त्यो फ्लो एरियामा पानी बगेपछि हाम्रो पुल सुरक्षित हो भनेर बुझ्छौँ। तर अब त्यो फ्लो एरियामा गएर ठुला बोल्डर जम्मा भइदियो, रुखहरू आएर जम्मा गइदियो भने त फ्लो एरिया त घट्यो, घटेपछि त पुल त जोखिममा आउने भन्छ। अब त्यस्ता ठाउँमा माथि पुल बनाउँदाखेरि चाहिँ हामीले बिचका पायरहरू नराख्ने, अग्ला अग्ला राख्ने, त्यस्तो किसिमले जानु पर्यो। तर त्यही नदीको तल्लो तटमा आउँदा जहाँ चाहिँ पानी मात्रै हुन्छ त्यहाँ पानीको लेभल बढ्ने हो, पानीको लेभल बढेपछि जमिनलाई उसले स्काउर गर्छ भनेपछि त्यस्तै किसिमले हाम्रो फाउन्डेसनहरू डिजाइन गरेर त्यहाँको फरक हुनुपर्यो। भनेपछि एउटै नदीमा पनि हाम्रो मापदण्ड चाहिँ फरक फरक हुनुपर्छ जस्तो चाहिँ मेरो विचारमा।
0: यो पाटोबाट ठ्याक्कै अब संरचना नदी तटीय क्षेत्रहरू विशेष गरी हिमालतिरबाट आएको नदी तटीय क्षेत्रहरूमा चाहिँ कसरी गर्ने भन्ने छलफल पनि यो सँगसँगै हुनु कतिको आवश्यक छ अहिलेकै समयमा?
1: एकदम हुनुपर्छ। अब एकचोटि हाम्रो टेक्निकल, मेरो चाहिँ रिक्वेस्ट के छ नेपाल सरकारलाई भन्दा, टेक्निकल अडिट गरौं, किनभने यत्रो हाइड्रो पावर पनि लस भएको छ, हाइड्रो पावरलाई पनि हामीले टेक्निकल अडिट गर्यौँ भने त्यहाँका पोजिटिभ र नेगेटिभ पक्षहरू थाहा हुन्छ। अब हाइड्रो पावर यत्रो नेपालको ब्याकबोन हो अहिले, अब यस्तो लस हुने बित्तिकै लगभग तपाईँको 700 मेगावाट प्रोजेक्टमा चाहिँ हामीलाई असर परेको छ, त्यत्रो धेरै हामीलाई असर परेको छ भने चाहिँ अब हामीले सही ठाउँ कसरी छनौट गर्ने, हाइड्रो पावरको लागि पनि डेब्रीलाई कसरी प्रोजेक्टबाट टाढा मोड्ने, टनेललाई कसरी आइसोलेट गर्ने, अहिले हामीले हेरौँ हाम्रो रेस्क्यूमा कति असर परेको छ, त्यो टनेलको पोर्टलको डिजाइनले गर्दा हो, त्यसको मुखको डिजाइनले गर्दाखेरि त्यसलाई कसरी हामीले चाहिँ डेब्रीबाट टाढा राख्ने, त्यसलाई कसरी आइसोलेसन गर्न सकिन्छ, कसरी हामीले विपदपछि चाहिँ हामीले रेस्क्यू प्लान भन्दा पनि डिजाइनमै रेस्क्यू प्लानलाई कसरी इन्कर्पोरेट गर्ने, हो यस्ता खालका चाहिँ कुराहरू चाहिँ हामीले हाम्रो कोरिडोरहरूको लागि चाहिँ विचार गर्नुपर्छ। र यो सही समय हो, सरकारले यसमा अब रेस्क्यू सिद्धिने बित्तिकै हामीले पुनर्निर्माण गर्नुभन्दा अगाडि विज्ञ टोली गरेर यसलाई सम्पूर्ण रूपमा अध्ययन गरेर चाहिँ बल्ल मात्र हामीले पुनर्स्थापनातिर जानुपर्छ।
0: सरले भन्नुभयो कि यिनै कुरामा जोड्दै गर्दाखेरि जलविद्युत आयोजनामा पछिल्ला केही वर्षमा निकै क्षति भएको छ, जस्तो भोटेको सीमै पनि अघिल्लो साल नै भएको थियो, त्यसै गरी इलामतिर निकै क्षति भयो भने पूर्वमा पनि निकै क्षति भयो, गएको सालको असोजतिर आएको बाढीले, त्यसै अहिले त झन् कुरै नगरौं एकदमै धेरै क्षति भयो। भनेपछि हाम्रो जलविद्युत आयोजना र यी पुलहरू बारम्बार बगाउनु अथवा क्षति हुनुमा चाहिँ डिजाइनको कमजोरी अथवा प्रकृतिलाई आकलन गर्न नसकेको कुन चाहिँ मुख्य कुरा हो, हामीलाई कुनलाई आधार मानेर अबको योजना बनाउनु?
1: आजको डिजाइनमा चाहिँ हाम्रो हाइड्रो पावरहरूमा सबैमा पानीको आधारमा डिजाइन हुन्छ। पानी 100 वर्षमा कति आउँछ, 1000 वर्षमा कति आउँछ, त्यसले मेरो कंक्रिटको स्ट्रक्चर सेफ हुन्छ कि हुँदैन भनेर हामीले डिजाइन गर्ने। अब के भइदियो भन्दा जलवायु परिवर्तन नै भनौँ, त्यसको कारणले चाँडो चाँडो वर्षा हुने, एकैचोटि धेरै वर्षा हुने गर्दाखेरि आजको 500 वर्षको फ्लड भनेर जुन हामी हिसाब गरिरहेका छौँ त्यो 5 वर्षपछि त्यो 100 वर्षको हुन सक्छ। भनेपछि त्यो चिज हामीले भविष्यलाई विचार गर्नु पर्यो। एउटा हाम्रो समस्या भनेको हामी पास्टको हिस्टोरिकल ऐतिहासिक डाटा लिएर हामी डिजाइन गर्छौँ, अब हामीले भविष्यलाई प्रोजेक्ट गरेर डिजाइन गर्नु पर्यो। अर्को कुरा पानी मात्रै हेरेर भएन, पानीले के लिएर आउँछ त्यो कुरालाई विचार गर्नु पर्यो। नदीको बहाव क्षेत्र कहाँसम्म जान सक्छ, गिग्राम सहितको बाढी आयो भने त्यसले कुन लेभलमा जान सक्छ, त्यसको आधारमा हामीले टनेलका मुखहरू कहाँ लगेर राख्ने त्यस्तो कुराहरू गर्न सकिन्छ। हामीले अब अडिट गर्न बाँकी छ तर कति पावर हाउसबाट चाहिँ इभ्याकुएसन गर्ने छ कि छैन, इभ्याकुएसन पनि पुरियो भनेको छ, त्यसलाई कसरी सेफ ठाउँमा राख्न सकिन्छ जसको कारणले भोलि केही भवितव्य भइहाल्नेछ भने अर्को बाटोबाट बाहिर निस्किन सक्यो, त्यसलाई कसरी आइसोलेसन गर्ने, त्यसलाई कसरी अर्ली वार्निङ सिस्टममा जोडेर एउटा सानो घटनामाथि थाहा हुने बित्तिकै कंक्रिटका गेटहरू राखेर डिफ्लेक्टरहरू राखेर त्यसलाई कसरी बचाउने हो, यस्ता खालका सम्पूर्ण रूपमा एउटा सिस्टमको रूपमा इभ्याकुएसन, अर्ली वार्निङ सिस्टम अनि डिजाइन सबैलाई जोडेर चाहिँ हामीले अब आगामी दिनमा चाहिँ हाइड्रो पावरको संरचनालाई डिजाइनमा चाहिँ लानु।
0: है तपाईँले जोड्नुभएको एउटा कुरा मलाई एकदमै चाख लागेको कुरा, तपाईँले योभन्दा अगाडि चाहिँ बितेको 100 वर्षमा 1000 वर्षमा कति पानी त्यहाँ बग्थ्यो भन्ने किसिमबाट अनुमान हुन्थ्यो, अब चाहिँ नयाँ यो किसिमको जोखिम पनि छ भनेर नयाँ जोखिमलाई पनि आकलन गर्नुपर्ने कुरा जोड्नुभयो।
1: अब भविष्यमा हेर्नु न, अब कम समयमा धेरै पानी पर्ने भइरहेछ, पहिलेको त त्यो थिएन अनि पहिलेका जुन डाटा आए त्यसमा त ती कन्सेप्टहरू थिएन, भने अब त्यसको आधारमा चाहिँ पानी यति आउला भनेर आकलन गर्दा त हामी त कम पर्यो, र पानी मात्र आकलन गर्यो भने हाम्रोमा त यस्तो पनि आउँदो रहेछ भन्ने कुरा अब त धेरैले बुझ्नु भएको छ। जबकि हामीलाई यो अझ मात्र बुझे होइन, हामीले त यो हामीसँग त नलेज यति धेरै छ पहिलेदेखि यस्ता डेब्री फ्लोको, तर त्यो नलेजलाई हामीले अघि तपाईँले भन्नु जस्तो पर्दैन कि, अब किनभने त्यसले त कस्टलाई बढाउँछ नि त, कस्ट किन बढाउने यदि पर्दैन आएकै छैन भन्ने खालको थियो, अब त्यसलाई त्यसरी नेग्लेक्ट गर्नु हुँदैन र त्यो चीज पनि राखेर पानी बेसिसमा हिस्टोरिकल होइन फ्युचर आगामी वर्ष के हुन सक्छ भनेर हामीसँग त्यसका प्रविधिहरू छन्, त्यो प्रविधि सहित जोडेर अबका हाइड्रो पावर डिजाइन चाहिँ गर्नुपर्छ।
0: आगामी वर्षमा के हुन सक्छ भन्ने जस्तो भोटेको सीमा चाहिँ यो स्तरको बाढी आयो भने यस्तै ल्याउन सक्ने स्रोत चाहिँ मैले अर्को ठाउँमा जलविद्युत आयोजना बनाउँदै गर्दा त्यसको माथि स्रोतमा चाहिँ त्यस्तै किसिमको सम्भावित स्रोत छ कि छैन भनेर जाँच गर्न सकिने अवस्था चाहिँ कतिको छ?
1: अब यस्तो छ, यसको लागि अब हामी जस्तो वैज्ञानिक समुदायहरूको चाहिँ ठूलो रोल छ, नेपाल सरकारले रिच आउट गर्नुपर्छ, नेपालमा धेरै व्यक्तिहरू हुनुहुन्छ, एक्सपर्टहरू हुनुहुन्छ यसमा। अब हामीले एउटा चाहिँ अहिले चाहिँ मोडल बनाउन सक्छौँ, त्यो मोडल भनेको चाहिँ एउटा हामीले चाहिँ एउटा प्रेडिक्सन गर्ने हो, हामीसँग यसका विभिन्न साइन्टिफिक इक्वेसनहरू हुन्छन् जसको कारणले चाहिँ हामी अहिलेको बाढी कसरी गयो भनेर हामी पहिले रसुवाको यो बाढीलाई चाहिँ गरौँ, गरेपछि माथि हामी के गर्छौँ भन्दा डेब्री फ्लो इनपुट दिन्छौँ अनि कहाँ कहाँ कति जम्मा भएछ भनेर हामी म्याच गराउँछौँ अहिलेको सिस्टमसँग, र त्यो म्याच गराएपछि हाम्रो मोडल तयार भयो। अब त्यसको माथिपट्टि हामीले अहिलेभन्दा दुई गुणा बनाइदियो हालिदिने, त्यसपछि कहाँ पुग्दो रहेछ हेर्ने, आधा भयो भने कहाँ पुग्दो रहेछ हेर्ने, भनेपछि हामीलाई एउटा जोखिम कोरिडोरको चाहिँ टेन्टेटिभ रूपमा चाहिँ हामीलाई आइडिया हुन्छ। अनि त्यो मोडल यहाँ बनाइसकेपछि त्यस्तै मोडलहरू चाहिँ त्यसलाई हामी साइन्टिफिक मोडल भन्छौँ, त्यो मोडल चाहिँ हामीले अरू रिभर बेसिनमा पनि हामीले गर्न सक्ने हो भने हामी सबै ठाउँमा जोखिम गर्न सक्छौँ। अब यसको लागि चाहिँ विश्वविद्यालयहरू हुनुहुन्छ, एकदमै धेरै विश्वविद्यालयमा एक्सपर्टहरू हुन्छ, नेपाल सरकारले रिच आउट गर्ने अथवा हाम्रो सरकारकै संस्थाहरू छन्, एनडीआरआरएमए भन्ने छ, विभिन्न संस्थाहरू छ, र उनीहरूसँग मिलेर हामीले अब हाम्रो यो हिमालयन बेसिनमा चाहिँ यो गर्न ढिला गर्नु हुँदैन।
0: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी भोटेकोसी बाढी त्यसबाट धेरै क्षति हुनका कारण र अबको व्यवस्थापनका बारेमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहायक प्राध्यापक तथा जलस्रोत इन्जिनियरिङ शाखा संयोजक डाक्टर पवन कुमार भट्टराईसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: कृषि मन्त्र नार्क सँग
5: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी भोटेकोशी बाढ़ी त्यसबाट धेरै क्षति हुनका कारण र अबको व्यवस्थापनका बारेमा पुल्चोक क्याम्पसका सहायक प्राध्यापक तथा जलस्रोत इन्जिनियरिङ शाखा संयोजक डाक्टर पवन कुमार भट्टराईसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब जलवायु न्याय र हानि नोक्सानीको क्षतिपूर्तिका बारेमा कुरा गरौं। भोटेकोशी बाढ़ीलाई जलवायु परिवर्तनको असरका रूपमा व्याख्या गर्दै जलवायु न्यायको लागि पहल गर्नुपर्ने माग उठिरहेको छ। के यो घटनालाई जलवायु परिवर्तनसँग जोडेर न्यायको खोजी गर्न सकिन्छ त? यही प्रश्नबाट पुल्चोक क्याम्पसका सहायक प्राध्यापक तथा जलस्रोत इन्जिनियरिङ शाखा संयोजक डाक्टर पवन कुमार भट्टराईसँगको कुराकानीलाई जोडौं।
2: एकदमै सकिन्छ। अहिले हाम्रो जलवायु न्यायको कुरा धेरै नै शुरू भएको छ, तर एउटा कुरा के बुझौं भन्दाखेरि जलवायु न्यायको लागि हामी जाँदाखेरि विभिन्न देशहरूमा पनि यस्ता घटनाहरू हुन्छन्, उनीहरूले पनि आफ्नो किसिमले चाहिँ यसलाई उठाइरहेको हुन्छ र हामीलाई सोधिने प्रथम प्रश्न भनेको चाहिँ तपाईँहरूको यो रसुवा घटना चाहिँ जलवायु परिवर्तनले गरेको भन्ने प्रमाण तपाईँहरूसँग के छ भन्ने कुरा नै आउँछ। र त्यसको बेलामा चाहिँ हामीसँग त्यसको प्रमाणहरू आजको दिनमा हामीले चाहिँ होला, त्यसको ब्याकग्राउण्ड होला, तर जलवायु परिवर्तनको कारणले भएको भन्ने हामीसँग चाहिँ हामीले आन्सर दिन सक्दैनौँ। त्यही भएको हुनाले अब हामीले जलवायु न्यायको लागि चाहिँ हामी चाहिँ 0.05% कार्बन उत्सर्जन गर्छौं, त्यही भएर हामीले चाहिँ न्याय पाउनु पर्यो भने त्यसले हामीले न्याय पाउनेवाला छैनौं। त्यो हाम्रो लागि स्ट्रङ इभिडेन्स हुँदैन। त्यही भएर हामीले इभिडेन्स दिनुपर्छ। र इभिडेन्स भनेको कस्तो दिने भन्दाखेरि चाहिँ अहिले मलाई लागेको मेरो व्यक्तिगत कुरा चाहिँ हामी ब्याकग्राउण्ड इन्फर्मेसनबाट एउटा स्ट्रङ केस स्टडी बनाउन सक्छौँ अप्लाई गर्नको लागि। हामीले जलवायु न्यायको लागि एउटा केस स्टडी हामी के बनाउन सक्छौँ भन्दा आईपीसीसीले भनेको छ हिमालयनमा चाहिँ टेम्परेचर राइज भएको छ, त्यहाँ ग्लेसियर मेल्ट भएको छ, ग्लेसियर घटिरहेछ भनेर त्यो रिपोर्ट हामीसँग छ। दोस्रो हाम्रो हिन्दुकुश हिमालय इसी मोडले हामीलाई के भनेको छ भन्दा अघि नै मैले भने प्री इन्डस्ट्रियल एरिया एरा भन्दा 1.5 डिग्रीमा चाहिँ विश्वको चाहिँ तापमान चाहिँ 1.5 रहने हो भने हिमालयमा 1.8 पुग्छ भन्ने हुनु छ। भनिसकेपछि त्यस्तो किसिमले गर्दा त हामी ब्याकग्राउण्ड के बनाउन सक्छौँ भने यो जुन क्षति भयो ट्रिगरिङ मेकानिजम जुन अहिले आइस एभलेन्सी भयो त्यो चाहिँ अब जलवायु परिवर्तनले भन्ने कुरा चाहिँ अब खोज गरेर थाहा होला, तर यी ब्याकग्राउण्ड पक्कै पनि त्यसको लागि चाहिँ ब्याकग्राउण्ड भएको छ। त्यही भएर हामीले यति क्षति इकोनोमिक र नन इकोनोमिक लस गर्यो भन्ने किसिमले एउटा केस हामीले बनाएर प्रस्तुत गर्न सक्ने हो विश्वको सामु भने चाहिँ हामीलाई यो जलवायु न्यायमा चाहिँ एकदमै न्याय हुन्छ जस्तो चाहिँ मलाई लाग्छ।
1: यो भोटेकोशी बाढीपछि चाहिँ धेरैले पटक पटक भनेको चाहिँ जलवायु न्याय सँगसँगै यो हानि नोक्सान क्षतिपूर्ति चाहिँ हामीले माग्नुपर्छ पाउनुपर्छ भन्ने कुरा चाहिँ एकदम धेरै चर्चामा आएको छ। साँच्चै सर्वसाधारणले बुझ्ने गरी भन्दाखेरि त्यो माग्ने ठाउँ चाहिँ कहाँ हो र हामी कहाँ गएर के कुरा लगेर माग्नुपर्छ?
2: अब यो लस एन्ड ड्यामेज फन्ड भन्ने छ, फन्ड फर रिस्पोन्डिङ टु लस एन्ड ड्यामेज, एफआरएलडी एफआरएलडी भन्छौ। तर यसको समस्या के छ अब हामी सबैले बुझ्नुपर्ने भन्दा यसमा अप्लाई गर्ने एउटा विन्डो हुन्छ, डिसेम्बरदेखि जूनसम्म, 25 डिसेम्बरदेखि 2026 जूनसम्म अप्लाई गरिसक्नु पर्थ्यो। त्यो हाम्रो रसुवा त्यसपछिको घटना भएकोले हामी त्यहाँ अप्लाई गर्ने स्थिति छैन। र यसमा के छ, बर्मुडा इम्प्लिमेन्टेसन मोडल भनेर बीआईएम भन्छ, त्यसले के भनेको छ भने यस्तो एप्लिकेशनमा $5-20 मिलियन मात्र दिने भन्छ। भनेपछि अब नेपालले जबकि अहिले एलडीसीका 26 सदस्य हुन्छन् जसमा 14 डेभलपिङ कन्ट्रीका 12 डेभलप कन्ट्रीका, डेभलपिङ कन्ट्रीले त चाँडो बोर्ड मिटिङ बस्नु पर्यो भनेका छन्। त्यो गर्दा पनि हामीले जम्मा 20 मिलियन पाउने जस्तो स्थिति छ। त्यो भनेको हाम्रो लागि जुन क्षति भएको छ रसोमा त्यो केही पनि होइन। अब के एउटा एक्स्ट्रा अर्डिनरी बोर्डले निर्णय गरिदिनु पर्यो र नेपाललाई चाहिँ हामी यति पैसा दिउँ, तर त्यो चाहिँ एकदमै हामीलाई चाहिँ गाह्रो छ। त्यसलाई कसरी भन्ने, त्यो सँगसँगै अब हामीले चाहिँ जलवायु न्याय र यस्तो रिकन्स्ट्रक्सन जुन लस एन्ड ड्यामेज भनौँ यसको लागि चाहिँ एउटा प्याकेज बनाएर फाइनेन्सियल प्याकेज चाहिँ विभिन्न ठाउँहरूमा अप्लाई गर्नुपर्छ। एउटा कूटनीतिक हिसाबले विभिन्न ठूला देशहरूसँग डेभलप कन्ट्रीसँग रहने नै भयो। दोस्रो जस्तै हामीले वर्ल्ड ब्याङ्कको सीआरडब्ल्यू फण्ड छ, रिकभरीको लागि पैसा माग्न सक्छौँ। त्यस्तै हामीले जीसीएफसँग हामीसँग अहिले 25 मिलियनको क्याप छ, जीसीएफबाट पनि हामी एडेप्टेसन फण्डहरू छ, त्यसमा चाहिँ फ्युचर रिडक्सन गर्नको लागि हामीलाई चाहियो भन्न सक्छौँ। क्रियुज भन्ने फण्ड छ, क्रियुजलेमा चाहिँ हामी मलाई लाग्छ 25 मिलियन जति चाहिँ हामी यो अर्ली वार्निङ सिस्टमको लागि पैसा ल्याउन सकिन्छ। त्यस्तै हामीसँग सेन्टियागो नेटवर्कसँग चाहिँ क्यापासिटी बिल्डिङहरू गर्नको लागि हाम्रो मिशन शक्ति तैयार पार्नको लागि भोलि यस्ता किसिमलाई चाहिँ फण्ड लिन सक्छ। त्यो भएर एउटा सम्पूर्ण यस्ता फण्डहरू जहाँ जहाँ एभाइलेबल छ हामीले प्याकेज बनाएर चाहिँ अप्लाई गर्न सक्ने हो भने अब त्यही पनि एउटा होल यत्रो रसुवा जस्तो डिजास्टरको लागि चाहिँ अहिलेको जुन हामीले धेरै जसोले यो लस एन्ड ड्यामेज यो फण्ड भनिरहेको छौँ त्यसबाट चाहिँ अहिलेको नियमले चाहिँ हामीले धेरै पाउने जस्तो स्थिति चाहिँ छैन।
1: जस्तो लस एन्ड ड्यामेज फण्ड एउटा भइसक्यो, सँगसँगै यो भोटे कोशी जस्तो यो चाहिँ एक किसिमले सीमा पार नदी भयो, पारीबाट आएको नदी पनि भयो, यसमा दुईपट्टि नै क्षति छ। यसको बेसिनका बाढीका कारण विस्थापित र प्रभावित भएका नागरिकहरूले एकदम प्रत्यक्ष छिटो लाभ पाउने व्यावहारिक कुनै संयन्त्रहरू चाहिँ छ कि छैन? त्यो संयन्त्रमा चाहिँ हामी केही प्रवेश गर्न,
2: संयन्त्र अघि मैले भने के हो, जस्तै अब रिकभरी गर्नको लागि वर्ल्ड ब्याङ्कको सीआरडब्ल्यू फण्डमा अप्लाई गर्न सकिन्छ नेपाल सरकारले फर्मली गर्दाखेरि चाहिँ। त्यसमा सम्भावना किन छ भने अहिले अघि नै हामीले कुरा गर्यौँ, यत्रो इन्टरनेसनल मिडिया यति लस भएको छ, इकोनोमिक र नन इकोनोमिक लस, मान्छे यतिजना बेपत्ता हुनुभएको छ, यति मान्छेको डेथ भएको छ, यो भनेको एउटा अकल्पनीय घटना हो र यसलाई सबै विश्वले बुझेको छ। तर यसलाई ढिलो हुन दिनु हुँदैन, ढिलो हुँदै गएपछि अरू देशहरूबाट यति धेरै एप्लिकेसनहरू आएको हुन्छ, त्यो भएर यही बेलामा हामीले रिकभरीको लागि चाहिँ, अब मैले अघि नै भने नि हामीले टुक्रा टुक्रा गर्ने क्या, हामीले अर्ली वार्निङ एउटै प्याकेजमा हामी सम्भव हुँदैन। अर्ली वार्निङ जुन पूर्व सूचना प्रणालीको लागि एउटा पैसा माग्ने, त्यस्तै लस एन्ड ड्यामेज भयो भनेर एउटा पैसा जति आउँछ लिने, त्यसपछि जीसीएफबाट अर्को लिने, वर्ल्ड ब्याङ्कबाट अर्को लिने, त्यसरी हामीले एउटा प्याकेज बनाएर चाहिँ नेपाल सरकार चाहिँ यसरी टुक्रा टुक्रामा गरेर जाने हो भने हामी एउटा मेजोरिटी अफ फण्ड चाहिँ लिएर आउन सक्छौँ र अरू हाम्रो छिमेकी देशहरूसँगको चाहिँ हामीले म्युचुअल सम्बन्धहरू, अब विभिन्न डेभलप कन्ट्रीसँगको चाहिँ म्युचुअल सम्बन्धले पनि हामी ग्रान्टहरू लिएर आएर चाहिँ काम गर्न सक्ने।
1: यो दावी गर्ने कुरा अहिले तपाईँले एउटा योजनाबद्ध दावीको कुराहरू गर्नुभयो, यसरी हेर्दाखेरि बाढीले भौतिक संरचना ढालेको हिसाब त लगभग तत्काल देखिन्छ, जलविद्युतमा यति क्षति भयो अथवा घरहरू यति गए, यी सबै कुराहरू देखिन्छ, त्यहाँको पुल यति गयो, सड़क यति गयो, सबै कुरा देखियो। तर स्थानीयको जनजीवन, अहिले तपाईँले भन्नुभयो अन्यत्र टाढा सार्दा पनि पुनर्स्थापना गर्दा पनि उनीहरूको जीविकोपार्जन संस्कृतिदेखि हरेक कुरा हेर्नुपर्छ भन्नुभयो, त्यो जनजीवनमा पारेको
2: छिमेकी देशहरूसँगको चाहिँ हामीले म्युचुअल सम्बन्धहरू, अब विभिन्न डेभलप कन्ट्रीसँगको चाहिँ म्युचुअल सम्बन्धले पनि हामी ग्रान्टहरू लिएर आएर चाहिँ काम गर्न सक्ने।
1: यो दावी गर्ने कुरा अहिले तपाईँले एउटा योजनाबद्ध दावीको कुराहरू

0: किसिमका सबै किसिमका क्षतिहरूलाई मूल्याङ्कन गरेर क्षतिपूर्ति दावी गर्ने प्रणालीमा कतिको हामी सुस्त छौँ र त्यो कतिको आवश्यक छ?
1: अब अहिले हामीले तयारी गर्नुपर्छ जस्तो लाग्छ मलाई। मैले अघि नै भने धेरै चिज यी कुराहरू हामीले डकुमेन्टेसन गर्न सक्ने हो भने यो हाम्रो यसमा चाहिँ हामीले धेरै दावी गर्न सकिन्छ। तर हामीले प्रपर रूपमा इकोनोमिक लस, नन इकोनोमिक लस, ह्युमन लसदेखि लिएर अहिले हामीसँग एभाइलेबल जति डाटा छ, इभन लस एन्ड ड्यामेज फन्डकै वेबसाइटमा पनि मैले उनीहरूले नै यसलाई चाहिँ एउटा डिजास्टरको रूपमा चित्रित गरेर एउटा प्रेस नोट निकालेको देखिया छ। धेरै कुरा अहिले हामीलाई फाइदा छ। ती कुराहरूको बेसिसमा अहिले हामीले चाहिँ यसमा अगाडि बढ्नुपर्छ जस्तो लाग्छ।
0: यो सँगसँगै यो सहकारी र कूटनीतिको कुरा गर्दा चाहिँ भोटेकोसी नदीको मुख्य उद्गम स्थल तिब्बत अर्थात् चीनमा भयो, माथिल्लो क्षेत्रमा हुने अरू पनि हिम नदी अथवा हिमतालहरू अथवा यस्तै किसिमका बाढी सम्भावित क्षेत्रहरू तिब्बतमा छन् र जसको असर हामी नेपालमा पर्न सक्छ। यस्तो बेलामा चाहिँ तल्लो तटीय क्षेत्रमा नेपालमा हुने क्षतिबारे पूर्व सूचना प्रणालीहरू यो कुराहरू बनाउँदाखेरि अन्तर्राष्ट्रिय भनौँ विशेष गरी चीनसँग समन्वय र सहकारी कतिको हुनु कसरी हुनु
1: एकदम ट्रान्सबाउन्ड्री नेचरको ठाउँमा ट्रान्सबाउन्ड्री सेयरिङ मेकानिजम चाहिँ हुनुपर्छ। अब चाइनाले हामीलाई गरिरहेछ, दिनेसम्म सबै गरिरहेछ, इभन उनीहरूकै माथिल्लो 5 किलोमिटर एरियासम्म उल्टो खोला उल्टो बगेर धेरै क्षति पनि भएको देखिन्छ। हिमालयन क्षेत्र मैले भने कम स्टडी भएको एरिया, हामी एउटा जोइन्ट गरौँ, अब चाइनाले जुन किसिमले अहिले हामीले सेयरिङ गरेका छ त्यसलाई अझै हामी रियल टाइममा सेयरिङ गर्ने सिस्टम उनीहरूसँग बनाऊ, हामी दुईजनाले संयुक्त रूपमा राम्रो छिमेकी मुलुक हो नेपाल र चाइना, त्यही भएर दुवैजना मिलेर हिमालयन क्षेत्रलाई मोनिटरिङ गर्नको लागि चाहिँ चाइनाको सहयोग हामीले लिनुपर्छ। किन उनीहरू धेरै अगाडि छन् यस्तो टेक्नोलोजीमा र उनीहरूको सीसीटीभीदेखि लिएर उनीहरूको सेटेलाइटदेखि लिएर इमेजिनहरू अघि धेरै भएको हुनाले ती डाटाहरूलाई चाहिँ हामीले चाहिँ रियल टाइममा चाहिँ हाम्रोमा सेयरिङ गर्न पाउने हो भने र गरी पनि रहेछौँ त्यसलाई अझै विस्तृत बनाउन सक्ने हो भने राम्रो हुन्छ। त्यसको लागि हामीले तल्लो तटीय क्षेत्रको लागि भारतसँगको सम्बन्ध, भारतको आफ्नै सेटेलाइटहरू पनि छ, त्यो डाटाहरू पनि हामीले लिने, भारतसँग पनि राम्रो सम्बन्ध छ र चाइनासँगको सम्बन्धबाट पनि हामीले यो मेकानिजम बनाउने हो भने हामीलाई धेरै नै सजिलो हुन्छ।
0: हामीले भोटेको समय दुई वर्ष घटनाहरू, अघिल्लो वर्ष र अहिलेको दुईटै घटना हेऱ्यौँ भने चीनतर्फबाट सूचना लिने क्रममा चाहिँ नेपाल सरकारका संयन्त्रहरू अलिक ढिला भएको हो कि भन्ने किसिमको भान चाहिँ धेरैले भएको छ। कतिपय तपाईँहरूसँग विज्ञले व्यक्तिगत सम्बन्धको आधारमा कतिपय कुराहरू ल्याइसक्दा हुन त यता छलफल गर्न अथवा त्यसको निचोड्न पुग्न टाइम लाग्यो होला, तर अलिक पछि सूचना आएको हो कि भने हाम्रो सरकारी स्तरबाट एकदम सहज रूपमा सूचना ल्याउनको लागि चाहिँ थप के गर्नुपर्ने सुझाव?
1: अब त्यस्तै चाहिँ अब छ भन्ने मलाई लाग्दैन। मैले डिएचएमका साथीहरूसँग कुरा गर्दाखेरि पनि अब त्यस्तो सूचना चाहिँ आदान प्रदान भइ नै रहेको हुन्छ, तर सूचनाको आदान प्रदान चाहिँ कति समयमा हुन्छ, अब रियल टाइममा हुन्छ कि हुँदैन, हामीले त त्यो नसोचिया पनि हुन सक्छ। त्यही भएकोले अब पाकै छैन, उताबाट हामीलाई सूचना सेयर भएको छ जस्ता जुन न्युज आएको छन् ती चाहिँ गलत न्युजहरू हुन्, त्यस्तो चाहिँ छैन, सेयरिङ चाहिँ भएको छ। तर त्यसलाई मैले भनेको अझै रियल टाइममा हुने गरी अझै बलियो संरचना चाहिँ बनाउनुपर्छ जस्तो मलाई लाग्छ।
0: यसपालिकै घटनालाई हेर्दा चाहिँ चीनले सूचना नदिएको भन्दा नि उसले पनि ढिलै थाहा पाएको अथवा उसका संयन्त्रहरूले पनि
1: हिमालयनमा हाम्रो स्टडी छैन, हिमालयनमा हामीले अझै राम्रोसँग मोनिटरिङ गरेका छैनौँ, अब चाइनाले पनि त्यो कुरा आफ्नोमा लस भएको छ। अब हामी दुवैजना बसेर चाइना धेरै विकसित भएको छ टेक्नोलोजीमा र उसको टेक्नोलोजी र सेटेलाइट युज गरेर हामीले हिमालयन क्षेत्रलाई मोनिटरिङ गर्न सक्ने हो भने चाहिँ हामी धेरै पहिले नै यस्ता घटनाहरूको बारेमा चाहिँ पूर्व जानकारी पाइन्थ्यो होला।
0: तपाईँ अहिले कार्यक्रम बदलिदो नेपालमा पुल्चोक क्याम्पसका सहायक प्राध्यापक तथा जलस्रोत इन्जिनियरिङ शाखा संयोजक डाक्टर पवन कुमार भट्टराईसँगको कुराकानी सुन्दै हुनुहुन्छ। अब विश्वविद्यालय अथवा विभिन्न स्तरमा अनुसन्धानका कुराहरूलाई अलिकति जोडौँ, भावी दिनमा के गर्न सकिन्छ अनुसन्धानको क्षेत्रमा भन्ने कुरा अघि पनि हामीले निकै कुराहरू त गरेका छौँ, त्यही कुराहरूलाई अलिकति हेर्दै गरौँ। भोटेपछि बाढीको जोखिमलाई न्यूनीकरण गर्न र दीर्घकालीन अनुकरण बनाउनका लागि हाम्रा विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूले अब कुन कुन कुराको अनुसन्धान चाहिँ केन्द्रित गर्नुपर्ने जस्तो लाग्छ, किनकि तपाईँ पनि एकदम त्यो अनुसन्धानमा कटिबद्ध भएर लागिरहनु भएको एकजना व्यक्ति, सँगसँगै तपाईँ त्रिभुवन विश्वविद्यालय अन्तर्गत जोडिनु भएको छ लगायतका कुराहरूमा विश्वविद्यालयले कुन कुन अनुसन्धानलाई बढी केन्द्रित गर्छ?
1: अब यो साइन्स पोलिसी मेकानिजममा हामी जानुपर्छ, साइन्स र पोलिसी चाहिँ एकअर्काको पूरक हुन् भनेर हामी जानुपर्छ। त्यसको लागि विश्वविद्यालयको रोलहरू छ, हामीसँग धेरै विश्वविद्यालयहरू छन्, कुनै विश्वविद्यालय कुनै एरियामा स्ट्रङ छन्, कुनै विश्वविद्यालय ग्लेसियोलोजी डिपार्टमेन्टमा धेरै नै बलिया छन्, त्यहाँ राम्रा राम्रा विज्ञहरू छन्। अब हामीले एउटा ग्लेसियोलोजीको अध्ययन गर्नुपर्छ ग्लेसियरको, त्यसमा क्लाइमेट चेन्जको इम्प्याक्ट जोड्ने गरी हामीले अब पर्माफ्रोस्ट मेल्टिङ भइरहेछ, टेम्परेचर राइज भइरहेको छ, त्यहाँ चाहिँ विभिन्न खालका संरचना चेन्ज भइरहेको छ भन्ने कुरा चाहिँ एउटा हामीले गर्ने अध्ययन भनेको चाहिँ सोर्समा ग्लेसियरको बारेमा र त्यसमा क्लाइमेट चेन्जको इम्प्याक्ट गर्नुपर्छ। दोस्रो हामीले गर्न सक्ने भनेको हामीले चाहिँ त्यो नदी जब बग्छ, नदी इन्जिनियरिङ भन्छौँ हामी, नदी इन्जिनियरिङमा बाढी आउनु र यस्तो गेगान सहितको बाढी आउँदा

0: कस्तो असर पर्छ भनेर हामीले सिम्पल कम्प्युटर मोडलहरू हामीले इक्वेसनहरू युज गरेर हामीले एभाइलेबल भएका एकदम सोफिस्टिकेटेड धेरै मिल्ने अन्तर्राष्ट्रिय मोडलहरू छन् त्यो मोडल युज गरेर हाम्रो विश्वविद्यालय अथवा हामी नै त्यो काम पनि गरिरहेछौँ। त्यस्तो किसिमको चाहिँ अहिलेको यो ठाउँमा त्यस्ता मोडल बनाउने र यस्तै मोडलहरू अरू पनि विभिन्न कोरिडोरहरूमा बनाउने त्यो गर्ने। तेस्रा किसिमका युनिभर्सिटी अथवा हाम्रा एक्सपर्टहरू चाहिँ प्लानरहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ अब ल यस्तो किसिमको चाहिँ डिपोजिसन अथवा कटान भएको एरिया भयो अब त्यसलाई कसरी बस्तीलाई पुनर्स्थापन गर्ने, अर्बन प्लानिङ भन्छौ अथवा रुरल प्लानिङ भन्छौ, प्लानिङ गर्ने गरी चाहिँ एउटा किसिमको अध्ययन गरेर नेपाल सरकारलाई एउटा सोर्समा क्लाइमेट चेन्ज भइरहेछ यस्तो भइरहेछ भन्ने एउटा खालको साइन्टिफिक प्रतिवेदन दिने, अर्को नदीमा यस्तो खालको फ्लो हुन्छ हाम्रोमा चाहिँ यहाँ यहाँ कटान हुन्छ यहाँ डिपोजिट हुन्छ यहाँ यस्तो चेन्जेस आउँछ भनेर त्यस्ता खालका सूचना सरकारलाई दिने, र तेस्रो चाहिँ बस्ती त्यस्तो ठाउँ भएकोले यसरी बसाउन सकिन्छ यसरी इभ्याकुएसन प्लानिङ गर्ने, अब हाम्रो चाहिँ इन्फ्रास्ट्रक्चर प्लानिङ नदी कोरिडोर नभएर यहाँ गर्ने अथवा हाइड्रो पावरमा त्यस्तो गर्ने भनेर अर्को खालको प्रतिवेदन यसरी चाहिँ युनिभर्सिटीहरूसँग चाहिँ यो गरेर यदि सरकारले लिने हो त एउटा बृहत प्रतिवेदन हुन्छ र त्यो प्रतिवेदन हामीले कोरिडोरमा लागू गर्ने हो भने त हामी त धेरै मात्रामा यस्ता जोखिमबाट चाहिँ बच्छौँ।
1: विशेष गरी माथि हिमालकै छेउतिर अथवा हिमालतिर नै भएको स्रोत र जोखिमको पूर्वानुमान गर्दा त्यसको अध्ययन गर्दा चाहिँ पछि केही वर्ष अघिसम्म भनिने गरेको कुरा चाहिँ त्यहाँ एकदम महँगो छ, टाढा छ, भौगोलिक विकट छ, मान्छे पुगेर गर्न सकिँदैन, कतिपय कुराहरू हाम्रो प्रविधिले गरेका कुराहरू नमिल्न पनि सक्छन् भन्ने कुरा थिए। पछिल्लो समयमा चाहिँ हाम्रो प्रविधिको विकासले हामी यहीँ बसेर गरेका अनुगमन अथवा खोजहरूले कतिको सही तथ्याङ्क दिन सक्छन् जस्तो लाग्छ?
0: अब यस्तो छ, अब रसवामा तपाईँको चुनौती सेन्सर राख्नु त चुनौती होइन, त्यहाँ पहाड़हरूमा चाहिँ चुनौती के हुन्छ भन्दाखेरि डाटा हाम्रो मेन डाटा हो। अब पावर सप्लाई कसरी गर्ने, फल्स अलार्महरू कसरी छुट्याउने, केही मिनटमा वार्निङलाई कसरी इभ्याकुएसनमा लाने, यस्ता पूर्व सूचना प्रणाली स्थापना गर्न चाहिँ हामीलाई त्यहाँ समस्या त छ, तर त्यो समस्या नै कम्प्लिटली अब नगर्न सकिने होइन। तर अब जति यो अध्ययन भन्नुभयो नि, अब अध्ययन चाहिँ डाटाबाट हुन्छ, डाटा नभए हामी अध्ययन गर्न सक्दैनौँ, हामीसँग एभाइलेबल डाटा इन्फर्मेसन चाहिन्छ। त्यही भएर जबसम्म डाटा हुँदैन हाम्रो अध्ययन अपुरो हुन्छ, हामीले त्यसलाई चाहिँ ट्रान्सलेट गर्न सक्दैन, हामीले मान्छेलाई बुझ्ने भाषामा भन्न सक्दैन, हामीले यहाँ आयो भने अब जनताले नपत्याउने खालको हुन्छ। त्यही भएर डाटा हामीलाई चाहियो, डाटा बेस व्यवस्थापन आजैबाट गरौं र त्यो गर्न सक्ने हो भने विश्वविद्यालयको अनुसन्धानलाई अझै बढी चाहिँ विश्वसनीय बनाएर त्यसलाई पोलिसीसँग चाहिँ जोड्न सक्छ।
1: विशेष गरी विश्वविद्यालय अथवा अन्य संस्थाहरूले पनि अध्ययन यो किसिमको अध्ययन गर्दै गर्दा चाहिँ आधुनिक भूपग्रह अथवा मोडलिङ प्रविधिहरू यी जुन प्रविधि छन् त्यो सँगसँगै स्थानीय समुदायको परम्परागत अनुभव र ज्ञानलाई कसरी जोड्न सक्छ?
0: एकदम रैथाने ज्ञान त हाम्रो लागि त एकदम इम्पोर्टेन्ट हुन्छ। हामी एज अ वैज्ञानिक चाहिँ हामी यहाँ पुग्न सक्छ नदी भन्ने हुन्छ, तर त्यहाँ भएका लोकल एरियाको पिपुलहरूले पुरानो परापूर्व कालमा अथवा पहिला एरियाहरूमा यहाँसम्म पुगेको छ, नदी यसरी चेन्ज भएको छ जस्ता लोकल इन्फर्मेसनहरू हुन्छ, उहाँहरूलाई नै थाहा हुन्छ हामीले इभ्याकुएसन रोड त यदि यसरी यहाँबाट भाग्न सक्ने हो भने चाहिँ हामी चाँडो यो ठाउँमा पुग्न सक्छौँ। भन्नाले यो कस्तो हो भने विज्ञान रहनुपर्छ, तर विज्ञानमा जहिले पनि यो रैथानिक ज्ञान भन्छौँ हामी, रैथानिक ज्ञान र विज्ञानलाई समायोजन गरेर हामीले यदि प्लान गर्ने हो भने चाहिँ पक्कै पनि यो एकदम राम्रो हुन्छ जस्तो मलाई लाग्छ। हामीसँग यस्ता धेरै रैथानिक ज्ञानहरू छ, म फिल्ड भिजिट जाँदाखेरि त्यहाँ जनताहरूसँग बस्दाहरू थाहा हुन्छ, कहिलेकाहीँ हामीले पानी नापेको हुन्छौँ अनि पानी चाहिँ यहाँसम्म पुग्छ 100 वर्षको फ्लड भन्छौँ अथवा 50 वर्षको फ्लड भन्छौँ, र एउटा 80 वर्षको एउटा बुढापाकालाई चाहिँ तपाईँको जीवनकालमा पानी कहाँ पुगेको थियो भन्दा उहाँले अर्कै ठाउँ देखाउनुहुन्छ भने उहाँ 80 वर्ष हुनुहुन्छ भने 50 वर्षको त फ्लड त उहाँ नै भयो नि, डाटा हामीले निकाल्नु परेन। त्यो कम्पेरिजन गर्दा पनि कहिलेकाहीँ हामीले गरेको विज्ञानबाट चाहिँ हामीले चेन्ज गरेर ए यहाँ हुँदो रहेछ भन्ने खालको हुन्छ, त्यसमा यस्तो खालको समायोजन चाहिँ हामीले गर्नुपर्छ।
1: त्यसँगै अनुसन्धान र नीतिमा भएको अन्तरको पनि कतिपय चर्चा हुन्छ, जस्तो मैले एउटा उदाहरणको रूपमा विश्वविद्यालयमा हुने कतिपय अनुसन्धान धेरै छ, अनुसन्धानहरू चाहिँ पुस्तकालय वा जर्नलमा सीमित भएको भन्ने आरोप लाग्ने गरेको छ, जर्नल प्रकाशित भयो त्यस पछाडि कमैले बुझ्छन् त्यसलाई संचार माध्यम लगायत नीति निर्माण तहमा राम्रोसँग नपुगेको, त्यसले गर्दा चाहिँ भोटेको जस्ता संवेदनशील क्षेत्रमा आउने समस्यालाई कसैले अध्ययन गरेको भए पनि त्यो कार्यान्वयन नभएको कुरा छ। त्यो अनुसन्धानलाई चाहिँ राज्यको नीति योजना पूर्व सूचना प्रणालीमा जोड्नको लागि चाहिँ कस्तो संयन्त्र चाहिन्छ?
0: अब एकदम राम्रो प्रश्न गर्नुभयो। सधैँ हामीले अरूलाई दोष लाएर पनि हुँदैन, हाम्रो यो साइन्टिफिक कम्युनिटी वैज्ञानिक समुदायको पनि हाम्रो आफ्नै समस्या छ। हामीले चाहिँ के गरिरहेछौँ भन्दा अब पेपरमा राम्रो पेपरमा जर्नलमा नाम के अरे पब्लिस गर्ने हिसाबले चाहिँ हामीले एकदम जार्गनहरू युज गरेर त्यसलाई पोलिसीसँग नजोडिएको भन्ने कारणमा हाम्रो पनि दोष छ, हामीले त्यसलाई राम्रोसँग ट्रान्सलेट गरेका छैनौँ। हामीसँग छ, हामीले जोखिम म्याप नक्सा बनाउँदाखेरि चाहिँ यहाँ जोखिम छ ल भनौँ न टिमुरेमा जोखिम छ भनेर हामी जर्नलमा पब्लिस गर्छौँ। तर हामी के भन्दैनौँ भन्दा अब टिमुरेमा जोखिम छ भने टिमुरेको यो इलिभेसनसम्म स्कूल नबनाऊ, यहाँ चाहिँ बस्ती नराख, यहाँ चाहिँ यस्तो गर्नु पर्यो, अथवा स्याप्रुबेसी आइसकेपछि स्याप्रुबेसीमा यस्तो खालको हुन्छ जोखिम भनेर भन्छौँ। तर त्यसलाई पोलिसीले बुझ्ने भाषामा हामीले ट्रान्सलेट गरेका छैनौँ। र हामी सबै वैज्ञानिक कम्युनिटी जसले चाहिँ काम गरिरहेछ, रिसर्च गरिरहेछ, पहिलो हाम्रो दोष हो, हामीले अब यो छोड्नु पर्यो, हामीले गरेको अनुसन्धानले यदि देशलाई कुनै किसिमको फाइदा हुँदैन भने त्यो अनुसन्धान भनेको हाम्रो लागि के पनि होइन। त्यसकारण हामीले अब अनुसन्धान देशलाई मिल्ने हुनु पर्यो, र गरेर मात्र होइन त्यसलाई चाहिँ ट्रान्सलेट गरेर हाम्रो पोलिटिसियन हाम्रो पोलिसीमा चाहिँ आउनु पर्यो। हामीले अनुसन्धान गरेका छौँ, हाम्रो डिजाइन म्यानुअल अर्को छ, अब हामीले त्यसलाई डिजाइन म्यानुअलमा किन एड गर्न सकिरहेको छैनौँ? त्यो हामीले गेग्रान सम्बन्धित हामीसँग नलेज थियो त, त्यसलाई हामीले किन पुल डिजाइनको म्यानुअलमा समायोजन गर्न सकेनौँ भन्दा तपाईँले भनेको हामी आफ्नो तरिकाले लागिरहेछौँ, नेपाल सरकार आफ्नो तरिकाले लागेको छ, हामीले बुझाउन पनि सक्नुपर्छ, र त्यसमा हामीले पनि त्यत्तिकै दोषी छौँ जस्तो लाग्छ।
1: तपाईँको जस्ता वैज्ञानिकहरूले गर्ने कुरा एउटा भयो, त्यो त्यसको लागि फेरि छलफल गर्ने कुरा, त्यो अनुसन्धान प्रकाशन गर्नको लागि त त्यो जर्नलको निश्चित एउटा फर्मेट अथवा उसको कार्य दिशा हुन्छ, त्यो अनुसार गर्नु पर्यो, छुट्टै कुरा भयो। तर त्यो प्रकाशन भइसकेपछि, अनुसन्धान सकिसकेपछि चाहिँ सरकारले खोजी गर्नु कतिको आवश्यक छ वैज्ञानिकहरूलाई, तिमीले त यस्तो प्रकाशन गरेर यसमा कसरी चाहिँ हाम्रो नीतिसँग जोडिन्छ भन्ने कुरा, र तपाईँहरू जस्ता वैज्ञानिक र यो नीति निर्माता बीच जोड्नको लागि संचार माध्यमले चाहिँ कस्तो भूमिका खेल्न सक्छन् त्यस्ता विषयहरूमा?
0: एकदम संचार माध्यमले अहिले नै अहिले यही घटनापछि हेर्नुहोस्, यति धेरै संचार माध्यमबाट विज्ञहरूले आफ्नो कुराहरू राखिरहनु भएको छ। यो त एकदम राम्रो प्लेटफर्म हो नेपाल सरकारलाई, कुन कुन एरियाका विज्ञहरू छ, कतिजना अझै संचार माध्यममा आइसक्नु भएको छैन, तर एकदमै राम्रो काम गरेर विश्वविद्यालय इभेन सरकारी संयन्त्रमा पनि धेरै रिसर्चरहरू हुनुहुन्छ। त्यही भएर अब चाहिँ हामीले के सोच्नु पर्यो नेपाल सरकारको हिसाबले भन्दाखेरि, अब जस्तै ठूलो विपद भयो, अब एउटा एडहक एक्सपर्ट कमिटी बनाइदिउँ भने मात्र होइन कि विश्वविद्यालयका विशेषज्ञहरूको रोस्टर बनाऊ, डीएचएममा एनडीआरआरएम भयो, मिनिस्ट्रीहरूमा धेरैजना हुनुहुन्छ, डिपार्टमेन्ट अफ रोड, स्थानीय सरकार, प्राइभेट सेक्टर सम्मिलित एउटा पर्मानेन्ट टेक्निकल प्लेटफर्म चाहिँ हुनुपर्छ, र त्यो चिज चाहिँ हामीले नयाँ संरचना बनाइरहनु पर्दैन, र एनडीआरआरएमलाई नै जिम्मा दिउँ अथवा अरू कुनै लाई जिम्मा दिएर उनीहरूले त्यो खालको बनाएर प्रत्येक समयमा त्यसमा छलफल गर्ने, उहाँहरूको पब्लिस गरेका कुराहरूलाई सियरिङ गर्ने, अनि त्यसलाई चाहिँ नेपालीमा अब ल सबै वैज्ञानिकहरूलाई हामी के भन्यो भन्दा नेपाल सम्बन्धी तिमीहरूले अध्ययन गरेका छौ भने त्यसको एउटा नेपालीको नोट, पोलिसी लेभलले बुझ्ने खालको नोट पनि तिमीहरूले हामीलाई बुझाउनुपर्छ भन्ने खालको चिज गरिदिन सक्ने हो भने हामीले त्यो कुरा चाहिँ धेरै कुरा सल्भ गर्न सक्छ।
1: अब हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ, नीतिगत सुधार र निष्कर्षमा जाउँ। अब चाहिँ जस्तो विश्वविद्यालय र सरकारको सहकारीलाई नै मैले जोड्दाखेरि चाहिँ नीति निर्माताहरूले जस्तो तपाईँ कार्यरत भएको हिसाबले पुल्चो क्याम्पस वा अन्य अनुसन्धानका पूर्वाधार निर्माणमा चाहिँ कतिको छलफल गर्ने गरेका छन्, कतिको प्रयोग गर्ने गरेका छन्, सरकारले चाहिँ त्यो किसिमको तपाईँहरूको प्रतिवेदनहरू कतिको प्रयोग गरेको पाउनुहुन्छ?
0: अब भइरहेको छ, फेरि म कम्प्लिट रूपमा केही गरेन भएको छैन भन्दैनौ। हामीले पुल्चो क्याम्पस इन्स्टिच्युट अफ इन्जिनियरिङको केन्द्रीय विपद सेन्टर फर डिजास्टर स्टडीज भन्ने छ, विपद अध्ययन केन्द्र भन्ने छ, त्यसले एनडीआरआरएमसँग विभिन्न गभर्मेन्ट अर्गनाइजेसनसँग मिलेर धेरै प्रोजेक्टहरू गर्ने, त्यो रिसर्चहरूलाई चाहिँ गभर्मेन्टमा बुझाउने, गभर्मेन्टले पनि गभर्मेन्ट टू गभर्मेन्ट G2G चाहिँ के अरे इन्जिनियरिङ अध्ययन संस्थानलाई, त्रिभुवन विश्वविद्यालयलाई धेरै रिसर्चका कामहरू गर, त्यसको रिपोर्ट हामीलाई बुझाऊ भनेर हामी पनि धेरै ठाउँमा इन्भल्भ भएर, जलस्रोत अध्ययन केन्द्र छ, धेरै केन्द्रहरू मार्फत चाहिँ कामहरू भएको छ, नभएको चाहिँ छैन, नभएको भन्न चाहिँ मिल्दैन, तर त्यसलाई सम्पूर्ण विश्वविद्यालयको सञ्जालमा विस्तार गर्ने र यस्ता कामहरू चाहिँ अझै अब एउटा स्पेसिफिक पोइन्टको आधारमा, जस्तै अहिले हामीलाई घेग्रान सहितको बाढी हो भने यसलाई स्पेसिफिक गरौँ, वातावरण जलवायु परिवर्तन र ग्लेसियर भन्यो भने एउटा खालको टुक्रा टुक्रा हामीलाई चाहिने कुरालाई गरेर, र हामीले यस्तो खालको चीजलाई अझै बढी संस्थागत गर्नु पर्यो, अझै बढी संस्थागत र अझै बढी यसलाई ध्यान दिनुपर्छ जस्तो लाग्छ। त्यो गर्यौँ भने आगामी दिनमा हामी एउटा राम्रो चिज चाहिँ लिएर आउन सक्छौँ जस्तो लाग्छ।
1: अझै हामीले विविध कोणबाट छलफल गर्यौँ, भोटेपछि बाढीलाई केन्द्रमा राखेर हाम्रो हिमालय क्षेत्रको जोखिम, त्यसको व्यवस्थापनको बारेमा विविध कोणबाट छलफल गर्यौँ। अब चाहिँ यस्ता प्राकृतिक विपदबाट स्थिति घटाउनको लागि राज्यले तत्काल गर्नुपर्ने कामहरू अघि हामीले छलफल गरेकै आधारमा तपाईँले बुँदामा अथवा त्यसलाई चाहिँ निष्कर्षमा भन्दा के चाहिँ गरिदियो हुन्थ्यो जस्तो लाग्छ?
0: अब अहिले त राज्य रेस्क्यूमा छ, रेस्क्यूको बेलामा हामी सबैले सपोर्ट गरेर रेस्क्यूमै एउटा मान्छेको पनि ज्यान बचाउन सकिन्छ भने हाम्रो लागि त्यो ठूलो उपलब्धि हुन्छ, त्यसमै जाने हो। तर यसपछि अब हाम्रो पुनर्निर्माणको कुरा हुन्छ। अब हामीले अब पुनर्निर्माणमा पहिलो कुरा चाहिँ के बुझ्नु पर्यो भने जहाँ जस्तो थियो त्यहाँ उस्तै बनाउनु भनेको पुनर्निर्माण होइन, पहिलो कुरा बुझ्नु पर्यो। जहाँ जस्तो छ अब त्यस्तै बनाउँछु भन्ने चाहिँ होइन, किन भत्कियो भनेर पहिलो बुझ्नु पर्यो। सुरक्षित ठाउँ र सुरक्षित डिजाइन फेरि बनाउनु नै पुनर्निर्माण हो मलाई जस्तो लाग्छ. त्यही भएर अब के गर्ने भन्दाखेरि एउटा अब टेक्निकल अडिट गर्ने सबै त्यो बेसिनमा, त्यसपछि आएर चाहिँ हामीले हेजार्ड म्यापिङ भनौँ, जोनिङ गर्ने, जोखिमयुक्त ठाउँहरू कता कता छ. अहिलेकै अब गेग्रान सहितको बाढीले नै हामीलाई एउटा जोखिम एरिया त देखाइदिइसकेको छ. हो त्यो जोखिम एरिया ल्याउने, अनि त्यसपछि अब अहिले मैले अघि नै भने ल्यान्ड स्वापिङ गरेर जनताहरूलाई माथि लागेर इकोनोमिक एक्टिभिटी बढाउने, जस्तै क्याम्पहरू चाहिँ अलिक माथि राखिदिने हो भने त्यहाँ गएर इकोनोमिक एक्टिभिटी हुन्छ, अथवा बजार माथि बनाइदिने, अथवा गभर्मेन्टका अफिसहरू माथि बनाइदिने जहाँ चाहिँ इकोनोमिक एक्टिभिटी हुन्छ, रोडहरू कोरिडोरहरू जहाँ अलि माथितिरबाट लगिदियो भने रोड जहाँ छ मान्छे त्यहीँ बस्ने हुन्छ, हो त्यस्ता खालको काम गर्ने, र जहाँ हटाउन सकिँदैन ऐतिहासिक छ अथवा कुनै किसिमले गाह्रो छ अहिले तुरुन्तै भने त्यसलाई चाहिँ इभ्याकुएसन रूटहरू बनाएर अलिकति स्ट्रङ यो ठाउँबाट जाने, यसरी यहाँ पुग्नुपर्छ, एसेम्ब्ली ठाउँ यहाँ हो, जम्मा कहाँ हुने, जस्ता खालको गरेर अब अहिलेको पुनर्निर्माणलाई चाहिँ नेपाल सरकारबाट चाहिँ त्यसरी शुरू गर्नुपर्छ जस्तो लाग्छ.
1: भटेपछि बाढीबाट जुन क्षति भयो, मानवीय जनधन भनौँ दुईटै किसिमको क्षति जुन भयो, त्यो क्षतिको बारेमा चाहिँ लगभग नेपालका प्राय सबै बस्तीका मान्छेले थाहा पाउनु भएको छ, किनकि अहिले त झन् सूचनाको विभिन्न माध्यम छ, भिडियो नै प्राय सबैले धेरै जसोले हेर्नु भएको छ, त्यहाँको एकदम भयावह अवस्था देख्नु भएको छ. अब नदी किनारको तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूले चाहिँ अब ख्याल गर्नुपर्ने कुरा र उहाँहरूले गर्नुपर्ने सुझाव चाहिँ के दिनुहुन्छ?
0: अब यस्तो, अब उहाँहरूले एज अ जनतालाई मैले भन्नुपर्दा के हो भन्दा, नदी आज जहाँ बगिरहेको छ नदीको क्षेत्र त्यो मात्र होइन, त्यति चाहिँ बुझ्नु पर्यो. बगरमै इतिहास हुन्छ भने हुन्छ, अब पुरानो बगर, पुरानो धार, कहाँनिर कटान भएको छ, ठूलो बोल्डर र गेग्रान कहाँ कहाँ थुप्रिएका छन्, त्यो वास्तविक जोखिम क्षेत्र तिनीहरूले देखाइरहेको हुन्छ. अब हामीले त्यो कुरा चाहिँ अहिलेको डिजास्टरबाट बुझिसकेका छौँ. त्यही भएर अर्को कुरा जनताले के बुझ्नु पर्यो भन्दाखेरि, नदी असामान्य रूपमा धमिलो भयो, अथवा पानी एक्कासी बढ्यो, अथवा अचानक ठूलो ढुङ्गा ठोकिएको आवाज आयो, अथवा माथिल्लो भागमा पहिरो र ब्लकेजको खबर आयो, अथवा एकछिन पानी रोकिए जस्तो भयो, यस्तो बेलामा चाहिँ नदी हेर्न किनारमा जाने होइन, तुरुन्तै सुरक्षित उचाइतर्फ जानुपर्छ, हामीले नदीमा गएर भिडियो बनाउनतिर लाग्ने होइन, हामी चाँडो भाग्नेतिर लाग्नुपर्छ भन्ने कुरा चाहिँ म चाहिँ हाम्रो जनताहरू जो चाहिँ नदीको तटमा बस्नु भएको छ उहाँहरूलाई चाहिँ मैले भन्ने चाहिँ त्यो हो. र अब नेपाल सरकारले जोखिमयुक्त बस्ती पहिचान गरेर त्यो ठाउँ छुट्याइदिन्छ भने चाहिँ हामीले आफ्नो ज्यानको ख्याल गरेर, हाम्रो केटाकेटी, हाम्रो परिवारको ख्याल गरेर हामीले चाहिँ त्यतातिर गएर सरकारलाई सहयोग गर्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ. जनताको हिसाब
1: तटीय क्षेत्रमा चाहिँ अलिकति छेउमा पूर्वाधार निर्माण अथवा बस्ती विकास गर्नु हुँदैन भन्दा धेरैको प्रतिक्रिया तर्क के हुने गर्छ भने, धेरै जसो मान्छेको सभ्यता नै नदीको छेउबाटै विकास भएको हो, हामी नदीमै परापूर्व कालदेखि बस्दै आएको त भन्ने हुन्छ, तर नदीबाट कति दूरी भन्ने कुरा चाहिँ त्यो ख्याल गर्नु कति
0: हो. बहाव क्षेत्र हेरौँ न, नदी भनेको मैले अघि नै भने हामीले नदीको छेउमा बस्ने, तपाईँले भनेको कुरा सही हो, तर नदीको बहाव क्षेत्रभन्दा बाहिर बस्नु पर्यो. अब बहाव क्षेत्र अहिले बगेको पानीको नदी भनेको चाहिँ बहाव क्षेत्र होइन. तपाईँले हेर्नुभयो होला टिमुरे स्याप्रुबेसीतिर त अहिले 65-90 मिटरको विड्थ चाहिँ 200-300 मिटरसम्म गएर भयो. यो त अकल्पनीय हो, तर पनि यस्तै खालको घटनामा पनि नदीको बहाव क्षेत्र त पुरानो हेर्दा पनि त धेरै ठूलो देखिन्छ. त्यही भएर नदीको छेउमा सभ्यता छ बस्दा ठिक हो, तर नदीको बहाव क्षेत्रभन्दा बाहिर बस्नु पर्यो.
1: अब कार्यक्रम विदा हुँदै गर्दाखेरि समग्रमा सरकार र आम विशेष गरी यो नीति निर्माता पक्षहरूलाई तपाईँ के अनुरोध छ, सुझाव दिन चाहन्छु एकजना विज्ञको हिसाबले कार्यक्रमबाट छुट्टी
0: दिए. अब मैले अब नीति निर्माताहरूलाई मैले एउटा स्पष्ट सन्देश के दिन चाहन्छु भन्दा, विपद व्यवस्थापन जुन छ त्यसलाई विपदपछि शुरू हुने कामको रूपमा नहेर्नुहोस्, रिस्क म्यापलाई रिपोर्ट होइन त्यसलाई चाहिँ डेभलपमेन्ट डिसिजन बनाउनुहोस्, कहाँ घर बनाउने, कहाँ सड़क जाने, कहाँ पुल राख्ने, हाइड्रो पावर स्ट्रक्चर कहाँ बस्ने, कुन क्षेत्र खुला राख्ने भन्ने निर्णय, हजार्ड जुन हाम्रो छ, क्यास्केडिङ हजार्ड भन्ने अहिले आइरहेछ, मल्टी हजार्ड, यसको हिसाबले प्रकृतिले निर्देशित गर्नुपर्छ. अर्ली वार्निङको सेन्सर राखेर मात्र पूरा हुँदैन, वार्निङलाई चाहिँ मानिससम्म पुगेर मानिसले के गर्ने र समयमा कहाँ जाने भन्ने कुरा पनि हामीले देखाउनुपर्छ जस्तो लाग्छ. र अन्त्यमा मैले भन्नुपर्दा, प्रकृतिलाई हामीले हराउने होइन, यसको व्यवहार बुझेर यसैसँग मिलेर विकास गर्ने सोच आवश्यक छ. हामी सबैलाई थाहा छ हामी विपद रोक्न सक्दैनौं, तर गलत ठाउँमा संरचना नबनाउने अथवा नयाँ एक्सपोजर नथप्ने, क्रिटिकल इन्फ्रास्ट्रक्चरहरूलाई हामीले सुरक्षित बनाउने, वार्निङ समयलाई चाहिँ हामीले बढाउने र मानिसलाई सुरक्षित निकाल्ने क्षमता भने चाहिँ हामी हाम्रो अहिलेको क्यापासिटीले चाहिँ त्यो विकास गर्न सक्छौं. र मेरो अन्तिम वर्ड भन्नुपर्दा चाहिँ, नदीलाई ठाउँ दिनुहोस्, विज्ञानलाई निर्णयमा ठाउँ दिनुहोस् र जोखिमलाई विकासभन्दा अगाडि राख्नुहोस्। यति मात्र
1: हस् त यहाँले महत्वपूर्ण समय दिनुभयो र आफ्नो लामो अध्ययनको अनुभव आम श्रोता र नीति निर्मातासम्म पुर्याउनु भयो। यहाँलाई उज्यालोबाट धेरै धन्यवाद।
0: हजुरलाई पनि धन्यवाद। रेडियो मार्फत देशभरिका जनतालाई चाहिँ मैले आफ्नो कुरा राख्न पाएँ, जो अवसर दिनुभएकोमा यहाँलाई पनि धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो पुल्चोक क्याम्पसका सहायक प्राध्यापक तथा जलस्रोत इन्जिनियरिङ शाखा संयोजक डाक्टर पवन कुमार भट्टराई। बाढ़ी विज्ञ एवं व्यावसायिक इन्जिनियर डाक्टर भट्टराई गेग्रान तथा लेदो सहितको बाढ़ी सहित जलवायुजन्य घटनाहरूमा लामो समयदेखि अध्ययन अनुसन्धानमा संलग्न हुनुहुन्छ। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौ। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत आउँछु। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगा।
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
3: वाकवाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिस्मिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 मा सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
5: दैनिक रु
2: 107 बिहानको 9 बज्यो।
6: हजुरको रेडियो

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकस एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। रसुवाको भोटिकोशी नदीमा गएको भदौ 10 गते आएको विनाशकारी बाढ़ीको आज 15 दिन। अहिलेसम्म 1357 जनाको शव भेटियो, 13396 जनाको उद्धार। बाढ़ीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन। काँसीको अन्नपूर्ण गाउँपालिका 11 पहिरो खसेर थुनिएको किमरूङ खोलाको बहाव खुलेसँगै जोखिम घट्यो। सिन्धुलीमा ट्रकको ठक्करबाट 1 जनाको मृत्यु, 2 जना घाइते। र बेलायतद्वारा वेस्ट बैंकका इजरायली बस्तीमाथि प्रतिबन्ध घोषणा, इजरायलको आपत्ति।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के।
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छुटिन हुँदैन र
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 98692599998।
10: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। रसुवाको भोटिकोशी नदीमा गएको भदौ 10 गते आएको विनाशकारी बाढ़ीको आज 15 दिन भएको छ। बाढ़ी लगत्तै प्रभावित क्षेत्रमा सञ्चालन गरेको खोज तथा उद्धार कार्य निरन्तर छ। अहिलेसम्म 13396 जनाको उद्धार भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उद्धार गरिएका मध्ये 3533 जनाले रसुवा, नुवाकोट र धादिङका 29 होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। 1357 जनाको शव भेटिएको छ, तीमध्ये 98 शव शनाखत पछि आफन्तलाई बुझाइएको छ। अझै 5326 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुने मध्ये सबैभन्दा धेरै रसुवाबाट 2860 र नुवाकोटबाट 1981 जना छन्। बाँकी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका छन्। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका लगायत कामलाई तीव्र पारेको प्राधिकरणले जनाएको छ। संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक बस्दैछ। बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा समितिका प्रतिवेदनहरू पेश गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। संघीय संसद सचिवालयका अनुसार अपरान्ह 1 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसै गरी मन्त्री गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव र एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै दिउँसो 1:15 बस्ने राष्ट्रिय सभाको बैठकमा विधान व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। साथै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त मन्त्री परिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यवहारा बैठकमा जानकारी गराउने कार्यसूची रहेको छ। यसैबीच आज संघीय संसद अन्तर्गतका अर्थ समिति तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक समेत बस्दैछ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले 2082 साल भदौ 23 र 24 गते भएका घटनाको सत्य तथ्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय ढंगले स्थापित गर्न आग्रह गर्नुभएको छ। बुधबार सामाजिक सञ्जाल मार्फत वक्तव्य जारी गर्दै भण्डारीले भदौ 23 गते भएको मानवीय क्षति र त्यसपछिको भदौ 24 गते देखिएको हिंसा, आगजनी, तोडफोड तथा सार्वजनिक र निजी सम्पत्तिको विनाशलाई एउटै प्रकृतिका घटनाको रूपमा हेर्न नहुने बताउनु भएको हो। उहाँले आन्दोलनमा उठाइएका जायज माग र त्यसको मूल भावना भन्दा भिन्न प्रकृतिका गतिविधि देखिएको उल्लेख गर्दै बाह्य घुसपेट वा अवांछित तत्वहरूको संलग्नताको प्रश्न समेत गम्भीर रूपमा उठेको बताउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगले आफ्नो अनुसन्धान प्रतिवेदन सार्वजनिक गरी सरकारलाई विभिन्न सिफारिश गरिसकेको भए पनि सरकारद्वारा गठित छानबिन आयोगको प्रतिवेदन भने औपचारिक रूपमा सार्वजनिक नभएको उहाँले उल्लेख गर्नुभएको छ। संचार माध्यम मार्फत प्रतिवेदनका केही विवरण बाहिरिए पनि घटनाको समग्र प्रकृति र त्यसमा संलग्न पक्षहरूको भूमिका सम्बन्धी प्रश्न अझै पूर्ण रूपमा निरूपण नभएको उहाँको भनाइ छ। उहाँले न्यायलाई राजनीतिक प्रतिशोधको आधार बनाउन नहुनेमा जोड़ दिँदै प्रमाण र कानूनका आधारमा दोषीलाई जवाफदेही बनाउन तथा निर्दोषमाथि अन्याय हुन नदिन आग्रह गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनु भएको छ। सभापति लामिछानेले प्रेस विज्ञप्ति निकालेर नवयुवा आन्दोलन कुनै दल विशेषको आह्वानमा नभएको बताउनु भएको छ। सभापति लामिछानेले ठिक 1 वर्ष अघि हिजोकै दिन नेपाली इतिहासमा एउटा नयाँ जागरणको विस्फोट भएको स्मरण गराउनु भएको छ। गत वर्ष भदौ 24 गते भएको आगजनी, तोडफोड र विध्वंस अघिल्लो दिन नवयुवाको प्रदर्शनमा भएको मानवीय क्षतिबाट उत्पन्न आवेग नभई सुनियोजित योजनाको परिणाम भएको दावी गरेको छ। भदौ 24 का घटनाको 1 वर्ष पूरा भएको अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको प्रेस वक्तव्यमा भदौ 23 गतेको शान्तिपूर्ण प्रदर्शनमा विभिन्न आपराधिक समूहले घुसपेट गरी हिंसात्मक बनाएको दावी गरिएको छ। एमाले त्यस क्रममा 19 जना युवाको मृत्यु भएको उल्लेख गर्दै मृतक प्रति श्रद्धांजली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। एमालेका अनुसार प्रदर्शनमा घुसपेटपछि आयोजकहरूले कार्यक्रम स्थगित गरे पनि षड्यन्त्रकारी समूहले युवाहरूलाई मानव ढाल बनाएर संसद भवनमा आक्रमण गर्न दुरुत्साहन गरेका थिए। भिडियो नियन्त्रणका क्रममा प्रहरीको बल प्रयोगबाट 19 युवाको मृत्यु भएको एमालेको दावी छ। वक्तव्यमा भदौ 24 गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय सहित तथा अग्रजका स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडलाई नेपालको इतिहासकै कालो अध्याय भनिएको छ। एमाले प्रधानमन्त्रीले एमाले प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि समेत भदौ 24 का घटनाहरू भएको भन्दै वक्तव्य उक्त दिनको विध्वंस अघिल्लो दिनको घटनाबाट र सिर्जित आक्रोश मात्र नभएको निष्कर्ष निकालेको छ। पार्टीले यसलाई राष्ट्रियता लोकतन्त्र र संविधानको प्रगतिशील कोर्स उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद अराजकता र भू राजनीतिक द्वन्द्वमा धकेल्ने योजनाको मूर्त रूप भएको आरोप लगाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भोटेकोशी बाढ़ीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कनको विवरण यथार्थपरक बनाउन निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन र विश्व ब्याङ्कले तयार पारेको विश्वव्यापी विपद पश्चात द्रुत क्षति अनुमानको छुट्टाछुट्टै प्रारम्भिक मूल्याङ्कन बारेको छलफलमा उहाँले आयोग र विश्व ब्याङ्कका नेपाल प्रतिनिधिहरूलाई यथार्थ मूल्याङ्कन गर्न निर्देशन दिनुभएको हो। योजना आयोगले बाढ़ीले पुर्याएको भौतिक क्षति र मानवीय क्षतिको द्रुत तथा प्रारम्भिक चरणको आकलन प्रतिवेदनको खाका तयार गरिरहेको छ। विश्व ब्याङ्कले भने क्षतिको प्रारम्भिक आकलन तयार पारेको छ। यी खाकाका प्रारम्भिक विवरणलाई एकिन गरेर साझा प्रारम्भिक प्रतिवेदन तयार पार्न प्रधानमन्त्री वाग्लेले सरकारवालासँग छलफल गर्नुभएको सामाजिक उत्पादनमूलक पूर्वाधार र अन्य क्षेत्रका रूपमा विभाजन गरी खाका तयार गरिँदैछ। सामाजिक क्षेत्र अन्तर्गत निजी भवन र संरचना सार्वजनिक शिक्षा स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रका पूर्वाधारमा पुगेको क्षतिको अध्ययन नतिजा समावेश गरिएको छ। उत्पादनमूलक क्षेत्र अन्तर्गत कृषि मत्स्य पशुपन्छी वित्तीय र आर्थिक गतिविधिको मूल्याङ्कन भइरहेको छ। जलविद्युत आयोजना र प्रसारण लाइन घरायसी हरित ऊर्जाको उपयोग सड़क पुल दूरसंचार वातावरणीय स्वास्थ्य तथा सिंचाई एवं नदी व्यवस्थापनको कार्यलाई पूर्वाधार क्षेत्रका रूपमा मूल्याङ्कन गरिएको छ। बाढ़ीग्रस्त क्षेत्रमा थुप्रिएको भग्नावशेष र जोखिमयुक्त फोहोरको अवस्थालाई पनि चौथो क्षेत्रका रूपमा समावेश गरिएर मूल्याङ्कन गरिएको छ। चाडपर्व नजिकिँदै गर्दा देशको आपूर्ति श्रृंखला प्रभावित हुने जोखिम बढ़ेको छ। एकातिर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णबिरूमा सड़क अवरूद्ध हुँदा काठमाण्डु उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति घटेको छ भने अर्कोतिर रसुवागढ़ी केरूङ र तातोपानी नाका बन्द भएपछि रोकिएका फलफूलका कन्टेनरलाई कोरोला नाकाबाट भित्राउन थालिएको छ। कृष्णबिरूमा पहिरोका कारण नियमित ढुवानी मार्ग अवरूद्ध भएपछि ग्यास उद्योगहरूले त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्। तथा असहज बाटोबाट ढुवानी गर्नुपर्दा काठमाण्डुमा माग अनुसार ग्यास ल्याउन कठिन भएको व्यवसायीहरूले बताएका छन्। नेपाल आयल निगमका अनुसार काठमाण्डु उपत्यकामा 9 ग्यास कम्पनीका 18,259 सिलिण्डर मात्र डिलर मार्फत बजारमा पठाइएको छ। पछिल्ला दिनमा उपत्यकामा दैनिक झण्डै 1,00,000 सिलिण्डरको माग रहेको एलपी ग्यास उद्योग संघको भनाई छ। सामान्य अवस्थामा भने दैनिक झण्डै 35,000-40,000 सिलिण्डर आवश्यक पर्ने बताइएको छ। आपूर्ति घटेपछि उपत्यकाका विभिन्न ठाउँमा ग्यास वितरण प्रभावित भएको छ। उपभोक्ताहरू ग्यासका लागि डिलर तथा उद्योग परिसरमा घण्टौं लाइन बस्नुपर्ने अवस्था आएको छ। मुख्य राजमार्ग तत्काल सञ्चालनमा नआए वैकल्पिक मार्गबाट नियमित परिमाणमा ग्यास ढुवानी गर्न कठिन हुने व्यवसायीहरूको भनाइ छ। यस्तै उत्तरी कोरोला नाकाबाट रोकिएका फलफूलका कन्टेनर नेपाल भित्रिन थालेका छन्। विशेष गरी चाडपर्वका बेला खाद्यान्न फलफूल ग्यास लगायत दैनिक उपभोग्य वस्तुको माग बढ़ने भएकाले अहिले देखिएको सड़क तथा सीमानाका अवरोध लामो समय कायम रहे आपूर्ति श्रृंखलामा थप दबाव पर्न सक्ने व्यवसायीहरूको चिन्ता छ। कास्कीको अन्नपूर्ण गाउँपालिका 11 पहिरो खसेर थुनिएको किमरुङ खोलाको बहाव खुलेको छ। हिजो बेलुका पहिरो खसेपछि खोला थुनिएको थियो। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले थुनिएको किमरुङ खोलाको बहाव आज बिहान आफै खुलेको स्थानीय बासिन्दाबाट जानकारी प्राप्त भएको र पानी बिस्तारै बग्न थालेकाले जोखिम केही घटेको बताउनु भएको छ। खोला थुनिएको क्षेत्र विकट हुँदा बिहान 4 बजे त्यसतर्फ लागेको प्रहरी टोली अहिलेसम्म पुगेको छैन। बरालका अनुसार टोली पुगेपछि थप जानकारी प्राप्त हुनेछ, तर अहिले खोला स्वाभाविक अवस्थामा आइसकेको स्थानीय बासिन्दाबाट जानकारी आएको उहाँको भनाइ छ। खोला थुनिएपछि गैराती किमरुङ खोला, मोदी खोला र कालीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कास्की, बाढ़ी पूर्वानुमान महाशाखा र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मोदी खोला र त्यसको जलाधार क्षेत्र क्षेत्रमा रहेका बस्तीलाई सतर्क रहन आग्रह गरेका थिए। थुनिएको खोलाबाट पानी एकासी बगेको अवस्थामा काँसीको नयाँ पुल बिरे ठाटी हुँदै पर्वत स्याङ्जा र पाल्पाको नदी किनारका बस्तीमा असर पर्न सक्ने आकलन गरिएको थियो। किमरुङ खोला झिनुमा पुगेर मोदी खोलामा मिसिन्छ, साथै यसको प्रभाव कालीगण्डकी नदीमा समेत पर्न सक्ने अनुमान गरिएको थियो। यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
7: रामेछाप नगरपालिकाको अनुरोध,
11: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
12: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
0: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
12: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
12: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
12: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
12: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
10: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा स्वागत छ। बाँकी समाचार। मुस्ताङको लोमाथाङ आश्वास केन्द्र भएर भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार 5.3 रेक्टर स्केलको भूकम्प गएको हो। मंगलबार राति 9:53 समयमा भूकम्प गएको केन्द्रले जनाएको छ। युरोपियन मेडिटेरियन सिस्मोलोजिकल सेन्टरका अनुसार भूकम्प मंगलबार रातिको भूकम्पको केन्द्र जमीनको सतहबाट करिब 35 किलोमिटर गहिराईमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै बागलुङसँगै धौलागिरी रेन्ज तथा देशका विभिन्न क्षेत्रमा भएको थियो। भूकम्पबाट भएको क्षतिको विवरण भने सार्वजनिक भएको छैन। पछिल्लो समय हिमाली क्षेत्रमा भूकम्पसँगै पहिरो, हिमताल विस्फोट र बाढ़ी जस्ता प्राकृतिक विपदको जोखिम समेत बढ़िरहेको छ। नुवाकोटको देवी घाटमा नेपाली सेनाले एक्रो ब्रिज जोडानको काम अन्तिम चरणमा पुर्याएको छ। सड़क विभागको सहयोगमा 55 जना भन्दा धेरै नेपाली सेनाको टोलीले पुल निर्माणमा जुटिरहेका छन्। मिद्रो नगरपालिका 5 देवीघाट तादी नदीमा पुल निर्माण भइरहेको हो। यो पुलले देवीघाट र बेलकोटगढ़ी नगरपालिका 8 जिलिङ जोड़छ। भुटीकोस नदीको बाढ़ीको बहाव तादीमा पसेर त्यहाँका 2 फकीपुलमा क्षति गरेपछि नुवाकोटको बेलकोटगढ़ी हुँदै धादिङसम्मको यातायात सम्पर्क टुटेको थियो। सम्पर्क सञ्चालन जोड्न एक्रो ब्रिज निर्माण कार्य भइरहेको हो। यो पुलले 70 टन भार वहन क्षमता थ्याक्न सक्छ। पुल निर्माणपछि देवीघाट तथा आसपासका बस्तीमा आवजावत र यातायात सेवा सहज हुने अपेक्षा छ। सिन्धुलीमा मंगलबार राति मिनी ट्रकको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका स्थित मदन भण्डारी राजमार्गमा सिन्धुलीबाट मकवानपुरतर्फ जाँदै गरेको बाप्र 03-001-1814 नम्बरको ट्रकको ठक्करबाट सोही पालिका वडा नम्बर 3 का माइती राईको घटनास्थलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पैदल यात्रीलाई ठक्कर दिएको उक्त ट्रकले नजिकै रहेको मधेस प्रदेश 02-01-00034 नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट मोटरसाइकल चालक सिन्धुली कमलमाई नगरपालिका 6 बस्ने 23 वर्षीय सुरेश कुमार शाह र पछाडि बसेका 29 वर्षीय सुशान्त शाह पनि सामान्य घाइते भएका छन्। गैराती कास्कीको याङ्जाकोट सहित धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी गण्डकी बागमती प्रदेशका धेरैजसो ठाउँमा मध्यम र केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कास्कीको याङ्जाकोटमा 67.6 मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै काठमाडौँ उपत्यका सिन्धुपाल्चोक लमजुङ उदयपुर गोर्खा धादिङमा पनि हल्कादेखि मध्यमसम्मको पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै तराईको झापा मोरङ बारा र कञ्चनपुरमा पनि मध्यम वर्षा भएको छ। महाशाखाका अनुसार आज मध्य प्रदेश कोशी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई तथा बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ठूलो पानी पर्ने ठाउँमा खोला तथा नदी आसपासमा सावधानी अपनाउन मौसमविदको आग्रह छ। र समाचारको अन्त्यमा अन्तर्राष्ट्रिय समाचार। बेलायतले कब्जामा रहेको वेस्ट ब्याङ्कमा रहेका इजरायली बस्ती र बस्ती विस्तारमा सहयोग गर्ने व्यक्ति तथा कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ। बेलायती विदेश मन्त्री एड मिलिब्यान्डले इजरायली बस्तीमा बसोबास गर्नेहरूले प्यालेस्टाइनमाथि हिंसा र जातीय सफाया गरिरहेको आरोप लगाउँदै सरकारले यस विषयमा कड़ा कदम चाल्नुपर्ने बताएको बीबीसीको खबरमा उल्लेख छ। उहाँले यो कदम इजरायल प्यालेस्टाइन द्वन्द्वलाई हेर्ने बेलायतको नयाँ दृष्टिकोणको शुरूआत भएको बताउनु भएको छ। बेलायतको घोषणाप्रति इजरायलले भने कड़ा आपत्ति जनाएको छ। इजरायली विदेश मन्त्री गिडियन सारले मिलिब्यान्डको आरोपलाई झूठ भन्दै आलोचना गर्नुभएको छ। इजरायलले पूर्वी जेरुसलममा रहेको बेलायती वाणिज्य दूतावास बन्द गर्ने लगायत प्रतिकारात्मक कदम चाल्ने घोषणा गरेको छ। बेलायतले घोषणा गरेको प्रतिबन्ध बस्ती विस्तारका लागि सेवा तथा सहयोग उपलब्ध गराउने कम्पनी र व्यक्तिमाथि पनि लागू हुनेछ। फ्रान्स र क्यानाडाले पनि बेलायतसँगै संयुक्त रूपमा प्रतिबन्ध घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय कानून अनुसार वेस्ट ब्याङ्कमा रहेका इजरायली बस्तीलाई गैर कानूनी मानिन्छ। पछिल्ला महिनामा त्यहाँ प्यालेस्टाइनमाथि इजरायली बस्तीमा बस्ने मानिसबाट हुने हिंसा बढ़ेको खबरमा उल्लेख छ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यो समाचारका मुख्य मुख्य शीर्षकहरू फेर एकपटक। रसुवाको भोटेकोसी नदीमा गएको भदौ 10 गति आएको विनाशकारी बाढ़ीको आज 15 दिन अहिलेसम्म 1357 जनाको शव भेटियो। 13,396 जनाको उद्धार। बाढ़ीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्री वागलेको निर्देशन। कास्कीको अन्नपूर्ण गाउँपालिका 11 पहिरो खसेर थुनिएको किमरुङ खोलाको बहाव खुलेसँगै जोखिम घट्यो। सिन्धुलीमा ट्रकको ठक्करबाट 1 जनाको मृत्यु, 2 जना घाइते। र बेलायतद्वारा वेस्ट ब्याङ्क इजरायली बस्तीमाथि प्रतिबन्ध घोषणा, इजरायलको आपत्ति। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: घर बनाउनको को लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी
1: काका तिमलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0485403585 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भयो धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845853765 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ
6: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर

चर्चित गायक गायिकाहरू सामी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर छ का वडा अध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: युपीएससीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
1: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
1: सम्पर्क नम्बर 0845410043 98630423422।
3: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
5: तपाईँले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
6: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150मा?
6: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
7: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
6: विराज किसानको साथी,
7: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
6: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533
8: र 98540 40 239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
0: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलुन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना:
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु,
0: वाकवाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना:
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु।

0: पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
0: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय, रामेछाप बजार, रामेछाप।
2: हजुरको रेडियो 102.5।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिएको

स्वर टंका माया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजू पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746403। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
7: पानी संरक्षण गरौ, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
8: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
7: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौ। यो एक घण्टाको समयसम्म मिठा रमाइला तीजका गीतहरू बज्नेछ भने तपाईँले साथीसँगै सम्झन पाउनुहुन्छ। आज चाहिँ 0840400026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाईँ यो समय काली उराली लेख्दै गर्दै हुनुहुन्छ। साथी भन्जाङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। कार्यक्रममा हामी आइसकेका छौं। रमाइला मिठा तीजका गीत संगीतबाट तपाईँलाई भरपूर मनोरञ्जन दिँदै हामी 11 बजेसम्म सहयात्रा गर्छौं भने तपाईँले हामीलाई हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको याप्तामाको सीपीएम 95 MHz बाट पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। तपाईँले छोटो मिचोमा आफ्ना आफन्तजन साथी संगीलाई पनि सम्झना सन्देश सहित कमेन्ट पठाएर कार्यक्रमलाई सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु भने आजको विषयमा चाहिँ तपाईँले फोन गर्नुपर्ने हुन्छ। तपाईँले सधैँ डायल गर्नुभएको नम्बर छ 0840400026 नम्बर भन्दै यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ। एकदमै मिठो अनि रमाइलो तीजको गीत त्यसपछि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: हामीले कार्यक्रमको शुरूआतमा राख्यौं पीना के आइफोन भन्ने बोलको गीत रहेको थियो। गीतमा आवाज कमल ओली अनि अञ्जना खतिवडाको रहेको थियो भने लय चाहिँ अनमोल गिरीको रहेको थियो। एकदमै मिठो रमाइलो त्यसको गीतबाट कार्यक्रमको शुरूआत गरिसकेका छौं। यस्तै मिठा गीतहरू बस्छ, तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो तर उहाँ कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। आजको बसाइमा रमाइला मिठा त्यसका गीत संगीतहरू बस्नेछ, तपाईँले सहभागिता जनाउनुपर्छ। साथसाथै तपाईँलाई चाहिँ सुन्न मन लागेको गीतहरू छ भने पनि तपाईँले भन्न सक्नुहुन्छ, हामी कार्यक्रममा राख्नेछौ। यति बेला चाहिँ म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्न चाहन्छु। धेरै साथीले फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ, फोन लाग्ने साथीले फोन डायल फोन प्रेस गर्दै हुनुहुन्छ, लाग्छ सहभागिता जनाउनुहोस् भन्न चाहे भने। यति बेला ऋतु क्याप्चा मगरजी लेख्नुहुन्छ, नमस्कार छ हजुर, म कार्यक्रम सुन्दैछु, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। बबिता मगरजीले पनि हेलो नारा झोरले है नमस्ते, खाना खानु भयो त, म चाहिँ कार्यक्रम सुन्दैछु है फेसबुक लाइभबाट, धेरै मन पर्छ हजुरको कार्यक्रम, यता सिन्धुलीको विदेशहरूबाट सुनेको जानकारी गराए है भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: नमस्कार दिदी।
0: नमस्कार रमिलाजी, के छ सन्चै आरामै हुनुहुन्छ? म एकदम सन्चै आरामै छु। खानपिन भयो कि बाँकी छ? मेरो पनि भइसकेको छ, अब समग्रमा भयो नै भनौँ है। कार्यक्रम मजाले सुन्दै हुनुहुन्छ, एकैचोटिमा लाग्यो, पहिलो साथी हुनुहुन्थ्यो उहाँको फोन कटेको थियो, त्यसपछि हाम्रो रमिलाजीको लाग्यो। ल ठिक छ, अनि के छ ल आजको काम गर्ने योजनाहरू के छ, कता जानुहुन्छ भन्नुहोस्। अब हिजो त हिजो भइगयो होइन, बस पार्क चाहिँ किन जानुहुन्छ त? भनेपछि तीज मनाउन यतै आउन लाग्नु भयो? ल भनेपछि भोलि नै आउनुहुन्छ काठमाडौँ? ल पर्यो, त्यसो भए म पनि काठमाडौँ नै आउनु पर्ला जस्तो छ रमिलाजी। अनि तपाईँ र म मुख हेर्ने कि तपाईँले आफ्नो बाबालाई, फेरि मैले मेरो बाबालाई मुख हेर्ने त फेरि ल हुन्छ त्यसो भए ठिक छ। अब म त आउन पाउँदिन भ्याउँदिन पनि होइन, अब आयो भने त भ्याइथ्यो पनि होला। अब मेरो सट्टा नै हाम्रो रमिलाजी उहाँदेखि आइदिनुहुन्छ भनेपछि मेरो लागि त्यही छ सबैभन्दा ठुलो कुरा, जानु होला राम्रोसँग है। यहाँलाई चाहिँ आजै यात्रा सफलताको पनि शुभकामना व्यक्त गर्छु। अब भोलि त फोन लाग्छ कि लाग्दैन, बिहानै गाडीमा रफ्तारमा हुनुहुन्छ है? ल ठिक छ, राम्रोसँग जानु होला र काठमाडौँको बसाइ पनि यहाँको सफल होस्। अरू त सब ठिक छ, हामी कार्यक्रमतर्फै लागौ। ल भर्खर बजारमा आएको घरबार भन्ने बोलको गीत विष्णु महाजीको आवाजमा रहेको गीत बस्छु, यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस्।
1: पहिला प्रथममा त मिठो भोइसमा कार्यक्रम चलाउनुहुन्छ दिदी तपाईँलाई, अनि प्राविधिकलाई, साथी सपनाको, अनि मन्जु परियार, निर्मला पौडेल, अनि सम्पूर्णलाई भन्ने सुनिस्ला।
0: नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रमिला तामाङजी, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। उहाँले विष्णु माझीको आवाजमा रहेको घरबार भने बोलको गीत बजाइदिनुहोस् न है भन्ने हुनुहुन्छ, उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला फेरि पनि अर्को साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो
2: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, नमस्ते युवादास, कुन ठाउँदेखि हो?
2: रामेछापको कुमु काठेलीबाट कुमार कटुवाल।
0: कुमारजीको खबर के छ भन्नुहोस् न?
2: हजुर ठिकै छ दिदी, ठिकै छ। अनि दिदी हजुरको के छ?
0: मेरो पनि एकदम ठिक ठाक छ। कुमु काठेलीतिरको खबर के छ ल सुनाउनुहोस् न।
2: ए कुमु काठेलीतिर घाम लागिरहेछन् दिदी अहिले, त्यस्तै छ।
0: भनेपछि समग्रमा घाम लाग्दैछ, यता पनि घाम लाग्दैछ। हिजो अस्ति अस्ति पानी पर्दै थियो है?
2: हजुर
0: ल ठिक छ। अब घाम लागेको समय चाहिँ मौसम मन पर्छ कि हाम्रो कुमारजीलाई पानी परेको त?
2: घाम लागेकै मौसम मन पर्छ नि, पानी आएको त जुगाले नि सर्पले डस्नु, त्यस्तै अलिक झाउ हुन्छ नि
0: है। ल ठिक छ, खानपिन खाइसक्नु भयो अथवा बाँकी नै छ?
2: खानपिन खाँदै हो दिदी, हजुरको कार्यक्रम सुन्दै खाना खाँदै घाम ताप्दा दिदी।
0: ल घाम ताप्दै हुनुहुन्छ, बिस्तारै बिस्तारै घाम ताप्ने दिन पनि आउँदैछ।
2: हजुर
0: तर अहिले नै बिहान बेलुका त चिसो चिसो नै छ मौसम।
2: हजुर अनि आवाज गरेर हो किन के भएर हो दिदी?
0: सायद पानी पनि परेर पनि हुन सक्छ, तर बिहान बेलुका अलिक चिसो नै लाग्दैछ। ठिक छ, कार्यक्रममा आउनुभएको छ सहभागी आउनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। हाम्रो रमिलाजीले चाहिँ विष्णुमाझीको आवाजमा रहेको घरबार पनि बोलको गीत बजाइदिनुहोस् न भन्नुभएको छ। सोही गीत भयो चाहिँ यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न।
2: साथीहरू भन्नुपर्दा यहाँ रेडियो सुनिरहनु भएका यहाँ हाम्रा भाउजूलाई अनि मेरो घर परिवारलाई अनि कुमार कटुवाल भने चिन्ने नचिन्ने सम्पूर्णलाई सुनाउन चाहन्छु दिदी।
0: हस् त, अहिलेको लागि
2: हस्
0: त नमस्ते। मकर सम्पर्कमा हुनुहुन्थ्यो कुमार कटुवाल, सीताको विकासस्थलीबाट हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, हामी फटाफट तपाईँले चाहिँ साथी सङ्गीलाई सम्झन पाउनुहुन्छ। आजको वर्षाईमा आज बुधबार चाहिँ हामीले पूर्व विदेशदेखि पश्चिम महाकालीसम्म गुन्जने गीत संगीत बजाउँछौ, तीज नजिकले गर्दा हामीले तीजका गीत संगीतलाई नै कार्यक्रममा राखिरहेका छौं, त्यही भएर तपाईँले साथी सङ्गीत सम्झन पाउनुहुन्छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, गो हुनुहुन्छ? स्वागत गर्छु भन्दै त्यहाँ गइसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। धेरै साथीले हामीलाई धेरै माध्यमहरू लगइन गरेर सुनिराख्नु भएको छ, फेसबुक लाइभबाट सुन्नु भएको छ, हाम्रो पात्रोबाट सुन्दै हुनुहुन्छ, नेपाली पात्रोबाट पनि सुन्दै हुनुहुन्छ, हजुरको रेडियोको वेबसाइटबाट पनि सुनिराख्नु भएको छ। हामी हरेक दिन 10 बजेदेखि 11 बजेसम्म चाहिँ कार्यक्रम लोकोशैली लिएर आउँछौ, रमाइला मिठा लोकगीतहरूको प्रस्तुति कार्यक्रम रहेको छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा, स्वागत गर्छु। हेलो
3: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? राजकुमारजीको खबर के छ सुनाउनुहोस् न।
3: एकदम ठिकठाक छ दिदी, घाम लागिरहेको छ, घमाइलो छ,
0: घमाइलो छ आज बिगुतिर पनि।
3: हजुर
0: अनि बिगुतिर के गर्नुहुन्छ नि? गराएसी काम नै हो। ल गराएसी काम गर्दै हामीलाई सुन्दै हुनुहुन्छ। हजुरको रेडियो बिगुतिर कतिको बज्छ?
3: मजाले बज्छ दिदी,
0: मजाले बज्छ।
3: हजुर
0: हाम्रो केही साथीहरूले त्यतातिर अलिक राम्रोसँग टिप्दैन त पनि भन्नुहुन्थ्यो त, हाम्रो ठ्याक्कै हाम्रो राजकुमारजीको बिगु कुन ठाउँ भन्नुभयो? ल ठिक छ, अब यहाँको बस्तीमा हाम्रो रेडियो हजुरको रेडियो मजाले सुन्दैछु भन्दै हुनुहुन्छ, खुसीलाई कार्यक्रममा आउनुभएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। अरू नयाँ खबर के छ भने सुनाउनुहोस्।
3: नयाँ नौलो त्यस्तै हो दिदी, हिजोसम्म पानी परिरहेको थियो, आज चाहिँ मौसम एकदम खुलिरहेको छ।
0: मौसम खुलेको छ, त्यसको चहल पहल कस्तो हुँदैछ त बस्तीतिर?
3: त्यसको चहल पहल खासै छैन दिदी,
0: छैन अहिलेसम्म। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, सहभागिता भइदिनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। एउटा मिठो गीत बज्छ कार्यक्रममा, साथीहरूलाई सम्झनुहोस् न।
3: सर्वप्रथम त दिदीहरूको लागि मेरो घर परिवार सम्पूर्णको लागि र मलाई किन्ने नकिन्ने सम्पूर्णलाई बिदा हुन्छ।
0: हस्तो नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो राजकुमार खड्का दिदीबाट. हामीलाई चाहिँ गीत बुझाइदिनुहोस् न भन्नुभएको छ रमिलाजीले. विष्णु माझीको आवाजमा रहेको घरबार भन्ने बुलको गीत सोही गीत कार्यक्रममा हामी राख्दै त्यसपछि चाहिँ विश्रामतर्फ पनि जान्छौ. विश्रामपछि फेरि आउँछौ. यति बेलाको बसाईमा घरबार भन्ने विष्णु माझीको आवाजमा रहेको गीत रेडियो सुन्दै गर्नुहोला.

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पार्किङको शब्द तथा संगीतमा सजिएको

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमि श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै

0: हार्दिक श्रद्धांजलि। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
1: रंग बहार
2: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: वर्ज पेन।
3: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु। हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला।
4: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदै छ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158 9954014575 9841690669 9864147188।
6: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: नमस्कार है दाजु भाउजू के को गन्थन मन्थन हो एका बिहानै।
8: ए राम बाबु पो आउनु भएछ के हुनु नि बाबु दाई विदेश जाने रे खै नेपालमा केही भएन।
9: त्यही त राम भाइ हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ म त दिक्क भइसके।
7: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त खै मलाई त नेपालमै भइरहेछ त मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न मैले अन्डा पार्ने ढेर पाले तपाईँहरू ब्रोइलर पाल्नुहोस् फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
9: ए हो र भन्या अनि फाइदा होला र है।
7: फाइदा हुन्छ नि हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको मन्थली बीज बजारमै लोड गरे पनि भयो।
9: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु खै खै नम्बर दे त
7: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9854040239
9: कति रे 9854 अनि
7: 9854040239 फोन नम्बर चाहिँ 0485402390
9: 0485402390
10: हेलो विराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौ।
9: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
10: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है।
7: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब।
11: विराज किसानको साथी।
12: कुखुरा बढो हल्लाकै आम्दानी बढो हल्लाकै सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
13: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू स्थानीय केसी रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: युपीएससीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर नवीन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।

0: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
3: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
4: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
3: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
4: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
4: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: खण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
0: आउनुहोस्।

0: कार्यक्रम लोकौशलीमा राखिएको एकदमै मेच्योर रमाइलो गीत गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको विषयमा तपाईँले सहभागिता जनाउनुपर्ने हुन्छ र आफ्ना आफन्तजन साथीसँगलाई तपाईँले सम्झना पाउनुहुन्छ। त्यसको लागि 0840 40 0026 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, फेरि पनि को हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्कार।
0: नमस्ते नमस्कार देवजी।
1: हजुर, तीन चार दिन पछि आज दिदी हजुरसँग बोल्नु पाएको छ है।
0: के गर्नुहोस्, हेर्नुहोस् न देवजी, कहिले के कहिले कता यस्तै हुन्छ है।
1: हजुर हजुर, अनि तीन चार दिन पछि कार्यक्रममा आउँदा त दुई दिन चाहिँ कार्यक्रममा आएन, अनि कस्तो नरमाइलो लाग्यो भन्नुपर्छ है त दिदी हजुर।
0: रमाइला रमाइला मिठा गीतहरू बजेका थिए होला होइन।
1: हजुर हजुर,
0: ल ठिक छ, यस्तै हो, कहिले काहीँ अब कार्य व्यस्तता भइन्छ होइन, त्यो हुँदाखेरि चाहिँ कार्यक्रम आउँदैन। अब अरू दिन त सकेसम्म भरपुर ल्याउने प्रयत्न गर्छौ। अरू के छ ल भन्नुहोस् देवजी।
1: हजुर, अरू चाहिँ एकदम ठिकै छ भन्नुपर्छ, अरू सबै कुराहरू एकदम ठिक छ। अब घाम लागिरहेको छ, मौसमको कुरा गर्नुपर्दा त्यस्तै छ भन्नुपर्छ है दिदी हजुर। अब खाना खाने तयारी छ, बाँकी नै छ, अब एकछिन पछि खाने सुरु भन्नुपर्छ। हजुरहरूले चाहिँ खाइसक्नु भएको छ है।
0: हामी चाहिँ खाइसकेका छौँ। अब मौसम हेर्दाखेरि त दसैँ लाग्यो हो कि जस्तो छ, तिज सकेको छैन दसैँ लागिसके जस्तो लाग्छ देवजी मलाई त।
1: हजुर, पनि त्यस्तै लागिरहेको छ भन्नुपर्छ है त। अब दसैँ पनि नजिकिँदैछ, अब भन्नुपर्छ दसैँ, अब घ्याउचिरीहरूले नि दसैँ आयो भनेर भन्दैछ है। अब
0: पक्कै पनि है त, पक्कै। ल ठिक छ, देवजीलाई पनि त्यस्तै लागेर छ, मलाई मात्र हो कि भनेर यसो हाम्रो देवजीसँग चाहिँ भनिहाले है।
1: हजुर हजुर, मलाई पनि यस्तै फिल भइरहेको छ, एकदम अब दसैँ चाहिँ नजिकै आइसक्यो जस्तो भइरहेको छ। यता बाहिर जताततै हेर्दा हरियाली होइन, रमाइलो घमाइलो, अब घाम लागिरहेको छ एकदम चर्को भन्नुपर्छ है, त्यस्तै नै लागिरहेको छ भन्नुपर्छ है त।
0: ल ठिक छ, अब हाम्रो देवजीलाई पनि त्यस्तै लागेछ, मलाई पनि त्यस्तै लाग्दैछ। पक्कै बिस्तारै बिस्तारै चाडपर्वहरू नजिकिँदैछन्। कार्यक्रममा आउनुभएको छ, सहभागिता हुनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। म कार्यक्रम तर्फै लागौ त देवजी, त्यसो भए।
1: हजुर हुन्छ, आज अब पूर्व मेचीदेखि पश्चिमी महाकालीसम्मको अब पूर्वेली लोककाठी भाका, अब यस्तै अब पश्चिमेली पूर्वेली भाकाहरू सुन्नुपर्ने दिन हो। अब म चित्तै भाका, पुरानै एकदम चित्तै भाका रोप्न चाहन्छु है। साली राम्री मेरै भन्ने गीत चाहिँ बजाइदिनु है, चित्तै भाका है त।
0: ल साली राम्री मेरे,
1: हजुर साली राम्री मेरे,
0: हुन्छ हामी राख्छौँ, यहाँले साथीहरूलाई सम्झनु छ।
1: हुन्छ, विशेष गरी दिदी हजुरको लागि भन्न चाहन्छु, अनि प्राविधिकमा रहनु दाईको लागि भन्न चाहन्छु, अनि दिदी सञ्जना खड्गी पनि कता हुनुहुन्छ उहाँको लागि पनि भन्न चाहन्छु, अनि विशेष गरी मेरो छोरीहरू ममता अस्मिता पासाङ डोल्मा तामाङको लागि भन्न चाहन्छु, अनि विशेष गरी साथी ध्रुव पाण्डे निर्मला पर्ने पौडेलको लागि, निर्मला लामा निर्मला मगरको लागि, विशेष गरी नवीना थापानायनको लागि भन्न चाहन्छु, अनि विशेष गरी बहिनी सञ्जना प्रधानको लागि भन्न चाहन्छु, र अनि धनु गजलेटको लागि लगायत सबै सबैको लागि अब बस्ने गीत मिठो गीत तिजको भाका सुनाउन चाहन्छु भन्दै। नमस्ते बाबाई।
0: हवस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, सिन्धुली झाँगाझलीदेखि हुनुहुन्थ्यो। उहाँले साली राम्री मेरे भने बोलको गीत पनि रोजेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ, पालो तपाईँको रहेको छ। आजको विषयमा चाहिँ मात्रै तपाईँले साथी संगीहरू सम्झन पाइराख्नु भएको छ, साथसाथै तपाईँलाई सुन्न मन लागेका गीतहरू पनि कार्यक्रममा हामीले राखिरहेका छौँ, मात्रै तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ। यति बेला हामीलाई फेसबुक लाइभबाट पनि धेरै साथीहरूको फेसबुक कमेन्टहरू पनि प्राप्त भइरहेको छ, म तपाईँका फेसबुक कमेन्टहरूलाई पनि वाचन गर्छु। सम्झना प्रधानजी लेख्नुहुन्छ, नमस्कार सबैलाई सम्झेको छु है भन्दै हुनुहुन्छ। यति बेला अर्को साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: हजुर नमस्कार।
0: नमस्कार हजुर, अनुजी बोल्नुभयो कि क्या हो?

0: के छ होला भन्नुहोस् अनुजी, खबर सुनाउनुहोस्।
1: मसँगै यता बस्तीतिरको खबर सबै ठिकै छ, मजाले घाम लागिरहेको छ आज, एकदमै गमी भइरहेको हो,
0: रमाइलो घमाइलो भइरहेको छ। अनि खाना खानुभयो कि बाँकी छ?
1: खाना त अघि 9 बजेतिरै खाएको, तपाईँले पनि खानुभयो होला, खाजामा चाहिँ यतै आउनु होला ल, दोलखातिरै।
0: दोलखामा कहिले आइपुग्नु खाजा खानुको लागि?
1: खाजा खान ए आइसकेपछि त जे जे पाइन्छ त्यही त्यही खाने हो नि त, अनि आउनु होला ल। लाग्दैन त अनि दोलखा आइपुग्नलाई समथिङ 4-5-6 घन्टा जति लाग्ला हो।
0: 5-6 घन्टा भन्नुहुन्छ? 5-6 घन्टा भनेको मेरो लागि एकदमै लामो यात्रा
1: हो। है त्यति पनि खासै लामो चाहिँ होइन, आउनु होला नि त भरे बेलुका 5 बजे 6 बजे त आइपुग्नुहुन्छ त।
0: अनि म अहिले नै अब रेडियो छोडिदिएर आइहाल्नु?
1: अब रेडियो सेडियो छोड्दिनँ, आइहाल्नु त भइगयो।
0: रेडियो पनि छोड्नु भएन, सेडियो लाइन छोड्नु भएन, बजाउनु पर्यो नि अनुजे। सम्पर्कमा अनुजे हुनुहुन्छ, उहाँको टेलिफोन चाहिँ होल्ड हुँदैछ भन्दै थियो। उहाँले साथी सङ्गीलाई सम्झन पाउनु भएन, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छ है त अनुजे, कार्यक्रममा आउनुभएको थियो, विशेष धन्यवाद व्यक्त गरे। यति बेला टीकाराम सुनवारजी लेख्नुहुन्छ, दर्शक नमस्कार, म टीकाराम सुनवार तीनचुरी मिडिया ग्रुपको मेम्बर रामी छाप गर भइहाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। साथीहरूलाई सम्झन पर्दा सुना कन्तमा मीडिया प्रेमी निर्मला ओनेम जीवन सुब्बादेव बास्कोटा कमल श्रेष्ठ गायल अभिमान सुनवार सपना तामाङ टिका आइडो राज कले मगर रामलाल साङपाङ राई शर्मिला सरू मगर पलफल अपेक्षा सेन रामलाल सुमन कमला मुखिया अभागिनी राई योनी समुना मुखिया प्रेमकला आचार्य बुधवीर तामाङ दिलदुखी बिया जमिनदार भएको इमान्दार छोरो सरस्वती खद्रेस त्यसै गरी सजना माझी कोपिला चामलिङ भाइ मनको साथी जीवन कार्की लगायत जति पनि साथीहरूले मलाई चिन्नुहुन्छ उहाँहरू सबैको लागि भन्दै हुनुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? अनि आवाज त मैले अर्कै सुने त
1: हो र दिदी?
0: हो त नि, अहिले चाहिँ धनुजी नै हो कि जस्तो आयो।
1: हजुर हजुर हो, एकदमै धन्नु गजमेरै हो है।
0: ल के छ धेरै पछि आउनुभयो, हिजो आज हामीलाई माया कम दिनु भएको हो कि भन्ने जस्तो लाग्छ।
1: माया कम नै मलाई चाहिँ माया कम भयो, कहाँ गयो होला भनेर यसो अनि यसो हेलो हाई भयो त, म कस्तो बिरामी भएर।
0: तपाईँ बिरामी हुनुहुन्थ्यो र मलाई त थाहा नै भएन त नि।
1: हजुर म बिरामी भयो नि त्यसरी
0: खै त। अनि धनुजी यस्तो नि त, हामीलाई कसैले धनुजी चाहिँ बिरामी हुनुहुन्छ भनेर हामीलाई कसैले भन्नुभयो भने सायद मेरो काममा यो आवाज
1: भनिरहेको थिएँ दिदी कमेन्टमा पनि, म बिरामी छु सम्झिनु छुइनँ कसैलाई भनेर हजुरको यही प्रोग्राममा पनि भनिरहेको थिएँ।
0: मैले बिर्सिछु क्या त्यसो भए?
1: हजुर बिर्सिनु भयो होला, अब आउँदा मात्रै सम्झिनु हुँदैरहेछ भनेर थाहा भयो है त।
0: मैले चाहिँ केही सोचेँ भने धनुजी अब जस्तो कि अब त्यति धेरै अब हामीलाई नै बिर्सने गरिने बिरामी हुनुभएको त होइन होला, अब जस्तो अब टाउको दुख्ने अब शरीरमा सामान्य खालको कहिलेकाहीँ हुन्छ नि त बिरामीहरू, त्यो खालको बिरामी चाहिँ हो कि भन्ने मात्रै सोचेको थिएँ क्या मैले। अब त्यस्तो आउँदा मात्र सम्झिने नआउँदा नसम्झिने भन्न खोजेको होइन, तर तपाईँ त्यति धेरै बिरामी हुनुहुँदो भएछ तर मलाई चाहिँ त्यस्तो त होइन होला मात्र लागिरहेको थियो।
1: धेरै त खासै अब धेरै त होइन, यो दाँत दुख्ने व्यथा चाहिँ साँच्चीकै धेरै जस्तो नै हुँदो रहेछ क्या, अचम्मै बोल्नु पनि नहुने है, खानु पनि नहुने खाले बिरामी र यो दाँत दुख्ने बिरामी मलाई थाहा थिएन है, दाँत कसरी दुख्छ भनेर। मम्मीलाई दुख्थ्यो पहिला पहिला, यसपालि मलाई दाँत दुखेर एक हप्ता।
0: अहिले चाहिँ कसरी दुख्ने रहेछ भनेर थाहा पाउनु भयो?
1: हजुर, अनि त्यही भएर चाहिँ बोल्नु पनि भएन, अनि कार्यक्रम चाहिँ सुनिरहन्थेँ कहिले कसो अनलाइनतिर यसो एसएमएस चाहिँ पुरै छोड्न पाइनँ, हल्का फुल्का छोडिरहेको थिएँ।
0: ल ठिक छ, अब यहाँ निको पनि भइसक्नु भएछ, दाँत चाहिँ खास के भएर चाहिँ दुखेको अब भन्नुहोस् न?
1: दाँतमा चाहिँ त्यो किरा लाग्दो रहेछ, किरा भन्छन् अब त्यही त होला नि, किरा
0: हस्पिटल गएर चाहिँ अब निकालिदिनुहोस् न त डेन्टलमा गएर।
1: हजुर डेन्टलमा गएको चाहिँ हो, अब औषधि दिएको छ एक हप्तालाई खानु भनेर, अनि त्यो औषधि खाएर पनि दुख्यो भने तपाईँ दाँत निकाल्न आउनु चाहिँ भनिरहेछ, अनि त्यही भएर दाँत दिखाएर अहिले चाहिँ अलिक ठिकै भएको छ, बोल्नु भएको छ, खानु भएको छ, हेर्नु भएको छ, काम गर्नु भएको छ है. यो दाँत दुख्ने बिरामले चाहिँ न सुत्न पाइने न खान पाइने, अमामामा यस्तो हुँदो रहेछ कि.
0: ल अब निको भएपछि बोल्न आउनुभयो तपाईँलाई, अब निको भए तापनि अझै अब पुरै पूर्ण रूपमा निको भइसक्नु भएको छैन, ख्याल गर्नुहोला भन्न चाहिँ. अब तपाईँलाई धेरै गाह्रो हुन्छ भने चाहिँ दाँत निकालेर नै फालिदिनुहोस् बरु.
1: हजुर निकालेर फाल्नु नै पर्छ होला, पक्कै पनि फाल्नु नै पर्छ. सबैजनाले त्यस्तो किरा लागेपछि चाहिँ राख्नु हुँदैन, अर्कोमा सर्छ अर्कोमा सर्छ है भन्ने सल्लाह सुझाव पाएको थियो, त्यही भएर चाहिँ अब निकाल्छ होला त्यसलाई.
0: ल निकालिदिनुहोस् त्यो दुख्नेलाई, अनि त्यसपछि दुख्दैन है त, आरामले बस्नु होला.
1: ओके हुन्छ, अनि सन्चै हुनुहुन्छ? म त अरू अरू अब मेरै कुरामा मात्रै भयो, हजुरहरू सन्चै हुनुहुन्छ? हिजो अस्ति दुई दिन प्रोग्राम पनि नआएको थियो अनि हजुरको, अनि त्यही भएर चाहिँ कता हुनुहुन्छ जस्तो जस्तो पनि लागिरहेको थियो.
0: जान त म कहीँ गएको थिएन, मैले रामेछाप जिल्ला छोडेको थिइनँ, यतै थिएँ, अलिकति कार्य व्यस्तताले गर्दा फोन चाहिँ कार्यक्रममा हामी आइएन.
1: हजुर हजुर
0: ठिक छ, यस्तै छ, अब कहिले कता कहिले के काममा गइन्छ आइन्छ, आउँदा आउँदै कहिले भ्याइदिनु पनि यस्तै हुन्छ तनु चाहिँ, त्यही भएर कार्यक्रम आएन. नआएको दिनको कार्यक्रमको लागि हामीले क्षमा माग्यौं. अब यहाँहरूलाई कार्यक्रम नआउँदा अब अघि हामीलाई देवजीले पनि भन्नुभयो खल्लो लाग्छ नरमाइलो लाग्छ सधैँभरि कार्यक्रम सुनिरहँदा नआउँदा भन्नुहुन्छ होइन, त्यो भनेको हाम्रो लागि माया दिनुभएको छ, सकेसम्म हामीले त्यो मायालाई चाहिँ कहिले पनि कमी हुन दिने छैनौ भन्छु है त.
1: एकदमै एकदमै, अब कार्यक्रम सुनेर बानी भएपछि चाहिँ के हुँदो रहेछ भने मर्नै आधे पनि रेडियो सुन्न मन लाग्ने, अनि रेडियो पनि सुन्थेँ मैले बिरामी भएको बेलामा पनि, अनि यत्रो म्यासेज गर्न पनि सक्दैन थिएँ, अनि म्यासेज थोरै म्यासेज चाहिँ गर्थेँ म बिरामी भएर. कसैले कतिजना साथीहरूले चाहिँ सम्झिनुहुन्थ्यो, फोन गर्नुहुन्थ्यो, अनि एसएमएस गरिरहनु हुन्थ्यो फेसबुकतिर, अनि बोल्न नपाउँदा चाहिँ अब त्यो मान्छे चाहिँ कति ठुलो फर्केको होला भन्नुहुन्छ जस्तो जस्तो लाग्थ्यो क्या. अनि मैले चाहिँ रेडियोमै अब सबैभन्दा रेडियो नै सुन्नुहुन्छ भनेर रेडियोमा मैले म बिरामी कसैसँग बोल्न पाएको छुइनँ, मैले एसएमएस छोडेको छु मनीको भएपछि कुरा गर्नेछु है त भनेर भन्थेँ क्या, त्यही भएर चाहिँ अब हजुरहरूले बिर्सिनु भयो होला, यही प्रोग्राममा पनि गरिरहेको थिएँ मैले.
0: त्यही त कहिले के अलि कार्य व्यस्तताले गर्दा सबैतिर ध्यान पुगेन कि जस्तो लाग्यो. ठिक छ, सम्झनु भयो, आइदिनु भयो, फेरि पनि यहाँलाई स्वास्थ्य लाभको कामना व्यक्त गर्छु. म कार्यक्रमको अन्तिम चरणमा आएँ, साथीहरूलाई सम्झनुहोस् न एउटा मिठो गीत बज्छ.
1: हुन्छ, फर्स्टमा यति मिठो आजमा कार्यक्रम सञ्चालन हुन्छ, धेरै समय पछाडि बोल्न पाए लगभग एक हप्ता पछाडि नै होला, अनि हजुरलाई भन्न चाहन्छु, अनि प्राविधिक मित्र को हुनुहुन्छ, दिदी हुनुहुन्छ, दाई हुनुहुन्छ, उहाँको लागि दाईलाई, अनि हाम्रो राजन दाईलाई, अनि हाम्रो सम्झना दिदीलाई पनि धेरै सम्झना छ भन्न चाहन्छु. घर परिवारमा मेरो मम्मी बाबा नानी निसानाको लागि सुन्दैछौँ, प्यारी साथी अनुलङ्गेली मगरलाई धेरै धेरै सम्झना है प्यारी भन्न चाहन्छु, अनि जे निशा श्रेष्ठा निशा श्रेष्ठा निशा लामा दुर्गा मगरलाई पनि सम्झना छ भन्न चाहन्छु, भर्खरै फोन गर्ने दाई देवमाझीलाई पनि सम्झना छ, ध्रुवा पाण्डे दाईलाई पनि धेरै सम्झना छ है भन्न चाहन्छु, हिराबहादुर लोकाई दाईलाई, अनि हाम्रो दाईहरू डरामाङ अनि हुनुहुन्छ नरा घिसिङ रामकुमार गजमेरलाई पनि सम्झना छ भन्न चाहन्छु, सुन्दै हुनुहुन्छ भिनाजु, हाम्रो दिदी रचना भण्डारी भिनाजु, दिदी रचना भण्डारी र भिनाजु गङ्गा भण्डारीलाई पनि सम्झना, दिविता मगर कविलाई पनि धेरै सम्झना छ भन्न चाहन्छु, साथीहरू सुन्दै हुनुहुन्छ होला, कृष्ण सुनार कुमार श्रेष्ठ सबिना पोखरेल, अनि हुनुहुन्छ रोपसना योगी शिला अधिकारीलाई पनि सम्झना छ भन्नुहुन्छ, सम्पली शेर्पा पासाङ्गु शेर्पालाई पनि सम्झना छ भन्न चाहन्छु, दोलाखाको साथी हुनुहुन्छ हुनुहुन्छ साथी कुमार श्रेष्ठ, अनि हाम्रो ईश्वर बस्नेत सञ्जय बस्नेतलाई पनि सम्झना छ भन्न चाहन्छु, अनि प्रकाश खड्का प्रकाश बस्नेतलाई पनि सम्झना छ भन्न चाहन्छु, अनि साथी सुन्दै हुनुहुन्छ होला मौसम अछामी हाम्रो बेली अछामीलाई पनि सम्झना छ भन्न चाहन्छु, साथी अविनाश लुङ्गेली मगरलाई पनि सम्झना छ भन्न चाहन्छु, जति पनि साथीहरूले सुन्दै हुनुहुन्छ अनि धेरैजना साथीहरू अब कुरा गर्न पाएको छैन, अब अलिकति स्वास्थ्यमा त्यस्तो भएकोले कुरा गर्न पाइन सबैजनालाई सम्झना छ भन्न चाहन्छु र साथी विदेशीलाई पनि धेरै सम्झना छ भन्न चाहन्छु लगायत मलाई धन्यवाद गर्छु मेरो भनेर चिन्नुहुने नचिन्नुहुने सबैजनालाई धेरै सम्झना छ भन्दै जान्छु ल नमस्ते
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी उहाँले आफ्नो साथी संगीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ अवश्य हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं धेरै साथीको फेसबुक कमेन्टहरू छन् छोटोमा वाचन गर्छु म त्यसपछि विदा हुन्छु यति बेला एनसु राईले कार्यक्रम सुन्दैछु ल हजुर भन्दै हुनुहुन्छ हाँस्नु पनि भएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गरे त्यसै गरी अर्को साथी हुनुहुन्छ राई विदुछा साइनासी हुनुहुन्छ नमस्ते दिदी म पनि कार्यक्रम सुन्दैछु है बराहा पोखरी खोटाङबाट अब बस्ने गीत सबैको लागि भन्नुभएको छ भुवन रावतजीले पनि नमस्कार म पनि कार्यक्रम सुन्दैछु है एकदमै राम्रो लाग्छ घोराई उन्नाइसबाट भन्दै हुनुहुन्छ हाल चाहिँ भारतबाट सुन्दैछु भन्दै हुनुहुन्छ कोपिला बुढा थुकेजीले पनि सबैलाई सम्झेको छु भन्नुभएको छ धनु रावतजीले पनि नमस्ते हजुर म सुर्खेतको वीरेन्द्र नगरबाट है भन्नुभएको छ सन्दना प्रधानजीले सबैलाई सम्झेको छु भन्नुभएको छ त्यसै गरी सपना तामाङजी पनि लेख्नुहुन्छ हजुर नमस्ते नमस्कार सुन्दैछु सिन्धुलीबाट सपना तामाङ हो कार्यक्रम राम्रो लाग्छ अब बस्ने गीत सबैको लागि भन्नुभएको छ जनक रजाली मगरजीले पनि भूमिका राईलाई धेरै सम्झेको छु भन्दै हुनुहुन्छ त्यसै गरी मीडिया प्रेमी भाइ अनिसाजीले पनि भोजपुरबाट है अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ सुमित सुनवार किरातजीले पनि गुड मर्निङ है दिदी हजुर म पनि कार्यक्रम सुन्दैछु काठमाडौँको जोरपाटीबाट अब बस्ने गीत मेरो घर परिवार लगायत साथीहरू सबैको लागि भन्नुभएको छ मिलन घायलमुटुजीले पनि दिदी नमस्ते नमस्कार कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ मिलन घायलमुटु हो म चाहिँ तिरथुम घर भइहाल्छ दोहा कतारबाट भन्नुभएको छ त्यसै गरी देवेन किशोर अन्जानजीले पनि कार्यक्रम सुन्दैछु दुहा कतारबाट भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यस्तै धनुजीले पनि नमस्कार छ है म पनि कार्यक्रम सुनिरहेको छु अब बस्ने गीत सबैको लागि समर्पण गरे भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै लगभग तपाईँका एटिन्जेलसम्म प्राप्त भएका कमेन्टहरू मैले वाचन गरेर सकाइसके जस्तो लाग्छ सैलुङ शर्मिलाजीले पनि नमस्ते है दिदी म यता ललितपुरबाट भन्दै हुनुहुन्छ भने पेम शेर्पाजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ भन्दै लगभग प्राप्त भएको कमेन्ट मैले वाचन गरेर सकाइसके भन्दै तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्नुभयो फोन प्रयास गर्नुभयो फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट बताउने कार्यक्रम शेयर गर्ने सबै साथीलाई मैलेदेखि गोष्ठ रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु सबै कार्यक्रम लोकोशैली अवधिभर बजेका मीठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा साली रामजी मेरै भन्दै रामजी खाँड अनि विष्णु माया गुरूङको आवाजमा रहेको यो गीत तपाईँको माझमा छोड्दै आजको लागि भने कार्यक्रम लोकोशैलीको व्यवसायबाट म तपाईँकै साथी ललिता आयु पनि विदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते

नमस्कार, 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। प्रतिनिधि सभाको आज बस्ने बैठकमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्बोधन गर्नुहुने भएको छ। राष्ट्रपाका मुख्य सचेतक कविन्द्र बुडाको टीका अनुसार सभापति लामिछानेले सदनमा सम्बोधनका लागि सभामुखसँग समयका लागि अनुरोध गर्नुभएको छ। सभापति लामिछानेले रसुवाको भोटिकोसीमा आएको विनाशकारी बाढ़ी, जेएनजी आन्दोलन लगायतका विषयमा सम्बोधन गर्ने बुझिएको छ। प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बस्ने कार्यसूची छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत वर्ष भदौ 24 गते भएको विध्वंसात्मक घटनाको गम्भीर र बहुआयामिक अनुसन्धान गर्नुपर्ने बताउनु भएको छ। भदौ 24 गतेलाई नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र भयानक विध्वंसको दिनका रूपमा उल्लेख गर्दै उहाँले विध्वंसात्मक घटनाको गम्भीर र बहुआयामिक अनुसन्धान गर्नुपर्ने बताउनु भएको हो। उहाँले गएको 1 वर्षमा घटनाको सत्य तथ्य बाहिर ल्याउने दिशामा अपेक्षित काम हुन नसकेको पनि दावी गर्नुभएको छ। राष्ट्रिय मानवाधिकार आयोगले तयार पारेको प्रतिवेदन समेत कार्यान्वयनतर्फ अघि नबढ़ेको भन्दै प्रचण्डले आपत्ति जनाउनु भएको छ। गत भदौ 23 गते युवाहरूले उठाएको सुशासन र पारदर्शिताको मागलाई भदौ 24 गतेको घटनाले सम्बोधन नगरेको संयोजक प्रचण्डको दावी छ। भदौ 24 को घटनाले जेएनजी युवाहरूको भावना र आकांक्षामाथि प्रहार गरेको उहाँले जिकिर गर्नुभएको छ। मिजिर भिसामा दुवै हुँदै श्रीलंका जान लागेका सिन्धुलीका 103 जना विमानस्थलबाटै पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको कमलमाई नगरपालिका 2 घर भएका 19 वर्षीय सञ्जीव भूषाल, रौतहटको कटरिया नगरपालिका 3 का 19 वर्षीय शेख तबरेज र स्याङ्जाको भीरकोट नगरपालिका 4 का 27 वर्षीय समित रेग्मी रहेका छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको। उनीहरू एयर अरेबियाको जहाज मार्फत दुबई हुँदै श्रीलंका जान लागेका थिए, तर प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू भिजिट भिसामा श्रीलंका भनेर वैदेशिक रोजगारीमा कतार जान लागेको पाइएको छ। उनीहरूको साथबाट बरामद भएको श्रम स्वीकृत नकली रहेको देखिएकाले लिखत सम्बन्धी कसरमा अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। जापानको फुकुओका शहरमा 25 वर्षीय नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको मृत्यु भएको घटनामा 3 नेपाली नागरिक पक्राउ परेका छन्। जापानी प्रहरीले मंगलबार 28 वर्षीय सन्जु तामाङ, 25 वर्षीय अस्मिता तामाङ र 22 वर्षीय प्रवीण लामालाई लक्ष्मीको हत्या गरेको आरोपमा पक्राउ गरेको। प्रहरीका अनुसार सन्जु फुकुओकामा व्यावसायिक विद्यालयमा अध्ययनरत छिन्। अस्मिता साङ्गा प्रिफेक्चरको तोसुमामा बस्दै आएकी छिन् भने प्रवीण पनि तोसुमामै बस्ने अन्तर्राष्ट्रिय विद्यार्थी हुन्। प्रहरीको अनुसन्धान अनुसार अगस्त 18 राति 11:30 बजेदेखि अगस्त 19 बिहान 12:15 बजेको बीचमा फुकुओका स्थित घरमा लक्ष्मीमाथि आक्रमण भएको थियो। उनको टाउकोमा भाँडाले प्रहार गरिएको र त्यसपछि डोरीले घाँटी कसेर तेस्रो तलाको बाल्कोनीबाट नदीमा खसालिएको प्रहरीको आशंका छ। नदीमा डुबेर उनको मृत्यु भएको बताइएको छ। प्रहरीका अनुसार सन्जु लक्ष्मीले डेटिङ गरिरहेकी व्यक्तिसँग बस्दै आएका थिए। अगस्त 19 बिहान करिब 5:45 बजेको समयमा एक पैदल यात्रीले फुकुओकाको तेन्जिन क्षेत्रमा रहेको नाका नदीमा शव तैरिरहेको देखेका थिए। प्रहरीले नदीबाट शव बाहिर निकालेपछि लक्ष्मीलाई घटनास्थलमा मृत घोषणा गरिएको थियो। घटनाबारे जापानी प्रहरीले थप अनुसन्धान गरिरहेको छ। लक्ष्मी सन् 2023 को मेमा विद्यार्थी भिसामा जापान पुगेकी थिइन्। बाढ़ी पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिन अनुसार देशका मुख्य तथा सहायक नदीहरूमा आगामी 3 दिनसम्म जलस्तर उल्लेख्य बढ़ने पूर्वानुमान छ। आज बिहानको मापन अनुसार कोशी, नारायण, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्कै, कमला, बबई, पूर्वी राप्ती, पश्चिम राप्ती नदीको भाव सतर्कता तहभन्दा तल नै रहेको छ। 3 दिने बाढ़ी पूर्वानुमान अनुसार कोशी जलाधारका सप्तकोशी, चतरा, तमोर, त्रिवेणी, अरूण, सिमले, दूधकोशी र भुवा बजार, तामाकोशी बुस्ती र सुनकोशी हम्प चुबारमा जलस्तर उल्लेख्य बढ्नेछ। त्यसै गरी
नारायणी जलाधारका नारायणी देवघाट त्रिशुली बेत्रावती बुढ़ी गण्डकी आरूघाट मस्याङदी विमल नगर सेती दमौली र काली गण्डकी कुमाल गाउँमा पनि तिनै दिन जलसतौ लेखे भन्ने अनुमान गरेको छ। कर्णाली जलाधार अन्तर्गत कर्णाली चिसापानी कर्णाली आसाराघाट भेरी समझीघाट र पश्चिम सेती दिपायलमा तीन दिनसम्ममै जलसतौ लेखे बढ्नेछ। महाकाली पारी गाउँ कन्कई मैनाचुली र पश्चिम राती कुसुम नदीमा पनि भदौ 24 देखि 26 गतेसम्म बहाव उल्लेख्य बढ्ने देखिन्छ। कमला नदी बेलस्रोतमा आज र भोलि जलसत्ता उल्लेख्य बढ्ने तथा पर्सी सामान्य बढ्ने पूर्वानुमान छ। बागमती पन्धेरा दोभान र पूर्वी राप्ती रजैयामा पनि आज जलसत्ता सामान्य बढ्नेछ भने भोलि र पर्सी उल्लेख्य बढ्नेछ। बबई नदी चेपाङमा तीनै दिन जलसत्ता उल्लेख्य बढ्नेछ। महाशाखाका अनुसार आज ताप्लेजुङ पाँचथर तेह्रथुङ धनकुटा साङ्खुवा सभा भोजपुर खोटाङ ओखलढुङ्गा सोलुखुम्बु रामेछाप दोलखा सिन्धुली काभ्रे पलाञ्चोक ललितपुर भक्तपुर काठमाडौँ सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ गोर्खा तनहुँ लमजुङ कास्की स्याङ्जा पर्वत म्याग्दी बागलुङ रुकुमपुर गुल्मी अर्घाखाँची प्युठान रोल्पा दाङ डोटी डडेल धुरा र आसपासका जिल्ला भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्नेछ। यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। भोलि र पर्सी साथै प्रदेश परिवहने केही ससाना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ। खबरको क्रम अन्तर्राष्ट्रिय खबर। अमेरिकी सेनाले इरानका पाँचवटा तेल ट्याङ्करमा आक्रमण गरेको छ। इरानले पछिल्ला दुई दिनमा अमेरिकी युद्धपोतलाई दुई पटक निशाना बनाएपछि जब आफ्नो ट्याङ्करमा आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले जनाएको छ। सेन्टकमका अनुसार ओमानको खाड़ीमा इरानको इस्लामिक रिभोल्युसनरी गार्डस कोर्पससँग जोड़िएका चारवटा तेल ट्याङ्करमा आक्रमण गरिएको छ। अर्को ट्याङ्करलाई इरानका प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु नजिकै निशाना बनाएको बीबीसीले जनाएको छ। अमेरिकी आक्रमणपछि इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डालाई क्षेपास्त्र प्रहार गरेको छ। जोर्डनले इरानबाट प्रहार गरिएका 20 मध्ये 18 क्षेपास्त्र आफ्नो हवाई प्रतिरक्षा प्रणालीले रोकेको जनाएको छ। बाँकी दुई क्षेपास्त्र भने मानिसको बसोबास नभएको क्षेत्रमा खसेका थिए। इरानले थप आक्रमण गर्ने चेतावनी समेत दिएको छ। उसले कुवेत र बहराइनका बन्दरगाह नजिक रहेका अमेरिकासँग सम्बन्धित तेल ट्याङ्करका चालक दललाई जहाज बन्दरगाहमा राख्न वा सुरक्षित स्थानमा लैजान चेतावनी दिएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानले अमेरिकी नौसेनाका जहाजलाई आक्रमण गर्ने प्रयास जारी राखे थप इरानी तेल ट्याङ्करमा आक्रमण हुन सक्ने बताएका छन्। पछिल्लो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पनि बढ़ेको छ। एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य 1.5% बढ़ेर प्रति ब्यारल 79.41 डलर पुगेको छ। इरानको झनै 90% कच्चा तेल यही खार्ग टापु हुँदै निर्यात हुने भएकाले यो आक्रमणबाट विश्व तेल बजारमा थप असर पार्न सक्ने चिन्ता बढ़ेको छ। यसैबीच इरान समर्थित हुती समूहले साउदी अरेबियाका ऊर्जा केन्द्र र नागरिक पूर्वाधारमा पनि आक्रमण गरेको छ। ड्रोन र क्षेपास्त्र आक्रमणबाट केही तेल प्रशोधन केन्द्रमा आगलागी भएको र 73 जना घाइते भएको साउदी अधिकारीले बताएका छन्। अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि शुरू भएको तनाव पछिल्लो समय थप चर्किँदै गएको छ। र खबरको अन्त्यमा खेल खबर। युएएफए च्याम्पियन्स लीगमा म्यान्चेस्टर सिटी र रियल म्याड्रिडले विजयी शुरूआत गरेका छन्। गैराती भएको खेलमा सिटीले एएफसी पोर्टोलाई 2 गोलले तथा रियलले इन्टर मिलानलाई 2-1 हराउँदै नयाँ सिजनमा विजयी शुरूआत गरेका हुन्। सिटीको जितमा 2 गोल एर्लिङ हालान्डले गरेका हुन्। सिटीले 3 अङ्क जोडेको छ। त्यस्तै रियल म्याड्रिडको जितमा किलियन एम्बापे र फेडरिको बालभेर्देले गोल गरे। इन्टरका लागि कार्लोस अगुस्टोले 1 गोल फर्काए। अरू खेलमा एईके एथेन्सले लाक्स लिन्चलाई, एस्टन भिल्लाले क्लब बुर्गलाई, बुरुसिया डटमुन्डले भिलारियालाई, रियल बेटिसले लिलालाई हराएको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59-57।
2: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाटा चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-892 र 0848-43-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
8: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
8: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
8: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
9: सम्पर्क नम्बर 0475-94-66-98-692-65-99-8।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-9610।
12: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
1: हार्दिक श्रद्धाञ्जली राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
8: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।

0: आइया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
4: दैनिक ₹197 मा ₹50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
7: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
6: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
8: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, धोबी बजार, रामेछाप। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना:
8: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
8: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
8: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
2: वाक वाकी लाग्नु, बान्ता हुनु,
8: शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
8: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
8: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
8: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।
6: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
8: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
6: कार्यसूचीको विषयहरू
8: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
6: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
8: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
6: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
8: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
6: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
8: संस्था एकीकरण सम्बन्धमा,
6: ऋण अपलेखन सम्बन्धमा,
8: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
6: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
8: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
6: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
8: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
6: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
8: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
6: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
8: धितो लिलामी सम्बन्धमा,
6: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
7: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान,
8: मिति 2083 साल भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समेटिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी,
7: सोही दिन बिहान 11:00 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समेटिने टोल तथा क्षेत्रहरू साङुटार सबै,
8: सोही दिन दिउँसो 3:00 बजेदेखि 5:00 बजेसम्म, स्थान च्याउकी छाँटी, समेटिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार,
7: सोही दिन बिहान 8:00 बजेदेखि 10:00 बजेसम्म, स्थान च्यास्को, समेटिने टोल तथा क्षेत्रहरू च्यास्को, बिसौली, होदिल,
8: सोही दिन बिहान 8:00 बजेदेखि 10:00 बजेसम्म, स्थान रामपुर भन्ज्याङ, समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै,
7: सोही दिन बिहान 11:00 बजेदेखि 2:00 बजेसम्म, स्थान भालुखोप, समेटिने टोल तथा ओडाहरू चामबोट, गैरीगाउँ, भालुखोप र ओख्रेनी,
8: सोही दिन बिहान 11:00 बजेदेखि 2:00 बजेसम्म, स्थान बुद्ध चोक, समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाईटार र कटुन्जे,
7: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 11:00 बजेसम्म, स्थान तल्लो सुनारपानी, समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै,
8: सोही दिन बिहान 7:30 बजेदेखि 11:00 बजेसम्म, स्थान च्यानडाँडा, समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै,
7: सोही दिन दिउँसो 12:00 बजेदेखि 3:00 बजेसम्म, स्थान मचबारी, समेटिने टोल तथा ओडाहरू मचबारी, पहरी टोल,
8: सोही दिन दिउँसो 12:00 बजेदेखि 3:00 बजेसम्म, स्थान भ्याउरे, समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै,
7: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 10:00 बजेसम्म, स्थान सिमले, समेटिने टोल तथा ओडाहरू सिमले सबै,
8: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 3:00 बजेसम्म, स्थान लिखे बजार, समेटिने टोल तथा ओडाहरू सुकाजोर, छा, पातले, हिले पानी, पालेबन,
7: सोही दिन बिहान 7:30 बजेदेखि 9:00 बजेसम्म, स्थान रजय छाप, समेटिने टोल तथा ओडाहरू रजय छाप,
8: सोही दिन दिउँसो 10:00 बजेदेखि 12:00 बजेसम्म, स्थान मुडाजोर, समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र,
7: सोही दिन दिउँसो 1:00 बजेदेखि 3:00 बजेसम्म, स्थान मुगान, समेटिने टोल तथा ओडाहरू मुगान, थुम्का र ढिपी,
8: मिति 2083 साल भदौ 22 गते, स्थान कुनौरी, समय बिहान 11:00 बजेदेखि 12:00 बजेसम्म, समेटिने टोल तथा ओडाहरू कुनौरी सबै,
7: सोही दिन बिहान 9:30-10:30 बजेसम्म, स्थान हाटीटार, समेटिने टोल तथा ओडाहरू हाटीटार सबै,
8: सोही दिन बिहान 7:00 बजेदेखि 9:00 बजेसम्म, स्थान सेलेघाट, समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै,
7: सोही दिन बिहान 7:30-9:00 बजेसम्म, स्थान डाँडा खर्क, समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै,
8: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 2:00 बजेसम्म, स्थान केउरे पानी, समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै,
7: सोही दिन बिहान 7:30-9:00 बजेसम्म, स्थान मुगीटार, समेटिने टोल तथा ओडाहरू भटौली सबै,
8: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 2:00 बजेसम्म, स्थान धारा पानी, समेटिने टोल तथा ओडाहरू टेकनपुर, मन्थली 2 सबै,
7: मिति 2083 साल भदौ 23
8: सबै,
7: सोही दिन बिहान 7:30-9:00 बजेसम्म, स्थान डाँडा खर्क, समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै,
8: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 2:00 बजेसम्म, स्थान केउरे

0: बजेसम्म समेटिङ टोल तथा ओडाहरू सल्ले सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिङ टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
1: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
0: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरू बोटे समेटिङ टोल तथा ओडाहरू आरू बोटे सबै
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
0: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
1: मिति 2083 साल भदौ 24 गते स्थान साप मारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू साप मारे सबै
0: सोही दिन बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू उडहर मन्थली तथा छुटेका सबै
1: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
0: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
1: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0484543004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484040067
0: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप

0: हजुरको रेडियो 102.1 मेगा
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: सहयोगका लागि हार्दिक अपिल रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ आफूले सकेको सहयोग गरिदिनुहोला थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699
4: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ
4: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम
3: लक्षित लाभकारी कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक
4: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि
3: लक्ष्य 22 पटक
4: स्वीकृत बजेट 88 लाख
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
4: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
3: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
4: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
3: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकता प्रतिलिपि
4: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
4: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
3: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
4: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र
3: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
4: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू
4: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
3: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
4: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन
3: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
4: जौ फापर सिलाम कोदो कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
3: मौरी पालन व्यवसाय र मह प्रशोधन
4: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
3: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण तथा निर्यात
4: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
3: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
4: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
3: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
4: फलफूल प्रशोधन र बजारीकरण
3: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
4: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
3: प्राङ्गारिक कृषि वस्तु निर्यात
4: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
3: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय
4: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
6: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
5: नवीकरणका लागि आवश्यक कागजातहरू
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
5: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: रहमानको भनाई र एनबीएलमा आज अन्नपूर्ण र खप्तर तथा कर्णाली र काठमाडौँ खेल्दै नेपाल खबरमा अब पूरा खबर भदौ 10 गते भुटीकोशीमा बाढ़ी निम्त्याएको हिम पहिरो झर्नु अघि त्यहाँ असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसम सम्बन्धी तथ्याङ्कको एक विश्लेषणले देखाएको छ। हिम पहिरो झरेको ठाउँमा भदौ 5 गतेदेखि 10 गतेसम्मको औसत तापक्रम झण्डै 5 डिग्री सेल्सियस पुगेको बढ़ेको पाइएको छ। तर बितेको 55 वर्षको मौसम सम्बन्धी तथ्याङ्क अनुसार हिम पहिरो झरेको ठाउँमा कहिल्यै पनि औसत तापक्रम 4 डिग्री सेल्सियस भन्दा माथि पुगेको थिएन। अमेरिकाको क्यालिफोर्नियामा रहेको स्वतन्त्र अनुसन्धान संस्था वर्कले अर्थका प्रमुख वैज्ञानिक रोबर्ट रोहडेका अनुसार हिमनदी भत्किएर पहिरो झरेको क्षेत्रमा 20 शताब्दीको मध्यदेखि भदौ 5 10 अवधिमा रेकर्ड गरिएको औसत तापक्रम झण्डै 1.8 डिग्री सेल्सियसले बढ़ेको देखिन्छ। उहाँका अनुसार 5,200 मिटर उचाइमा औसत तापक्रम झण्डै 5 डिग्री सेल्सियस पुग्नु असाधारण मानिन्छ भने झण्डै 1.8 डिग्री सेल्सियस वृद्धि अझ डरलाग्दो अवस्था हो। यद्यपि भदौ 5 गतेसम्मको उच्च तापक्रम र हिमनदी भत्किनु बीच प्रत्यक्ष सम्बन्ध भने अहिलेसम्म स्थापित भइसकेको छैन। नेकपा एमाले गएको वर्ष भदौ 24 भएको आगजनी तोडफोड र क्षति सुनियोजित योजनाको परिणाम भएको दावी गरेको छ। भदौ 24 हिस्सा अघिल्लो दिन 23 गतेको घटनाको आवेग नरहेको एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज निकाल्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख छ। अघिल्लो वर्ष भदौ 24 भएको घटनाको एक वर्ष पूरा भएको अवसरमा आज एमाले अध्यक्ष ओलीले प्रेस विज्ञप्ति निकाल भदौ 23 गतेको शान्तिपूर्ण प्रदर्शनमा विभिन्न समूहले घुसपैठ गरी हिंसात्मक बनाएको उहाँको दावी छ। एमाले त्यस क्रममा 19 युवाको ज्यान गएको उल्लेखसहित श्रद्धांजलि तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। भीड़ नियन्त्रणका क्रममा प्रहरीको बल प्रयोगबाट 19 युवाको ज्यान गएको एमालेको दावी छ। एमाले भदौ 24 राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनैतिक दलका कार्यालय, शहीद तथा अग्रजका स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडलाई नेपालको इतिहासकै कालो अध्याय भनेको छ। साथै विज्ञप्तिमा भदौ 23 शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसको लागि को को जिम्मेवार छन् भन्ने विषयमा गहिरो छानबिन हुनुपर्ने माग गरिएको छ। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले गएको वर्ष भदौ 23 भएको नवयुवा आन्दोलन र त्यसपछि भदौ 24 भएको तोड़फोड़, आगजनी तथा यससँग सम्बन्धित अन्य घटनाको निष्पक्ष र तथ्यमा आधारित छानबिन गर्न माग गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज प्रेस विज्ञप्ति निकालेर भदौ 24 दिनलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिनका रूपमा चित्रण गर्नुभएको छ। साथै वहाँले सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय तथा राजनीतिक दलका कार्यालय र निजी सम्पत्ति, आगजनी र लुटपाट गरिएको विषयमा छानबिन हुनुपर्ने बताउनु भएको छ। उहाँले राष्ट्रिय मानवाधिकार आयोगले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न र निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानूनी कार्यवाही गर्न माग गर्नुभएको छ। आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 113 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राजनीति र साहित्यमा महत्वपूर्ण योगदान पुर्याएका कोइरालाको 1971 साल भदौ 24 गते जन्म भएको थियो। तत्कालीन राणा शासनको विरोधमा उहाँका पिता कृष्ण प्रसाद कोइराला सहित परिवार भारत निर्वासनमा जानु परेको थियो। भारत निर्वासनकै क्रममा राणा शासनको अन्त्य गर्न 2003 सालमा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो। प्रजातन्त्र स्थापनाको लक्ष्यसहित भएको आन्दोलन 2007 सफल भएको थियो। यो सफलतापछि मोहन शमशेरको नेतृत्वमा बनेको राणा कांग्रेस सरकारमा बीपी गृहमन्त्री बन्नुभयो। यस्तै 2015 सालको आम चुनावमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि उहाँ प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो। 2017 साल पुस एकमा तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइराला लगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो। पछि नेता कोइराला संसदका प्रथम प्रमुख कृष्ण प्रसाद भट्टराई नेता गणेशमान सिंह लगायतलाई सुन्दरी जल बन्दी गृहमा सारियो। 2025 सालमा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले 8 वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो। 2023 साल पुस 16 गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभयो। उहाँले त्यसबेला अप्नाएको मेलमिलापको नीति आज पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र समान भावमा उपलब्ध गराउन सरकारको निर्देशन, आज सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुल्चोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6078 98550-6079 98511-62594 98510-5424
3: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भुटेको सीमा बाढ़ी ल्याउने हिम पहिरो झर्नु अघि त्यहाँको तापक्रम असाधारण रूपमा बढ़ेको वैज्ञानिक विश्लेषण, तापक्रमको यस्तो अवस्था केही हजार वर्षमा एकपटक मात्र हुन सक्ने विज्ञको भनाई, आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको 113 जन्म जयन्ती लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिण्डर भए पनि स्थापन र समान मूल्यमा उपलब्ध गराउन सक्ने सरकारले निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताको जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साटेर ग्यास दिन सरोकारवालालाई निर्देशन दिनुभएको हो। बाढ़ी र सड़क अवरूद्ध लगायतका कारण आपूर्ति प्रणालीमा परेको असरलाई सहज बनाउन काठमाडौँ उपत्यकामा एउटा कम्पनीको ग्यास सिलिण्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिण्डरसँग समान मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको वहाँको सचिवालयले जनाएको छ। आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 3,000 रूपियाँले घटेको छ। हिजो भाव बढ़ेर तोलामा 3,05,400 रूपियाँ पुगेको सुनको भाव आज घटेर तोलाको 3,02,400 रूपियाँमा झरेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसै गरी आज चाँदीको भाव पनि घटेको छ। चाँदी आज तोलामा 40 रूपियाँले घटेर तोलाको 4,750 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। संयुक्त राष्ट्र संघको 81 महासभा अधिवेशन औपचारिक रूपमा शुरू भएको छ। संयुक्त राष्ट्र संघीय महासभामा नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघको मुख्यालयमा अधिवेशनको उद्घाटन गर्नुभयो। अध्यक्ष रहमानले विश्वका विभिन्न क्षेत्रमा भइरहेको द्वन्द्व विकासका उपलब्धिहरू, कमजोर र अस्थिर भएका तथा जलवायु परिवर्तनका असर समेत तीव्र रूपमा बढ़िरहेको बताउनु भएको छ। यी चुनौतीले बहुपक्षीयताप्रतिको विश्वासमा ठूलो दबाव सृजना गरेको वहाँको भनाइ छ। अन्तर्राष्ट्रिय संस्था र सामूहिक प्रयासप्रतिको विश्वासमा देखिएको कमीलाई संवाद, सहकार्य र प्रभावकारी काम मार्फत सम्बोधन गर्नुपर्नेमा अध्यक्ष रहमानको जोड़ छ। 81 महासभाको मुख्य विषय विश्वास पुनर्स्थापना, रूपान्तरण व्यवस्थापन सबैका लागि परिणाम दिने संयुक्त राष्ट्र संघ तय गरिएको छ। यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेजले द्वन्द्व विभाजन र आणविक तनावको जोखिम, गरीबी तथा असमानता, बढ़्दो जलवायु संकट, कृत्रिम बुद्धिमत्ताबाट सिर्जित अवसर तथा जोखिम र दिगो विकासका लक्ष्य हासिल गर्ने सुस्त प्रगतिलाई प्रमुख चुनौतीका रूपमा औल्याउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा आज दुईवटा खेल हुँदैछन्। राष्ट्रिय खेलकुद परिषद राकेपको कवच हल त्रिपुरेश्वरमा आज हुने पहिलो खेलमा दिउँसो 4 बजे अन्नपूर्ण स्पाइकर किङ्स र खप्तर फाल्कन्स तथा बेलुकी 7 बजे कर्णाली शिवराज र काठमाण्डौ रेड्सले खेल्दैछन्। यसअघि हिजो बेलुका भएको खेलमा काठमाण्डौले सगरमाथा स्मार्ट लाई 3-1 हराएको थियो। 6 टोली सहभागी पहिलो संस्करणको एनभीएल विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल यही 28 गते हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डौमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि पटक। भोटेको सीमा बाढ़ी ल्याउने हिम पहिरो झर्नु अघि त्यहाँको तापक्रम असाधारण रूपमा बढ़ेको वैज्ञानिक विश्लेषण। तापक्रमको यस्तो अवस्था केही 1000 वर्षमा एकपटक मात्र हुन सक्ने विज्ञको भनाई। भदौ 24 हिंसा अघिल्लो दिनको घटनाबाट उत्पन्न आवेग नभएको एमालेको दावी। नवयुवा आन्दोलनमा दमन गर्नेमाथि छानबिन गर्न नेकपाको माग। आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको 113 जन्म जयन्ती। मेलमिलापको नीति आज पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक। संयुक्त राष्ट्र संघको 81 महासभा अधिवेशन न्यूयोर्कमा शुरू। द्वन्द जलवायु परिवर्तन लगायतले ठूलो दबाव सृजना गरेका अध्यक्ष रहमानको भनाई। र एनबीएलमा आज अन्नपूर्ण र खप्तर तथा कर्णाली र काठमाण्डौ खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डौमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
4: हजुरको रेडियो 102.1 MHz।
5: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
6: QAA प्राप्त वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
7: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस वानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310 98-51-40-41-98 र 98-41-25-59-57।
7: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
7: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
5: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
7: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
5: लक्ष्य 22 पटक।
7: स्वीकृत बजेट 88 लाख।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
7: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
5: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
7: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
5: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
7: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
5: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
7: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
5: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
7: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
5: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
7: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
7: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
5: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
7: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
5: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
7: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुलो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
5: मौरी पालन व्यवसाय र मह प्रशोधन।
7: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
5: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
7: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
5: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
7: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
5: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
7: फलफूल प्रशोधन र बजारीकरण।
5: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
7: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
5: प्राङ्गारिक कृषि वस्तु निर्यात।
7: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
5: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
7: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
4: रंगबहार रंगबहार
8: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेंट

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्ने तथा मांसपेशी दुख्नु,
1: वाक वाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
5: तन्नै पैसा कमाइएला भनेर 100 x 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ। कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ। स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0848543098, 0848543098।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
1: के भने तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाई यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 048541443 98630423422।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यसूचीको विषय वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: यस सहारा

0: वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 को आयव्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा
0: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
0: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा
1: संस्था एकीकरण सम्बन्धमा
0: ऋण अपलेखन सम्बन्धमा
1: संस्थाको जग्गा बिक्री सम्बन्धमा
0: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा
1: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा
0: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा
1: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा
0: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा
1: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा
0: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा
1: धितो लिलामी सम्बन्धमा
0: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा
2: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान
1: मिति 2083 साल भदौ 20 गते स्थान थाक्ले समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म समिति नै टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी
2: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म स्थान साङुटार बजार समिति नै टोल तथा क्षेत्रहरू साङुटार सबै
1: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म स्थान च्याउकी छाँटी समिति नै टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार
2: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान च्यास्कु समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु बिसौली होदिल
1: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान रामपुर भन्ज्याङ समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै
2: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म स्थान भालुखोप समेटिने टोल तथा ओडाहरू चामबोट गैरीगाउँ भालुखोप र ओख्रेनी
1: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म स्थान बुद्ध चोक समेटिने टोल तथा क्षेत्रहरू खोपटार गाइटार र कटुन्जे
2: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म स्थान तल्लो सुनारपानी समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म स्थान च्याङडाँडा समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै
2: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म स्थान मचबारी समेटिने टोल तथा ओडाहरू मचबारी पहरी टोल
1: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म स्थान भ्याउरे समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै
2: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान सिमले समेटिने टोल तथा ओडाहरू सिमले सबै
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान लिखे बजार समेटिने टोल तथा ओडाहरू सुकाजोर छाप पातले हिलेपानी पालेबन
2: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान रजय छाप समेटिने टोल तथा ओडाहरू रजय छाप
1: सोही दिन दिउँसो 10 बजेदेखि 12 बजेसम्म स्थान मुडाजोर समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र
2: सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म स्थान मुगान समेटिने टोल तथा ओडाहरू मुगान थुम्का र ढिपी
1: मिति 2083 साल भदौ 22 गते स्थान कुनौरी समय बिहान 11 बजेदेखि 12 बजेसम्म समेटिने टोल तथा ओडाहरू कुनौरी सबै
2: सोही दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म स्थान हातीटार समेटिने टोल तथा ओडाहरू हातीटार सबै
1: सोही दिन बिहान 7 बजेदेखि 9 बजेसम्म स्थान सेलेघाट समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै
2: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान डाँडा खर्क समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान केउरे पानी समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै
2: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान मुगिटार समेटिने टोल तथा ओडाहरू भटौली सबै
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान धारापानी समेटिने टोल तथा ओडाहरू टेकनपुर मन्थली 2 सबै
2: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै
2: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछ माछा बजार,
1: सोयाबीन बिहान 9 बजेदेखि 11 बजेसम्म, स्थान भङ्गेरी, समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबी खर्क,
2: सोयाबीन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, स्थान आरुबटे, समेटिने टोल तथा ओडाहरू आरुबटे सबै,
1: सोयाबीन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, स्थान भीमसेन मन्दिर, समेटिने टोल तथा ओडाहरू

0: सिमन्ती पोखेरा भोटे गाउँ र ल्याङल्याङ
1: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
0: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
1: सोही दिन बिहान 10 बजेदेखि 4:00 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू उडहर मन्थली तथा छुटेका सबै
0: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
1: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
0: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0 48 45 3 4 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0 48 40 00 67
1: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
2: लो आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
3: ओ प्रकाश

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
5: बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746403। रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0485041106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
4: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
3: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
4: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्को उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
3: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
4: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
5: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
3: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
6: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
2: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114 सम्पर्क गर्नुहोस्।
6: जिल्ला अस्पताल रामेछाप।
7: अहिले दिउँसोको 1 बजे।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोकुलगुङ्गा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना:
2: डेंगु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना:
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर 1: बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर 2: साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर 3: बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर 4: 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर 5: मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864-14-0439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
2: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावा हुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामछाप।

0: Hey guys, this is Soham Nayak. Thank you so much for listening to my new song, Ranjanave. If you liked it, then do give it a thumbs up and make sure to leave a comment below. And please subscribe to Times Music's YouTube channel for more updates. Cheers.
1: Hazurpur Radio, 102.1 MHz.
2: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
3: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेज का ड्रेस अफिस का ड्रेस भनेक समय में सिलाइने पसल खुली सके त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा शर्ट टाई र कोट कभर पनि फ्री में दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
4: के तपाई कब्जियत पाइल्स फिस्टर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
5: के तपाईलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
4: यदि तपाई यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
5: सम्पर्क नम्बर 0 48 45 143 98 63 023 422
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845 43 255 0 48 45 100 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम

0: हजुरको रेडियो 102.1 मेगा
1: संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुइने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864417188।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
7: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वास लिनु र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मणिका पुलामी मगर। सम्पर्क नम्बर 9869722544।
8: 9840378093। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी?
10: के जिस्के किने, शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो, चटक्कै।
11: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
11: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
11: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
12: सम्पर्क नम्बर 0475904660 98692695998।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
14: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
15: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
16: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
15: हुर्केकै गिरिराज चल्ला 150मा?
16: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
17: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
16: विराज किसानको साथी,
17: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
16: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: क्यूएए प्राप्त वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस वानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।

नमस्कार। दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो वेग से 2 थुप्लेक्मेगाहर्ज, साथै तपाईँको सीएफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले 3 वटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्च स्तरीय छलफल शुरू गर्नुभएको छ। गत भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि सिर्जित परिस्थिति, समग्र खोज उद्धार राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्री शाहले छलफल थालेको उहाँको सचिवालयले जनाएको छ। सिंहदरबारी स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अहिले नेपाली सेनाका प्रधान सेनापति अशोक राजा सिग्देलसँग छलफल भइरहेको छ। प्रधान सेनापति सिग्देलसँगको छलफल लगतै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलसँग पनि छलफल गर्ने कार्यतालिका रहेको उहाँको सचिवालयले जनाएको छ। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र समान मूल्यमा उपलब्ध गराउन सरकारले निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताको जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साटेर ग्यास दिने सरकारवालाहरूलाई निर्देशन दिनुभएको छ। बाढ़ी र सड़क अवरोध लगायतका कारण आपूर्ति प्रणालीमा परेको असरलाई असहज बनाउन काठमाडौँ उपत्यकामा एउटा कम्पनीको ग्यास सिलिण्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिण्डरसँग समान मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ। यो व्यवस्था लागू भएपछि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको निश्चित ब्राण्डको सिलिण्डर तत्काल नपाएको खण्डमा अन्य जुनसुकै कम्पनीको सिलिण्डर मार्फत पनि सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने उहाँको विश्वास छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोह खुल्ला मञ्चमा हुने भएको छ। आगामी असोज 16-19 संचय भएको केन्द्रीय महाधिवेशनको उद्घाटन समारोह खुल्ला मञ्चमा हुने भएको हो। पार्टीले महाधिवेशनको उद्घाटन समारोह खुल्ला मञ्चमा आयोजना गरिने कार्यवाहक प्रमुख सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। कांग्रेसका एक पदाधिकारीले महाधिवेशन अन्तर्गत बन्द सत्र पनि खुल्ला मञ्चमै हुने बताइएको छ। कार्यवाहक मुख्य सचिव दुलालले चुनावी कार्यक्रम स्थलबारे भने निर्णय गर्न बाँकी रहेको छ। कांग्रेसले मंगलबार मात्रै 15 महाधिवेशनको लागि हल उपलब्ध गराउन राष्ट्रिय सभा गृहलाई पत्र पठाएको थियो। नेपाली कांग्रेसको आफ्नो 15 महाधिवेशन आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको हुँदा उक्त महाधिवेशनको तयारी व्यवस्थापन तथा कार्यक्रम सञ्चालनार्थ असोज 15-20 गते सम्म 6 दिनका लागि कांग्रेस केन्द्रीय कार्यालयको नाम्बा राष्ट्रिय सभागृहको प्रदर्शनी हल, लभिङ पार्किङ स्थल तथा बगैंचा उपलब्ध गराई बुकिङ गरिदिनको लागि अनुरोध गर्दै पत्रमा खुलाइएको छ। नेपाली कम्युनिष्ट पार्टीले गएको वर्ष भदौ 23 भएको नवयुवा आन्दोलन र त्यसपछि भदौ 24 भएको तोड़फोड़, आगजनी तथा यससँग जोड़िएका अन्य घटनाको निष्पक्ष र तथ्यमा आधारित छानबिन गर्न माग गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज प्रेस विज्ञप्ति निकालेर भदौ 24 दिनलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिनको रूपमा चित्रण गर्नुभएको थियो। साथै उहाँले सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय एवं राजनैतिक दलका कार्यालय र निजी सम्पत्तिमा आगजनी र लुटपाट गरिएको विषयमा छानबिन हुनुपर्ने बताउनु भएको छ। उहाँले राष्ट्रिय मानवाधिकार आयोगले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न र निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानूनी कार्यवाही गर्न माग गर्नुभएको छ।
नवयुवाले राखेको सुशासन र परिवर्तनको अपेक्षा अझै प्राप्त हुन नसकेको र नागरिक फेरि निराशा बनेको पूर्व प्रधानमन्त्री समेत रहनु भएको प्रचण्डको दावी रहेको छ। आज भदौ कृष्ण त्रयोदशीका दिन काठमाडौँ भक्तपुर लगायतका ठाउँमा पञ्चदान पर्व मनाइँदैछ। नेवार समुदायको बौद्ध धर्मावलम्बीले मनाउने विभिन्न बौद्ध पर्वहरू मध्ये पञ्चदान पर्व पनि एक प्रमुख हो। यो पर्व हरेक वर्षको भदौ कृष्ण त्रयोदशीमा ललितपुर बाहेक काठमाडौँ भक्तपुर बनेपा तेमी र दिवार बौद्ध धर्मावलम्बी भएका विभिन्न बस्तीमा मनाइने गरिएको छ। ललितपुरमा भने गएको साउन शुक्ल अष्टमीका दिन पञ्चदान पर्व मनाइएको थियो। पञ्चदान पर्वकै अवसरमा आज भक्तपुरमा पाँचवटा दीपंकर बुद्ध निकालेर नगर परिक्रमा गर्ने र दान दिने चलन रहेको छ। नवबुद्धको पनौतीमा पनि पञ्चदान थापेर बेलुका नवराम बुद्धको धुमधामका साथ जात्रा गरिनेछ। विशेष गरी नेपालको बौद्ध परम्परा अनुसार विभिन्न बिहारमा प्रवर्जित भएका बौद्ध भिक्षु साके वज्राचार्यहरूलाई पाँच प्रकारका वस्तुहरू दान गरिनेछ। पाँच प्रकारका वस्तुमा चामल धान गहुँ चौ लगायतका अन्न गेडागुडी फलफूल सक्खर पानीको शर्बत पर्दछन्। आजका दिन दैनिक जीवनका लागि आवश्यक पर्ने चामल नुन पैसा दान धान लगायत विभिन्न प्रकारका वस्तुहरू दान गर्ने परम्परा रहेको छ। कतिपयले आफ्नो क्षमता अनुसार अन्य सामग्री पनि दान दिने गरेका छन्। सिराहाको लहानबाट प्रहरीले 123 बोतल लागू औषध सहित एकजना स्कर्पियो जीपका चालकलाई पक्राउ गरेको छ। लहान नगरपालिका तीन स्थित ठाँडी रोडबाट बुधबार बिहान विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको जाँचको क्रममा लागू औषध सहित स्कर्पियो चालक पक्राउ गरेका हुन्। सुरक्षा बीच लहानबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको 11 जनाको गाडी मोबाइल टोली र इलाका प्रहरी कार्यालय लहानबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको 9 जनाको मोबाइल टोलीले संयुक्त रूपमा S1C1414 नम्बरको स्कर्पियो रोकेर जाँच गरेको थियो। जाँचका क्रममा स्कर्पियोभित्र कुरेक्स CXA ML का 123 बोतल फेला परेको प्रहरीले जनाएको छ। लागू औषधसहित पक्राउ पर्नेमा लहान नगरपालिका 10 का 41 वर्षीय विजय कुमार विसुङ्गे रहेका छन्। सशस्त्र प्रहरी सिराहाका प्रमुख एसपी सुमनजङ थापाका अनुसार विशेष सूचनाको आधारमा संयुक्त रूपमा अपरेशन सञ्चालन गरिएको थियो। अपरेशनको क्रममा स्कर्पियो जाँच गर्दा लागू औषध फेला परेपछि चालकलाई नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभएको छ। बरामद लागू औषध स्कर्पियो र पक्राउ परेका विसुङ्गेलाई थप अनुसन्धान तथा आवश्यक कानूनी कार्यवाहीका लागि आज बिहान 10:24 इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। यता जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी वासुदेव पाठकले पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार प्राप्त सूचनाको आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा अपरेशन गरेपछि स्कर्पियो सहित लागू औषध बरामद गरी चालकलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेका विसुङ्गेको लागू औषध कारोबारमा संलग्नता बरामद लागू औषधको स्रोत तथा यसको गन्तव्यबारे समेत अनुसन्धान अघि बढ़ाएको जनाएको छ। आज सुनसादीको भाव घटेको छ। सुन आज तोलामा 3,000 रूपियाँले घटेको हो। आइतबार र सोमबार लगातार दुई दिन घटेकोमा हिजो सुनको भाव तोलामा 3,500 रूपियाँ बढ़ेको थियो। हिजो भाव बढ़ेर तोलाको 3,05,400 रूपियाँ पुगेको सुनको भाव आज घटेर तोलाको 3,02,400 रूपियाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदी आज तोलामा 40 रूपियाँले घटेर तोलाको 4,750 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि हिजो चाँदी तोलामा 100 रूपियाँले बढ़ेर तोलाको 4,790 रूपियाँमा कारोबार भएको थियो। अस्ति सोमबार आइतबार पनि चाँदीको भाव घटेको थियो।
र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर संयुक्त राष्ट्र संघको 81 औं महासभा अधिवेशन औपचारिक रूपमा शुरू भएको छ। संयुक्त राष्ट्र संघीय महासभाका नवनिर्वाचित अध्यक्ष खलील रहमानले अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघको मुख्यालयमा अधिवेशनको उद्घाटन गर्नुभएको छ। अध्यक्ष रहमानले विश्वका विभिन्न क्षेत्रमा भइरहेको द्वन्द विकासका उपलब्धिहरू र कमजोर र अस्थिर भएका तथा जलवायु परिवर्तनका असर समेत तीव्र रूपमा बढ़िरहेको बताउनु भएको छ। यी चुनौतीले बहुपक्षीयताप्रतिको विश्वासमा ठूलो दबाव सिर्जना गरेको उहाँको भनाइ छ। अन्तर्राष्ट्रिय संस्था र सामूहिक प्रयास प्रतिको विश्वासमा देखिएको कमीलाई संवाद सहकारी र प्रभावकारी काम मार्फत सम्बोधन गर्नुपर्नेमा अध्यक्ष रहमानको जोड़ रहेको छ। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ज पेन्स
2: हार्दिक श्रद्धांजलि राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: यसपाली आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रूख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

Hazırlık Rabaz, Hazırlık Saat Yuhu, Hazırlık Radio XAD, Tapulayak Megahertz, Namaskar. Hazırlık Radio XAD, Tapulayak Megahertz, Kuprastiti, Karikram Rozai Tapayko, Parakhyam Rahanu Vaika, Vasnu Vaika, Tapay Tamam, Tamam. Adharaniya Srata Manuruma, Svagat Garna Sanshum, Karikram Prastata, तपाईको दुःख सुखको सहयात्री श्री राज यहाँ उपस्थित भइसकेको छु तपाईसँग रम्न रमाइलो गर्नको लागि अनि यो पलाय आज विशेष विशेष बनाउनको लागि आधुनिक गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम रोजाई तपाईको हामी हप्ताको सातै दिन आउँछौ भन्दा पनि फरक पर्दैन शनिबार दिउँसो कार्यक्रम त्याउने कथाको बसाई रहने गर्दछ भने अन्य दिन अन्य बार भिन्न भिन्न बसाईको साथमा उपस्थित हुनेछौ भइरहेका पनि छौ होइन आउन सक्नुहुन्छ नम्बर 0484-0026 को माध्यम भएर आउनुहोला पनि भन्न चाहन्छु कुराकानी गर्छौ रमाला रमाला कुराकानी हुनेछन् साथमा के गर्नुपर्छ कसो गर्नुपर्छ भनेर मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन कार्यक्रमको बारेमा होइन मलाई भन्दा बेसी तपाईँलाई थाहा छ सो आउनुहोला नम्बर चाहिँ 0484-0026 रहेको छ स्वास्थ्य मेसेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन् प्राविधिक बाटोमा हुनुहुन्छ ललिताजी उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ भन्ने आशा गरेको छु है मैले 0484-0026 माध्यम भएर आउनुहोला तपाईले पठाउनुभएका मेसेज अनि तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी हुन्छ पनि भन्न चाहे यति बेला हामी गीततर्फ लाग्छौँ तपाईँको माझमा एउटा गीत राख्छौँ कार्यक्रमको सुरुवात गर्छौँ त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला फोन मेसेज पनि गर्दै गर्नुहोला है त

0: गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। आवाजमा म श्रुराज छु, साथमा तपाईँ हुनुहुन्छ यति बेला। देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै अनि हेर्दै हुनुहुन्छ भन्ने आशा छ। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाको एफएम 95 मेगाहर्ज, अनलाइनका माध्यम भनेको हाम्रो पात्र हो नेपाली पात्र, हजुरको एप हजुरको न्युज .com, सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला हामीलाई सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, हेरेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार। नमस्ते, नमस्कार दिपजी, स्वागत छ कार्यक्रममा। खाजा भन्दा पनि अहिले भर्खर खाना खाएको तपाईँको भयो कि नै? ठिक छ, अनि हामीलाई सुन्दै हुनुहुन्छ? ठिक छ, सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु। मौसम कस्तो छ?
1: हजुर हजुर, मौसम भन्नु पर्दाखेरि
0: घाम लागिराखेको छ, घमाइलो रमाइलै छ भनेपछि।
1: हजुर हजुर, एकदम घमाइलो रमाइलो, हरियाली यस्तै जताततै अब यस्तै छ भन्नुपर्छ। अब अलिअलि जति आउनु लागिरहेको छ भन्नुहुन्छ।
0: रमाइलो सफा मौसम हुने बित्तिकै कतै चाडबाड त आएको होइन, दसैँ त आएको होइन, दसैँ तिहार आउनु लागेको त होइन, जस्तो महसुस चाहिँ हुन्छ।
1: हजुर हजुर, सबै पनि अब सबैभन्दा चिसो आउँदैछ क्या अरे, होइन, पाँच छ दिन मात्र बाँकी छ क्या अरे भन्नुपर्छ। जताततै अब दिदी बहिनीहरूको एकदम घर छ होइन, अब अब लुगाहरू किन्ने राम्रो रमाइलो गीत गर्दै हिँड्ने अब सबै देखिरहेको छ, राम्रो रमाइलो हुँदैछ भन्नुपर्छ है गाउँतिर।
0: ठिक छ, कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ आजको बसाइमा?
1: आज मलाई चाहिँ गाई बढ दाई घुम्ती घुम्तीमा मोडमोडमा भन्ने पुऱ्याइदिनु होला भन्ने चाहन्छु है त।
0: गाई बढ दाई घुम्ती घुम्तीमा मोडमोडमा।
1: हजुर हजुर,
0: ओके, हामी राख्छौँ। साथीभाइ आफन्तलाई सम्झिनुहोस्।
1: हुन्छ, सम्झन प्रधान केरी दाईहरूको लागि भन्न चाहन्छु। प्राविधिकमा हुनुहुन्छ केरी ललिता दिदीको लागि, सम्झना दिदी कता जानुभयो उहाँको लागि पनि, जहाँबाट पनि हेर्दै हुनुहुन्छ होला, अब उहाँको लागि पनि सम्झना छ है दिदी भन्न चाहन्छु। दिदी सम्झना भरिको लागि, हजुर रेडियो अलि युनिटको लागि भन्न चाहन्छु, अनि साथी ध्रुव पाण्डे सुन्दै होला, ध्रुव पाण्डेको लागि भन्न चाहन्छु, निर्मला पौडेलको लागि पनि भन्न चाहन्छु, अनि बहिनीहरू सम्झनाको लागि, अनि त्यस्तै गरी निर्मला मगरको लागि, निर्मला लामाको लागि भन्न चाहन्छु, अनि सुन्दै हेर्दै होला जापानदेखि साथी तारा योगीको लागि भन्न चाहन्छु, नवीन पटनायनको लागि पनि मिठो सम्झना भन्न चाहन्छु, अनि बहिनी बिना खत्तीको लागि पनि सुन्दै होला उसको लागि पनि भन्न चाहन्छु, र उसलाई धेरै माझी हुँदाखेरि किनिमा तिमी सबै समयको लागि धन्यवाद, मेरोको लागि, अनि त्यसै गरी रिया योगीको लागि पनि एकैचोटि होला। नमस्ते, बधाई।
0: हस् धन्यवाद, देव माझी हुनुहुन्थ्यो, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पहिला तपाईँको 0440 0026 माध्यम भएर आउन सक्नुहुन्छ। एउटा जानकारी गराउन चाहन्छु, रोचक तथ्य, हामी प्राय जसो नुहाउने साबुन नुहाउँछौँ, त्यसमा ध्यान दिँदैनौँ त्यहाँ के के लेखेको हुन्छ के हुन्छ भनेर। कतिपय नुहाउने साबुनहरूमा TFM लेखिएको पाइन्छ, त्यो तपाईँलाई थाहा छ यसको अर्थ के हो? वास्तवमा TFM को अर्थ हो टोटल फ्याटी म्याटर, यसले त्यो साबुनमा कति प्रतिशत चिल्लो पदार्थ राखिएको छ भन्ने कुरा जनाउँदछ। यस्तो साबुन ल्याएको बेलामा याद गर्नुहोस् ल। यति बेला अर्को साथी पनि हुनुहुन्छ, काउन्टको हुनुहुन्छ, हजुर नमस्कार। हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। दुधलाई निश्चित तापक्रममा लामो समयसम्म छान्ने हो भने त्यसमा माइक्रोन्स नामक ब्याक्टेरिया क्रियाशील हुन्छ, त्यस ब्याक्टेरियाले दुधलाई फटाइदिन्छ। उक्त ब्याक्टेरियाले दुधमा पाइने ल्याक्टोजलाई पनि इलेक्ट्रिक एसिडमा परिवर्तन गरिदिन्छ, फलत दहीको स्वाद अमिलो अमिलो बन्न जान्छ। होइन, दुधबाट दही कसरी बन्छ भनेर पनि जानकारी दिए। यति बेला कहिले हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ, हजुर नमस्कार।
2: हेलो दाई नमस्ते.
0: नमस्कार हजुर, शुभ नाम.
2: म यता बोल्दैछु सिन्धुलीबाट. अन्त
0: बुझिनु मैले हजुरको नाम
2: अनिता रमतेल भन्नुपर्छ है.
0: अनिता, के छ खबर?
2: एकदम ठिक छ. अनि दाई हजुरको के छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ. के गर्दैनुहुन्छ यति बेला?
2: म ती बसिराखेको छु भन्नुपर्छ है.
0: बस्दै हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: भर्खरै सुनिरहेको छु भन्नुपर्छ.
0: ठिक छ, सुनेर साथ दिनुलाई. खाजा भयो?
2: मेरो खाजा चाहिँ बाघिन छ. अनि दाई हजुरको भयो त?
0: मेरो त अहिले भर्खर खाना खाएको. अब बाँकी छ भनौँ कि छैन भनौँ कि 12 बजेतिर खाना खाएको. ठिक छ, मौसम कस्तो छ?
2: मौसम धुम्म धुम्म भइरहेको, पानी पल्ला पल्ला जस्तो छ दाई.
0: पानी पर्ला पर्ला जस्तो छ, धुम्म धुम्म छ भनिसकेपछि ठिक छ. बर्खाको समय छ, प्रायः जस्तो मौसममा कति बेला घाम लाग्छ कति बेला पानी पर्छ भन्ने थाहा हुन्न. जस आफू चाहिँ सुरक्षित रहनुहोला, सतर्कको साथ रहनुहोला पनि मन चाहे ल. साथीले देवजीले गीत रोजाइमा पारिसक्नु भएको छ, हामी गीत राख्छौँ. साथीको आफन्तलाई छोटो मिठोमा सम्झिदिनुहोस् न.
2: फटाफट कार्यक्रम चलाउने तपाईँकै लागि, टेक्ली समाज अन्य ललिता दिदीको लागि, सबै सबै साथीहरूको लागि भन्दै छुट्टिन्छु.
0: हस् धन्यवाद अनिताजी, विशेष रूपमा धन्यवाद दिन चाहन्छु. अनिता रामथेल हुनुहुन्थ्यो, देवमाझीजीले हेरोजाइमा पार्नुभयो कि. त्यति बेला तपाईँको माझमा राख्न चाहन्छौँ, त्यसपछि हामी आउँछौँ तपाईँसँग कुराकानी गर्नको लागि. मिठा रमाइला होइन, कुराकानी हुनेछन्, फोन गर्नुहोला फटाफट. साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ. त्यो बेला सिम्पल सरिनाजीले दाई तपाईँ त चस्मा लगाउँ त राजेश हमाल हिरो जस्तै देखिनु भएको छ भन्नुहुन्छ. हरियो, ठिक छ, राम्रो देखिराखेको रहेछ भनिसकेपछिमा धन्यवाद दिन चाहन्छु सिम्पाजीलाई. सनाजीले पनि हेर्दै हुनुहुन्छ कि. यति बेला गीत तपाईँको माझमा, जुन रिजालको आवाजमा गीत राख्छौँ, त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नलाई.

0: हृदयबाट दाइ अघि तपाईँको माझमा राख्यौं कार्यक्रम रोजाई तपाईँको अनिहार भइराखेको छ। आवाजमा म श्रुताजमा छु, तपाईँसँगै कुराकानी गरिरहेका छौं अनि साथमा तपाईँले नै रोजाईमा पार्नुभएका गीतहरू हामी तपाईँको माझमा राख्दै राख्दै अगाडि बढिरहेका छौँ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार। नमस्कार हजुर, आवाज सानो आयो हजुरको,
1: सुन्नु भएन र?
0: हजुर भर्खर आवाज ठुलो आयो। रमिलाजी
1: हजुर,
0: के छ खबर, के गर्दै हुनुहुन्छ?
1: मेरो ठिक छ, तपाईँ सन्चै हुनुहुन्छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ। खाजा भयो?
1: बिस्तारो
0: हुन्छ। के गर्दै हुनुहुन्छ?
1: ए बसिरहेको।
0: ठिक छ, हामीलाई सुन्न पाउनु भएको छ कि छैन?
1: ओके,
0: ठिक छ। कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ?
1: मलाई छोरी खानदानी भनेर
0: छोरी खानदानी कसको?
1: हजुर
0: कसको?
1: तपाईँको।
0: ओके, ठिक छ ठिक छ, खुसी लाग्यो सम्झिदिनु भएकोमा। अब कुराकानी गर्न मन त थियो, कुरै आएन। तपाईँ पनि साथमा कुराकानी गर्ने, म पनि साथमा भनेपछि कुरा आउँदो रहेनछ। साथमा आफन्तलाई कसैले केही भने क्या
1: होइन नि, मान्छे कहाँ कहाँ हुन्छ नि घरमा हुँदा पो, अब ठुलो छोले बोल्नु छ भने अरूको ठाउँमा ठुलो छोले बोल्नु पाइयो?
0: पाइएन पाइएन, ठिक छ। अब कुरा परिस्थितिहरू सबै बुझ्नु पनि पर्ने हुन्छ, मैले पनि बुझेको छु, ठिक छ। हामी गीत राख्छौँ छोटो मिठोमा, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न। हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। आफ्नो मन चाहे नम्बर 0848 40 0026 रहेको छ, 0848 40 0026 को माध्यममा आउन सक्नुहुन्छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार। हजुर दर्शन नमस्ते अनि स्वागत छ। बुझ्नु पनि पर्ने हुन्छ, मैले पनि बुझेको छु, ठिक छ। हामी गीत राख्छौँ छोटो मिठोमा, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।

0: पाल्पा सिद्धेश्वर असारदेखि झविलाल सुनारको नमस्कार है।
1: झविलाल सुनार
0: हजुर सन्ची आरामे कुशल मङ्गले हुनुहुन्छ हजुर?
1: ठिक छ, राम्रो छ, रमाइलो छ। मलाई त त्यता कस्तो छ कुनि?
0: यता पनि सबै सन्ची आरामे कुशल मङ्गलै छ भनौँ है।
1: ओके, पहिलो चोटि हो हजुरसँग मेरो कुराकानी?
0: नै दिदीसँग त कुरा भयो, त हजुरसँग पहिलो पटक हो है।
1: पक्कै पनि मसँग पहिलो चोटि हो जस्तो लाग्यो, त्यही भएर मैले यसो हो कि भनेर सोधिहालेको। ठिक छ, अनि के गर्नुहुन्छ त्यतातिर रहेर?
0: पाल्पा त्यसोर असारेमा रहेर मैले रेडियो सुन्ने, रेडियोलाई माया गर्ने, फोन गर्ने, गीत गाउने, त्यसरी जिन्दगी दिनचरी बितिरहेको छ भनौँ। अनि म अपाङ्ग भएको कारणले पनि रेडियोमा एकदम रुचाउँछु। साथी भनेको मेरो रेडियो हो है, यताउति हिँडुल गर्न सकिन्न,
1: भनिसकेपछि हामी साथी जस्तै छौँ तपाईँको, एक किसिमको सहयात्री साथी रेडियो नै छ तपाईँको।
0: एकदम एकदम, रेडियो त म पहिले सानो लगभग 10 वर्षको उमेरबाट सुन्दै आइरहेको छु, विभिन्न मिडिया विभिन्न रेडियो भनौँ है।
1: ल ठिक छ, हजुरको रेडियोलाई चाहिँ कतिको सुन्ने गर्नुहुन्छ, कसरी थाहा पाउनुभयो, कुन माध्यमबाट सुन्नुहुन्छ अहिले?
0: मैले नेपाली पात्रबाट हाम्रो हजुरको रेडियोबाट सुन्दैछु है।
1: ओके ल ठिक छ, खुसी लाग्यो, सुन्नुहुँदो रहेछ, माया गरिदिनुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। हामी छौँ, चिन्ता नलिनुहोस्, हामीले साथी रहेका हुन्छौँ, बरु यसो बेला बेलामा सर सल्लाह सुझावहरू चाहिँ दिनुहोस् होइन, साथी भन्छौँ।
0: सल्लाह सुझाव एउटा दिन सुरुमा सुरुमा आछु हजुरसँग बोल्न, म सुरुमा त सुझाव सल्लाह दिन चाहे है।
1: ओके,
0: गीत छोटो बजाउनु पर्यो, धेरै साथीहरूलाई ल्याउनु पर्यो है।
1: ओके ओके हजुर, पके पनि गीत छोटो मिठो,
0: किनकि प्रत्येक मैले सुन्ने तपाईँको 10 बजे कार्यक्रम सुन्छु, 12 बजेको सुन्छु, 2 बजेको सुन्छु, 4 बजेको कार्यक्रम पनि सुन्छु, तर प्राय सम्पूर्णै कार्यक्रममा लामो गीत बस्छ, थोरै साथीहरूलाई सहभागी जनाउनुहुन्छ,
1: ओके हजुरको अब यो कुरालाई मनन गर्नेछ, आजदेखि अहिलेदेखि लागू गर्छौँ भनौँ न होइन, पक्कै पनि हो,
0: अवश्य पनि। मैले यो कार्यक्रम धेरै सुन्ने मान्छे हो, किनकि मैले सिधा सल्लाह दिन्छु भन्दा भन्दै कुरा गर्दा गर्दै भुल्ने, आज त हजुरलाई हजुरको आवाजमा हजुरले 11 बजी कार्यक्रम ले जस्तो लाग्थ्यो नि होइन र?
1: हजुर हजुर हजुर, 11 बजेको पनि छ, हजुर 11 बजेको छ, राति 10 बजेको पनि छ, प्राय जस्तो कार्यक्रमहरू।
0: हजुरको आवाज 11 बजे सुनेको थिएँ बिहानको, सुन्छु पनि, तर सुझाव सल्लाह अहिले 2 बजे कार्यक्रमलाई दिन पर्यो भनेर प्रत्येक कार्यक्रममा छोटो गीत बजाउनलाई, यो कार्यक्रममा मात्रै होइन जुन चाहिँ कार्यक्रम छ त्यही कार्यक्रममा छोटो गीत बजाएर धेरै साथीहरूलाई ल्याउनु होला, मेरो सुझाव सल्लाह मनन गर्नुहोला, सम्पूर्ण साथीहरूले श्रोताहरूले अनि हजुर आरजीहरूले भन्न चाहन्छु है।
1: ओके, यति एउटा होइन त हजुरको गुनासो अथवा भनौँ न त्यो इच्छा चाह।
0: हजुर हजुर, हो नि हो नि।
1: ओके ल ठिक छ, हामी लागू गर्छौँ यो कुरा, पक्कै पनि कुनै कुनै बेला सधैँ त हुँदैन, कहिले काहीँ चाहिँ अलिकति छोटै के अरे लामै बजिराखेको हुन्छ, तर कुनै कुनै बेला चाहिँ औधि लामो बज्छ, त्यो चाहिँ हामीलाई हामीले पनि याद गरिरहेका हुन्छौँ, लामो अब गीत रमाइलो लाग्छ होइन, श्रोताले पनि रमाइलो मानेर सुनिराख्नु भएको छ होला भन्ने आशा गर्छौँ, त्यस्ता चाहिँ त्यसमा चाहिँ होइन, नत्र त प्राय
0: गीत सङ्गीत त अरू समय पनि सुन्न पाइन्छ, कार्यक्रमको समयमा फोन हाल्ने साथीहरू धेरै हुनुहुन्छ, धेरै हुनुहुन्छ नि।
1: पक्कै पनि ल ठिक छ, खुसी लाग्यो, जस यो कुरा राखिदिनु भएकोमा, छोटो मिठोमा जस एक लाइन त भन्न मिल्दैन, जस 2 लाइनसम्म हामी राख्ने कोसिस गर्छौँ, त्यहाँभन्दा बढी कहिलेकाहीँ जान सक्छ, यसमा चाहिँ सुधार गर्छौँ पनि भन्न चाहन्छु। खुसी लाग्यो सम्झिदिनु भएकोमा, अहिले पनि एउटा गीत रोजाइमा पार्नु भएको छ रमिलाजीले, खानदानी छोरी, यो गीत राख्छौँ, छोटो मिठोमा साथीहरू आफन्तलाई सम्झिदिनुहोस् न।
0: विशेष गरी हजुरलाई हृदय खोलेर सम्झिन चाहन्छु,
1: धन्यवाद,
0: थ्याङ्क यू। त्यसै गरी कन्ट्रोल रुममा बसेर साथ दिने साथी उहाँलाई पनि सम्झिन चाहन्छु, त्यसै गरी म भन्दा अघ्याउने साथीहरूलाई सम्पूर्ण साथीहरूलाई हृदय खोलेर सम्झिन चाहन्छु, धेरै धेरै

0: साक्षी गरी म भन्दा पछ्याउने साथीहरूलाई सम्पूर्ण साथीहरूलाई पनि मनैदेखि सम्झिन चाहन्छु र मलाई झोबिलाल सुनार भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीलाई हृदयदेखि सम्झिँदै आगामी वर्षमा आउने बाचा राख्दै अहिलेलाई म झोबिलाल सुनार बिदा भए नमस्ते।
1: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा मनैदेखि धन्यवाद दिन चाहन्छु। उहाँले निकै नै राम्रो सुझाव दिएर जानु भइसकेको छ। नियमित सुन्छु भनेर कार्यक्रमको पनि फर्म्याट होइन, फर्म्याट भन्दा पनि टाइम यही हो, टाइमको कार्यक्रमहरू म सुन्छु, प्रायःजसो हजुरको रेडियो सुनिरहेको हुन्छु भनेर भइसक्नु भएको छ। ठिक छ, उहाँलाई विशेष रूपमा धन्यवाद। यति बेला गीततर्फ लाग्छौँ, हामी गीत राखिहाल्छौँ तपाईँको माझमा, त्यसपछि अर्को साथीको रोजाई गीत लिएर आउँछौँ रेडियो सुन्ने कलाई।

छोरीको एक छोराको तलब सोध्नु नै एक किसिमले गलत पाल्न सक्छु किन टेन्सन फगत हिलो मै फुल्छ नि होइन कमल आखिरीमा तिमी मेरै रोज्दै हुने हो बच्चा जस्तो जति तिमीले छोड्दै हुने हो धनीसँग धन छैन मनकारीलाई धन धनी धनले हुँदैन धनी सोचले हुने हो

0: यो गीत तपाईँको माझमा राख्यौं कार्यक्रम रोजाई तपाईँको अनिहरू राखेको छ आवाजमा मस्त्री राज महचु प्राविधिक पाटोमा हुनुहुन्छ ललिताजी उहाँको साथ रहेको छ तपाईँले नै रोजाईमा पार्नुभएका गीतहरू हामी तपाईँकै माझमा राखिरहेका छौँ यति बेला कोही हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ उहाँसँग कुराकानी गरिहाल्छु म हजुर नमस्कार नमस्ते नमस्कार हजुर रमाइलो छ तपाईँ रुममा एक्लै बसेर बोलिराखेको जस्तो आवाज आएको छ सानो सानो
1: रुममा एक्लै हो
0: देख्नुभयो मैले कसरी ध्यान दिएर हेरेँ त मैले कसरी थाहा पाएँ त
1: ए तपाईँले त यस्तो कुराहरूमा भन्नै पर्दैन नि यति छिटो थाहा पाउनुहुन्छ नि
0: है तपाईँ त्यहाँ हुनुहुन्छ म यहाँ हुनुहुन्छ खै कसरी थाहा पाएँ अचम्म लाग्छ मलाई पनि कहिले
1: तपाईँसँग माया प्रेमको कुरा अनि यस्तो यो कुराहरू यति छिटो थाहा पाउनुहुन्छ तपाईँ आँखा चिम्लिन बित्तिकै सबै संसारै तपाईँले थाहा
0: पाउनुहुन्छ मलाई अचम्म लाग्छ होइन म खै अब त्यस्तो त नहुनुपर्ने हो तर कहिले काहीँ ठ्याक्का ठ्याक्का मिलिराखेको हुन्छ अनि यस्तो
1: प्राय जस्तो 100 मा 95% तपाईँको कुराहरू मिलेको हुन्छ
0: मिलेको हुन्छ
1: हेर्ने अनि सुन्ने गर्छु होइन
0: ठिक छ माया प्रेमको कुराकानी भन्नुहुन्छ माया प्रेमको कुराकानी त खै मलाई मैले गफ दिने मात्र हो जस्तो लाग्छ अब खासै थाहा छैन
1: एक्चुली त्यो रियललाई त के हो कस्तो हो थाहा छैन तर प्रोग्रामको टाइममा चाहिँ तपाईँले एकदमै धेरै गर्नुहुन्छ नि त
0: है चुर्लुमै मायामा डुबे जसरी
1: हजुर हजुर
0: ठिक छ अनि खाजा खानुभयो के गर्दै हुनुहुन्छ त्यति बेला
1: मेरो खाजा एकदम मजाले भइसक्यो म घरदेखि बाहिर नै खाजा नास्ता गरेर आज आएको घर बाहिर काम थोरै थिएर अनि अहिले चाहिँ म घरमा आएर त्यतिकै बसिरहेको छु अनि प्रोग्राममा आइरहेको रहेछ यसो मैले पनि हेर्ने अनि कल ट्राई गर्ने मौका पाएँ बोल्ने मौका पाएँ भन्नुपर्छ है
0: ठिक छ खुसी लाग्यो सम्झिदिनु भयो अघि हेर्दै पनि हुनुहुन्थ्यो मैले देखिराखेको थिएँ ठिक छ अनि मौसम कस्तो छ त्यतिर
1: मौसमको कुरा गर्नुपर्दा मौसम चाहिँ एकदमै धेरै गर्मी छ यतातिर होइन घाम लागिरहेको छ बिहानैबाट अनि त्यस्तै चाहिँ हावा पनि खासै चलेको छैन अनि ल हुन्छ मलाई आज समीर लिम्बूको तिमीले त सजिलै भुलिदियो भन्ने गीत बजाइदिउँ न ल
0: समीर लिम्बूको तिमीले त सजिलै भुलिदियो
1: हजुर
0: होइन मिल्छ किन नमिल्नु तिमीले त सजिलै भुलिदियौ होइन समीर लिम्बूको आवाज नै गीत छ भनिसकेपछि हामी राख्छौँ कोही कसैले भुल्दै जानु भएको यस्तै माया प्रेममा गाह्रो हुन्छ जो अब खै के भनौँ र मलाई पनि भन्न त मन थियो तर
1: मैले गीतकै माध्यमबाट भनेको धेरै लागि बनाएको गीत
0: जस्तै प्राय जस्तो यस्तो यस्तो लाग्छ कुनै न कुनै गीतसँग मेल खाइराखेको जस्तो लाग्छ हाम्रो जिन्दगी पनि रिलेट गरिराखेको जस्तो लाग्छ होइन पक्कै पनि उहाँको पनि जिन्दगीमा मेल खाएको थियो होला अथवा देखेर लेख्नु भएको थियो होला अथवा यसै लेख्नुभयो तर कसैको जिन्दगीसँग
1: मेरो लाइफमा भन्दा मनपर्ने गीत भनेको यही गीत हो यो गीतको शब्द शब्द मेरो लागि एकदम अमूल्य छ होइन
0: ठिक छ भुल्नेले भुले पनि के गर्नु हामीले भुल्न सक्दैनौँ होइन कुनै कुनै बेला याद आइहाल्छ कता कति बेला नभुलौँ के अरे नसम्झ्यौँ नसम्झ्यौँ भने झलास याद आउँछ फेरि मन दुख्न थाल्छ तर अन्तिममा के नै रहेछ र जिन्दगी भन्दाखेरिमा भुल्नै पर्ने रहेछ जस्तो लाग्छ होइन यो गीत राख्छौ साथीभाइ आफन्तलाई सुनिदिनुहोस् न
1: हुन्छ विशेष गरेर तपाईँले अब बसेको सुन्न मजाले इन्जोय गर्नु होला भन्न चाहन्छु अनि हेटवटातिर हुनुहुन्छ मेरो प्यारी निर्मला गुरुङ अनि हाम्रो रामेछाप घर भई हाल काठमाडौँतिर हुनुहुन्छ विनोद बरुवालाई चाहिँ शिक्षा संस्थालाई कामना अनि काठमाडौँतिरै हुनुहुन्छ दाई वीरेन्द्र लामा अनि हाम्रो बुद्ध राज भट्टाचार्य भूमिका राई तामाङ पूर्वी राकाश राई राजमगर राई पीके राई लगाए धेरै साथीहरू हुनुहुन्छ होइन जति पनि कार्यक्रम प्रोग्राम सुनेर बसिराख्नु भएको छ सम्पूर्ण साथीहरूलाई मजाले इन्जोय गर्नुहोला भन्दै हजुरलाई बधाई
0: हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु अब चाहिँ टेलिफोनमा कुराकानी गर्न सक्दैनौँ अब आगी भुवन श्रेष्ठ हुनुहुन्छ रामेछापबाट हेर्दैछु सञ्चना सबैमा भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद त्यस्तै मेनुका परियार हुनुहुन्छ सिन्धुलीबाट सुन्दैछु सञ्चना सबैमा भन्नुहुन्छ मिरा कार्की हुनुहुन्छ नमस्कार दाई सुन्दैछ है सञ्चना सबैमा भन्नुहुन्छ चस्मा कसको चोरेर लाउनुभयो फेरि दाजु बबाल सुहाएको छ है भन्नुहुन्छ होइन ठिक छ अनि यति बेला मेसेज पनि पठाउनु भएको छ हजुरको रेडियोमा होइन मेसेज पनि वाचन त गर्नु पर्यो यति बेला हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त केही मेसेजहरू छन् म वाचन गर्ने कोसिस गरिरहेको छु केही मेसेजहरू छन् सर्ट एन्ड सिटमा वाचन गर्छु भन्दा पनि मेसेजहरू छन् सिम्पल इच्छा ठामी हुनुहुन्छ कार्यक्रम सुन्दैछु रामेछाप डडुवाबाट सञ्जना सबै भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिनुहुन्छ हामी पनि हुन्छ भन्न चाहन्छु टाइटल ट्र्याक विजय राई हुनुहुन्छ विवास भोजपुरबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ पुष्पाञ्जली राई मिलिना बान्तव राई लिम्बू सुस्मिता कुमारी हिङलावती नम्रता राई मनिषा कार्की काली शर्मिला चौलगाई सोनिया लगायत सबैमा सञ्जना छ भन्नुहुन्छ तिमीले उता सम्झिने मलाई यता तिम्रो याद बल्झिने कस्तो होला यो माया बेला बेला अल्झिने मस्त निधरीमा पनि तिम्रै यादले चस्किने मन उता दिएर मसँग होला नि मस्किने सबै ध्यान उतैतिर सायद सार्दै आज यता झिस्किने भन्नुहुन्छ देवेन्द्र सरञ्जन हुनुहुन्छ मुटु फुट्ने गरी सम्झना प्रवासी मान्छे भन्नुहुन्छ सोनिम राईले पनि मिसिवाल भन्नुहुन्छ प्रेम भण्डारीले पनि मिसिवाल भन्नुहुन्छ अनि क्षेत्रीय आयुषले पनि मिसिवाल भन्नुहुन्छ सुरेन्द्र बानिया हुनुहुन्छ नेपालगञ्ज बाँकी घर भइहाल्छ भरतपुर चितवनको मिलनचोकबाट सुन्दैछु सम्झना सबै भन्नुहुन्छ धर्मराज हुनुहुन्छ शान्ति श्री फरियारको बर्बादै भरेबल गीत राखिदिनुहोस् ल भन्नुहुन्छ आज जन्मदिन मनाउनु हुने सासु मम्मी सलमाया भण्डारी भतिज दिप्रव ढकाल र पाँच थरका साथी आदित्य गौतमलाई जन्मदिनको शुभकामना भन्नुहुन्छ गिची राख्न सकिन सरी भन्न चाहे भावना मगरले सुन्दैछु भन्नुहुन्छ विष्णु परियारले पनि सुन्दैछु भन्नुहुन्छ निशा ठोकरले पनि कार्यक्रम सुन्दैछु सम्झना सबै भन्नुहुन्छ सैलुङ शर्मिला सिलवाल हुनुहुन्छ दोलखा सैलुङ घर हालचे ललितपुरबाट सुन्दैछु सम्झना सबै भन्नुहुन्छ बाबुराम मगरले पनि ओखलडुङ्गा पोखली घर भइहाल्छ साउदी अरेबियाको रियादबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ सिम्पल सरिनाले पनि मरङको कानी पोखरीबाट सुन्दैछु भन्नुहुन्छ उहाँसँग प्रत्यक्ष रूपमा कुराकानी पनि भइसकेको छ साथीहरू सबैमा सम्झना छ भन्नुहुन्छ विनोद बरुवाले पनि सालु घर भइहाल्छ काठमाडौँबाट सुन्दैछु भन्नुहुन्छ सुमित सुनवार किरात हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ काठमाडौँ बौद्ध जोरपाटीबाट धेरै मनपर्छ कार्यक्रम घर परिवार सबैमा सम्झिन चाहन्छु भन्नुहुन्छ भने बेलिया छामिल पनि सुन्दैछु है सम्झना सबै भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै मगर्नी माया हुनुहुन्छ उहाँले पनि सुन्दैछ है सम्झना सबैमा भन्नुहुन्छ अब चाहिँ छुट्टिनु पर्यो होइन यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मलाई धन्यवाद फोन गरेर साथ दिनुभयो मेसेज गरेर साथ दिनुभयो कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजी उहाँलाई पनि विशेष रूपमा मनदेखि धन्यवाद दिन चाहन्छु भन्दै अन्त्यमा तपाईँको माझमा एउटा गीत राख्दै राख्दै आजको बसाईबाट छुट्न चाहन्छु हाम्रो भेट राति 10 बजेपछि कार्यक्रम एसएमएस दोहोरीमा हुनेछ त्यतिन्जेलसम्मको लागि तपाईँको माझबाट म कार्यक्रम प्रस्तुता तपाईँको दुःख सुखको सहयात्री श्री राजमा छुटे हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रसुवा बाढ़ीले पारेको प्रभाव अध्ययन गर्न संसदीय उपसमिति गठन, विपद व्यवस्थापनमा सरकारले गरेको कामको राष्ट्रपा सभापति लामिछानेको प्रशंसा, हवाई उद्धार र सुरक्षाकर्मीको परिचालन व्यवस्थित रहेको दावी, नेपालको धेरैजसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको पाटाको भनाई, बाढ़ीले सीमित क्षेत्रमा प्रभाव पारेकाले बाँकी क्षेत्रको भ्रमण तालिका रद्द नगर्न अपील, विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि आजदेखि सुझाव संकलन शुरू, भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गर्ने भनाई, भूटानमा हिमनदी र हिमतालको 24 घण्टा निगरानी, जलवायु परिवर्तनको जिम्मेवारी लिन र सुरक्षाका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह, र जापानमा कीर्तिमानी वर्षाका कारण एसियाली खेलकुदका खेलाड़ीलाई सुरक्षित ठाउँमा सारियो। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल शुरू गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि सृजित परिस्थिति, समग्र खोज उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्री शाहले छलफल शुरू गर्नुभएको हो। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री शाहले शुरूमा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग छलफल गर्नुभयो। प्रधान सेनापति सिग्देलसँगको छलफल लगत्तै प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधि सभा अर्थ समितिले रसुवा बाढ़ीबाट अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। प्रतिनिधि सभा अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरेको छ। उपसमितिका सदस्यमा सांसद नरेन्द्र कुमार केरूङ, परशुराम तामाङ, डाक्टर पुष्पराज कण्डेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य रहनु भएको छ। समितिका सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले उपसमितिले रसुवा बाढ़ीसँग सम्बन्धित र जलवायु वित्त सम्बन्धी अध्ययन गरी असोज 2 गतेभित्र प्रतिवेदन पेश गर्नका लागि कार्यादेश समेत दिएको बताउनुभयो। उहाँले उपसमितिले रसुवा बाढ़ीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्त सम्बन्धी विषयमा अध्ययन गर्न कार्यादेश दिएको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद व्यवस्थापनमा सरकारले देखाएको तत्परताको प्रशंसा गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले उद्धार, उपचार र राहतका लागि सरकारले सम्पूर्ण शक्ति परिचालन गरेको दावी गर्नुभयो। परम्परागत राजनैतिक चस्माले हेर्न नहुने उल्लेख गर्दै उहाँले हवाई उद्धार र सुरक्षाकर्मीको परिचालन व्यवस्थित रहेको बताउनु भएको छ। यसैबीच भोटेकोशीमा आएको विनाशकारी बाढ़ीलाई केवल प्राकृतिक विपत्ति मात्र भन्न नमिल्ने उहाँको भनाई छ। नेपाल जस्ता कम उत्सर्जन गर्ने देशहरूले नगरेको अपराधको सजाय भोग्नु परेको भन्दै उहाँले अब अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा जलवायु न्याय माग्नुपर्नेमा जोड़ दिनुभयो। प्रभावित क्षेत्रका बासिन्दाको अभूतपूर्व एकता र साहसको प्रशंसा गर्दै लामिछानेले बाढ़ी पीड़ितको पुनस्थापना र क्षतिपूर्तिका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। प्यासिफिक एसिया ट्राभल एसोसिएशन पाटाले नेपालको धेरैजसो पर्यटकीय क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको भन्दै विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण तालिका रद्द नगर्न आग्रह गरेको छ। बाढ़ी पहिरोको समाचारका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा सिंगो नेपाल नै जोखिममा परेको भन्ने गलत छाप परेको भन्दै संस्थाले भ्रमण रद्द नगर्न अपील गरेको हो। भदौ 10 गते आएको बाढ़ी मुख्यत भोटेकोशी र त्रिशुली नदी आसपासमा सीमित क्षेत्रमा मात्र केन्द्रित रहेकाले यसबारे पाटाले स्पष्ट पारेको हो। अहिले काठमाडौँ उपत्यका, पोखरा, अन्नपूर्ण तथा खुम्बु क्षेत्र, चितवन, लुम्बिनी र तराईका प्रमुख पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सहज र सुरक्षित अवस्थामा रहेको पाटाको विज्ञप्तिमा भनिएको छ। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका मुख्य आन्तरिक उडानहरू पनि नियमित सञ्चालनमा रहेका छन्। प्राकृतिक विपत्तिको खबरले पर्यटकहरूमाझ डर र अनुल पैदा हुनु स्वाभाविक भए पनि प्रभावित भूगोल सीमित रहेकाले नेपालको पर्यटन क्षेत्र स्वागतका लागि तयार रहेको पाटाको भनाई छ। पाटाले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी र पर्यटकहरूलाई आधिकारिक सूचनाका आधारमा मात्र निर्णय लिन र ढुक्क भएर नेपाल भ्रमणमा आउन आग्रह गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यममा आएका समाचारका आधारमा प्रभावित नभएका गन्तव्यको भ्रमण समेत रद्द हुन थालेको भन्दै पाटाले आफ्ना सदस्यहरूलाई नेपाल सम्बन्धी वेबसाइट, ट्राभल एडभाइजरी र भ्रमण प्याकेजमा दिइने सूचनाको समीक्षा गर्न समेत आग्रह गरेको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव तथा पृष्ठपोषण संकलन शुरू गरेको छ। पाठ्यक्रमलाई समय सापेक्ष, व्यवहारिक, जीवनोपयोगी र प्रभावकारी बनाउने उद्देश्यले फिल्ड स्तरबाट सुझाव लिन थालेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको समक्षतामा गठित राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलका 7 टोलीले आजदेखि भदौ 30 गतेसम्म विभिन्न जिल्लामा पुगेर प्रत्यक्ष अन्तर्क्रिया गर्नेछन्। कार्यदल अन्तर्गतका 12 विषयगत समूहले 7 प्रदेशका 28 जिल्लामा पुगी शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ तथा पालिकाका प्रतिनिधिसँग सुझाव लिने कार्यक्रम रहेको छ। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार पहिलो चरणमा 28 जिल्लाको भ्रमणपछि 77 शिक्षा विकास तथा समन्वय इकाई र केन्द्रको वेबसाइट मार्फत समेत सुझाव संकलन गरिनेछ। यो सम्पूर्ण प्रक्रिया तिहार अघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। मन्त्रालयले बौद्धिक पूर्वाग्रहबाट टाढा रही फिल्डको वास्तविक अवस्था बुझेर भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गरिने जनाएको छ। सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रालय, पालिका र विद्यालयसँगको छलफलबाट प्राप्त अनुभवलाई परिमार्जित पाठ्यक्रमको मुख्य आधार बनाइनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: थोरै बचत, धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 056-494-333-493-555
5: धाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू खोटाङमा पहिलो पटक शुरू भएको स्वर्णबिन्दु प्राशन कार्यक्रममा पहिलो दिन 207 बालबालिका सहभागी भएका छन् जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको आयोजनामा बालबालिकाको शारीरिक तथा मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने उद्देश्यले यो कार्यक्रम शुरू गरिएको हो सरकारले जारी गरेको बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम संचालन निर्देशिका 2082 अनुसार एक वर्ष पूरा भई 5 वर्ष ननागेका बालबालिकालाई यो औषधि खुवाइएको हो प्रशोधित स्वर्ण भस्म गाईको घिउ र महकको औषधीय मिश्रण थोपाका रूपमा आयुर्वेद स्वास्थ्यकर्मीको निगरानीमा खुवाउने गरिएको छ स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सविन्द्र यादवका अनुसार बालबालिकालाई यो सेवा अब हरेक महिना उपलब्ध गराइनेछ ज्वरो झाडा पखाला अजीर्ण वा रुवाखोरी जस्ता स्वास्थ्य समस्या भएका बालबालिकालाई भने यो औषधि नखुवाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् अब विदेशको खबर हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि भूटानले हिमनदी र हिमताल विस्फोटजन्य बाढ़ीको जोखिम न्यूनीकरण गर्न 24 घण्टा निगरानी र पूर्व सूचना प्रणाली संचालनमा ल्याएको छ थिम्पू नजिकै रहेको मुख्य नियन्त्रण कक्षका टोलीहरूले उत्तरी हिमाली क्षेत्रका 600 बढ़ी हिमनदी तथा हिमतालहरूको जलसतह निरन्तर अवलोकन गरिरहेका छन् सन् 2011 संचालित यो प्रणालीमा सेन्सर मार्फत पानीको सतहमा असामान्य परिवर्तन देखिने बित्तिकै तल्लो तटीय क्षेत्रमा स्वत साइरन बज्ने व्यवस्था मिलाइएको छ सन् 1994 पुनाचुङ्च नदीमा आएको बाढ़ीका कारण 21 ज्यान गुमाएका थिए भूटानमा रहेका ताल मध्ये 17 अत्यन्तै जोखिमपूर्ण मानिएको छ मुहानमा रहेका मुख्य तालका बाँध भत्किएमा 5,30,00,000 घनमिटर भन्दा बढ़ी पानी तल बगेर ठूलो विनाश हुन सक्ने अनुमान छ भूटानका प्रमुख हिमनदीविद कर्माका अनुसार त्यहाँका साना ठूला हिमनदीहरू प्रतिवर्ष 12-35 मिटरसम्म पछाडि हटिरहेका छन् अब खेल खबर जापानको नागायोमा भएको कीर्तिमानी वर्षाका कारण एसियाली खेलकुदमा सहभागी 100 खेलाड़ीलाई केही समयका लागि आफ्नो आवासबाट सुरक्षित ठाउँमा सारिएको छ आउँदा दिनमा पनि वर्षा हुने पूर्वानुमान बीच केही खेलस्थलमा पानी चुहिएको विवरण सार्वजनिक भएको समाचार संस्था एएफपीले जनाएको छ हिजो नागायोमा 1 घण्टामै झण्डै 104 मिलिमिटर वर्षा भएपछि नगर अधिकारीहरूले शहरका केही क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा जान आदेश दिएका छन् नागायो पोर्ट अथोरिटीका एक अधिकारीका अनुसार गार्डन फियर क्षेत्रका काठका अस्थायी कन्टेनरमा बसिरहेका 100 खेलाड़ीहरूलाई पनि सुरक्षित ठाउँमा सारिएको थियो यस वर्षको एसियाली खेलकुदमा खेलाड़ीहरू बस्न छुट्टै ठाउँ निर्माण गरिएको छैन आयोजकले खेलाड़ीको आवासका लागि क्रूज जहाज अस्थायी काठका कन्टेनर र होटलको व्यवस्था गरेको छ एसियाली खेलकुदको औपचारिक उद्घाटन 1 सेप्टेम्बर 2019 हुने भए पनि केही खेल यसअघि नै शुरू हुँदैछन् चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक रसुवाबाड़ीले पारेको प्रभाव अध्ययन गर्न संसदीय उपसमिति गठन विपद व्यवस्थापनमा सरकारले गरेको कामको राज्यसभा सभापति लामी छेनाद्वारा प्रशंसा हवाई उद्धार र सुरक्षाकर्मीको परिचालन व्यवस्थित रहेको दावी नेपालको धेरैजसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको पाटाको भनाई बाढ़ीले सीमित क्षेत्रमा प्रभाव पारेकाले बाँकी क्षेत्रको भ्रमण तालिका रद्द नगर्न अपील विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि आजदेखि सुझाव संकलन शुरू, भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गर्ने भनाई। भूटानमा हिमनदी र हिमतालको 24 घण्टा निगरानी, जलवायु परिवर्तनको जिम्मेवारी लिने र सुरक्षाका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह। र जापानमा कीर्तिमानी वर्षाका कारण एसियाली खेलकुदका खेलाड़ीलाई सुरक्षित ठाउँमा सारियो।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 2 को कार्यालय देउराली, रामेछाप।
7: सहयोगका लागि हार्दिक अपील: रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
8: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना:
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
8: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
6: लक्षित लाभग्राही कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
8: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
6: लक्ष्य 22 पटक।
8: स्वीकृत बजेट 88 लाख।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
8: अनुदान रकम तथा भुक्तानी प्रक्रिया: प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
6: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
8: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
6: निवेदकको व्यक्तिगत तथा तीन पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
8: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
6: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
8: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
6: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
8: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
6: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
8: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
8: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
6: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
8: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
6: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
8: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
6: मौरी पालन व्यवसाय र मह प्रशोधन,
8: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
6: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण निर्यात,
8: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
6: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
8: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
6: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
8: फलफूल प्रशोधन र बजारीकरण,
6: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
8: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
6: प्राङ्गारिक कृषि वस्तु निर्यात,
8: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
6: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
8: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
7: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
7: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
7: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
7: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
7: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
7: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
7: रामेछाप नगरपालिका, वडा नम्बर 9 को कार्यालय, ल्याङल्याङ, रामेछाप।
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना:
7: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
7: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
7: हार जोड्ने तथा मांसपेशी दुख्नु,
2: वाकवाकी लाग्नु, बान्ता हुनु,
7: शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता
4: सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
4: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
9: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
10: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, एक नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 0954041575, 0941690669, 0964141788।
10: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
11: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाउ त लिएर आऊ।
12: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
11: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
12: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
13: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
14: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
15: हजुरको रेडियो 107।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-45-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
8: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
8: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप। मा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र

0: निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 48 40 0 114, पैसा नलाग्ने टोल फ्री नम्बर 16 60 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
8: पानी संरक्षण गरौ, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
8: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
8: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
9: हार्दिक श्रद्धाञ्जलि। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
10: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
3: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
3: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
2: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाउं
4: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
2: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ
4: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
4: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाउं सुरक्षित भविष्य निर्माण गरौं
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
2: उपाय नम्बर 1 बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्
3: उपाय नम्बर 2 साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
2: उपाय नम्बर 3 बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
3: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।

नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको अपरान्न 4 बजेको रामेसा पनि रामेसाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेसाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। भदौ 10 रसुवाको भटेकोशीमा आएको बाढ़ीपछि सम्पर्कविहीन बनेका रामेसापका 44 अझै परिवारको सम्पर्कमा आएका छैनन्। बाढ़ी प्रभावित विभिन्न स्थानबाट रामेसापका 80 भन्दा बढ़ी सम्पर्कविहीन भएको भन्दै आफन्तले प्रहरीमा जानकारी गराएका थिए। तीमध्ये 36 भने सम्पर्कमा आइसकेको जिल्ला प्रहरी कार्यालय रामेसापले जनाएको छ। सम्पर्कविहीन मध्ये मन्थरी नगरपालिका 4 सालुक अभिलाषका प्रहरी सहायक निरीक्षक रामहरी खड्काको शव चितवनमा फेला परेको थियो। रसुवाको टिमोरेमा कार्यरत खड्का बाढ़ीपछि सम्पर्कविहीन भएका थिए। अझै सम्पर्कमा नआएका 44 पहिचानका लागि प्रहरीले उनीहरूको नजिकका आफन्तहरूको डीएनए नमूना संकलन गर्ने तयारी थालेको छ। जिल्ला प्रहरी कार्यालय रामेसापका प्रहरी निरीक्षक कमल राउतका अनुसार सम्पर्कविहीन व्यक्तिको परिवारलाई भदौ 26 सदरमुकाम मन्थलीमा उपस्थित भएर डीएनए परीक्षणको लागि आवश्यक रगतको नमूना दिन आग्रह गरिएको छ। हराइरहेका व्यक्तिहरूको डीएनए प्रोफाइलसँगै तुलना गर्न उनका फर्स्ट डिग्री रिलेटिभ अर्थात बाबुआमा छोरा वा छोरीमध्ये कुनै एकजनाको ताजा रगतको नमूना आवश्यक पर्ने प्रहरीले जनाएको छ। नमूना दिन आउने आफन्तले आफ्ना नागरिकता सम्पर्कविहीन व्यक्तिसँगको नाता खोल्ने कागजात र 2 प्रति फोटो ल्याउनु पर्नेछ। बाढ़ीपछि विभिन्न स्थानमा फेला परेको शव तथा शरीरका अंगहरूको सही पहिचान र शनाखत गर्न डीएनए परीक्षणलाई आधार बनाइने भएको छ। सोही क्रममा रामेसाबाट सम्पर्कविहीन भएका व्यक्तिको आफन्तको नमूना संकलन गरी फेला परेको शव तथा अंगहरूसँग डीएनए परीक्षण मार्फत मिलान गरिने प्रहरीले जनाएको छ। झ्यान्जी आन्दोलन र भदौ 10 भोटेपछिमा आएको बाढ़ीमा परेर ज्यान गुमाएकाको सम्झनामा रामेसापको मन्थल स्थित देवकोटा चोकमा हिजो साँझ दीपावली गरिएको छ। झ्यान्जी समूह रामेसापले आयोजना गरेको उक्त कार्यक्रममा युवाहरूले दीपावली गरेका थिए। सरकारले झ्यान्जी दिवसको अवसरमा हिजो देशभर सार्वजनिक विदा पनि दिएको थियो। हिजो झ्यान्जी आन्दोलन भएको 1 वर्ष पूरा भएको छ। रामेसाप जिल्ला भूतपूर्व सैनिक संघ संचालक समितिको 7 जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अधिवेशन अन्तर्गत भएको निर्वाचनमा सभापति पदका प्रत्याशी एम बहादुर बुढाथोकी भारी मतका साथ विजय हुनुभएको छ। सभापति पदका अर्का उम्मेद्वार मोहन बहादुर खड्कालाई पराजित गर्दै बुढाथोकी संघको नयाँ सभापतिमा निर्वाचित हुनुभएको छ। कुल फसेको 88 मतमध्ये बुढाथोकीले 79 मत प्राप्त गर्नुभएको थियो भने खड्काले 9 मत प्राप्त गर्नुभएको थियो। विधानको व्यवस्था अनुसार निर्वाचित सभापति बुढाथोकीले बाँकी पदहरूमा मनोनित गर्नुभएको छ, जसमा उपसभापतिमा ईश्वर बहादुर कार्की, सहसचिवमा विष्णु बहादुर कार्की, कोषाध्यक्षमा सम्पूर्ण बुढाथोकी र सदस्यमा कृष्ण गोपाल थापा मनोनित हुनुभएको छ। रामेसापको लिखु तामाकोशी गाउँपालिकाका नागरिकले काठमाडौँ मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा विशेष छूट पाउने भएका छन्। गाउँपालिका र काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड बीच भएको सम्झौता अनुसार दुवाकोट स्थित काठमाडौँ मेडिकल कलेज अस्पतालमा उपचार गराउँदा असोज मसान्तसम्म पहिलो प्राथमिकताको आधारमा 50% छूट उपलब्ध हुनेछ। त्यस्तै सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज अस्पतालमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा 25% छूट पाइनेछ। सम्झौता अनुसार ओपीडी कार्ड निशुल्क उपलब्ध हुनेछ भने सामान्य बेड आईसीयू तथा ओटी ल्याब, सिटी स्क्यान, एमआरआई, एक्सरे र ईसीजी फिजियोथेरापी र डेन्टल लगायतका दिव्यांश स्वास्थ्य सेवामा 25% छूट दिइनेछ। छूट सुविधा लिन गाउँपालिकाको परिचय पत्र र नेपाली नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने बताइएको छ। गाउँपालिकाको हकमा बालबालिकाको हकमा जन्म दर्ताको प्रतिलिपि आवश्यक पर्ने लिखु तामाकोशी गाउँपालिकाले जनाएको छ। रामेसापको गोकुलगंगा गाउँपालिकाका नागरिकले पनि काठमाडौँ मेडिकल कलेजका अस्पतालहरूमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्। गोकुलगंगा गाउँपालिका र काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड बीच भएको सम्झौता अनुसार गाउँपालिकाका बासिन्दाहरूलाई सिनामंगल र भक्तपुरको दुवाकोट स्थित केएमसी अस्पतालमा उपचार गर्दा छूट सुविधा उपलब्ध हुने भएको हो। गाउँपालिकाले जारी गरेको सूचना अनुसार गाउँपालिकामा बसोबास गर्ने स्वास्थ्य बीमा गरेका नागरिकहरूले नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य उपचार सम्बन्धी सुविधा, स्वास्थ्य बीमा, आमा सुरक्षा, विपन्न नागरिक, औषधि उपचार कोष लगायतका सुविधा उपभोग गरिसकेपछि सम्झौता अनुसार थप सहुलियत पाउनेछन्। स्वास्थ्य बीमामा आबद्ध नभएका तथा बीमा भए पनि
बीमा क्रियाशील हुनु अघिको अवधिको बिरामीले समेत यो सुविधा पाउने गाउँपालिकाले जनाएको छ। सम्झौता अनुसार सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा उपचार गराउँदा 25% र भक्तपुर दुवाकोट स्थित केएमसी अस्पतालमा उपचार गराउँदा 50% छुट उपलब्ध हुने बताइएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सवारी साधन चोरी सम्बन्धी मुद्दामा अदालतबाट सजाय तोकेपछि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेर आवश्यक कानूनी कार्यवाहीका लागि जिल्ला अदालत सिन्धुलीमा पठाएको जनाएको छ। प्रहरीका अनुसार कमलामाई नगरपालिका साथ सिन्धुलीका 23 वर्षीय काले भन्ने दीपक योन्जन पक्राउ परेका छन्। उनीमाथि सिन्धुली जिल्ला अदालतको फैसला अनुसार दुई छुट्टा छुट्टै चोरी मुद्दामा कैद तथा जरिवाना तोकिएको थियो। अदालतको मिति 2082 साल भदौ 8 गतेको फैसला अनुसार योन्जनलाई स्कूटर चोरी सम्बन्धी मुद्दामा 1 वर्ष कैद सजाय र 10,000 जरिवाना तोकिएको थियो। यसै गरी उनको नाममा रहेको अर्को मोटरसाइकल चोरी सम्बन्धी मुद्दामा पनि अदालतले 1 वर्ष कैद र 10,000 रूपियाँ जरिवानाको फैसला गरेको थियो। दुवै मुद्दामा फैसला कार्यान्वयन हुन बाँकी रहँदा फरार रहेका योन्जनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट परिचालित टोलीले खोजतलाश गरेर नियन्त्रणमा लिएको छ। पक्राउ परेपछि उनलाई प्रचलित कानून अनुसार थप प्रक्रिया अगाडि बढ़ाउन सिन्धुली जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले फरार अभियुक्त तथा फैसला कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्यले खोजी अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ। सिन्धुलीको घ्याङले गाउँपालिका 2 स्थित हायुटारमा हिर्दिङ जाने सड़क खण्डको पुल मुनि व्यवारिसी अवस्थामा राखिएको अवैध घरेलु मदिरा तथा मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ प्रहरीले बरामद गरेर नष्ट गरेको छ। प्रहरी गस्ती टोलीले उक्त स्थानबाट करिब 50 लिटर अवैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने करिब 30 लिटर कच्चा पदार्थ फेला पारेको छ। बरामद सामग्रीको कानूनी प्रक्रिया पूरा गर्दै स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको रहबरमा नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ। मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहर पुरगढ़ी गाउँपालिका 3 घण्टे क्षेत्रमा भएको सवारी दुर्घटनामा एक पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ भने 2 जना मोटरसाइकलमा सवार घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीका अनुसार हिजो साँझ 7:30 बजे सिन्धुली तर्फबाट मकवानपुर जाँदै गरेको BAP 03-001/18-14 नम्बरको खाली मिनी ट्रकले पैदल हिँडिरहेका हरिहर पुरगढ़ी गाउँपालिका 3 घण्टे निवासी करिब 45-50 वर्षका माइते राईलाई ठक्कर दिएको थियो। दुर्घटनाबाट गम्भीर घाइते भएका राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव प्रारम्भिक कानूनी प्रक्रिया पूरा नहुँदासम्म घटनास्थलमै राखिएको थियो। सोही क्रममा सड़कको छेउमा रोकिराखिएको उक्त ट्रकमा मध्य प्रदेश 02-010-0034 नम्बरको मोटरसाइकल पनि ठोक्किन पुगेको प्रहरीले जनाएको छ। मोटरसाइकल कमलामाई नगरपालिका 6 सिन्धुली निवासी 23 वर्षीय सुरेश कुमार शाहले चलाएका थिए। दुर्घटनामा शाहको गाला र अनुहारमा भित्री चोट लागेको छ भने अवस्था सामान्य रहेको छ। मोटरसाइकलको पछाडि सवार सो स्थानका 29 वर्षीय सुशान्त शाह पनि घाइते भएका छन्। उनको पनि दाहिने हात नाक र मुखमा चोट लागेको प्रहरीले जानकारी दिएको छ। र दोलखाको जिरी नगरपालिकाले रसुवा बाढ़ी प्रभावितको सहयोगका लागि 17,85,000 रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने भएको छ। जिरी नगर कार्यपालिकाको बैठकले 17,85,000 प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको खातामा उपलब्ध गराउने निर्णय गरेको छ। बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनस्थापना कार्यमा सहयोगका लागि सो रकम सहयोग गरिएको जिरी नगरपालिकाका मेयर मित्रबहादुर जिरेलले जानकारी दिनुभएको छ। नगरपालिकाले जिरी नगरपालिकाभित्र स्थायी बसोबास भई भटेकुसी बाढ़ीबाट प्रभावित परिवारलाई पनि राहत दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासक अधिकृत राजकुमारी खत्रीका अनुसार बाढ़ीमा बेपत्ता भएका नगरपालिकाभित्रका नागरिकहरूलाई प्रति परिवार 50,000 राहत उपलब्ध गराइने बताइएको छ। हवस् त हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेसाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
4: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
4: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप
5: QAA प्राप्त वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस वानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
5: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57
7: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर

चर्चित गायक गायिकाहरू स्थानीय केसी रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: युपिएससीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु,
0: वाकवाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406 26 69 97 40 26 69 79।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम ओकाली ओरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप कबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि हामी तपाईँसँग रहन्छौ। आज बुधबारको बसाई भएको छ। हामीले चाहिँ 1 नम्बरदेखि 7 नम्बरसम्म गीतहरू रहेका छन् हामीसँग। तपाईँले 3 नम्बरहरूमध्ये तपाईँलाई चाहिँ सुन्न मन लागेको गीतको नम्बर तपाईँले रोज्न सक्नुहुन्छ र सोही गीत कार्यक्रममा बज्नेछ। तपाईँले 0840 40 00 26 मा सहभागिता जनाउन सक्नुहुन्छ भने तपाईँ यो समय उकाली उराली निर्देश गरिराख्नु भएको छ। साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं। फटाफट फोन गर्नुहोस्, आफूलाई मनपर्ने गीत तपाईँले रोजेमा पार्नुहोस् भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ, कमेन्ट पनि पठाउन सक्नुहुन्छ। हामी तपाईँका कमेन्टहरूलाई पनि कार्यक्रममा वाचन गर्नेछौं भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्री राज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हाई। यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ, आइतबारदेखि शुक्रबारसम्म। आजको बसाई के गर्ने भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ। कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा चाहिँ धेरै मिठो अनि रमाइलो एउटा गीत राखेर कार्यक्रमको शुरूआत गर्छौं। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं हामीहरू फरिया विष्णु माझेको आवाजमा रहेको एकदमै मिठो र माइलो पुरानो गीत रहेको थियो यो यो गीतबाट कार्यक्रमको शुरूआत गरेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले कति नम्बरको गीत रोज्नुहुन्छ? एक नम्बरदेखि सात नम्बरसम्म रहेका छन् गीतहरू, त्यसकै गीत बज्नेछ कार्यक्रममा। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो, उहाँ कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। जो साथी हुनुहुन्छ तपाईँको फोन लाग्छ, फेरि पनि तपाईँलाई चाहिँ कार्यक्रममा फेरि पनि फोन लगाउनको लागि मैले अनुरोध गरेँ। तपाईँ गीत बज्यो, एकछिन होल्डमा पनि बस्नुपर्छ, त्यही भएर पनि होला सायद उहाँ छुट्नु भएको थियो कि, प्रयास गर्नुहोस् फेरि लाग्छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो, नमस्कार। हजुर नमस्कार ध्रुवजी, के छ त हाम्रो ध्रुवजीको खबर सुनाउनुहोस्।
1: हजुर एकदम ठिक छ, पानी परिरहेछ, हल्का चिसो भइरहेछ, एकदम राम्रो छ भन्नुपर्छ।
0: भनेपछि यति बेला मन्थलीतिर नि पानी पर्दैछ?
1: हजुर हजुर,
0: ल एकदमै गर्मी छ मन्थलीमा, तर पानी परेर चाहिँ शीतल भयो होला अहिले।
1: पानी परिरहेछ, पानीले गर्दा र शीतल भइरहेछ भन्नुपर्छ है त।
0: ल शीतलको साथमा हामीलाई पनि सुन्दै हुनुहुन्छ, अनि खाजा खानुभयो कि बाँकी छ?
1: खाजा भइसक्यो हजुरको?
0: मेरो पनि भइसकेको छ है त।
1: हजुर
0: ल आज चाहिँ अब तपाईँहरू केही रोजाको गीतहरू बज्छ, रोजाको भन्दा नि एक नम्बरदेखि सात नम्बरसम्म छन् गीत। कति नम्बरको गीत सुन्न चाहनुहुन्छ? हामी कार्यक्रमतर्फै लाग्छौ। ल भनेपछि यहाँले सातवटा गीतको ट्र्याकहरू चाहिँ आगामी बसाइमा बजाउनु पर्यो भन्नुभयो?
1: हजुर हजुर, सुरुमा गीतको बोलहरू बजाउने, अनि त्यसपछि साथीहरूले कुन चाहिँ गीत मनपर्छ त्यो चाहिँ साथीहरूले रोज्न पाउनुहुन्छ नि त नम्बर भने।
0: ल हुन्छ, ठिक छ, अब यहाँले भन्नुभएको छ, यहाँले दिनुभएको सल्लाह सुझाव पक्कै पनि हामी मान्नेछौ, किनकि आगामी बसाइमा चाहिँ पक्कै कार्यक्रमको शुरूआती चरणमा एक नम्बरदेखि सात नम्बरसम्मका गीतका बोलहरू के छन्, त्यो गीतको थोरै थोरै क्लिप्सहरू बज्छ, त्यसपछि चाहिँ कति नम्बरमा कुन गीत छ यहाँहरूले थाहा पाउन सक्नुहुन्छ र आफूलाई मनपर्ने गीत पनि पर्न सक्छ, त्यही चाहिँ भन्न खोज्नु भयो है हाम्रो दुर्गाजीले। ल ठिक छ, आगामी बसाइमा हामी पक्कै त्यस्तै गर्नेछौ, अहिलेको लागि चाहिँ कति नम्बरको गीत रोज्नुहुन्छ त भन्नुहोस्।
1: हजुर म अहिले फर्स्ट कलरै परेको हुनाले चाहिँ म एक नम्बरको गीत रोज्न चाहन्छु है त गीत लागि।
0: ल हुन्छ, हामी एक नम्बरको गीत राख्नेछौँ, यहाँले साथीहरूलाई सम्झनुहोस्।
1: विशेष गीत हजुरको लागि प्राइज मित्र सिराजको लागि एकदम मिस गर्छु, हजुरको रेडियो हल परिवारको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, दिदी सुन्दर दर्शक दिदीको लागि, अनि म सर लेखे बहिनीहरू हुनुहुन्छ निर्मला पौडेल, निर्मला लामा, निर्मला मगर, रिया युगी, रिता कुमार बहिनी, काठमाडौँ डोलमा तामाङ बहिनी, एलिसा कार्कीलाई मिस गर्न चाहन्छु, दोरम्बातिर हुनुहुन्छ प्रिया बहिनी, सुमी थामी, दुर्गा थामीलाई मिस गर्छु भन्छु, त्यो साथी जेब माझी, अनि रोशन श्रेष्ठ, मनोज कार्की, दिनेश नेपाली, अनि दोरम्बातिर हुनुहुन्छ साथी रुन्दा मगर, अनि साथी नवीन थापा नवेलाई एकदमै मिस गरिरहेको हुन्छु। यो बेलामा जति पनि साथीहरू हामीको रेडियो सुनेर बसिरहनु भएको छ, विशेष गरी चाहिँ स्वदेश भन्दा विदेशमा बसेर सुनिरहनु भएको साथीहरू सबैलाई एकदम आउँदै गरेको चिजको विशेष शुभकामना सहित सुनाउन चाहन्छु भनेर भन्दै हामीहरूसँग विदा हुन चाहन्छु। हस्त नमस्कार।
0: हस्त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो ध्रुव पाण्डे चाहिँ मन्थलीबाट हुनुहुन्थ्यो, हामीलाई चाहिँ कार्यक्रमको बारेमा सल्लाह सुझाव पनि दिनुभएको छ, पक्कै पनि तपाईँहरूले पनि सल्लाह सुझाव दिनुभयो भने हामीलाई सहज हुनेछ होइन, हामीले सदाभार एउटै तरिकाले कार्यक्रम ल्याउँदा कतिपय साथीलाई मन नपरेको पनि हुन सक्छ होइन, अब मन नपर्ने भन्दा नि मन पर्छन्, तर कुन नम्बरमा कति नम्बरमा कुन खालका गीतहरू छन् भन्ने कुरा चाहिँ थाहा पाऊ हामीले पहिले नै भन्ने खालको सन्देश चाहिँ हाम्रो ध्रुवजीले दिनुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला चाहिँ हामी कार्यक्रममा ध्रुवजीले रोज्नु भएको एक नम्बरको गीत रहेको छ वै सुन्तले भन्ने गीत रहेको छ भने गीतमा आवाज रहेको छ, जमुना सनम त्यसै गरी कुशल बेलवासी र वृता केसीको आवाजमा रहेको गीत छ। यो गीत हामी कार्यक्रममा राख्छौ। त्यसपछि हामी अन्य साथीले कति नम्बरको गीत रोज्नुहुन्छ सोही गीतहरू लिएर आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: दरबारले रोज्नु भएको थियो गीत एक नम्बरमा परेको थियो ओइ सुन्तली भन्ने बोलको गीत बजिसकेको छ पालो तपाईँको 0840400026 नम्बर तपाईँको लागि खुल्ला छ यति बेला भने सम्पर्कमा अर्को पनि साथी आइसक्नु भएको छ को हुनुहुन्छ स्वागत गर्छु हेलो कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो उहाँको आवाज पनि हामीले सुन्न सकेनौ ठिकै छ जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु पालो तपाईँको रहेको छ यति बेला चाहिँ म तपाईँ धेरै साथीले हामीलाई फेसबुक लाइभबाट पनि कार्यक्रमलाई सुनिराख्नु भएको छ हामी तपाईँका फेसबुक कमेन्टहरूलाई पनि कार्यक्रममा स्थान दिन्छौं भनेका छु मैले अघिल्लो कार्यक्रमको शुरूआतमै त्यो हुँदाखेरि तपाईँका फेसबुक लाइभबाट प्राप्त भएका कमेन्टहरू पनि वाचन हुनेछ जति साथीले हामीलाई फोन डायल गर्दै हुनुहुन्छ फोन नलाग्ने साथीहरूले हामीलाई फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ यति बेला साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ स्वागत गर्छु हेलो नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ करिना गुरुङ भन्नुभयो सिम्पलजीको खबर के छ ल भन्नुहोस् मेरो पनि एकदम ठिकठाक छ भन्नुपर्छ कार्यक्रम त मजाले सुन्दै हुनुहुन्छ कि के छ हजुर एक नम्बरको मात्रै गीत बजेको छ बाँकी सबै छन्
1: म चाहिँ सेकेन्ड कल भयो जस्तो लाग्यो होइन मैले फेसबुक लाइभबाट सुनेछु मलाई चाहिँ आज पाँच नम्बरको गीत बजाइदिनु न ल
0: पाँच नम्बरको गीत सुन्न चाहनुहुन्छ ल हुन्छ हामी पाँच नम्बरको गीत राख्छौँ अरू के छ खबर तपाईँको सुनाउनुहोस् न
1: सबै ठिकै चाहिँ राम्रै छ मुरमतिर गर्मी गर्मी छ है
0: गर्मी गर्मी छ भन्दै हुनुहुन्छ ल अनि खाजा चाहिँ खानुभयो कि बाँकी छ ल हामीलाई त्यसो भए खाजा खाइवरी सुन्दै बस्दै हुनुहुन्छ मौसमको अवस्था कस्तो छ त्यो पनि बताउनुहोस् न
1: पानी भर्खरै पानी परेको थियो फेरि पानी पर्यो अब फेरि पर्ला जस्तो भइरहेछ है
0: ल अब त्यहाँको सबै विषयवस्तुको बारेमा अथवा मौसमको बारेमा पनि यहाँले मलाई जानकारी दिइसक्नु भएको छ यहाँले भन्नुभएको गीत कार्यक्रममा बस्छ यहाँले रोज्नु भएको नम्बरको साथीहरूलाई सम्झनुहोस् न
1: अनि सुरज साई कुन्सा राज बिराही काइला अनि हाम्रो पूर्वेली असफल आयु लगाए धेरै साथीहरू हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई अवसरसँग पनि इन्जोय गर्नुहोला अनि दाई प्रेम भण्डारीलाई पनि अवसरसँग मात्रै इन्जोय गर्नुहोला भनेर हजुरलाई बधाई
0: नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सिम्पल सरिना हाजी उहाँले पाँच नम्बरको गीत चाहिँ बजाइदिनुहोस् भन्नुभएको छ पाँच नम्बरमा रहेको छ ओइ बुढा भन्ने बोलको गीत रहेको छ भने जानकी पन्त त्यसै गरी देवीघरतिर खुमन अधिकारीको आवाजमा रहेको गीत पढ्न सफल भएको छ सो गीत यति बेलाको विषयमा कार्यक्रममा बस्छौ त्यसपछि हामी अर्को साथीले रोज्नु भएको गीत लिएर आउँछौ रेडियो सुन्दै गर्नुहोला
2: ए यी बुढाले केटाको नाम लेखेर केटीको नम्बर पो सेभ गर्दा रहेछन् मोबाइलमा मेरो आँखामा छारो हाल्न खोजेका अब मैले जानेछु।

0: किनभने कार्यक्रम एकदमै मिठो गीत बजिसकेको छ हाम्रो सिम्पल सोहिना हजुरले पाँच नम्बरको गीत रोज्नु भएको थियो. यो गीत पछि फेरि पनि आइसकेका छौँ. यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु. हेलो हेलो
1: हेलो दिदी, नमस्ते.
0: नमस्ते हजुर. नमस्ते देवजी.
1: हजुर, म पनि आइपुगे त भन्नुपर्छ है त.
0: ल, आइपुग्नु पर्छ देवजी. आउनु भएन भने त हामीलाई पनि निराश लाग्छ नि बहिनी.
1: हजुर, खाजा खानुभयो दिदी? हजुर,
0: मैले खाइसके. हाम्रो देवजीले खानुभयो कि बाँकी छ?
1: मैले पनि खाइसके. खाजा खाँदा खाँदै अलिक ढिलो भयो रेडियो सुन्नलाई भन्नुपर्छ है त.
0: ठिकै छ, रेडियो सुन्न नै ढिला भयो कि फोन गर्न मात्र ढिला भयो त.
1: फोन पनि गर्न अलिक ढिला भयो, सुरुमै लाग्थ्यो, अब आज अलिकति ढिलो भयो भन्नु त.
0: ठिकै छ, कहिले काहीँ छिटो हुन्छ, कहिले काहीँ ढिलो हुन्छ, यस्तै हो. अब समयलाई सँगसँगै आफू हिँडे तापनि समयलाई रोक्न पनि नसकिने होइन. त्यो हुँदाखेरि
1: जे भए पनि फोन लागिहाल्छ मेरो त. हजुरहरूको कार्यक्रममा त ठ्याट ठ्याट फोन लाग्छ, अन्तिमतिर भए पनि लाग्छ, खुसी लाग्छ भन्नुपर्छ है त.
0: ल, पक्कै पनि सधैँभरि हामीलाई सुनिदिनुहुन्छ, माया गरिदिनुहुन्छ, आइदिनुहुन्छ, त्यही भएर होला नि त देवजी.
1: हजुर, पक्कै पनि
0: ल, ठिक छ. अरू त सबै ठिकै छ होला, के छ मौसम, कस्तो छ, पानी परेको छ कि छैन?
1: एकदम मौसमको कुरा गर्नुपर्छ, दिनभरि नै घाम लागेर अब गर्मी नै भयो आज दिनभरि नै भन्नुपर्छ. अहिले चाहिँ हावा चल्न लागिरहेको छ, शीतल शीतल छ, अब पानी पनि कतै कतै छाता छिटा गरेको जस्तो हो कि गर्न लागिरहेको छ भन्नुपर्छ है त अहिलेबाट चाहिँ.
0: ल, ठिक छ. यहाँले पनि अब कति नम्बरको गीत रोज्नुहुन्छ त नि?
1: मलाई चाहिँ अब तीन नम्बरको गीत बजाइदिनु होला है त.
0: ल, हुन्छ, तीन नम्बरको गीत बज्छ कार्यक्रममा. यहाँले चाहिँ आफ्नो साथीहरूलाई सम्झनु पर्ने हुन्छ.
1: विशेष गरी दिदी हजुरको लागि, प्राविधिकमा रणवीर दाईको लागि, हजुरको रेडियो होली युनिटको लागि, अनि दिदी सम्झना खरिदी कता हुनुहुन्छ उहाँको लागि पनि भन्न चाहन्छु. हजुरको रेडियो होल युनिटकै लागि मिठो सम्झना, मिठो मनाया भन्न चाहन्छु. छोरीहरू अस्मिता ममताको लागि, पासुन्दलमा तामाङको लागि भन्न चाहन्छु. साथी ध्रुव पाण्डेको लागि, निर्मला पौडेल अनि निर्मला मगर, निर्मला लामा को लागि, नवीना थापा नायनको लागि भन्न चाहन्छु. अनि त्यसै गरी उर्मिला थापा मगर, रोशनी थापा मगर बहिनीहरूलाई पनि सम्झना छ है भन्न चाहन्छु. सम्झिरहेको छ है भन्न चाहन्छु. लगायत मलाई देवमाझीहरूले सुनिन्न पनि सबै सबैको लागि भन्दै तपाईँलाई.
0: हस् त, नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले तीन नम्बरको गीत रोज्नु भएको छ. यति बेलाको कसैमा तिम्रै लागि हो, अन्जु पन्त र विनोद बाजुबालको आवाजमा रहेको गीत कार्यक्रममा बस्छ. त्यसपछि फेरि आउँछौ, रेडियो सुन्दै गर्नुहोला.

0: गरेक एकदमै मिठो गीत बजे सकेको सदेवजीले रोज्नु भएको थियो तीन नम्बरको तिमीले लागि हो भने बोलको गीत यो एकदमै मिठो तेजको गीत बजिसकेको छ पक्कै पनि तीजमा व्रत उनकै लागि होइन बसिन्छ तिम्रो लागि यस्तै यस्तै भन्दै हुनुहुन्थ्यो मिठो गीत बजे फेरि पनि हामी आइसकेका छौँ लगभग अब चाहिँ कार्यक्रमको पनि हामी अन्त्यतिर आइसकेका छौँ यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ रमिला हजुर मैले त आफा छ अर्कै सुने त अनि
1: आइन होला
0: हो भनेको सानो आवाज सुनेको थिएँ नि मैले त चिनेन क्या
1: चिन्नु नि हुन्न क्या कहिले काहीँ हुँदैन राम्रो हुन्छ
0: क्या फेरि नाम भन्दाखेरि कति रमाइलो हुन्छ होइन
1: हजुर हजुर
0: अनि खाजा खानुभयो कि बाँकी छ
1: मेरो भइसक्यो दिदीको खानुभयो
0: मैले पनि खाइसके अब यता अलि सिनसिन पानी परेको थियो अघि चाहिँ अहिले चाहिँ अब छैन यस्तै छ भन्नुपर्छ यता चाहिँ
1: यता त 1:30 नै पानी परे परै छ त दिदी हजुरलाई
0: अहिले पनि परिरहेको छ
1: हजुर
0: ल यता चाहिँ छैन अब राति पर्छ कि भन्ने जस्तो छ मौसम हेर्दा त्यस्तै देखिन्छ अब राति परेछ भने परेछ तर अहिले चाहिँ सिनसिन पानी परे रहेको छ अहिले खासै त्यस्तो ठुलो पानी परेको छैन आइदा
1: हजुर हजुर दिदी
0: ल अब रमिलाजीसँग धेरै कुरा गर्न मन थियो तर समय छैन कम छ गीत पनि राख्नुपर्ने हुन्छ यहाँले कति नम्बरको गीत रोज्नुहुन्छ 1, 5 र 3 बजिसकेको छ
1: मलाई 4 नम्बरको राखिदिनु न
0: 4 नम्बरको भन्नुहुन्छ है
1: हजुर
0: ल 4 नम्बरको गीत बज्छ साथीहरूलाई छोटो मिठोमा सम्झना सुनाउँदा
1: दिदी तपाईँलाई अनि प्राविधिक दाई एफएम होली युनिट सम्झना खट्की दिदी सम्पूर्णलाई भन्ने छुट्टिन्छु ल
0: नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो एकदमै छोटो मिठोमा सम्झनु भयो र मिलाजीलाई विशेष धन्यवाद व्यक्त गर्छु अब चाहिँ म फोन लिन सक्दिनँ साथसाथै तपाईँका छोटो मिठोमा कमेन्टहरू वाचन गर्दै म विदा हुन्छु यति बेला पहिलो कमेन्ट प्राप्त छ कल्पना तामाङजीको सबैलाई चाहिँ सम्झिरहेको छु है भन्छु ल भन्दै हुनुहुन्छ रुमान मोक्तान तामालाई विशेष सम्झना छ है भाइलाई भन्दै हुनुहुन्छ भुवन दाउदजीले नमस्ते है म कार्यक्रम सुन्दैछु राम्रो लाग्छ भन्दै हुनुहुन्छ घोराई 1900 सैगाको मान्छे हाल चाहिँ भारतबाट भन्नुभएको छ त्यसै गरी विनोद बरुवालजीले पनि नमस्ते हजुर म पनि सालोदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ सीताल लिम्बू जी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ शिवार है हजुर सुन्दैछु कार्यक्रम भन्नुभएको छ बाबुराम मगरजीले पनि नमस्ते हजुर पोखरी उखल ढुङ्गा घर भई हाल्दी साउदी अरबको रियाद बाटो भन्नुभएको छ बेली अक्षानीजीले पनि नमस्ते हजुर भन्नुभएको छ निशा ठोकरजीले पनि नमस्ते भन्दै हुनुहुन्छ स्वर्णिम राईले पनि सुन्दैछु भन्दै हुनुहुन्छ दीपा पूर्व छाने मगरजीले पनि काठमाडौँबाट कार्यक्रम सुन्दैछु ल भन्नुभएको छ त्यसै गरी सिम्पल सरिनाजीले पनि हेलो दिदी नमस्ते के छ खबर म बोरङबाट कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ अब बज्ने गीत चाहिँ सबैको लागि भन्नुभएको छ मिडिया प्रेमी निर्मला उनेमजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुनिरहेको छु भन्दै हुनुहुन्छ ताप्लेजुङबाट उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी शर्मिला आयुजीले पनि नमस्ते दिदी गुड आफ्टरनुन म पनि कार्यक्रम सुन्दैछु है सिन्धुलीबाट शर्मिला हायु हो अब बस्ने गीत शर्मिला हायु भनेर चिनी नचिनी सबैको लागि भन्नुभएको छ मनको साथी जीवन कार्कीजीले पनि पोखरीले नमस्कार छ आरामी हुनुहुन्छ होला कार्यक्रम सुनिरहेको छु पोखराबाट अब बस्ने गीत सबै सबैको लागि भन्दै हुनुहुन्छ मेरो त थामीजीले पनि नमस्ते दिदी म पनि कार्यक्रम सुन्दैछु है रामी छाप घर भइहाल्छे रामेछापको दोलखाबाट भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यस गरी विनिता दाहाल सुवेदीजीले पनि नमस्ते के छ खबर म विनिता दाहाल है सुन्दैछु भन्दै हुनुहुन्छ कार्यक्रम उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे विष्णु आचार्यजीले पनि सुन्दैछु ल कार्यक्रम भन्नुभएको छ उहाँको लागि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै लगभग अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ भन्दै आजको कार्यक्रममा सहभागी हुने साथी ध्रुव पाण्डे सिम्पल सरिनाजी देव माझी त्यसै गरी रमिला तामाङजी हुनुहुन्थ्यो उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु संस्कृति कार्यक्रम ओकाली उराली अवधि बेर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि श्रोताप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु भने यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्री राज महत उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाम्रो रमिलाजीले गीत रोज्नु भएको थियो 4 नम्बरको लड़कै लड़्यो रातो सारी भन्ने गीत रहेको छ पशुपति शर्मा र राधिका हमालको आवाजमा रहेको यो एकदमै मिठो रमाइलो गीत छोड्दै आजको लागि भने कार्यक्रम उकाली उरालीको व्यवसायबाट म तपाईँकै साथी ललिता आयु पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: रंगबहार रंगबहार
3: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
2: घर रंगाउ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।
4: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु,
5: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
5: हार जोड्नी तथा मांसपेशी दुख्नु,
4: वाकवाकी लाग्नु, बान्ता हुनु,
5: शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
6: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
5: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर 3, बाँसका लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
5: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
5: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
5: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864 46 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। बुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तपाईँको देशमा सही छैन, नगरपालिकाले के गर्ने, कृषिले के गर्ने,
2: गाडी भाडा पताएको, अब जम्मा फाइदा भनेको दुई रुपियाँ, अब पाँच रुपियाँ हतदाम बस्यो, त्यति बस्ने
1: त्यसको भाउ छ। त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति गरेको छ।
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
5: गत वर्षको त्यो तरकारी खाने आलु तीन करोडको बिक्री भएको छ, एउटा कालो गोडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
1: म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, दुई टमाटरमा ल्याएर वजन गर्ने, मेरो काम त्यो छु। किसानमा सिद्धान्त ल्याउनु पर्छ, देख्नु किसान उसमा नलाग्नु देख्नुको लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री गीतबाट अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
7: कार्यक्रम कृषि सवाल।
8: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सागपदा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर, रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर, दाउन्नी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृङ्खलामा हामीले कफी क्षेत्रलाई नजिकबाट हेर्ने प्रयास गरेका छौँ। हुन त हामीले हप्तामा अथवा दुई हप्तामा करिब करिब कफी क्षेत्रलाई हामीले पटक पटक उठाउने प्रयास नै गरि नै रहेका छौँ, किनकि हामीले कफी क्षेत्रलाई निर्यात गर्ने बालीको अग्रपङ्क्तिमा राख्दै गर्दा चाहिँ कफी क्षेत्रमा चाहिँ पछिल्लो समयमा बन्दै गरेको बजार वृहत्तरका कुराहरू र कफी क्षेत्रको सम्भाव्यता समृद्धसँग जोडिएको र रोजगारसँग जोडिएको कुरालाई हामी उच्च महत्व दिएर उठाउने प्रयास गरि नै रहेका हुन्थ्यौँ। र आजको श्रृङ्खलामा पनि प्राविधिक पाटोमा चाहिँ भने जस्तो किसानहरू किन चाहिँ अझै सम्भाव्यता हुँदै गर्दा पनि जागरण कफी क्षेत्रमा रहन सकेन, हाम्रा युवाहरूलाई कफी क्षेत्रमा किन चाहिँ ल्याउन सकिएन, किन आकर्षण गर्न सकिएन लगायतका विषय चाहिँ हामीले छलफल गर्नै पर्ने विषय पनि छन्। त्यसैले आजको श्रृङ्खलामा हामीले अलिकति पाका कफी प्राविधिक हरिप्रसाद दाहाल आज हामीसँग हुनुहुन्छ। विशेष गरी हामीले कफी क्षेत्रको सम्भाव्यतासँगै चाहिँ प्राविधिक रूपमा हामीले विभिन्न कुराहरूमा ध्यान दियो भने चाहिँ कफी क्षेत्रबाट समृद्ध छ र हामीले सिड टु कप अर्थात उत्पादनदेखि उपभोक्तासम्म अथवा चाहिँ
9: हामीले भन्दै गर्दा चाहिँ कफीको बिरुवा रोपणदेखि लिएर उत्पादनको सबै विषय र विशेष गरी प्रशोधित पातमा पनि र निर्यातसम्मको पाटो र हामीले विशेष गरी कपसम्म ल्याउँदासम्मको कफीका प्रोसेसका कुराहरूमा हामीले कुराकानी गर्ने भने चाहिँ महत्वपूर्ण सम्भाग छ र सम्भावना छ र यो क्षेत्रले अझै पनि बेरोजगारहरूलाई 50,000 अब आवश्यक रह्यो भने लाखौंलाई पनि रोजगार दिन सक्ने महत्वपूर्ण क्षेत्र बन्दै गर्दा चाहिँ यसलाई हामीले थप जागरण ल्याउन सकेको खण्डमा अथवा बृहत्तर बनाउन सकेको खण्डमा चाहिँ यसबाट आउने प्रतिफल अब्बल छ र हामीले यतातिर सोच्नै पर्छ र राज्यले यतातिर के गरिराखेको छ र यसमा थप लगानी अथवा सपोर्ट गर्यो भने चाहिँ यसबाट आउने प्रतिफल अब्बल छ सबल छ भन्ने लगायतका विषयमा आज हामी कुराकानी गर्ने प्रयास गरेका छौँ र हामीले हाम्रा अतिथिलाई यिनै विषयमा स्वागत गर्दै छलफलमा केन्द्रित बनाउनुभन्दा अगाडि हामीले कफीको सन्दर्भ र कफीको महत्वपूर्ण विशेषता सहित सरकारलाई केही सुझाव सहितको एउटा विशेष रिपोर्ट पनि तयार पारेका छौं। पहिला रिपोर्ट राख्छौं, रिपोर्टभन्दा पछाडि हाम्रा छलफल गरिएका विषयमा हामी यसलाई चाहिँ खोतल खातलको साथमा सूक्ष्म तरिकाले उठाउँदै यसको समाधानको लागि पनि के चाहिँ हुन सक्छ भन्ने विषयमा हामी पक्कै पनि छलफल गर्नेछौ। हामीसँगै रहनु होला। नेपालमा पहिलो पटक विक्रम सम्बत 1995 सालमा गुल्मी आपचौर निवासी हिरागिरीले बर्माबाट बिउ ल्याएर कफी खेतीको शुरूआत गरिएको इतिहास छ। यसै क्रममा पाल्पा, स्याङ्जा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, चनहु, गोर्खा, ललितपुर, धादिङ, मकनपुर, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रे लगायत भौगोलिक हावापानी र माटोको हिसाबले नेपालका मध्य पहाड़ी जिल्लामा अराबिका कफीको राम्रो सम्भावना देखिएपछि विस्तारै यी बाहेक नेपालका अन्य मध्य पहाड़मा पर्ने प्राय जसो जिल्लामा व्यावसायिक तथा फाटाफुट रूपमा कफी खेती भइरहेको छ। कफीको विकास र विस्तारको आवश्यकतालाई मध्यनजर गर्दै गुल्मी जिल्लाको आपचौरमा पहिलो पटक व्यावसायिक कफी नर्सरीको स्थापना गरिएको थियो। यी र यस्तै प्रयासबाट उत्पादित कफीको बजार र व्यवस्थापन तथा प्रसंस्करणको व्यवस्थापन गर्नको लागि विक्रमसम्म 2040 सालमा रूपन्देहीको मणिग्राममा नेपाल कफी कम्पनीको स्थापना भएको थियो। विक्रमसम्म 2041 सालमा तत्कालीन स्वर्गीय राजा वीरेन्द्रको गुल्मी जिल्ला भ्रमणको अवसरमा गुल्मीको आपचौरका कृषकहरूको मागलाई ध्यानमा राखि विक्रमसम्म 2042 सालमा कफी विकास केन्द्र आपचौरको स्थापना भएको थियो। त्यस पश्चात केही हदसम्म भए पनि कफी खेतीको विस्तारले गति दिएको देखिन्छ। नेपालको विशेषतः मध्य पहाड़ी जिल्लामा कफी खेती गरिबी निवारण, रोजगारी सिर्जना, वातावरण सुरक्षा तथा दिगो आय आर्जन गर्ने एक लोकप्रिय खेतीको रूपमा स्थापित हुँदै आएको छ। हाल नेपालको मध्य तथा मध्य पहाड़ी जिल्लामा समुद्री सतहबाट करिब 800 मिटर भन्दा माथि हिउँ तुसारो नपरे ठाउँसम्म लगाइएको कफी गुणस्तरीय कफीको रूपमा उत्पादित भई विदेशतर्फको निर्यातले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने संकेत देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग दिनानुदिन बढ्दै गइराखेको परिप्रेक्ष्यमा कफी उत्पादन क्षेत्रको विस्तार गर्नु र कफी उद्योगको समग्र विकास गर्नु आजको आवश्यकता रहेको छ। कफी अन्य खाद्य बाली, तेलहन र औद्योगिक बाली जस्तो परापूर्व कालदेखि नै खेती गरिँदै आएको बाली होइन। कफी बाली नेपालमा भित्रिएको एक शताब्दी पनि पुगेको छैन। बढ्दो शहरीकरणले विकास गरेको कफी संस्कार र नेपाली कफीको अन्तर्राष्ट्रिय अत्याधिक माग हुन थालेपछि कृषकहरू स्वतस्फूर्त रूपमा कफी खेतीमा लागेको विगत छर्लङ्गी छ। कफी खेती गर्ने क्रममा कृषकले भोगेका समस्याहरू र विभिन्न निकायसँग गरेका मागहरू र तिनको सम्बोधन गर्दै जाने क्रममा विभिन्न संस्थाहरूको स्थापना र विकास भएको देखिन्छ। हालसम्म स्थापित निकायहरूको प्रकृति हेर्दा कफी खेतीको विकास र विस्तारसँगै उत्पादकत्व बढाउनको लागि आवश्यक म्यान्डेट पाएका निकायहरू यथेष्ट छन्, तर तिनको कार्य प्रगतिले भने जस्तो किसानका समस्यालाई समाधान गर्न नसकेको र उत्पादकत्वमा समेत उल्लेख्य सफलता हासिल गर्न नसकेको गुनासो सुनिन्छ। कुनै पनि उत्पादित वस्तुको बजार सबैभन्दा महत्वपूर्ण कुरा हो। उत्पादित वस्तुले बजार पायो भने जसको निरन्तरता र दिगो पनि हुन्छ। विदेशी बजारमा नेपालमा उत्पादन गरिने अराबिका जातको कफी सबैभन्दा महँगो र गुणस्तरीय कफी मान्ने गरिन्छ, जसको आधारबाट पनि भन्न सकिन्छ कि कफीको बजार सदाबहार छ। उच्च स्थानमा उत्पादन गरेको कफीको माग विश्व बजारमा निकै छ। पछिल्लो समयमा आएर नेपालमा खुलेका क्याफे तथा कफी हाउस एवं गुणस्तरीय होटलमा नेपाली अर्ग्यानिक कफीको प्रयोगको कारण नेपाली कफीको महत्व अझै वात्तै बढेको छ। नेपाली बजारमा समेत कफी कल्चरको विकास र कफी सेवनकर्ताको संख्या बढेको कारण स्वदेशी बजार पनि विस्तारै फराकिलो बन्दैछ। कुनै पनि वस्तु तथा सेवाको व्यावसायिक उत्पादनको लागि श्रम एक महत्वपूर्ण पक्ष हो। श्रम शक्ति भएन भने उत्पादन हुन सक्दैन। रोजगारको नाममा नेपालबाट वर्षेनी लाखौं युवाहरू विदेश पलायन भइरहेका छन्। नेपालमा सम्भावना भएको व्यावसायिक कफी खेतीको शुरूआत गर्ने भने बाध्यतावश विदेश पलायन हुनेहरूको लागि पनि एउटा महत्वपूर्ण अवसर बन्नुको साथै नेपाली उत्पादनलाई पनि ठूलो टेवा पुग्ने देखिन्छ। धेरै देशहरूले अन्य मुलुकबाट कामदार लगेर उद्योग, कृषि लगायत विभिन्न व्यवसाय चलाउने गरेका छन्। हाम्रो देशमा आफ्नै नागरिकसँग भएको श्रम शक्तिलाई पनि उपयोग गर्न सकिरहेको अवस्था छैन। कफी खेतीबाट आफू व्यवसायिक हुने मात्र होइन, देशका बेरोजगार जनशक्तिलाई रोजगारको अवसर मिल्न सक्छ। स्वदेशमै बसेर पनि विदेशी धन आर्जन गरी देशको अर्थतन्त्रलाई समेत बलियो बनाउँदै देशलाई समृद्ध बनाउनको लागि कफी खेतीले ठूलो सहयोग गर्छ। नेपाली कफीको माग स्वदेशी तथा विदेशी बजारमा बढ़िरहेको छ, तथापि यसको उत्पादन तथा निर्यात बढ़ाउन भने जस्तो सकिएको छैन। यो क्षेत्रको समग्र मूल्य श्रृंखलालाई बलियो बनाउन तथा अवसरहरूको पहिचान गर्न अब ढिला गर्नै हुँदैन। हजुर, कार्यक्रममा पुनः स्वागत छ। हामीले कफीसँग सन्दर्भ जोडिएको रिपोर्ट राखेका थियौँ, हामी यही विषयमा छलफल गर्दैछौँ। कार्यक्रम अवधि भर्ने यो विषयमा हामी कतल खातल गर्नेछौँ। हामीसँग अगाडि पनि भनिसकेको छु मैले, करिब 40 वर्षभन्दा लामो समय चाहिँ कफी क्षेत्रमै लाग्नुभएका कफी प्राविधिक हरिप्रसाद दाहाल हुनुहुन्छ, हामी उहाँलाई स्वागत गर्छौँ। यहाँलाई स्वागत छ, नमस्कार।
10: नमस्कार,
9: आराम हुनुहुन्छ?
10: आराम छ।
9: अहिले चाहिँ ललितपुर क्षेत्रमा हुनुहुन्छ है?
10: अहिले बसाइ नै काभ्रेमा बस्छु म।
9: काभ्रे कहाँ बस्नुहुन्छ?
10: काभ्रे पनौती बस्छु। र हामीले कफीकै सन्दर्भ चाहिँ हामी ललितपुरबाटै सुरु गरेका हो। सन्दर्भ यही विषयमा अब
9: करिब 40 वर्षभन्दा लामो समय यही क्षेत्रमा
10: परिचय चाहिँ लगभग 40 वर्ष भयो हामीले व्यावसायिक रूपमा काम गरेको र कफीको के हो त कफी भनेर जानेको चाहिँ 58
9: यहाँले कफीलाई जानेको भन्दै गर्दा तत्कालीन समयमा 40 50 दशकमा चाहिँ कफीका धेरै बिरुवा रोपिएको पनि थियो, तर त्यो बीचमा कतिपय ठाउँमा कफीका बिरुवा काटिएको पनि थियो कि, त्यो पनि यहाँलाई अनुभव छ है? त्यो समयमा के भएको थियो अलिकति बताउनुहोस् न, किनकि त्योभन्दा अलिक पछाडि हामीलाई जानकारी छ, त्यो कुरा चाहिँ थाहा छैन।
10: यो विषयमा चाहिँ के हो भने हामीले 58 सालमा संस्थागत रूपमा विकास गर्नुपर्छ भन्ने जुन मोडल आयो,
9: अथवा 40 बीचमा भन्नुहोस् न,
10: यो बीचको पिरियडमा चाहिँ कफी एउटा हाम्रो नेपाली बाली त होइन, यो चाहिँ अन्तर्राष्ट्रिय स्तरबाट कफी नेपालमा चाहिँ रिसर्चको रूपमा आएको रहेछ भन्ने आयातित हो, सम्भावित खेती हुन्छ कि हुँदैन भन्ने हिसाबले त्यो एउटा प्रोजेक्टले नेपालमा भेटिएको थियो। र गुल्मीमा कफी आउनुभन्दा पनि अगा गुल्मीमा जुन 1995 हिरागिरीले भित्राउने भएको कफी नै नेपालमा प्रचार भएको भन्ने छ। र हाम्रोतिर चाहिँ ललितपुर जिल्ला भरि लगभग ललितपुर जिल्लाको 2-3 ठाउँमा चाहिँ कफीको नर्सरी 2039 सालमा
9: सुरु
10: भएको छ। र त्यो बेला चाहिँ
9: ललितपुरको
10: ठुलादुलुङमा हाम्रो चाहिँ त्यहाँ एउटा नर्सरी थियो, त्यो नर्सरीले उत्पादन गरेको हो। त्यसमा चाहिँ सिडिएसबी भन्ने एउटा संस्था थियो, त्यो संस्थाले कफी सुरु गरेको र त्यो सुरु गर्ने क्रममा कफीलाई चाहिँ अब मान्छेले चिया जस्तै खाने चिज हो भन्ने बुझेर त्यही बुझाइअनुसार 2-4 फुट सबैले लगेर रोप्ने प्रचलन आउँदै गर्दा कफीको त्यो जुन किसिमको फलाइ अब कफीको उपयोगिताको बारेमा त केही पनि थाहा थिएन। फलाइको हिसाबले मान्छेले कृषिमा यति चिज यति राम्रो फल्ने चिज पनि हुँदो रहेछ भन्ने हिसाबले त्यो एउटा मान्छेलाई भनौँ न आकर्षण हुने किसिमकै बाली देखेर मान्छेले उसले लगाउने उसले लगाइयो, जागरण चाहिँ आइहाल्यो। तर अब त्यसको प्रोसेसिङको बारेमा केही पनि थाहा नहुनाले धेरै मेहनत गऱ्यौँ हामीले पनि त्यो किसिम त्यो भोगेकै हो, किनभने कफी टिपाईदेखि लिएर टिपाई गरिसकेपछि अनि ढिकीमा कुट्नेदेखि लिएर अनि त्यो बिन्स बनाएपछि अनि फेरि त्यसलाई हाँडीमा भुटेर अनि घट्टामा लगाएर चाहिँ पिसेर अनि त्यसरी पनि हामीले खायौँ र काठमाडौँसम्म पनि ल्याएर हामीले यसरी कफीको प्याकेटहरू बनाएर खुल्ला प्याकेट बनाएर ल्याएर पनि चिया पसलमा कहाँ कहाँ हुन्छ हाम्रो इष्टमित्र कहाँ कहाँ हुनुहुन्छ त्यहाँसम्म ल्याएर दिएर भने नि कफीलाई चाहिँ यसलाई अलिकति प्रमोसन गरौँ भन्ने हिसाबले लाग्दा लाग्दा यो त एक्लो त हुने चिज होइन रहेछ, यसमा संस्थागत नै चाहिन्छ भन्ने हिसाबले यो 58 सालदेखि चाहिँ यो पाल्पा जिल्लाबाटै एउटा संस्था गठन भयो जो जसको नेतृत्व डाक्टर सर्गेमिरेले गर्नुभयो।
9: संस्था त 42-45 सालमै गठन भएको थियो त,
10: त्यो बेलामा गठन भएको संस्था यति प्रचारमा आएन नि, अनि जति पछि आयो पछि आएपछि यसले
9: महासङ्घ चाहिँ त्यो बेलामै भइसक्यो
10: 44-45
9: त राजनीति यथा कफी विकास बोर्ड आइसकेको थियो,
10: त्यो चाहिँ उता पश्चिममा भइसकेको रहेछ, हाम्रो यता चाहिँ थिएन। र उहाँहरूले हामीले सुरु गर्दाखेरि चाहिँ 58 सालमा ठ्याक्कै संयोगको हत वर्ष भने राजा वीरेन्द्रको जुन दरबार हत्याकाण्ड भयो त्यो दिन हाम्रो कार्यक्रम थियो ललितपुरमा, हामीले जिल्लासँग
9: कफीकै कार्यक्रम
10: कफीकै कार्यक्रम बनाउने अनि त्यो कार्यक्रमले गर्दाखेरि बनाउन नसकेर हाम्रो ढगेश्वर सर वहाँ पुगेर फर्किनु भएको छ। त्यो कुरा
9: याद गर्नुभएको छ है। भनेपछि ललितपुरमा चाहिँ विशेष गरी मैले यो भन्दै गर्दा यहाँ चाहिँ करिब 40 वर्षदेखि कफीको नजिक हुनुहुन्छ, पारस्परिक सम्बन्धमै हुनुहुन्छ, यद्यपि 55, 56, 58 मात्रै अलिक ललितपुरमा जागरण आएको देखियो। त्यसपछि
10: 58 सङ्गठन
9: पाल्पा मदन पोखरातिर धेरैले काटेका, गुर्मीतिर पनि काटे, साङ्गातिर पनि काटे भन्ने कुरा थियो, यतातिर पनि काटे थिए।
10: धेरै बोर्ड थिएन, 8-10 बोर्ड लगाउने, अनि अब यो के उपयोग भएन भनेर काट्ने नै थियो। तर 58 सालमा जुन सङ्गठन बनाएर हामीले प्रचार प्रसारको रूपमा एउटा लग्न अभियान, अनि त्यो अभियानले चाहिँ कफीको बुट्टा कहाँ काटिएका थिए त्यहाँ उम्रेका छन् कि ज्वारा सम्म खदल्ने काम चाहिँ भयो, र अनि बिउ प्रसार गर्नुपर्छ, बिउ बनाउनुपर्छ, बेर्ना बनाउनुपर्छ, रोप्नुपर्छ भन्ने अभियान चलेर लगभग 58 सुरु भएपछि 59, 60, 63 त हामी त एकदम माथि नै
9: जागरणमा
10: एकदम अगाडि नै बढिसकेका छौँ। र यो चिजले चाहिँ हामी कम्तीमा पनि अन्तर्राष्ट्रिय मूल्यसम्म बजारसम्म पुग्न सकिन्छ, पहुँच हुन्छ भन्ने हिसाबले लाग्दै लाग्दै गर्दै गर्दाखेरि अब नेपालकै बजारमा बेचिन्थ्यो त्यतिखेर चाहिँ। जो अन्तर्राष्ट्रिय बजारमा पुग्नुहुन्थ्यो उहाँहरूले उहाँहरूको पहुँचमा सामान हामीले ल्याइदिएपछि उहाँलाई त्यसरी लानुहुन्थ्यो र यसको बजार विस्तार थियो। अहिलेको जस्तो सहज स्थितिमा काठमाडौँ न कफी खान पाइन्थ्यो न क्याफे थिए। क्याफे भनेकै के हो हामीलाई त त्यो पनि थाहा थिएन।
9: अहिले यहाँले भनिराख्नु भएको छ, मैले सुनिराखेको छु, ललितपुरको विशेष गरी दक्षिणी भेगमा चाहिँ अहिले पछिल्लो समयमा अब्बल भएका मध्ये विशेष गरी दुग्ध व्यवसाय र कफीलाई चाहिँ एकदम अब्बल छ र यसमा सहकारी क्षेत्रले राम्रो प्रगति गरेको र जागरण ल्याएको र धेरै किसानहरूलाई लाभान्वित गराएको उदाहरणहरू पनि छन्। यो भन्दै गर्दा कफी क्षेत्रमा राम्रो प्रगति भयो नि त्यसपछि है?
10: राम्रो प्रगति भएको, त्यसलाई चाहिँ नराम्रो भन्नु मिलेन। तर अब
9: कफी सहकारीहरू कसरी चले नि, अलिकति यो पनि जानकारी दिनु न मलाई।
10: कफी सहकारी चाहिँ कसरी भयो भने हाम्रो सुरुमा उत्पादक समूहहरू निर्माण गरौँ, प्रत्येक टोल टोलमै उत्पादक समूह निर्माण गरेर चाहिँ हामीले जिल्लाभरिमा लगभग 27 जति समूह निर्माण गरेको थियो। त्यही 27 समूहलाई नै उत्पादक सहकारीको रूपमा मान्ने भनेर हामीले 7 सहकारी त्यो समूहलाई गाभ्यौँ र त्यो 7 सहकारीबाट अनि जिल्ला सङ्घ बनेर अहिले पनि जिल्ला सङ्घले काम गर्दैछ। उत्पादक सहकारीहरूबाट उत्पादन भएर जिल्लामा कफी उत्पादन गर्ने उत्पादन गर्ने र जिल्लामा हुनेले बिजनेस प्रशोधन गरेर बिजनेस गर्ने त्यो कन्सेप्टमा बनाएको त्यो चिज अहिले पनि चल्दैछ।
9: यस बजारीकरण अर्को स्टेजमा चाहिँ प्रवेश गर्नु भएको छ, निर्यात गर्न समस्या छैन,
10: समस्या छैन।
9: त्यसो सहकारीले लिड गरेको छ सायद है,
10: अहिले सहकारीकै माध्यमबाट जान्छ हाम्रो
9: जिल्लाभरिकै है,
10: जिल्लाभरिको कफी जान्छ र अहिले जिल्लाले पनि अब भने जति भोल्युम त दिन सकेको छैन, उत्पादन घटेर गएको छ। अब उत्पादन घट्नुको पछाडिको कारण भने चाहिँ अब बसाइँ सराइ नै हो एक मुख्य कुरा चाहिँ। अब हामीले म त्यहाँ काम गर्दै गर्दै रहँदा 66 सालसम्म हामीले करिब 30 टन पार्कमेन्ट बनाइसकेका थियौँ। अब अहिले अस्ति पनि म कफी सहकारीसँग पुगेको थिएँ, यो वर्ष 15 टन मात्रै भयो
9: भनेपछि
10: त्यसको अर्थ के हो भने 50% मान्छे नै हिँडेपछि त उत्पादन घट्ने त स्वाभाविकै भयो।
9: जस्तो अहिले यहाँले भन्दै गर्दा अब अलिकति मैले इतिहास र अहिलेको सन्दर्भ कसरी आएको छ माहौल भन्ने कुरा गरेँ, यो आवश्यक पनि थियो थिएन पनि, यद्यपि मैले अब चाहिँ मेन हाम्रो यहाँसँग गर्न खोजेको कुरामा प्रवेश गर्न चाहन्छु। कफीको चाहिँ विशेष गरी प्राविधिक पाटोमा चाहिँ समस्या भएर हो या अथवा यो भने जस्तो सोल्युसन खोज्न नसकेर अथवा सम्भाव्यता चाहिँ दर्शाउन नसकेर चाहिँ भने जस्तो नयाँ किसानहरूलाई आकर्षण गर्न सकिहाल्ने कि, जस्तो यहाँले ठ्याक्कै ललितपुरको साथले गर्दा उत्पादन पनि घटेको छ भन्नुभएको छ कि, जस्तो यो प्राविधिक रूपमा पनि अलिकति झन्झटिलो भएर हो कि अथवा चाहिँ हामीले आकर्षण साँच्चीकै गर्न नसकेर हो कि, राज्यले यहाँनिर अभिभावकत्व गर्न सकेन कि, अथवा के चाहिँ समस्या देख्नुहुन्छ?
10: यसमा समस्या त
9: एउटा बसाइसराई पनि भन्नुभएको छ
10: एउटा मेन त बसाइसराई हो, अर्को
9: जस्तो त्यहाँनिर सम्भाव्यता भएर राम्रो आमदानी भएको भए बसाइसराई पनि हुन्थेन कि भन्ने कुरा कि,
10: त्यो चाहिँ मान्छेको त्यो आफ्नो सोचाइ समस्या र समयसँग पनि हुँदो रहेछ त्यो कुरा। हामी पनि अब 3 जन्मेको मान्छे लगभग चाहिँ 40-45 वर्ष हुँदाखेरि त्यहाँबाट उठेर हिँड्नुपर्ने भन्ने चाहिँ त्यो चिज सबै कुरा स्थापना गरिसकेपछि जुन जुन चिज चाहिन्थे ती चिजहरूको हामीले आवश्यकता यति भए पुरा होला भन्ने हिसाबले हामीले स्ट्रक्चर जति सबै तयार गरेर हिँड्नु भने चाहिँ त्यो मान्छेको बाध्यता हो। बाध्यता कसरी हुँदो रहेछ भने अब सबै मानव त एक ठाउँ मात्रै बस्दैन, अनि त्यही अनुरूप चाहिँ मान्छेले पढाइ लेखाइदेखि लिएर स्वास्थ्यका कुराहरू जोडिन्छन्,
9: चलायमान
10: हुनलाई पनि मान्छेलाई चाहिँ एक ठाउँबाट अर्को ठाउँ जान बाध्य हुँदो रहेछ। कतिपय मान्छेहरू त हामी अब यहीँ यहाँ नै हामीले केही उद्यम गर्नुपर्छ भने यहीँ गर्ने हो. अब हामी जन्मेको मान्छे हामीबाट चाहिँ हामी माथि फड्को मार्छौँ एक किसिमको पनि छन्. ती मान्छेहरूलाई पनि सन्तुष्टि छैन. किनभनेदेखि मैले के देखिन्छु अहिले कफीमा समस्या भने देशभरि ललितपुरको मात्र कुरा होइन, यो देशभरिको समस्या के हो भने जुन जुन कफीका संस्था भनेर हामीले जे अपेक्षाकार बनाएका थियौँ ती सबै संस्थाहरू बनाउँदाखेरि त हामी पनि त्यसमा सहभागी छौँ. त्यो सहभागिता हुँदै गर्दा र हामीले बुझ्दै गर्दा हाम्रो अग्रजहरूले हामीलाई भन्दै गर्दा अब साँच्चै कफी एउटा देशमा चाहिँ एउटा प्रमुख बालीको रूपमा हुन्छ. यो बालीले नै हाम्रो लागि चाहिँ भाग्य भविष्य यसैमा छ भन्ने हामीलाई लागेको थियो र हामी त्यो किसिमले प्राविधिक बन्दीसम्म एउटा अवसर पनि कफीले जुराइदियो. र अब अहिले चाहिँ त्यो सेक्सनमा कुरा गर्ने हो भने कफीका बारेमा जतिवटा संस्थाहरू बने ती सबै संस्थाहरू राष्ट्रिय स्तरका सबै सङ्घ संस्थाहरू जुन जिम्मेवारी संस्थाहरू छन् ती संस्थाहरूले पनि अलिकति चासो पो कम दिए हो कि भन्ने लाग्छ. अहिले पछिल्लो समयमा दुई चार वर्ष भइसक्यो मैले यसो हेर्दाखेरि त्यति तदारुक त देखिँदैन.
11: अहिले लागेको त देखिन्छ कफी सम्मेलन समेत पनि भयो.
10: अहिले सम्मेलन त्यो मात्रै होइन नि सर, मैले भन्न जोड्नु खोजेको कुरा कहाँ हो भने कफी साँच्चै यो देशमा टिकाउने नै हो भने कफीका लागि कुन मल प्रयोग गर्ने हो, कुन औषधि प्रयोग गर्ने हो, के बनाउने हो, कफीको लागि छहारीको कुरा के हो, त्यसको आइडेन्टिफाई कसले गरिदिने हो, रोग किराको बारे यत्रो छ्यापछ्यापी रोग किरा लागेको छ यसको बारेमा चाहिँ कसैले यो चाहिँ गर भनेर भन्न सक्ने एउटा अवस्था छैन. त्यो त्यसको जिम्मेवारी को हो? अब हामीले बुझ्दा त के थियो भने चिया तथा कफी विकास बोर्ड भनेको नि सरकारी निकाय हो. त्यो निकायले कुन कुन ठाउँ के आवश्यकता पर्छ त्यो प्राविधिकदेखि लिएर आर्थिकदेखि लिएर तालिमदेखि लिएर गोष्ठीदेखि लिएर के गर्नुपर्छ त्यो चिज उसले गर्ने होला. अनि नेपाल कफी व्यवसाय महासंघ
11: गर्न त गरिराखेको छ, पर्याप्त छैन?
10: खोज कहाँ गरिरहेको छ मलाई त खासै त्यति अलिअलि कार्यक्रम गरे होला नपुगे होला त्यो कुरा म जान्दिनँ. तर एउटा कुरा के हो भने कम्तीमा त्यस्तै त्यस्ता संस्थाले एउटा अनुसन्धान र अध्ययनको विषय पनि गर्नुपर्छ नि भन्ने मलाई लाग्छ. त्यो चाहिँ अहिले पनि कफी मान्छे कफी जसले गरेका छ किसानले जसले गर्नुभएको छ उहाँलाई त्यो कफीप्रतिको मोह स्नेह माया ती चिजहरूले उहाँहरूलाई कहिले पनि त्यो बिर्सिन नसक्ने
11: भनेपछि आफ्नो
10: उत्पादन जोड छ
11: आफ्नो बल जमाले गर्नुभएको छ
10: गर्नुभएको छ
11: तर सपोर्टिङ छैन.
10: सपोर्टिङ भएन किनभने सपोर्टिङ त राज्य स्तरबाट राज्यबाट फ्लो दिन सक्नु पर्यो कि हामीले यो समस्यामा यो चिजहरू को प्रयोग गर्न सक्नु पर्यो भनेर भन्नु पर्यो. खोइ त अध्ययन अनुसन्धान खोइ त किनभने गभारको यस्तो यो व्हाइट स्टम्बरहरूको यत्रो हाहाकार भएर कसैले कुरा लुकाएर हुन्छ र म त देशको धेरैवटा जिल्लामा घुमेको छु नि सबैको बगैँचा हेरेको छु. सबै किसानको समस्या के छ भने छहारी व्यवस्थापनको कुरा गलत छ. गभारो जुन स्टम्बरहरूको चिज गभारो छ त्यो गभारोले त्यसको आक्रमणले गर्दा किसानहरूलाई नैराश्य भएकै हो.
11: एउटा चाहिँ भइराखेका किसानहरूलाई निराशा भयो, अर्को चाहिँ नयाँ आउनको लागि पनि रोकावट यो पनि एउटा कारण बन्यो.
10: मेन कारण यो बाटोमा बाघ छ भनेपछि त्यो बाटो को हिँड्छ र हिँड्दैन नि. किनभने मान्छेलाई एउटा के सोचे हुन्छ भने अहिले त झन् नेपाली किसानहरू भनेका अब हामीभन्दा पछाडिका बच्चाहरू भनेका त बारीमा नकुल्चिने भइसके किनभने उनीहरूले त पढे लेखेको क्रममा कृषि कसरी गर्ने भन्ने पनि जान्न छोडिसके भनेपछि उनीहरूलाई त्यो चिज भन्दा पनि अहिले चाहिँ व्यवसायपट्टि आकर्षण पनि खेतीपट्टि आकर्षण नहुने. अब खेतीमा विकर्षण हुनुको कारण चाहिँ के हो भने अब कफी रोपौँ गभारोले दिँदैन. अब अर्को रस्ट भन्ने आएको छ त्यसको नियन्त्रणको लागि कसैले केही पहल गरेका छन्? सामान्य त्यो दुई किलो निलो पिउँदो बाँडे भरले रस्ट नियन्त्रण हुन्छ र गभारो नियन्त्रणको लागि चाहिँ एउटा एउटा झोलमल बनाएर हाल्ने अनि यो यसो गर्ने भनेर भने भन्ने हुँदैन. स्थायी समाधानको लागि कम्तीमा पनि धेरै भने ल 100% कसैले काहीँ पनि गर्न सक्दैन, कम्तीमा 60% यो नियन्त्रण गर्न सकिने हो है भन्ने किसिमको त त्यसको जिम्मेवारी लिन त कोही
11: चाहिन्छ.
10: सम्बन्धित निकायले त्यो गर्नुपर्छ.
11: अहिले जस्तो यहाँले भन्दै गर्दा देशैभरका फार्महरूमा यही समस्या छ भन्नुभएको छ. नयाँलाई साँच्चै आकर्षण गर्नको लागि वास्तवमा एउटा फोरम खडा गरेर सरकारी निकायमा चाहिँ यो खालका कुराहरू चाहिँ फेरि पुर्याएर एउटा वातावरण गरियो भने फेरि सम्भाव्यता छ, किनकि बजार चाहिँ अब्बल बन्दैछ कि यो क्षेत्रको चाहिँ.
10: कफी त नेपालको अर्ग्यानिक भएको हुनाले यो क्वान्टिटीको रूपमा त धेरै पुग्छ नै, त्यो धेरै माग छ, त्यो हिसाबले त दिनै सकिँदैन होइन. तर अर्को यो भित्र अर्को कुरा एउटा पनि समस्या आइसकेको छ हजुरले भन्दै गर्दा कफी अहिले विश्व बजारमा कफीको माग त छ कुन कफीको माग बढी छ या अब भोलि फेरि एउटा अर्को समस्या क्रिएट हुँदैछ मैले त्यो कुरा देखेको छु त्यो चिजलाई
11: अहिले नेपालको अराबिकाको चाहिँ विश्व बजारमा जहाँ जति भए पनि बिक्छ
10: अरबिका नै कफी हो भनेर भन्नको लागि त यो अरबिका कहाँ कहाँ छ भनेर कसैले त्यो किसिमको लिस्टिङ गरेको छ र लिस्टिङ गरेर मात्रै हुन्छ भोलि यहाँ जहाँ जम्मा हुनुपर्ने हो त्यहाँ आउँदा जम्मै घालगुले भएर आइसकेको हुन्छ भनेपछि यो एउटा ठुलो समस्याको रूपमा छ भोलि मार्केटले मलाई यो मात्रै भेराइटीको चाहियो भनौँ भने त्यो दिन के गर्ने त्यो पनि एउटा समस्या छ त्यस कारणले यसलाई अब जात छुट्याएर खेती गरेर स्थायी थारीको लागि के गर्ने मलको लागि के गर्ने र गवारोको लागि के गर्ने यी तिनटा चिजको समाधान भयो भने कफीमा त मलाई लाग्छ यो जति काठमाडौँ उपत्यकामा आएर अल्झेर बसेका किसान छन् ती किसान फेरि फिर्ता भएर
11: खेती
10: फेरि जागरण हुन्छ यो जागरण गराउनुको लागि अब हामीले हामी एउटा मात्रै बोल्दाखेरि त यहाँ यो देशमा सुन्ने मान्छे हुँदो रहेछ अब जुलुस उठेर बोल्ने मान्छे छैन
11: अब सँगै बोलाउँला कुनै फोरममा चाहिँ यो खालको कार्यक्रम आयोजना हामी आफै गरेर तपाईँहरूलाई सबैलाई सम्बन्धित निकायहरूलाई सँगै राखेर छलफल पनि गरौँला ठिक छ हामीले यसमा पनि अध्ययन गर्ने भयौँ तर हामीले चाहिँ सम्भाव्यता भएका चिजहरूलाई चाहिँ साँच्चीको सम्भावना खोजौँ र सम्भावना देखाइदिउँ युवा पुस्तामा स्वदेशमा काम गर्ने वातावरण बनाइदिउँ भनेर त बोलिराखेका छौँ ठिक छ यहाँको विषय मुद्दा उठिसके पछाडि यो विषय हामी पनि छलफल गरौँला भनेपछि अब लागत लगानी भन्दा पनि विशेष गरी प्राविधिक समस्या देखियो कपीमा
10: यसमा सब निरन्तर प्राविधिक समस्या हो यो समस्या फेरि अब तल्लो लेभलका प्राविधिकहरूले गरेर समाधान हुने चिज पनि होइन यसलाई चाहिँ राष्ट्रिय स्तरबाटै अध्ययनको रूपमा राखेर जोसुकै भए सम्बन्धित निकायले गरिदिनुपर्छ र यसको साँच्चै नेपालबाट कफी उत्पादन गराउने हो भनेदेखि पेपरमा होइन नि त फिल्डमा गरौँ न फिल्डमा गर्ने गरी गर्ने का योजना पनि बन्नु पर्यो मलाई एउटा चित्त नबुझेको कुरा के हो भने
11: भन्नुहोस् मजाले भन्नु
10: एउटा किसानमा किसान कसलाई भन्ने मापदण्ड बनाउँदाखेरि जस्तै बोर्ड भन्ने त राष्ट्रिय स्तरको चाहिँ एउटा संस्था हो त्यो संस्थाले कार्यक्रम दिन्छ अरे भन्ने सुनेको छ ककरले पाएका छन् त्यो विषयमा पछि कुरै गरौँला तर त्यहाँ एउटा मापदण्ड के बन्दो रहेछ भने 400 रुपियाँ 500 रुपियाँ जग्गा भएको मान्छेलाई चाहिँ ग्रान्ट दिने अनुदान दिने त्यो किसिमको जब कि हाम्रो देशमा त कस्तो किसान छन् भने 2 रुपियाँ खेती गर्ने किसान छन् 5 रुपियाँ खेती गर्ने किसान छन् 7 रुपियाँ खेती गर्ने किसान छन् त्योभन्दा माथि रहेका किसानलाई त हामी त ठुला किसान भन्छौँ यदि राज्यको सोच त्यो 2 रुपियाँ 5 रुपियाँ 7 रुपियाँलाई नगर भने हो नि त यो त यो भने त
11: सम्बन्धित लक्षित धेरै जसो किसान
10: लक्षित भएर यो कार्यक्रम पुग्नुपर्छ नि त खोइ त कसले पायो कुन जिल्लामा कसले पायो भन्न सक्नुहुन्छ।

0: तिनलाई चाहिँ ऊर्जावान बनाएर जान सक्यो भने कफी त धेरैमा भन्ने तीन वर्षमा त फेरि यो देशमा जति अहिले उत्पादन भएको सब त्यसको चार भाग चाहिँ कफी बढाएर चाहिँ उत्पादन गर्न सकिन्छ। त्यो हामीसँग भएको एउटा अनुभव हो। मैले अहिलेसम्म जति ठाउँमा कफी गरेँ भनेर गरेँ, त्यो चाहिँ मलाई लाग्छ किसान कहीँ पनि किसानको त्यो गर्दैन कि भन्ने किसिमको उसले मनोभावना त्यो बनाएकै छैन, किनभने उसलाई सपोर्ट छैन। कफी त रोप्ने मन हो, रोपे पनि हो, तर के गर्नु, रोपेको वर्ष गभारबाट आएको, रोपेको वर्ष रोग लाग्यो, अब छारी के बनाउने के दिने त्यो त्यो किसिमको कुरा भएन। अब हामीलाई चाहिँ इन्टरक्रपको रूपमा पनि त्यो छारीको बोटको व्यवस्था गरिदिए भए, त्यो चिजको चाहिँ आइडेन्टिफाई भएको भए, हामी त्यसरी त्यसबाट पनि त आम्दानी लिएर चाहिँ थप आम्दानीको रूपमा त्यसलाई प्रयोग गरेर पनि कफी र त्यो दुइटा जोड्दाखेरि हाम्रो खर्च
1: लागत मूल्य अझ कम हुन्थ्यो। यहाँको कुरा सुन्दै गर्दा सठिक अन्तिम खण्डमा जस्तो अहिले यहाँको अनुभवले चाहिँ छारी चाहिँ के को ठिक हुँदैछ, के को गर्दा चाहिँ अझ बढी उत्पादन उत्पादक त भयो, यहाँलाई अनुभव छ कुनै?
0: होइन, यो यो कुराले मलाई के
1: व्यक्तिगत
0: के सिकायो भने, हामीले सुरुमा पनि हामीले पनि छारीको लागि चाहिँ छायादार रोडको चाहिँ प्रबन्ध गर्नुपर्छ भनेर इभिलिबिलीलाई बढी प्राथमिकता राखेर किसानलाई रोपायौँ। अब त्यसको समस्या अहिले के भयो स्थानीय स्तरमा भने, कफीको त्यो त्यो त टन्नै फल्छ, कोसा टन्नै फल्छ र त्यो टन्नै फलेको चिजबाट झर्ने त फेरि माटैमै जान्छ नि, अनि त्यो माटैमै गइसकेपछि त्यो किसान त कफी मात्र हेर्ने भयो, त्यो बाली दुई तिन वर्ष नहेर्दाखेरि त त्यो कफीको भन्दा त त्यो इपिलको घारी चाहिँ धेरै
1: भयो,
0: अनि त्यो काट्न पनि सक्दो रहेछ, उखेल्न पनि सक्दो रहेछ। म एक ठाउँमा गएँ, दुई ठाउँ हेरेँ मैले, नुवाकोटमा र ललितपुरमा हेरेँ। अब त हामीलाई त डोजर पो चाहियो त, फेरि यो उखेल्नलाई त हिजो रोपियो, अब समाधानै गर्न छैन भयो, अब भित्र कफी छैन, जब बाहिर हेर्दा पुरै जङ्गल देखिन्छ, हेर्दाखेरि ठुलै बगैँचा होला भनेर जस्तो कफी 100 किलो कफी पनि बनाउन सकिएन भनेर भन्ने किसानको गुनासो छ। यो चिजलाई त समाधान दिन सक्नुपर्छ हामीले। त्यो बेला के भने, त्यो बेला नि तत्काल रूपमा छारी दिएर बाँच्छ होला भन्ने हिसाबले छारीको विकास गर्ने भनेर देशव्यापी रूपमा भएको कुरा त त्यही हो नि।
1: यो चाहिँ एउटा प्राविधिक कुरा भयो, कुन चाहिँ लामो समयसम्म चाहिँ ठिक हुन्छ।
0: हामीले दिनुपर्ने चिज के हो भने, त्यस्तै छायादार रूप दिनु पर्यो, स्थायी रूपमा त्यो बोटले उत्पादन दिनु पर्यो, त्यो त्यो उत्पादनलाई हामीले बजारसम्म पुर्याउन सक्ने गरेको उत्पादन भइदियो, त्यो त्यस्ता चिजहरू हामीले कफीमा एड गरेर लग्यौँ भने एउटै छारीको रूपमा समाधान हुन्छ। अर्को कुरा, हामीले मलको रूपमा किसानलाई जुन जुन किसिमको मल हामीले जैविक वनस्पतिबाट बनाएर प्रयोग गर भनेर जुन जुन किसिमको सिकाइयो, त्यो त गाह्रो रहेछ किसानलाई। अनि त्यो मलमा हामीले चाहिँ जुन जुन एउटा चाहिँ जीवाणु भनेर हामीले त्यतिखेर इएमलाई मात्रै प्रयोग गर्ने गरेको थियो, इएम प्रयोग गरेर मल बनाउँदा राम्रो हुन्छ भनेर भनेको, त्यो चिज पनि झन्झटिलो भयो। अब अहिले बजारमा चाहिँ टेक्नोलोजीले अलिक अलिकति फड्को मारे जस्तो मैले अनुभव गरेको छु। यो जीवाणु मललाई कफीमा जोडेर लाने भने उत्पादनमा अरू मलको आवश्यकता पनि परेन, जीवाणु मलकै प्रमोसन गर्नुपर्छ। र बजारको के रोग र क्रियाको अध्ययन अनुसन्धानको लागि चाहिँ त्यही जीवाणु मललाई हामीले प्राथमिकतामा राखेर प्रयोग गर्दै गयौँ भने करिब करिब यो हिजो अस्ति बिग्रेका चिजहरू जुन गबारा किराहरू अरू अरू किसिमको किराहरू आइरहेका क्रियाहरूलाई पनि नियन्त्रण गर्छ यसले भन्ने पनि आइसकेको छ। जस्तो पूर्वी टिमोर भन्ने देशबाट अध्ययन गरेर आउने साइन्टिस्टहरू पनि मसँग पनि सम्पर्कमा हुनुहुन्छ, उहाँहरूले गरेका कुराहरू अनुसार कफीमा अब गभारा नियन्त्रण गर्न सकिन्छ, तर 100% होइन, 60-70-80 बनाउँदै जान सक्छौँ हामी, यसलाई घटाउँदै जान सक्छौँ भन्ने पनि छ। यसरी त्यो भइदियो भने त कफी किसान त मैले उहाँलाई उहाँसँग त मैले के पनि कुरा गरेँ भने, यदि तपाईँको टेक्नोलोजीबाट आएको मल विषारी जुन भन्दा आएको जीवाणु मलको कुरा छ यसले कन्ट्रोल हुन्छ भने त तपाईँलाई त यो राष्ट्रमा त पूजा गरेर राख्नुपर्छ, किनभने यो त आएकै छैन, कसैलाई अध्ययन गरेकै छैन, यो यही चिज त चाहियो हो नि त किसानको लागि, त यो त वरदान साबित हुन्छ। र हामीले देशव्यापी रूपमा जहाँ जहाँ कफी गरिन्छ त्यो चिजमा अर्ग्यानिक एउटा मुभमेन्ट पनि चलाउन सक्यो, किसानको एउटा स्वास्थ्यको लागि चाहिँ सुधार पनि गर्न सक्यो भन्ने
1: हुन्छ। निकै महत्त्वपूर्ण विषय सन्दर्भ जोडिदिउँ, हामी नयाँ कुरा प्राप्त गर्यौँ, हामीले अहिले चाहिँ कफी क्षेत्रमा विशेष गरी प्राविधिक कुराकै समस्या बढिरहेछ भन्ने खालको महत्त्वपूर्ण निष्कर्ष पनि निकाल्यौँ। यहाँको कन्ट्याक्ट नम्बर सेयर गर्न चाहनुहुन्छ देशैभरबाट यहाँलाई सुन्दै गर्दा पक्कै पनि उहाँहरूलाई काम लाग्न सक्छ नम्बर यहाँको।
0: मेरो कन्ट्याक्ट नम्बर चाहिँ 98-5-11-20-745
1: हुन्छ। हामीले समय दिनुभयो, सन्दर्भ जोडिदिनु भयो, यहाँका कुराहरूलाई पक्कै पनि हामी जनमानसमा पुर्याउनु पर्छ।

0: पुर्याउनु पर्छ भनेर पनि यहाँसम्म बोलाएका थियौँ, आउनुभयो, हामी धेरै आभारी छौँ। फेरि पनि यहाँलाई कृतज्ञ ज्ञापन गर्दै विदा गर्न चाहन्छु। नमस्कार।
1: नमस्कार
0: हजुर, हामीले हाम्रा अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीसँग कफी प्राविधिक, लामो समयदेखि कफी क्षेत्रमै लाग्नुभएका प्राविधिक हरिप्रसाद दाहाल हुनुहुन्थ्यो। आज हामी उहाँसँग चाहिँ कफी क्षेत्रको अहिलेको समस्या, युवावर्गलाई किन चाहिँ आकर्षण गर्न सकिएन र कफी गर्नेहरूले मात्रै गरेका छन् नयाँहरूमा भने यस्तो किन जागरण भएन, अथवा चाहिँ साना किसानलाई, मध्यम वर्गका किसानलाई चाहिँ सरकारका कार्यक्रमहरूले किन चाहिँ समेट सकेन लगायतका विषयमा हामी छलफल गर्दै थियौँ। छलफलमा जुट्नुभएका उहाँलाई फेरि पनि आभार भन्दै आजको श्रृङ्खलाको समय सकाउँदैछौँ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू रहे भने हामी सम्बन्धित विज्ञान समिति इकाइ मार्फत समाधान खोज्ने प्रयासमा प्रतिबद्ध भइ नै रहेका छौँ, जसको लागि 9855-97192 यो चाहिँ हामी हटलाइन नम्बरको रूपमा सेयर गरेका छौँ। यहाँ धेरैले काम लागिराखेको छ, यहाँले निशुल्क रूपमा चाहिँ यो नम्बरबाट सेवा सुविधा अथवा हामी सम्बन्धित ठाउँमा यहाँहरूका कुरालाई पुर्याइदिनको लागि हामी प्रतिबद्ध भएर नै लागेका छौँ। अफेयरबाट, अनियरबाट पनि त्यसरी पनि नम्बर सेयर गरेका हौँ भन्दै असीम सापर यहाँको माझबाट बिदा हुने अनुमति माग्छु। सुदेश मेरो हौ, कृषि कर्म गरौँ। नमस्कार।

0: प्रोटीन बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहज जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844021369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
4: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98454175, 98416906, 98644178।
5: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
8: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
7: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513-45701 र 98513-45702 वा सोही नम्बरमा रहेको भाइबर व्हाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
8: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485430998, 0485430998।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सानी
6: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।

0: विषादी युक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: No! No! No!
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
4: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
5: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692965998।
8: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन।

0: 1.2 MHz, तामाकुशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिका साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। बटेकुशी बाढ़ीमा बेपत्ता भएका मध्ये हालसम्म 1367 शव फेला, अझै 5132 जना सम्पर्कविहीन। नेपाली कांग्रेसका संस्थापक नेता तथा जननायक बीपी कोइरालाको 113 जन्म जयन्ती रामिसापमा विभिन्न कार्यक्रम गरी मनाइयो। भक्तपुर र धादिङमा मोटरसाइकल दुर्घटना हुँदा 3 जनाको मृत्यु। संयुक्त राष्ट्रसंघको 81 महासभा अधिवेशन न्यूयोर्कमा शुरू र जापानमा कीर्तिमानी वर्षा एसियाली खेलकुदका खेलाड़ीलाई सुरक्षित ठाउँमा सारियो।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
3: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
5: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। रसुवाको भोटेकोशी नदीमा गएको भदौ दश गते आएको विनाशकारी बाढ़ीको आज 15 दिन भएको छ। अहिलेसम्म 1367 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। अहिलेसम्म रसुवामा 174, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 226 र नवलपरासी पश्चिममा 222 शव भेटिएको छ। यस्तै उपचारको क्रममा काठमाडौँमा 2 जनाको पनि ज्यान गएको छ। भेटिएको शवमध्ये 102 शनाक्तपछि आफन्तलाई बुझाइएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 13,646 जनाको उद्धार भएको छ। उद्धार गरिएका मध्ये 3,628 जनाले रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। अझै 5,132 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुने मध्ये सबैभन्दा धेरै रसुवाबाट 2,860 र नुवाकोटबाट 1,393 जना छन्। बाँकी नेपाली सेना, नेपाल प्रहरी, शस्त्र प्रहरी, विभिन्न निकायका सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक पनि रहेका छन्। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापना लगायतको कामलाई तीव्र पारिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले विपदको बेला सर्वस्व गुमाएका नागरिकहरूको आक्रोशलाई लक्षित गरेर तुच्छ टीका टिप्पणी र कटाक्ष नगर्न आग्रह गर्नुभयो।

0: छ। प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै सभापति लामिछानेले शोक र पीड़ामा परेका नागरिकहरूको स्वाभाविक आक्रोशलाई सामाजिक सञ्जालमा चौतारोमा होच्याउने काम आजै र अहिलै बन्द गर्न उहाँले आग्रह गर्नुभएको छ। उहाँले विपदमा परेका नागरिकहरूलाई दुर्व्यवहार गर्नेमाथि कड़ा कार्यवाही गर्न सरकारसँग माग पनि गर्नुभएको छ। वक्तव्य मात्र निकालेर नपुग्ने भन्दै लामिछानेले राज्य पीड़ितहरूको पक्षमा साँच्चै उभिन्छ भन्ने कुरा व्यवहारमै देखाउन सरकारलाई आग्रह गर्नुभएको छ। साथै राज्यसभाका कुनै पनि सदस्य वा पदाधिकारी नागरिकहरूलाई होच्याउने वा साइबर बुलिङ गर्ने कार्यमा संलग्न भएको पाइए पार्टीले कड़ा कार्यवाही गर्ने उहाँले चेतावनी पनि दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले रसुवा बाढ़ीबाट अर्थतन्त्रमा परेको प्रभाव विश्लेषण एवं जलवायु विपदसँग सम्बन्धित जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। सिंहदरबारमा आज बसेको बैठकले अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ। उपसमितिको सदस्यमा सांसद नरेन्द्र कुमार केरुङ, परशुराम तामाङ, डाक्टर पुष्पराज कणेल, लिमा अधिकारी पुष्प चौधरी र सुशान्त वैदिक रहनु भएको छ। समितिका सभापति डाक्टर कृष्ण हरिबुढा थोगीले उपसमितिले रसुवा बाढ़ी र जलवायु वित्त सम्बन्धी अध्ययन गरी असोज दुई गतिभित्र प्रतिवेदन पेश गर्नका लागि कार्यदेश दिएको बताउनु भएको छ। संयुक्त अरब इमिरेट्स यूएईले करिब 38 टन राहत सामग्री नेपाल पठाएको छ। मानवीय हवाई सहायता अभियान अन्तर्गत राहत सामग्री सहित चौथो राहत विमान नेपाल पठाएको छ। विमानमा 500 पाल र 108 राहत प्याकेज समावेश गरिएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ। यससँगै नेपाललाई हवाई मार्गबाट पठाइएको यूएईको कुल सहायता 186 टन पुगेको छ। सामग्रीहरूमा खाद्यान्न, आश्रय स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक राहत र लजिस्टिक सामानहरू रहेका छन्। प्रभावित क्षेत्रमा सहायता छिटो पुर्याउन नेपाली अधिकारीहरूसँग समन्वय गरी स्थानीय बजारहरूबाट पनि आवश्यक सामग्री उपलब्ध गराउने तयारी गरिएको विज्ञप्तिमा जनाइएको छ। साथै दुवै प्रहरीको खोज तथा उद्धार टोलीले पनि अत्याधुनिक उपकरण र प्रविधि प्रयोग गर्दै बाढ़ी तथा पहिरोबाट प्रभावित क्षेत्रहरूमा कार्य जारी राखेको छ। यूएई राहत अभियानका प्रमुख डाक्टर हमुद अल अफारीको नेतृत्वमा यो अभियान सञ्चालन भइरहेको बताइएको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनको लागि सरकारले देशभरबाट सुझाव तथा पृष्ठपोषण संकलन शुरू गरेको छ। पाठ्यक्रमलाई समय सापेक्ष, व्यवहारिक, जीवनोपयोगी र प्रभावकारी बनाउने उद्देश्यले फिल्ड स्तरबाटै सुझाव लिन थालेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको संयोजकत्वमा गठित राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलका 7 टोलीले आजदेखि भदौ 30 गतेसम्म विभिन्न जिल्लाहरूमा पुगेर प्रत्यक्ष अन्तर्क्रिया गर्नेछ। कार्यदल अन्तर्गतका 12 विषयगत समूहले 7 प्रदेशका 28 जिल्लाहरूमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ तथा पालिकाका प्रतिनिधिहरूसँग सुझाव लिने कार्यक्रम रहेको छ। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार पहिलो चरणको 28 जिल्लाको भ्रमणपछि 77 शिक्षा विकास तथा समन्वय इकाई र केन्द्रको वेबसाइट मार्फत समेत सुझाव संकलन गरिनेछ। यो सम्पूर्ण प्रक्रिया त्यार अघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। मन्त्रालयले बौद्धिक पूर्वाग्रहबाट टाढा रही फिल्डको वास्तविक अवस्था बुझेर भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गरिने जनाएको छ। सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रालय, पालिका र विद्यालयसँगको छलफलबाट प्राप्त अनुभवलाई परिमार्जित पाठ्यक्रमको मुख्य आधार बनाइनेछ। ललितपुरको साध्य बाटोमा रहेको एन्फा कम्प्लेक्स परिसरमा निर्मित जेएनजी शहीदहरूको शालिग र स्मृति पार्कको अनावरण कार्यक्रम स्थगित भएको छ। शहीदको परिवारजनले शालिगमा शहीदहरूको अनुहार मेल नखाएको भन्दै तीव्र असन्तुष्टि जनाएपछि आज भनिएको उद्घाटन कार्यक्रम स्थगित भएको छ। गएको वर्ष भदौ 23 र 24 गतेको आन्दोलनमा ज्यान गुमाएका 45 शहीदहरूको सम्झनामा अन्तरिम सरकारको निर्णय अनुसार पौड़ी पोखरी परिसरको दुई रोपनी जग्गामा यो पार्क र शालिगहरू निर्माण गरिएको थियो। कार्यक्रममा गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्साल लगायतका नेताहरू पार्क उद्घाटनका लागि पुगेका थिए, तर औपचारिक अनावरण अघि पुग्दा उघारेर हेर्दा 24-25 वर्षका युवाको शालिग 40-45 वर्षको जस्तो देखिएको र काममा गम्भीर हेलचेक नै भएको भन्दै आफन्तहरूले आपत्ति जनाएका थिए। परिवारजनको गुनासोपछि मन्त्रीहरू उद्घाटन नगरिकन फर्किएका छन्। अब एक महिनाभित्रै सबै शालिगहरूलाई पुननिर्माण गरेर मात्रै पार्कको उद्घाटन गरिने बताइएको छ। तपाईँ यति बेला साँझ छ बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा किशन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाऊ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीएम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
9: सम्पर्क नम्बर 0475-94-66 98692-65-99-8।
3: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। नेपाली कांग्रेसका संस्थापक नेता तथा जननायक बीपी कोइरालाको 113 जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस रामसाबले आज मन्थलीमा रहेको बीपी कोइरालाको शालिगमा माल्यार्पण गरेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनिता खड्का, कांग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र खड्का, कार्यवाहक जिल्ला सभापति नवराज ठोकर लगायतले स्वर्गीय कोइरालाको शालिगमा माल्यार्पण गर्नुभएको छ। कार्यक्रममा नेपाली कांग्रेसका पदाधिकारीहरू र भातृ संस्थाका पदाधिकारीहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो। सोही अवसरमा मन्थलीमा रहेका विभिन्न अस्पतालहरूमा भर्ना भएर उपचार गराइरहेका बिरामीहरूलाई पनि फलफूल वितरण गरिएको छ। दोलखाको जिरी नगरपालिकाले रसुवा बाढ़ी प्रभावितको सहयोगका लागि 17,85,000 रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने भएको छ। जिरी नगर कार्यपालिकाको बैठकले 17,85,000 प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको खातामा उपलब्ध गराउने निर्णय गरेको छ। बाढ़ीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोगका लागि यो रकम सहयोग गरिएको जिरी नगरपालिकाका मेयर मित्रबहादुर जिरेलले जानकारी दिनुभएको छ। जिरी नगरपालिकाभित्र स्थायी बसोबास भएर भोटेपछि बाढ़ीबाट प्रभावित परिवारहरूलाई पनि राहत दिने निर्णय भएको छ। नगरपालिकाका प्रमुख प्रशासक अधिकृत राजकुमारी खत्रीका अनुसार बाढ़ीमा विपत्ता भएका नगरपालिकाभित्रका नागरिकहरूलाई प्रति परिवार 50,000 राहत उपलब्ध गराइनेछ। भक्तपुर र धादिङमा भएको छोटा छोटै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने एकजना युवक घाइते भएका छन्। पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका दुई खैरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गल्छी गाउँपालिका पाँचका दिनेश तामाङ र हरि तामाङ रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटना परेर मोटरसाइकलमा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको छ। गल्छीबाट सिमलेतर्फ जाँदै गरेको बा 57P 4322 नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो। यस्तै भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनामा परेर एक युवतीको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। श्री विनायक नगरपालिका पाँच सिर्जना नगर स्थित महाकाली पेट्रोल पम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा श्री विनायक नगरपालिका पाँच सल्लाहकारी बस्ने 22 वर्षीय कृषा राज भण्डारीको मृत्यु भएको छ। आज बिहान करिब 10 बजे सल्लाहघारीबाट राधे राधेतर्फ जाँदै गरेको 2P 0443P 1512 नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक रामेसापको रामेसाप नगरपालिका चार घर भएर हाल भक्तपुरको चौकेल बस्ने 30 वर्षीय नूरबहादुर अछामी र मोटरसाइकल पछाडि सवार कृषा राज भण्डारी घाइते भएका थिए। दुवै घाइतेलाई उपचारको लागि मध्यपुर अस्पताल लगिएकोमा कृषा राज भण्डारीको उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभा अधिवेशन औपचारिक रूपमा शुरू भएको छ। संयुक्त राष्ट्रसंघीय महासभाका नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा अधिवेशनको उद्घाटन गर्नुभएको छ। अध्यक्ष रहमानले विश्वका विभिन्न क्षेत्रमा भइरहेको द्वन्द्व, विकासका उपलब्धिहरू, कमजोर र अस्थिर भएका तथा जलवायु परिवर्तनको असर समेत तीव्र रूपमा बढ़िरहेको बताउनु भएको छ। यी चुनौतीहरूले बहुपक्षीयताप्रति विश्वासमा ठूलो दबाव सृजना गरेको उहाँको भनाइ छ। अन्तर्राष्ट्रिय संस्था र सामूहिक प्रयासप्रतिको विश्वासमा देखिएको कमीलाई संवाद, सहकार्य र प्रभावकारी काम मार्फत सम्बोधन गर्नुपर्नेमा अध्यक्ष रहमानको जोड़ छ। भारतको आन्ध्र प्रदेशमा डाक्टरले एक महिलाको पेटबाट 13 कलम, 5 काठका चम्चा र एउटा मैनबत्ती निकालेका छन्। तीमध्ये एउटा कलम 25 सेन्टिमिटर लामो थियो। आन्ध्र प्रदेशको पालनाडु जिल्लाकी 33 वर्षीय महिलाको पेटबाट अपरेशन गरेर ती वस्तु निकालिएको बीबीसी हिन्दीले जनाएको छ। ती महिलाले छातीको बायाँ भागमा तीव्र पीड़ा महसुस गरेपछि परिवारले उनलाई माताश्री प्राइभेट अस्पतालमा भर्ना गरेका थिए। शुरूमा चिकित्सकले ईसीजी र इन्डोस्कोपी गरेका थिए। ईसीजी रिपोर्ट ठिक थियो तर इन्डोस्कोपी रिपोर्टमा पेटमा लामा वस्तु रहेको पत्ता लागेको उपचारमा संलग्न डाक्टर रामचन्द्र रेड्डीले बताउनु भएको छ। डाक्टरले सफलतापूर्वक ती सबै वस्तुहरू निकालेको र ती महिलाको ज्यान बचाएका छन्। अहिले महिलाको अवस्था स्थिर रहेको छ। डाक्टर रेड्डीका अनुसार ती महिला मानसिक रोगबाट पीड़ित थिइन्। उनले पितासँग कुनै विषयमा झगडा भएको र त्यही रिसमा ती वस्तुहरू निलेको बताएकी छन्। नागोयामा भएको कीर्तिमानी वर्षाको कारण एसियाली खेलकुदमा सहभागी 100 खेलाड़ीहरूलाई केही समयका लागि आफ्नो आवासबाट सुरक्षित ठाउँमा सारिएको छ। आउँदो दिनहरूमा पनि वर्षा हुने पूर्वानुमानका बीच केही खेल स्थलहरूमा पानी चुइएको विवरण सार्वजनिक भएको समाचार संस्था एएफपीले जनाएको छ। हिजो नागोयामा 1 घण्टामै झण्डै 104 मिलिमिटर वर्षा भएपछि नगर अधिकारीहरूले शहरका केही क्षेत्रहरूमा त्यहाँका मानिसहरूलाई सुरक्षित ठाउँमा जान आदेश दिएका थिए। नागोया पोर्ट अथोरिटीका एक अधिकारीका अनुसार गार्डन फियर क्षेत्रमा काठका अस्थायी कन्टेनरमा बसिरहेका 100 खेलाड़ीहरूलाई पनि सुरक्षित ठाउँमा सारिएको थियो। यही समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पठाड़। भोटेकुसी बारीमा बेपत्ता भएका मध्ये हालसम्म 1367 शव फेला, अझै 5132 जना सम्पर्कविहीन। नेपाली कांग्रेसका संस्थापक नेता तथा जननायक बीपी कोइरालाको 113 जन्म जयन्ती रामेछापमा विभिन्न कार्यक्रम गरी मनाइयो। भक्तपुर र धादिङमा मोटरसाइकल दुर्घटना हुँदा 3 जनाको मृत्यु। संयुक्त राष्ट्रसंघको 81 महासभा अधिवेशन न्यूयोर्कमा शुरू र जापानमा कीर्तिमानी वर्षा, एसियाली खेलकुदका खेलाड़ीलाई सुरक्षित ठाउँमा सारियो। हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकुसी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ छ बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
2: घर रंगाओ खुशी बनाओ
1: उपहार जित्ने अवसर पाओ
0: वर्ज पेन्स
3: सहयोगका लागि हार्दिक अपील रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ आफूले सकेको सहयोग गरिदिनुहोला थप जानकारीका लागि सम्पर्क नम्बर 97406 26 69 97 40 26 69 79
4: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
5: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
4: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ सुनिश्चित गर्न सकिन्छ
5: सुरक्षित भविष्य निर्माण गरौं
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: तपाईले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने आयुर्वेद अस्पताल
6: मन्थली,
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0845401443, 98 63 023 422।
7: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक, रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
7: हाम्रा विशेषताहरू,
4: 40% मात्रै डाउन पेमेन्ट,
7: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
7: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू,
7: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक, रानीछाप।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 98 543 243 255, 0848 541 106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
7: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्, झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पूरी दिनुहोस्।
7: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्, धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
7: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
7: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
7: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 04 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: समृद्ध उद्यमी सुखी सुनापति कृषि पर्यटन र शिक्षा हाम्रो सम्पत्ति। नमस्कार, रेडियो कार्यक्रम हाम्रो सुनापतिमा तपाईलाई हार्दिक स्वागत छ। म तुलसी श्रेष्ठ
1: अनि म प्रशान्त हायो।
0: रेडियो कार्यक्रम हाम्रो सुनापति सुनापति गाउँपालिका संघको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। रेडियो तीफदी 99.1 MHz साप्ताहिक रूपमा उत्पादन गर्ने यो कार्यक्रम प्रत्येक हप्ताको बुधबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म अर्थात यसै समयमा तपाईँले सुन्न सक्नुहुन्छ। साथै रामेछाप जिल्लाबाट सञ्चालित रेडियोहरू हजुरको रेडियो 101.1 MHz, रेडियो रामेछाप 95.8 MHz, रेडियो झङ्कार 97.5 MHz र रेडियो इनर्जी 106.2 MHz पनि यसै समयमा एकैसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो तीफदीबाट पुनः प्रसारण बिहिबार दिउँसो 2:30 बजेदेखि अपराह्न 3 बजेसम्म सुन्न सक्नुहुनेछ।
1: यो कार्यक्रममा हामी सुनापति गाउँपालिकाले सञ्चालन गरिरहेको विभिन्न विकास निर्माणको कामहरूको बारेमा चर्चा परिचर्चा गर्नेछौ। गाउँपालिकामा स्वास्थ्य, शिक्षा, यातायात, कृषि, खानेपानी लगायत नागरिकहरूको जनजीविकासँग प्रत्यक्ष जोडिएका सवालहरूमा जिम्मेवारी बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। गाउँपालिकाबाट विनियोजित बजेटको सही प्रयोगमा जोड दिनु र तपाई नागरिकलाई पनि चनाखो बन्न खबरदारी गर्नु यस कार्यक्रमको अर्को उद्देश्य हो। पालिकाभित्रको सुशासन र पारदर्शितामा यस कार्यक्रमले जोड़ दिन्छ। साथै गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई पनि यस कार्यक्रममा समेट्नेछौ।
0: रामेछापको सुनापति गाउँपालिकाले आर्थिक वर्ष 2082-83 को अन्तिम सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न गरेको छ। सो सार्वजनिक सुनाईमा प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले गाउँपालिकाले आर्थिक वर्ष 82-83 का लागि 61,29,32,392 रूपियाँको बजेट अनुमान गरिएको बताउनु भएको छ। सो अवधिमा संघीय सरकारबाट 32,81,33,068 रूपियाँ, प्रदेश सरकारबाट 6,82,57,170 रूपियाँ, राजस्व बाँडफाँडबाट 9,39,04,489 रूपियाँ र आन्तरिक स्रोतबाट 3,16,59,024 रूपियाँ आमदानी गरेको जनाएको छ। यससँगै कुल 52,19,53,751 रूपियाँ आमदानी भई कुल अनुमानित आयको 84.46% प्राप्त भएको उहाँले जानकारी दिनुभएको छ। सो सार्वजनिक सुनाई कार्यक्रममा सुनापति गाउँपालिका प्रवक्ता तथा ओडा नम्बर 2 का अध्यक्ष पदम थापा मगरले स्थानीय तहले विकास निर्माणका काम अघि बढाउन जनशक्ति अभाव, बजेट कटौती र नीतिगत जटिलता जस्ता चुनौती सामना गरिरहेको बताउनु भएको छ। गाउँपालिकाको सार्वजनिक सुनाई कार्यक्रममा बोल्दै थापा मगरले उपभोक्ता समिति गठन गर्न समेत इच्छुक व्यक्ति नपाइने अवस्था रहेको, गाउँबाट सक्षम र युवा शक्ति बसाई सराईका कारण बाहिरिँदै गएको तथा कृषि उत्पादनको लागत बढे पनि बजार मूल्य न्यून हुँदा ग्रामीण जीवन धान्न कठिन भएको बताउनु भएको छ।
2: सुनापति गाउँपालिकाको आर्थिक वर्ष 82-83 को यो वार्षिक समीक्षा कार्यक्रमका सार्वजनिक सुनाई कार्यक्रमका अध्यक्ष ग्रहण गरिरहनु हुने यसै सुनापति गाउँपालिका अध्यक्ष तथा वक्ता ठुलो कान्छा तामाङज्यू, उपस्थित ज्येष्ठ आसीन प्रमुख प्रशासकीय अधिकारीज्यू, सबै वडाका वडाध्यक्षज्यूहरू, कार्यपालिकाका सम्पूर्ण कार्यपालिका सदस्यज्यूहरू, गाउँसभा सदस्यज्यूहरू, ज्येष्ठ आसीन पत्रकार महासंघका अध्यक्ष तथा पूर्व अध्यक्ष लगायत उपस्थित पत्रकारज्यूहरू, त्यस्तै गरी राजनीतिक दल अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति शैलेन्द्र कुमारज्यू, सबै शाखाका शाखा प्रमुखज्यूहरू, सबै विद्यालयका विद्यालय प्र तथा प्रतिनिधिज्यूहरू, लघुवित्तका प्रमुख तथा प्रतिनिधिज्यूहरू, प्रशासनका प्रशासकज्यू र यसै सुनापति गाउँपालिका अन्तर्गत रहनुहुने आदरणीय सम्पूर्ण कर्मचारी मित्रहरू र विशेष गरी प्रश्नकर्ताको रूपमा उपस्थित हुनुहुने वडा नम्बर 4 का दाई हुनुहुन्छ, उहाँलाई म सम्झिन चाहे, अरू धेरै देख्दिनँ। तसर्थ यस कार्यक्रममा विशेष गरी यो भूमिका निर्वाह गर्नको निम्ति उपस्थित हुनुहुने आदरणीय सम्पूर्ण व्यक्तित्वमा मेरो व्यक्तिगत तर्फबाट र वडा नम्बर 2 को तर्फबाट सबैलाई स्वीकार्न हार्दिक नमस्कार। सबै प्रश्नहरू गाउँपालिकासँग आधारित छन् र वडा नम्बर दुई को तर्फबाट मलाई दुईवटा प्रश्न आएको छ, त्यो प्रश्न तर्फ म पहिला जान चाहन्छु। र अर्को कुरा, एउटा अडियो क्लिप मार्फत भए पनि त्यो प्रश्न आजको कार्यक्रमसम्म ल्याइदिनु हुने प्रश्नकर्तालाई म विशेष धन्यवाद दिन चाहन्छु। यो कार्यक्रममा त्यो एउटा खानेपानीको समस्याको कुरा छ, यो खानेपानीको सडक चाहिँ हामीले वडाबाट विनियोजित बजेटबाट खन्दै गर्दाखेरि त्यो खानेपानीको समस्या बिग्रिएको थियो। मैले उपभोक्ता समितिका सबै पदाधिकारी र खानेपानी उपभोक्ता सबैको टिमलाई मैले राखेर उहाँलाई भनिसकेको छु, सक्नुहुन्छ भौतिक रूपमा उपस्थिति भएर समस्या समाधान गर्न सक्नुहुन्छ भने उपस्थिति भएर समस्या समाधान गर्नु, यदि सक्नुहुन्न भने बजेटको आवश्यकता छ भने तपाईँहरूले कार्यान्वयनको प्रक्रियामा अगाडि जानु, बजेटको व्यवस्था म गरिदिन्छु भनिसकेपछि उहाँहरू सहमत भएर त्यो प्रक्रियामा अगाडि बढिसक्नु भएको छ। र अर्को यो बालीको कुरा, प्राकृतिक विपत्तिको कारण आएको यो समस्याहरू छ, यो समस्यालाई हामी गाउँपालिका रहेर पक्कै पनि अगाडि समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने कुरामा हामी जाने प्रतिबद्धता गर्न चाहन्छौँ। र सुनापती गाउँपालिकाको समग्र विकासको निर्माणको कुरामा त प्रमुख प्रशासकीय अधिकारीज्यूले अति अघि नै विस्तृत रूपमा राखिसक्नु नै भएको छ। अब मेरो चाहिँ गुनासो, अब सबै सुनापती गाउँपालिकावासीलाई म मेरो गुनासो सुनाउन चाहन्छु। हामी शासक होइन सेवकको रूपमा काम गर्ने गरी हामी तपाईँहरूले जुन अनुमोदन गरेर पठाउनु भएको छ, वडाध्यक्ष पद यस्तो रहेछ जहाँ सबैसँग सबै समस्यासँग जुझ्नुपर्ने, वकिल पनि बन्नै पर्ने, आवश्यकता हुँदा फाइटर पनि बन्नुपर्ने हो, क्यारे सबै कुरा पढ्नु हुँदाखेरि सबै कुरासँग हामी विज्ञ हुँदैन, छैनौँ पनि हामी, त्यो चाहिँ हामीलाई समस्या छ। त्यसो हुँदाखेरि मेरो गुनासो उहाँहरूलाई यहाँबाट के भन्न चाहन्छु भने, साँच्चीकै तपाईँहरूले एउटा काम गर्नको निम्ति हामीलाई पठाउनु भएको छ भने तपाईँहरूले टोल बस्ती जहाँ समस्या छ, जहाँ अप्ठ्यारोपन छ, जहाँ गर्नुपर्नेछ त्यो समस्या हामीलाई हाम्रो आँखाको अगाडि हामीले जहाँ भेट्छ तैँ कुन माध्यमबाट पठाउन सक्नुहुन्छ त्यो पठाइदिनुहोस् म आग्रह गर्न चाहन्छु। त्यसो हुँदाखेरि समस्यासँग हामी डराएर भाग्नको निम्ति आज होइन, हामीले हाम्रो बलबुताले भ्याएसम्म क्षमताले भ्याएसम्म हामी रात दिन नभनिकन काम गर्ने गरी बाचाको साथ काम गर्न आएका हौ हामी। त्यसो हुँदाखेरि हामी काम गर्ने नै छौँ। हाम्रो छोटो कार्यकाल भए तापनि, हाम्रो समय छोटो भए तापनि यहाँहरूले यो अमूल्य समय दिएर हामीलाई उजागर गरिदिनु हुनको निम्ति पनि सबै सुनापति गाउँवासीलाई म अनुरोध गर्न चाहन्छु। समस्या छ हामीसँग, आज केन्द्रीय सरकारले त एउटा नीतिगत ढङ्गले गरेको निर्णयहरू गर्न सक्नु भएको छैन, हामी त्यो जनतासँग प्रत्यक्ष रूपमा रहने कार्यकारी ढङ्गले रहने हामी स्थानीय सरकार, समस्या धेरै छ हामीसँग। आज 3 लाख रुपियाँ पैसा छुट्यायो भने त्यहाँ गएर उपभोक्ता समिति बनाउँदाखेरि उपभोक्ता समिति बस्ने मान्छे छैन। राज्यको नीति फरक छ तर हाम्रो आम उपभोक्ताहरूको समस्या एउटा छ, त्यो समस्यासँग मेल खाने हामीसँग समस्या समाधान गर्नको निम्ति साह्रै कठिन छ। हामीले उपभोक्ता समिति बनाएर तपाईँलाई काम गरिदिनुहोस् भनेर हामी लगभग 10 पटक फोन गरे होला, उहाँले काम गर्न सक्नु भएको छैन। समस्या धेरै छ, जो ऊर्जावान व्यक्ति, जो सबै समस्याबाट समाधान गर्न सक्ने व्यक्तिहरू आज समुदायमा छैनन्। हाम्रो टोल बस्तीमा, हाम्रो गाउँघरमा जो व्यक्तिहरू हुनुहुन्छ, धनाढ्य व्यक्तिहरू हुनुहुन्थ्यो, हामी भन्थ्यौँ जग्गा जमिन भएको जमिनदार व्यक्तिहरू हुनुहुन्थ्यो, आज उहाँकै घर तारा लगाएर बन्द भइसक्यो। किनभने उहाँहरू हरेक समस्यालाई आफ्नो छोराछोरी पढाउनको निम्ति, आफ्नो व्यक्तिगत जीवनको निम्ति उहाँहरू जान्ने बुझ्ने हुनुहुन्थ्यो, अलि पढलेख गरेको हुनुहुन्थ्यो, उहाँहरू कहाँ जानुभयो, काठमाडौँ जानुभयो, सबै उहाँहरू काठमाडौँमै सुख सहयमा व्यतीत गरिराख्नु भएको छ। कहाँ अड्किनु भयो भने उहाँ जो आफ्नो बुवा आमाहरू होइन, आज घर छोड्नुहुन्न, मेरो घर मैले कुर्नुपर्छ भनेर बस्ने व्यक्तिहरू उहाँहरू आमा बुवा हुनेसम्म आउनुभयो, आमा बुवाको मृत्यु पश्चात अथवा घर परिवार शून्य भइसकेपछि उहाँ सबै छोडेर जानुभयो, हामी दुःखको कुरा छ। अझै मलाई लाग्छ यही अवस्था जाँदै गर्ने हो भने अबको 10 वर्ष पछाडि धेरै घरहरू बन्द हुनेवालामा छ, समस्या धेरै छ, हाम्रो आय आर्जनको अवस्था छैन, एक मुरी कोदो उमार्नको निम्ति अथवा एक पाथी कोदो उत्पादन गर्नको निम्ति हामीलाई कति लाग्छ, लगभग हामीले हिसाब गऱ्यौँ 500-400-500 रुपियाँ लाग्दो रहेछ त्यो तयारी अवस्थामा ल्याउनको निम्ति, तर आज बजारको मूल्य कति छ, 150 रुपियाँ, भनेपछि ठेक्ने कसरी, आज छोराछोरी पढाउनको निम्ति काठमाडौँ पठाइएको छ, यहाँ खेतीपाती गरेर धान्य गरी कसरी पठाउन सकिन्छ, एक प्लेट मोमो खाँदाखेरि त्यस्तै होटलमा गयो भने 150-200 रुपियाँ हुन्छ, एक पाती कोदो बेच्दाखेरि एक प्लेट मोमो नआउने अवस्था भएपछि अब ठेक्छ कसरी, समस्या धेरै छ। हामीले जति मिठा कुरा गरे पनि, जति समस्याको लागि गर्ने गरी समाधान गर्ने गरी जाँदा पनि हामीसँग ठुलो चुनौतीहरू छ, त्यो चुनौती पार गर्नको निम्ति साँच्चीकै सामान्य तपाईँले हुने अवस्था छैन, साँच्चीकै केन्द्रीय सरकारले आज त्यो ढङ्गले अगाडि बढाउने गरी जानुपर्ने देखिन्छ। हामी त भनिहाल्ने जनतासँग साँच्चीकै भन्ने हामीलाई गाह्रो छ, विकास निर्माणको कुराहरू आइराखेको छ, आज राजनीतिक दलहरूले राजनीतिक भाषा में जति जे गर्दै तापनि समस्या को समाधान को विषय में जान सकने अवस्था हामी देखिराखेका छौं। हामीले सिफारिस धेरै पठायौं, त्यहाँ त के जाँदो रहेछ भने पहुँच जाने साच्चै भन्नु आज सार्वजनिक स्थलमा उभेर बोलिराखेको छु म कति पर्सेन्ट हो अनि हुन्छ कसरी हामी जनतासँग साँच्चिकै प्रत्यक्ष घुलमिल भएर हामी काम गर्ने मान्छे समस्या यो हो भनेर हामी लिएर गइराखेका छौँ, प्राथमिकरण गरेर लैराखेका छौँ। उहाँले के भन्नुहुन्छ आशा गर्ने त्यही नै हो, हाम्रो अपेक्षा पनि त्यही हो, हामी केन्द्र सरकारसँग माग गर्ने नै हो नि। हामीले त साँच्चिकै भन्नुपर्दा म आज नेकपा पहिला माओवादी हुँदै गर्दाखेरि जितेको एउटा प्रतिनिधि साँच्चिकै प्रचण्डसँग नजिक छैन। हामीले भने त हाम्रो स्टेप वाइज नेताजीबाट हामीले भनेर राख्ने ल गरिदिनुहोस् न समस्या यो छ भनेर हामी धेरै पटक घुमिसकेका छौँ, हामी धेरै पटक गयौँ पनि तत्त्व चल्ने कुराहरू क्लियरली छ, एकदम क्लियर छ। कति पर्सेन्ट 10% छ आउँछ, कहाँबाट जाने, के गर्ने, कुन माध्यमबाट समस्या यो घोगिराखेको हामी धेरै छ। भनेपछि समस्या सामान्य कुराहरू छैन, आज नीतिगत ढङ्गले सरकारको नीतिगत ढङ्गले जानको निम्ति समस्या छ। हाम्रो सरकारको नीति के छ भने

0: छ भने 100 रुपियाँमा काम गर्ने सर्ने काम 50 रुपियाँमा लागेको छ भने ठिक छ भनेर हामीले पठाइदिइसकेका छौँ क्या। त्यसो हुँदाखेरि हामीलाई दुःखको कुरा छ, साँच्चै जनताको कार्यकारी भएर बस्नको निम्ति हरेक कुरामा हामीसँग समस्याको समाधान गर्नको निम्ति हामीलाई गाह्रो भइराखेको छ। त्यसो हुँदाखेरि बजेटको पर्याप्त त छैन, पहिला सङ्घ प्रदेशले पठाउने बजेटको भोल्युमहरू यति धेरै घटाएर पठाएको छ, अहिले हामीसँग समस्या समाधान गर्ने गाह्रो भइराखेको छ। किनभने पहिला बजेट यस्तो आएको थियो, अहिले के गर्छ, किन कम भयो, फलानाको पालामा यस्तो गरेको थियो, तिलानाको पालामा यस्तो गरेको थियो, गर्ने के त हामीले, हामीसँग बजेट छैन भनिसकेपछि समस्याहरू हामीसँग धेरै छ। त्यसो हुँदाखेरि हामीले म यो मञ्चबाट के आग्रह गर्न चाहन्छु भने साँच्चीकै चुनावपछि गाउँपालिकालाई समृद्ध बनाउने हो भने हामी कर्मचारी जनप्रतिनिधि र आम चुनावपतिको जनताहरूको जनसमुदायहरूले एक अर्काको परिपूरक भएर अगाडि बढ्ने वातावरण भएन भने सम्मान कहिले पनि हुँदैन। आज दिगी पोखरीबाट पदम आए पनि लगायत अरू कोही आए पनि चुनौपति गाउँपालिकामा यही भित्रको जनताहरू जो आए पनि एकले अर्कालाई परिपूरक रूपमा काम गर्न सक्ने अवस्था भएन भने हामीले विकास निर्माणदेखि लिएर चुनौपतिलाई समृद्ध बनाउनुको निम्ति सम्भावना छैन। त्यसैले गर्दाखेरि समस्याहरू धेरै छन्, त्यो सबै समस्या र चुनौतीहरूलाई पार गर्नको निम्ति हामीले ऐक्यबद्धता गर्दै एकले अर्कालाई सहयोग गर्दै जान हामी अति आवश्यक देश छौँ। तसर्थ यो समस्याको बावजुद पनि हामीले समस्या तिर्साएर होइन, त्यो समस्यालाई समाधान गर्ने गरी हामीले जाने अठोट लिएका छौँ, यो अठोट गर्ने नै छौँ र हामी काम गर्ने नै छौँ।
1: सुनापति गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्ष ध्रुव प्रसाद चौलागाईले आन्तरिक स्रोतको आर्थिक व्यवस्थापन हुन नसक्दा वडाका 5 योजना कार्यान्वयन गर्न नसकिएको बताउनु भएको छ। वहाँले आन्तरिक स्रोतमा राखिएका योजनाका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसकेकोले योजना अर्को आर्थिक वर्षमा सञ्चालन गर्ने निर्णय गरिएको बताउनु भएको छ। वहाँका अनुसार 2 योजनामा सम्बन्धित समुदायकै सहमतिमा रकमान्तर गरी सोही क्षेत्रमा कार्यक्रम सम्पन्न गरियो। वडाध्यक्ष चौलागाईले झलुङ्गे चौरी खोला लिफ्ट खाने पानी योजनामा उपभोक्ता समितिमाथि अख्तियारमा मुद्दा परेपछि कार्यान्वयन प्रक्रिया प्रभावित भएको र पछि सामग्री खरिद मार्फत काम अघि बढाउने तयारी भए पनि मूल्य वृद्धिका कारण ठेकेदारले काम गर्न असमर्थता जनाउँदा योजना सम्पन्न हुन नसकेको जानकारी दिनुभएको छ। वहाँले आन्तरिक स्रोतका 5 बाहेक अन्य अधिकांश योजनाहरू भने सफलतापूर्वक सम्पन्न गरिएको दावी गर्नुभयो।
2: गरी विशेष गरेर गत साल भन्दा यसपालि कम योजनाहरू कारण भए भन्ने गुनासो गर्नुभएको छ। यसमा ऐन कार्ययोजनाहरू प्रस्तुत गर्दा प्रशासकीय अधिकृत सरले भनिसक्नु भएको छ, वडामा 1 5 योजनाहरू चाहिँ आन्तरिक स्रोतमा परेको हुनाले हामीले त्यसलाई चाहिँ कार्यान्वयन गर्न सकेनौँ भन्नुभएको छ। खास गरी धेरै योजनाहरू हुन नसक्नुको प्रमुख कारण पालिकाले आन्तरिक स्रोतमा धेरैवटा योजनाहरू विनियोजन गर्यो र त्यसको आर्थिक व्यवस्था हुन नसक्दा हामीले दायित्वमा राखेर काम सम्पन्न गर्नुभन्दा यसलाई अहिले कार्यक्रम अर्को साल गर्ने गरी राख्दा ठिक होला भन्ने बुझाइमा त्यही कार्यक्रम हामीले सञ्चालन गर्न सकेनौँ एउटा कुरा। अर्को चाहिँ हामीसँग वडामा भएका योजनाहरूमा केही योजनाहरू केही भन्दैन 2 योजनाहरूमा जहाँ हामीले शीर्षक विनियोजन गरेका थियौँ, रकम विनियोजन गरेका थियौँ, शीर्षक समावेश गरेका थियौँ, त्यहाँ उहाँहरूले कार्यक्रम सञ्चालन गर्न नसक्ने अवस्था भएपछि रकान्तर गर्नु पर्यो र रकान्तर हुँदा पनि सम्बन्धित समुदायको उहाँहरूसँगको छलफल पश्चात मात्र गरिएको छ। उहाँले हामीले कार्य गर्न सक्दैनौँ भनेपछि अनि त्यसै गरी त्यही समुदायमा या त्योसँग सम्बन्धित जुन सालको वडा हो त्यही सालको वडामा नै हामीले 2 योजना चाहिँ रकान्तर गरेर कार्यक्रम सम्पन्न गरिसकेका छौँ। त्यस हुनाले त्यसमा पनि कार्यक्रम भएन भन्न मिल्दैन जस्तो लाग्छ मलाई। कार्यक्रम आखिर हामीले सम्पन्न गरेकै छौँ र त्यसमा एउटा प्रदेश अन्तर्गतको झुलुङ्गे चौरी खोला दिस खाने पानी अन्तर्गत एउटा कार्यक्रम हाम्रो सम्पन्न हुन सकेको छैन। यो कार्यक्रम सम्पन्न हुन नसक्नुको कारण चाहिँ झुलुङ्गे चौरी खोला दिस खाने पानीको उपभोक्ता समितिलाई अख्तियारमा मुद्दा परेको छ र त्यो अख्तियारमा परेको उपभोक्ता समितिले काम गर्ने या नगर्ने भन्ने कुरामा हामी केही समय दुविधामा रह्यौं र पछाडि हामीले त्यसलाई के सोच्यौं भने अब यो उपभोक्ता समितिलाई काम गर्न दिनुभन्दा दिस खाने पानीका लागि आवश्यक पर्ने बरु सामग्री खरिद गरौं भन्ने हिसाबले पालिकासँग त्यही किसिमको कुरा भयो र प्राविधिकहरूले गरेर स्टेटमेन्ट पनि निकाल्नुभयो। पछि यसको चाहिँ टेन्डर गर्ने अवस्थामा पुग्दाखेरि चाहिँ मूल्य वृद्धि भइसकेको र मूल्य वृद्धि पश्चात जुन बेला जिल्लाको दर रेट छ त्यसमा धेरै नै मूल्यमा फरक पर्ने हुँदा ठेकेदारहरूले त्यो कार्यक्रम गर्नलाई असमर्थन जनाएपछि कार्यक्रम हुन सकेन।
1: सुनापति गाउँपालिका वडा नम्बर 3 का अध्यक्ष पुल बहादुर थिङले क्योराने पहिरो प्रभावित बस्ती स्थानान्तरको काम माथिल्लो निकायको ढिला सुस्तीका कारण प्रभावकारी रूपमा अघि बढ्न नसकेको बताउनु भएको छ। अध्यक्ष थिङले वडाले प्रभावित क्षेत्रमा पटक पटक पुगेर राहत वितरण त्रिपाल उपलब्ध गराउने

0: तथा पालिकाबाट प्रति परिवार 15,000 रुपियाँ वितरण लगायतका काम गरेको बताउनु भएको छ। तर भूगर्भविदले वडासँग समन्वय नगरी अध्ययन गर्दा र सम्बन्धित निकायबाट आवश्यक निर्णय ढिलो हुँदा बस्ती स्थानान्तर प्रक्रिया प्रभावित भएको उहाँको भनाइरहेको छ।
1: प्रत्येक सार्वजनिक सुनवाई कार्यक्रममा एकजना हाम्रो कपिल तामाङ भन्ने भाइ हुनुहुन्थ्यो, आज उहाँ छुट्नु भएको रहेछ र हाम्रो प्यानबाट एकजना दाइले प्रतिनिधित्व जनाउनु हो, धेरै खुसी लागेको छ। यहाँ 3 नम्बर वडाको विषयमा यहाँ साउने केवरानीको कुरो यहाँ आएको छ, यो राष्ट्रिय रूपमा चर्चाको विषय बनेको विषय पनि हो। यो विषयमा हामी स्थानीय तहबाट र अझ विशेष गरेर वडाको तर्फबाट म पटक पटक 50 औं चोटि पुगिसकेको अवस्था छ र यसमा हरेक खाले रेडक्रसबाट दिने तिरपालको कुरोहरूदेखि लिएर जिल्ला विपदबाट चाहिँ आएको यो ट्रेन्डहरूको कुरो र हामी पालिकाले चाहिँ 15,000 चाहिँ वितरण गरेको कुरोहरू, यहाँ धेरै कामहरू चाहिँ गरिएको छ। तर के हो भन्दाखेरि प्रभावकारी र बस्ती स्थानान्तरण गर्नको लागि चाहिँ माथिबाट नै अलिक ढिला सुस्ती भएको र भूगर्भविदहरू पनि यहाँ फिल्डमा आउँदा पनि हामी ओडासँग चाहिँ समन्वय नगरिकन आएको कारणले गर्दाखेरि र काम चाहिँ यो ढिला सुस्ती पक्कै पनि भएको छ। यसमा सबैजना पत्रकारदेखि लिएर तपाईँ हामी सबैले यो कामलाई अलि जति सक्दो छिटो घसघच्याउनको लागि पनि सबैले आफ्नो तर्फबाट चाहिँ घसघच्याउनको लागि अनुरोध गर्न चाहन्छु र अरू कुरोहरू लगभग अब सबै कुरो आइसकेको छ। अघि यो 3 करोड टेन्डरको कुरो पनि यहाँ आएको छ, यो पहाडी लोकमार्ग हुँदै केवरानी देउसी चौतारा हुँदै यो मन्दर मैरे भन्ने शीर्षकमा 3 करोड बजेट थियो, यो ठेकदारको लापरवाहीको कारणले गर्दाखेरि असारको चाहिँ लगभग पहिलो हप्तातिर काम गर्छु भनेर आए, त्यसमा फेरि जुन एउटा काम बस्ती पनि एउटा जोखिम बस्ती रहेको र त्यसमा हामी सल्लाहद्वारा चाहिँ काम अगाडि बढाउनु पर्छ भनेर पालिका अध्यक्षज्यू उपाध्यक्षज्यू लगायत म आफै पनि गएर त्यहाँ भेला गरेर सरसल्लाह गर्दाखेरि जुन केवरानी नै बस्तीलाई तपाईँहरूले समाधान गर्न सकेको छैन, यो एउटा चाहिँ जोखिमयुक्त बस्ती हो, अब यसलाई चाहिँ तपाईँहरूले छुन पाउँदैन, यो चाहिँ जोखिमै हो भन्ने कुरो भइसके पछाडि वास्तवमा चाहिँ बुझ्दाखेरि ठाउँ पनि जोखिमै रहेको कारणले गर्दाखेरि चाहिँ त्यो ठाउँलाई नचलाइ गरेर त्यो बजेटले अन्यत्र ठाउँमा काम सुरु गर्नु भन्ने जुन हामी पालिकाको टिमले नै त्यो सल्लाह दियो, तर ठेकदारले समय छोटो भएको कारणले गर्दाखेरि काम सञ्चालन गर्न सकिएन र ओडाबाट चाहिँ म्याप थपको सिफारिस चाह्यो भन्ने कुरो आइसके पछाडि मैले म्याप थपको सिफारिस गरेको छु, म्याप थप्यो या थपेन त्यो के हो त्यो त्यति जानकारीमा आएको छैन र अरू सबै अब ठिकै छ। अब जुन गुनासो राख्ने कुरोहरूमा अझ म विशेष गरेर के भन्दछु भने यो पालिकाको केन्द्रमा रहेको वडा भएको कारणले गर्दाखेरि सार्वजनिक सुनवाईमा चाहिँ कोही पनि साथीहरू यहाँ प्रश्न गुनासो राख्न आउनुहुन्न।
0: सुनापति गाउँपालिका वडा नम्बर 4 का वडा अध्यक्ष डण्डोक लामाले गाउँपालिकामा अपेक्षित विकास योजना नआएको प्रति असन्तुष्टि जनाउँदै आगामी आर्थिक वर्ष संघ र प्रदेश तहबाट विशेष पहल आवश्यक रहेको बताउनुभयो। वहाँले केवरानी पहिलो प्रभावित बस्ती स्थानान्तर गाउँपालिकाको बजेट सम्भव नभएको उल्लेख गर्दै संघ र प्रदेश सरकारले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताउनु भएको छ। साथै जग्गा वर्गीकरणमा भएका त्रुटिका कारण नागरिकताका जग्गा समेत कृषि क्षेत्रमा वर्गीकृत हुँदा नागरिकले जग्गा खरिद बिक्री गर्न समस्या भोगिरहेको भन्दै तत्काल सम्बोधनको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिजीले राख्नुभएको जुन यो जग्गा गुठी र रैतानको कुरा गरेका छ, रैतान होइन रैकार हो, यो गुठी बाहेकको जग्गालाई रैकर भनेर बुझिन्छ। यसमा हामीले एकचोटि कार्यपालिकाले निर्णय गरेर गाउँसभाले पास गरेका छ, पास गरेर हामीले मालपोतदेखि लिएर कुन कुन ठाउँमा चिठी पठाउनु पर्ने कुरोहरू हामीले पठाइसकेका छ, तर यसको उत्तर आएन। हामीले पठाएको चिठीको उत्तर चाहिँ आएको छैन। यो एकदम बराबरी रेसियोमा हुनु पर्थ्यो गुठी र रैकरको चाहिँ मालपोत लिने कुरा। यसमा धेरै विभेद छ, तपाईँको जग्गाहरू छन् हाम्रो बेथानमा धेरै गुठी परेको छ, 2-3-4 को अधिकांश जग्गा गुठीमा परेको छ, यो साबिक 2-3-4 त्यो जनताहरूले तपाईँको यो किरोको कारणले गर्दा मालपोतको कारणले गर्दा अहिलेसम्म उहाँहरूले त्यो जग्गा बेच्न सकिएको छैन, किनभने जग्गा कुनै जग्गा चाहिँ 1,00,000 रुपियाँ पर्छ भने त्यसको किरो चाहिँ 2,00,000 किन्नुपर्ने हुन्छ। यस्ता किसिमको समस्याहरू भएको कारणले जग्गा चिन्हित भएको छैन। त्यसैले यो स्वाभाविक रूपमा हामीले निर्णय गरेर पठाएको छ यसको प्रति उत्तर चाहिँ केही न केही दिनमा आउँछ होला अब त्यसको कपी छ भने ड्राफ्ट कपी छ भने अब राष्ट्रिय स्वतन्त्र पार्टीको साथीले भन्नुभएको छ मलाई त्यो उपलब्ध गरियो भने म सँगमा त्यो कुरा राख मैले त्यो किसिमको चाहिँ गुनासोहरू म उठाएर लान्छु भनेर उहाँले भन्नुभएको छ उहाँलाई त्यो छ भने तपाईँले हाम्रो प्रशासकीय प्रमुख सरले उहाँलाई दिनुहोला अर्को कुरो एउटा उठाएछ उहाँले के भनिएको छ भने यो बजेट विकास निर्माणको कुराहरू केही छ भने मलाई भन्नुहोला भनिएको छ उहाँले मैले उहाँलाई सम्झनाको रूपमा बजेट बाँकर हुनुभन्दा अगाडि दुई तिनवटा सिफारिस पठाएको थियो तर सम्बोधन भएन साँच्चीकै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सरकार छ त्यो सरकारले साँच्चीकै यो सुनापतिको गुनासो सुन्ने हो भने लगभग एउटावटा एक योजना चाहिँ आउनु पर्थ्यो त्यो योजना आउन सकिएन जम्मा यो गुल्सीको बाटो त्यो पनि हाम्रो गाउँपालिकाले सम्पूर्णमा राखेको थियो त्यो बाटोको मात्रै आएको छ योजना त्यो भएको कारणले गर्दा अर्को वर्षहरूमा चाहिँ सभापतिज्यूले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिज्यूले विशेष ध्यान दिनुपर्छ यो फेरि उहाँले फेरि प्रश्न राख्नुभयो फेरि हामीले फेरि उहाँलाई प्रश्न राख्यो भन्ने हिसाबले नबुझोस् यो एक किसिमको सौहार्दपूर्ण वातावरणले तपाईँले बुझिदिनु होला अर्को यो केौरानी बस्तीको कुरा पनि धेरै उठ्यो तपाईँको केन्द्रीय सरकारको हाम्रो डाक्टर मान्यज्यू पनि आउनुभयो यसमा उहाँको पनि नजर पुगेन प्रदेशको मान्यहरूले हेर्नुभयो उहाँहरूको पनि यो नजर पुगेन गाउँपालिकाको क्षमता भन्दा यो बढीको कुरो हो यो क्षमताले भ्याउँदैन तपाईँको यो बस्तीहरूको स्थानान्तरण गर्नको निमित्त हाम्रो गाउँपालिकाको बजेटले भ्याउँदैन यसलाई त प्रदेश सरकारले विशेष लिनु पर्थ्यो संघ सरकारले लिनु पर्थ्यो यो विषयमा अलि चासो कम भएको जस्तो बाहिर लेखिएको छ मीडियाले लेखेका छ कता कता लेखेका छ यो यसको कुनै सम्बोधन भएन भनेर केौरानी पहिरोको बस्तीको त्यो भएको कारणले गर्दा सबै तपाईँको संघ प्रदेशको चाहिँ मान्यज्यूहरू आउनु भएको छ उहाँहरूबाट पनि सम्बोधन भएको छैन यो कुरोमा हामी सबैले चासो लिनुभएको छ गाउँपालिकाले पनि त्यो विषयमा राम्रैसित चाहिँ हामीले पहिचान गरेर चाहिँ हामीले काम अगाडि बढाएको छ यो विषयमा थप हाम्रो अध्यक्षज्यू प्रमुख प्रशासकीज्यूले राख्नुहुने त अर्को राख्नै पनि विषय थियो बिहानको दाजुभाइहरूले मलाई भनेको व्यक्तिगत रूपमा भनेको म तर यहाँ आएर हाकाहाकी भन्नु पर्थ्यो यो जग्गा वर्गीकरण एकदमै बिग्रेको छ हामीले जब जग्गा वर्गीकरणको निमित्त पछि संशोधनको लागि पनि 15 दिन हामीले संशोधन माग गर्यो जनताहरूलाई कुन कुन ठाउँमा बिग्रिएको छ के भएको छ है संशोधनको लागि आइदिनु होला भनेर हामीले सूचना जारी गर्यो त्यो सूचनाभित्र आएर पनि केही न केही जनताहरूले त्यो संशोधनको लागि संशोधन गरेका छ तर संशोधन भएर आएको छैन अहिले तपाईँको 8 आना 4 आना भएको चाहिँ जग्गाहरू पुरै कृषिमा परेका छ त्यो जग्गाहरू हामीले बेच्न सकिँदैन किनभने जग्गा वर्गीकरणको कारणले गर्दा 4 पनिभन्दा माथि मात्रै कृषि जग्गा चाहिँ त्यो चित्तकार हुन्छ
0: सुनापति गाउँपालिका वडा नम्बर 5 का वडा अध्यक्ष चित्रबहादुर मानन्दरले गाउँपालिकामा अपेक्षा अनुसार विकास योजना नपुगेको भन्दै आगामी वर्षमा संघीय तथा प्रदेश सरकारसँग जनप्रतिनिधिले विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ त्यस्तै जग्गा वर्गीकरणमा भएको त्रुटिका कारण साना घडेरी समेत कृषि क्षेत्रमा परेको र त्यसले नागरिकलाई जग्गा किनबेच गर्न समस्या भएको उल्लेख गर्दै उहाँले सम्बोधन प्रक्रिया शीघ्र टुंग्याउन सम्बन्धित निकायसँग आग्रह गर्नुभयो
3: चाहे जुनसुकै कार्यक्रममा होस् विद्यालय व्यवस्थापन समिति गठन गर्ने होस् विद्यालयमा अभिभावक भेला होस् बोलायो भने कहिले पनि उपस्थित हुँदैन अभिभावक पछि गुनासो कहाँ गर्छ भने बाहिर होटेलमा कुनै ठाउँमा गफ हुने बेला कुनै काज कल्याण पर्यो भने त्यहाँ चाहिँ कुरा गर्नुहुन्छ त्यसैले यो व्यवस्था भयो भने चाहिँ मात्रै उहाँहरू आउँछ होला भन्ने मलाई लाग्छ र मलाई प्रश्न त धेरै छैन यी कुराहरू मैले राख्दै मलाई एउटा कुरा अघिल्लो साधन सुनाइमा पालिका अध्यक्षले जवाब दिइसकेको कुरा उठाएको छ विद्युतको विषयमा विद्युतको पैसा विद्युत विस्तार गर्दाखेरि उठाएको पैसा फिर्ता गर्छु भनेको त्यो गरेन भन्ने कुरा उठाएको छ त्यसमा मैले भन्नै पर्छ भन्ने लगाएर मैले अघिल्लो साधन सुनाइमा मैले भनिनँ पालिका अध्यक्ष सबै कुराहरू बताएको थियो उहाँले बताइसक्नु भएको छ यस विषयमा तर थोरै म भन्न चाहन्छु हरेक काम गर्दाखेरि चाहे सड़क होस् चाहे विद्युत होस् विस्तार गर्दै जाँदाखेरि अपुरो र अग्रो भइसकेपछि अब हामी पनि केही रकम हाल्ने र चाहिँ छिटो बाल्ने र छिटो सड़क पुर्याउने भनेर चाहिँ त्यहाँ समुदायहरू लाग्छन् त्यसो हुँदाखेरि उहाँले केही पैसाहरू उठाएर लगानी गरेको थियो त्यो पैसा चाहिँ प्रक्रियाले नमिल्ने फिर्ता गर्नलाई भनेर पालिका अध्यक्षले उहाँ अध्यक्ष हुने वडा चाहिँ हुने कार्यकालको कुरा हो उहाँले अस्ति नै बताइसकेको हुँदाखेरि म यति मात्र भने र यहाँ दुईटा कुरा उठेको छ एउटा विद्युतको महसुलमा महिनै पछि हुनुपर्ने 2 महिनासम्मलाई यसलाई थाती राखेर बिल जोड्दाखेरि चाहिँ हामीले महसुलमा हजार जरिमाना तिर्नु परेको छ भन्ने कुरा उठाएको रहेछ त्यसमा चाहिँ मैले के भनेको थिएँ भने मैले हरेक पटक म कुरा उठाउँछु सुनापति गाउँपालिकाको विद्युत चाहिँ छुट्टै पाटो हुँदो रहेछ उहाँको अफिसबाट जसरी सञ्चालन गरेको छ त्यसरी मात्रै उहाँहरू चलाउनु हुँदो रहेछ पालिकासँग सम्बन्ध नरहेको जस्तो कति 5-6 जति त्यहाँको चाहिँ कर्मचारी हुनुहुन्छ होला ती सबै सबै कर्मचारी चाहिँ त्यहाँको कार्यालय प्रमुख बाहेक वडा नम्बर 4 को मात्रै त्यसो हुँदाखेरि उहाँहरुको काम गर्ने शैलीमा अलिकति तालमेल नमिलेको जस्तो कुनै पनि हावाहुरी र ठूलो वर्षा भइसकेपछि चाहिँ विद्युतको लाइन चाहिँ केही समस्या भएर बोल्दैन त्यो बेलामा चाहिँ हामीले फोन गर्दाखेरि त 4 नम्बरको मात्रै कर्मचारी हुँदाखेरि त उहाँहरु हतपत आइपुग्न नसकेले त्यसो हुँदाखेरि किन यसो भयो त भन्दाखेरि अब आज त हामी फला ठाउँमा थियौ भन्छ उहाँले एउटा गाडी लिएर जानुहुन्छ सबै गाडीमा मात्रै हुन्छ गाडी आएपछि मात्रै आउनुहुन्छ त्यसो हुँदाखेरि चाहिँ समस्या भएर केही गुनासोहरू वडामा पनि आउँछ त्यसैले उहाँहरुको यो कर्मचारी चलायमान गर्नको लागि सकेसम्म चाहिँ सबै वडामा वडागत रूपमा जिम्मेवारी दियो भने 4 नम्बर वडामा कसले हेर्ने 5 मा कसले हेर्ने 1 मा कसले हेर्ने भन्ने कुरा उहाँहरू जिम्मेवारी दियो भने त्यो ठाउँमा तत्काल पुग्थ्यो कि भन्ने मैले यो कुरा बेला बेला विद्युत प्राधिकरणमा मैले कुरा गरिरहेँ त्यो विषयमा पालिकाले पनि केही पहल गर्नु पनि पर्छ गरेको पनि छौ अर्को सड़कको विषयमा कुरा उठाएको छ त्यो चाहिँ अत्यन्तै राम्रो कुरा नाली बिनाको सड़क त बिरिने नै हो हामी पनि नाली सहितको सड़क निर्माण गर्नुपर्छ भनेर लागिरहेका छौँ पालिका लागेको छ वडा लागेको छ हामी सबै समुदाय लागेकै छौँ तर बजेटको कारणले गर्दाखेरि नाली व्यवस्थापन गर्ने समस्या नाली व्यवस्थापन गर्नको लागि त त्यहाँ चाहिँ हिमपाइपदेखि लिएर त्यहाँपछि मेसिनरी वाल लगाएर त्यसपछि नाला व्यवस्था गर्नुपर्छ अनि मात्रै हुन्छ त्यो गरेर पनि त्यो नाला कहाँ लगाएर चाहिँ व्यवस्थापन गर्ने समस्या त्यहाँनिर छ अहिले यो कच्ची सड़कमा चाहिँ नाला व्यवस्थापन गर्नको लागि सामान्य बजेटले सम्भावना छैन त्यसो हुँदाखेरि फेरि त्यो पनि थोरै नाला बनाएर पठाइदिउ न भन्दाखेरि कसको बारीमा जान्छ त अब एकजना कुनै न कुनै व्यक्तिको बारीमा जान्छ खबरदार अब यो पानी चाहिँ मेरो बारीमा पठाउन पाइँदैन यो नाला व्यवस्थापन नगरेसम्म भनिसकेपछि हामीले त्यो काम पनि गर्न सकेको अवस्था छैन त्यसो हुँदाखेरि त्यो नालाको पानी सरासर बग्ने भनेको बाटा नै हो
4: आदरणीय श्रोता मित्र यति बेला रेडियो कार्यक्रम हाम्रो सुनापति सुनिरहनु भएको छ यो कार्यक्रम सुनापति गाउँपालिकाको सहकार्यमा तयार पारिएको हो तपाईँले यो कार्यक्रम रामेछाप जिल्लामा रहेका 5 रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ
0: यिनै सामग्री सँगै अब चाहिँ कार्यक्रमबाट छुट्टिने बेला भयो तपाईँलाई कार्यक्रम कस्तो लाग्यो यो कार्यक्रमलाई राम्रो अनि प्रभावकारी बनाउन के गर्नु पर्ला आफ्ना विचार अनि सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला जसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 048-540-132 मा पनि सम्पर्क गर्न सक्नुहुन्छ तपाईँले इमेलबाट पनि आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ हाम्रो इमेल ठेगाना हो radiotifadi@gmail.com वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ हामी सधैँभरि तपाईँको सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षामा रहनेछौ
4: हस् त आजका लागि कार्यक्रमको समय सकियो धन्यवाद तपाईँलाई यति बेलासम्म रेडियो कार्यक्रम सुन्न भएकोमा अनि धन्यवाद यो कार्यक्रम बनाउन सहयोग गर्नुहुने सम्पूर्ण युनिटलाई रेडियो कार्यक्रम हाम्रो सुनापतिको अर्को अङ्कमा हाम्रो फेरि भेट हुनेछ आजको लागि कार्यक्रमबाट सहकर्मी साथी तुलसी श्रेष्ठसँगै म प्रशान्त पनि बिदा हुन्छु नमस्कार शुभ सन्ध्या

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार, रेडियो एनर्जी र तामाकोशी FM हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानवाधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: रामेछाप नगरपालिकाले गत आर्थिक वर्ष 2082-83 सञ्चालन गरेका विभिन्न कार्यक्रम तथा गतिविधिहरूको समीक्षा गरेको छ। नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरेर आर्थिक वर्षभरि सञ्चालन गरिएका योजना, कार्यक्रम तथा सेवा प्रभावको समग्र समीक्षा गरेको हो। कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा तथा नगरपालिका अन्तर्गतका 9 वडाहरूले आर्थिक वर्ष 2082-83 सम्पन्न गरेका कार्यक्रम तथा गतिविधिहरूबारे छुट्टा छुट्टै प्रस्तुति दिएका थिए। आजको कार्यक्रममा हामी सोही वार्षिक समीक्षा कार्यक्रमको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामी सँगै रहनुहोला।
2: अत्यन्त सार संक्षेप प्रस्तुतिका लागि म 5 नम्बरको वडा सचिव श्री इन्द्र राणा मगरज्यूलाई निमन्त्रणा गर्दछु।
3: हामी रामपुरको वडा नम्बर 5 को चाहिँ आर्थिक वर्ष 82-83 यो वार्षिक समीक्षाको उपस्थितमा रामपुरमा भएको योजनाहरूको विभिन्न स्लाइडहरू बनाएको छु। यो स्लाइडलाई रामपुरको चिनारी मिति 2083/11/27 राज्यको पुनसंरचना हुँदा रामेछाप नगरपालिका वडा नम्बर 5 रहेको, घरधुरी संख्या 900 जना, कुल जनसङ्ख्या 6,100, महिला 3,063 जना, पुरुष 2,938 जना, प्रमुख जाति नेवार, मगर, तामाङ, सुनवार, दमाई, विश्वकर्मा र माझी, माटो मोटर बाटो जम्मा 135.54 किलोमिटर कचिरहेको छ भने प्रमुख खोला, गुर्मुख खोला, बरा खोला, खरे खोला, फन्द्री खोला, तार, मुख्य तारहरू हारे तार, गटार, साइटार, रामपुर, भन्ज्याङहरू रामपुर, कोलन्जोर, सिवल भन्ज्याङ रहेका छन्। पूर्वाधार विकासका कार्यक्रमहरू वडाको त आवश्यकता प्राथमिकता आधारमा त सडक, खानेपानी, भवन तथा अन्य त भौतिक पूर्वाधार सम्बन्धित कार्यक्रमहरू सञ्चालन गरेको छ। बालबालिका त न्यानो कपडा वितरण कार्यक्रम, वडाभित्रका जनतालाई त हिल ट्याङ्क वितरण कार्यक्रम, जनता माझी सरस्वती मूर्ति कार्यक्रम, बासपुर सामुदायिक भवन सम्पन्न, सिवल भन्ज्याङ सामुदायिक भवन सम्पन्न, कञ्चन खानेपानी व्यवस्थापन, झुसिनी ब्याडी बोका नसल सुधारका लागि उन्नत जातको ब्याडी बोका वितरण कार्यक्रम गरेका छौँ भने वडाभरिका सडक र मर्मत, महिला तथा बालबालिका कार्यक्रमहरू, महिला सशक्तिकरण कार्यक्रम, बालमध्ये स्थानीय शासन सम्बन्धित, बालबालिकाको अधिकार सम्बन्धी सचेतना, महिला सशक्तिकरण कार्यक्रम, वडाभरि रहेका लक्षित वर्गको सहभागिता तथा सशक्तिकरणको लागि निम्न कार्यक्रम सञ्चालन गरेको छ। महिला लक्षित कार्यक्रम, आदिवासी जनजाति लक्षित कार्यक्रम, बालबालिका लक्षित कार्यक्रम, विपन्न तथा आर्थिक रूपमा त कमजोर वर्गका लागि सहयोग, कृषि तथा पशुपालन स्थानीय आर्थिक विकासको आधारको रूपमा त लिई कृषकलाई त आवश्यक सहयोग तथा प्रोत्साहन गर्ने त उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। पशुपालन शक्ति कार्यक्रम, कृषि उत्पादन सहयोग र निशुल्क तथा अनुदानमा बिरुवा वितरण, सामाजिक विकास कार्यक्रमतर्फ वडाको नागरिकको सामाजिक तथा मानवीय विकासका ध्यानमा राखेर शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अन्य त लक्षित कार्यक्रम वर्ग सम्बन्धित कार्यक्रम सञ्चालन गरेको छ। शिक्षा वडाभित्रका सञ्चालन रहेका त विद्यालयसँग सम्बन्धित गरी 400 जना विद्यार्थीहरूलाई ट्याक्सी वितरण कार्यक्रम गरियो भने, उता स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सचेतना कार्यक्रम, शिविर स्वास्थ्य शिविर सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम यसी तयारीको लागि सञ्चालन दुईवटा माविहरूलाई हामीले चाहिँ अब खाना बस्न दिएसकेको छ भीमेश्वर मावि र जनता माविलाई सुशासन तथा संस्थागत विकासमा नागरिक गुनासो तथा सुझाव ग्रहण गर्ने व्यवस्थापन योजना तथा कार्यान्वयन अनुगमन उपभोक्ता समितिको सम्मानी वडा समितिको बैठक तथा निर्णय कार्यान्वयन वातावरण तथा सरसफाई बजार तथा टोल सरसफाई फोहोर व्यवस्थापन सम्बन्धी सचेतना खानेपानी स्रोत संरक्षण सार्वजनिक स्थानको सरसफाई खेलकुद तथा संस्कृति संरक्षण युवा तथा विद्यार्थीको क्षमता विकासका वडा स्तरीय खेलकुद कार्यक्रम स्थानीय कला संस्कृति परम्परा तथा मौलिक पहिचानको संरक्षण र प्रबन्धन आवश्यकमा सहयोग वर्षयाममा पहिरो आगलागी बाढी तथा अन्य सम्भावित विपदका समयमा अध्ययन सम्बन्धी तथा सहयोग गरिएको छ। विपदका घटना स्थानीय नागरिक सुरक्षा निकाय र नगरपालिका तथा सम्बन्धित निकायसँग आवश्यकता सम्बन्धी गरी राहत तथा व्यवस्थापन सहयोग अब 2082-83 वडा कार्यालयबाट नागरिकतालाई नागरिकहरूलाई विभिन्न प्रकारको प्रशासनिक तथा सिफारिस सम्बन्धी सेवा प्रदान गरिएको छ। नायता सिफारिस नाता प्रमाणित तारिकलाई घरबाट सिफारिस बसोबास सिफारिस आर्थिक अवस्था सिफारिस जग्गा सम्बन्धी सिफारिस व्यवसाय सम्बन्धी सिफारिस व्यक्तिगत घटनादरतर्फ अब 2082-83 दर्ता 1147 छ भने चलानी चाहिँ 1192 नायता सिफारिस 190 अब 2082-83 पुँजीगत तर्फ 67,47,394 रुपियाँ जन्मदाता 190 मृत्युदाता 62 बैसठी 1 विवाह दर्ता 47 सम्बन्ध विशेष 2 योजना सम्पूर्ण योजना सम्झौता गरी पुरा भएको प्राविधिक कर्मचारीको अभाव र सभाहरू पर्याप्त नभएको चुनौतीहरू यस कार्यान्वयनको क्रममा त विभिन्न समस्या तथा चुनौती देखिएको छन्। सीमित बजेटका कारणले सबै त आवश्यकता पुरा गर्न कठिनाई भौतिक अवस्था तथा यातायात कारणले विकास निर्माणमा कठिनाई वर्षयाममा त सडक तथा पूर्वाधार क्षति हुने अवस्था उपभोक्ता समितिको क्षमता तथा प्राविधिक ज्ञान कमी योजना कार्यान्वयनमा त समय व्यवस्थापनको चुनौती नागरिकको अपेक्षा तथा उपलब्धि स्रोत बीचको त अन्तर विभिन्न विकास कार्यक्रमका लागि त पर्याप्त बजेटको अभाव धन्यवाद
2: 5 वडा सचिव इन्द्रहरण गुरुजीलाई अबको प्रस्तुतिका लागि वडा नम्बर 6 वडा सचिव अञ्जना खड्काज्यूलाई हार्दिक आग्रह गर्दछु।
1: आज रामेछाप नगरपालिकामा आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा गोष्ठी रहेको हुँदा रामेछाप नगरपालिका वडा नम्बर 6 आर्थिक वर्ष 2082-83 82-83 सम्पन्न गरिएका विकासका कार्यक्रमहरू दैनिक प्रशासन कामहरू लगायतका समस्या समाधानका उपाय आगामी कार्ययोजना यहाँहरू समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु। रामेछाप नगरपालिका 6 नम्बर वडाको संक्षिप्त परिचय रहेको छ। रामेछाप जिल्लाको साबी कोफेनी गाविस समिति 2071 आठको महिना 16 गते रामेछाप नगरपालिका घोषणा हुँदा रामेछाप नगरपालिकाका वडा नम्बर 1, 2, र 3 संयुक्त समावेश भएको थियो। त्यसै गरी रामेछाप नगरपालिका वडा नम्बर 6 जनप्रतिनिधि तथा कर्मचारीको विवरण मैले यहाँ स्लाइडमा तयार गरेको छु, हजुरहरूले मध्यनजर गर्न सक्नुहुनेछ। वडा नम्बर 6 आर्थिक वर्ष 2082-83 दर्ता चलानी संख्या वडा कार्यालयमा प्राप्त भएका पत्र दर्ता संख्या 950 वडा कार्यालयबाट पठाएका पत्र चलानी संख्या 1049 र न्यायिक समितिमा दर्ता हुन आएका निवेदनहरू 4 रहेका थिए। त्यसै गरी व्यक्तिगत घटना दर्ता संख्या जन्मदर्ताको संख्या महिला 94 पुरुष 77 गरी जम्मा 171 जनाको जन्म दर्ता गरिएको थियो। मृत्यु दर्ताको संख्या महिला 26 पुरुष 25 गरी जम्मा 51 जनाको मृत्यु दर्ता गरिएको थियो। सम्बन्ध विच्छेदको संख्या 5 विवाह दर्ताको संख्या 63 बसाई सराई गरी आएकाको दर्ता संख्या 2 बसाई सराई गरी गएको दर्ता संख्या 4 नयाँ नागरिकता बनाउनेको संख्या 116 जना रहेको थियो। त्यसै गरी सामाजिक सुरक्षाको विवरणहरू यहाँ लक्षित समूह शारीरिक संख्या नयाँ थप नगद कटा कायम जमा गरी मैले स्लाइडमा तयार गरेको छु। लाभदायीको कुल संख्या
4: राजस्व संकलनको विवरण आर्थिक वर्ष 2082/83 वडा नम्बर 6 ले विभिन्न शीर्षकमा राजस्व संकलन गरिएको थियो र जम्मा राजस्व संकलन 685,51.39 संकलन गरेका थियो। योजनाको विवरण प्रदेश स्तरीय योजनाहरू 12 वटा, नगर स्तरीय योजनाको संख्या 1 वटा, वडा स्तरीय योजनाको संख्या 16 वटा रहेका थिए। र यहाँ स्लाइडमा मैले प्रदेश तथा नगर स्तरीय योजनाहरूको स्लाइड तयार गरेको थिएँ, जसलाई समयको पाबन्दीका कारण स्किप गर्न चाहे। वडा स्तरीय योजना तथा कार्यक्रमहरूको पनि मैले स्लाइडमा तयार गरेको छु, यहाँहरूले मध्यनजर गर्न सक्नुहुनेछ। वर्षभरि सम्पादन गरिएका प्रमुख कार्यहरू नागरिकता, जन्म, मृत्यु, विवाह, वर्षाई लगायतका घटना दर्ता तथा अभिलेख व्यवस्थापन गरिएको, नागरिकलाई आवश्यक सिफारिस तथा प्रमाणित सम्बन्धी सेवा नियमित रूपमा प्रदान गरिएको, वडा कार्यालयमा प्राप्त निवेदन, पत्रचार तथा गुनासोको आवश्यक कार्यवाही गरिएको, वडा कार्यालयका विभिन्न विकासका कार्यहरू तथा कार्यक्रम सम्पादन गरिएको, माथिल्लो निकायबाट प्राप्त निर्देशन तथा परिपत्रहरू कार्यान्वयन गरिएको, मुख्य उपलब्धिहरू यस अवधिमा उपलब्ध स्रोत साधनको उचित प्रयोग गरी नागरिकलाई आवश्यक सेवा समयमै उपलब्ध गराइएको, कार्यालय सञ्चालनमा पारदर्शिता, जवाबदेहिता, समन्वय र सेवाग्राही मैत्री व्यवहारलाई प्राथमिकता दिएको, सड़क, खानेपानी, सिंचाइ, शिक्षा, स्वास्थ्य तथा अन्य पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति गरिएको, महिला, बालबालिका तथा लक्षित वर्गका कार्यक्रमहरू सञ्चालन गरिएको, स्वीकृत योजना तथा कार्यक्रमहरू प्राथमिकताका आधारमा कार्यान्वयन गरिएको, वित्तीय तथा भौतिक प्रगति, स्वीकृत वार्षिक बजेटलाई निर्धारित कार्यक्रम अनुसार परिचालन गरी योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिएको छ। साथै वित्तीय प्रगति वडा नम्बर 6 को 93.2 रहेको थियो र समग्रमा भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक रहेको यहाँहरूलाई जानकारी गराउँदछु। देखिएका प्रमुख समस्या तथा चुनौतीहरू नागरिकमा कर दिने दायित्वबारे पर्याप्त सचेतना नहुनु, सेवाग्राहीलाई सेवा प्राप्तिको प्रक्रियाबारे पर्याप्त जानकारी नहुनु, पशु प्राविधिकको अभावका कारण औषधि तथा सामग्रीको प्रभावकारी परिचालन तथा वितरणमा कठिनाई हुनु, सचेतना तथा टुक्री योजनाको कार्यान्वयन तथा समयमै सम्पन्न गर्न कठिनाई हुनु, सर्भरमा आउने प्राविधिक समस्याका कारण सेवा प्रवाहमा ढिलाइ हुनु, भौगोलिक कठिनाई, सीमित संसाधन, बजेटको अभाव तथा विकास निर्माणमा देखिने विविध प्राविधिक समस्याहरू प्रमुख चुनौतीका रूपमा रहेका थिए। सुधारका लागि उपायहरू सिफारिस प्रक्रियामा एकरूपता, सरलता र पारदर्शिता कायम गर्न डिजिटल सिफारिस प्रणालीको प्रभावकारी कार्यान्वयन गर्ने, सेवाग्राहीलाई आवश्यक कागजात, प्रक्रिया, समय सीमा तथा सेवा सम्बन्धी जानकारी, सूचना तथा संचारका विभिन्न माध्यमबाट स्पष्ट र सहज रूपमा उपलब्ध गराउने, सेवा प्रवाहलाई छिटो, सरल, पारदर्शी र सेवाग्राही मैत्री बनाउने, जग्गाको मालको भूमिका तथा तिरो अनिवार्य रूपमा समयमै बुझाउन सेवाग्राहीलाई सचेत गराउँदै सूचना तथा प्रचार प्रसारलाई थप प्रभावकारी बनाउने। आगामी वर्षको कार्ययोजना आगामी वर्ष गुणस्तरीय पूर्वाधार निर्माण, कृषि तथा रोजगारी प्रबन्धन, शिक्षा स्वास्थ्य सुधार, खानेपानी सुशासन तथा नागरिक मैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएका छौँ। आगामी आर्थिक वर्षमा वडा कार्यालयबाट प्रदान गरिने सेवालाई थप छिटो, सरल, पारदर्शी र सेवाकारी मैत्री बनाउने, अभिलेख व्यवस्थापन सुधार गर्ने तथा विगतमा देखिएका समस्या तथा चुनौतीलाई क्रमशः समाधान गर्दै कार्य सम्पादनलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएका छौँ। निष्कर्षमा आर्थिक वर्ष 2082/83 उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गर्दै वडा कार्यालयबाट सेवा प्रवाह तथा विकास कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिएको छ। आगामी दिनमा अझ पारदर्शी, उत्तरदायी, समावेशी र परिणाममुखी कार्यप्रणाली अप्नाउँदै समृद्ध वडा सुखी नागरिकको लक्ष्य प्राप्तितिर निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। अन्त्यमा आर्थिक वर्ष 2082/83 वडा नम्बर 6 द्वारा गरिएको केही योजना तथा कार्यक्रमको तस्विरहरू रहेका छन्, यहाँहरूले मध्यनजर गर्न सक्नुहुनेछ। आजको यस गरिमामय गोष्ठीमा आफ्नो वडा कार्यालयबाट गरिएका विकासका कार्यहरू योजनाहरू देखिएका समस्याहरू यहाँ सामूहले प्रस्तुत गर्न यो अवसर दिनुभएकोमा रामेश्वर नगर साहित्यप्रति धन्यवाद व्यक्त गर्दै मेरो प्रस्तुति यहीँ टुङ्ग्याउँछु। धन्यवाद
2: धन्यवाद वडा नम्बर छका सचिव अञ्जना खड्काज्यूलाई। यसपछिको प्रस्तुतिका लागि म वडा नम्बर सातका सचिव भागवत कुमार श्रेष्ठज्यूलाई आमन्त्रण गर्दछु।
5: म चाहिँ आजको यस आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा गोष्ठी कार्यक्रम चाहिँ रामेछाप नगरपालिका वडा नम्बर सातको प्रस्तुत गर्न गइरहेको छु। यसै गरी यो ऐतिहासिक चिनारी यसको आवश्यकता परेन जस्तो लाग्छ मलाई। जस्तै रामेछाप नगरपालिका वडा नम्बर सातमा चाहिँ सातवटा विद्यालयहरू छन् र एक चाहिँ बोर्डिङ स्कुल, जम्मा आठवटा विद्यालयहरू रहेका छन्। यसै गरी वडा कार्यालय, हाम्रो कार्यालयहरू चाहिँ वडा कार्यालय भवन हेलेपानी, सुखाजोर स्वास्थ्य चौक, सहरी स्वास्थ्य केन्द्र चाँदे भन्ज्याङ बुढाजोर र नागरिक आरोग्य सेवा केन्द्र, जम्मा चारवटा कार्यालयहरू रहेका छन्। यसै गरी आर्थिक वर्ष 2082-83 यस कार्यालयमा भएका घटना दर्ताहरूको सङ्ख्या चाहिँ जन्मदर्ता जम्मा 82 जना, महिला 44 र पुरुष 38 जना, यसै गरी मृत्युदर्ता सङ्ख्या 32, महिला 12 र पुरुष 20, सम्बन्ध विच्छेद सङ्ख्या 3, विवाह दर्ता सङ्ख्या 41, बसाइसरी गएको सङ्ख्या 6 र बसाइसरी आएको सङ्ख्या चाहिँ 1 मात्र रहेको छ। यसै गरी जम्मा टोटल कुल घटनादर्ता सङ्ख्या चाहिँ जम्मा 165 रहेको छ। यसै गरी रामेछाप नगरपालिका वडा नम्बर सातमा चाहिँ सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूको विवरण चाहिँ ज्येष्ठ नागरिक, अन्य ज्येष्ठ नागरिक भत्तामा 3 जना हुनुहुन्छ भने ज्येष्ठ नागरिक भत्ता दलित 9 जना हुनुहुन्छ। यसै गरी ज्येष्ठ नागरिक एकल महिला 27 जना, विधवा आर्थिक सहायता 48 जना, अपाङ्ग क वर्ग 9 जना, अपाङ्ग ख वर्ग 18 जना, दलित बालबालिका 15 जना, लोकोन्मुख आयु जाति 694 जना, गरी जम्मा कुल जनसङ्ख्या 1123 जना चाहिँ सामाजिक सुरक्षा भत्ता खाने व्यक्तिहरू हुनुहुन्छ। यसै गरी दीर्घ रोगी क्यान्सर स्पाइनल इन्जुरी भएका व्यक्तिहरू चाहिँ हाम्रो 7 नम्बर वडामा चाहिँ पुरुष 3 महिला 8 गरेर जम्मा सङ्ख्या 11 रहेको छ। यसै गरी प्रदेश नगर वडा स्तरीय योजनाहरूको सङ्ख्या चाहिँ हाम्रो नगर स्तरीय योजना सङ्ख्या 1 रहेको छ भने यसै गरी वडा स्तरीय योजना सङ्ख्या 7 रहेको छ, प्रदेश स्तरीय योजना सङ्ख्या पनि 7 रहेको छ। यसै गरी रामेछाप नगरपालिका वडा नम्बर 7मा चाहिँ आर्थिक वर्ष 2082-83 चाहिँ चालू तर्फ 9 लाख र अन्य उसमा 63,75,471.46 गरी जम्मा 72,75,471.46 चाहिँ बजेट विनियोजन भएको थियो। यसै गरी यस रामेछाप नगरपालिका वडा नम्बर 7मा निर्माण भएका भौतिक संरचनाहरूको विषयमा चाहिँ हजुरहरूले यहाँ वृत्त चित्तमा हेर्न सक्नुहुनेछ। यो स्थानीय तह, एक स्थानीय तह, एक चिस्या केन्द्र भनेर चाहिँ हामीले यो औद्योगिक ग्राम स्थापना क्षेत्रभित्र छ। यसै गरी यो चाहिँ वडा कार्यालय शौचालय, यसै गरी यो वडा कार्यालय हामीसँग चाहिँ यो स्वास्थ्य बिमाबाट बचेका 40,000 रुपियाँको चाहिँ वडा कार्यालय सडकमा चाहिँ हामीले नाली निर्माण गरेका छौँ। जम्मा 43 मिटर 40,000 योजना थियो यो चाहिँ। यसै गरी यो वडा कार्यालयमा हाम्रो यो वडा कार्यालय प्राङ्गणमा चाहिँ ब्लक बिछ्याउने कार्यक्रम थियो, ब्लक व्यवस्थापन चाहिँ यसरी गरिएको थियो। यसै गरी आर्थिक वर्ष 2083 विभिन्न क्षेत्रबाट प्राप्त राजस्व चाहिँ कुल जम्मा चाहिँ 10,72,772.76 रुपियाँ छ। यसै गरी समस्याहरू चाहिँ घटनादर्ता सम्बन्धी सम्पूर्ण घटनाहरू चाहिँ हामीसँग स्पष्ट नभएको, यसै गरी भएका घटना दर्ताहरूको विवरणहरू फरक भएको, जग्गाको मालको तिरो बुझाउन चाहिँ चासो नदिएको देखिन्छ, यसै गरी दरबन्दी अनुसारको कर्मचारी नभएको, समाधानको उपायहरू चाहिँ वडा तथा नगरपालिकाबाट प्रभाव हुने सम्पूर्ण सिफारिसहरू लिन आउँदा चाहिँ जग्गाको मालको तिरोको रसिद चाहिँ अनिवार्य गराउने हो भने तिरो चाहिँ सहज हुने थियो भन्दै रामेछाप नगरपालिका वडा नम्बर 7 आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा गोष्ठी मैले यही प्रस्तुत गरेँ। हस्, धन्यवाद, नमस्कार।
2: यसपछिको प्रस्तुतिका लागि वडा नम्बर 8 सचिव दीपा बरालज्यू।
6: रामेछाप नगरपालिका वडा नम्बर 8 82-83 विनियोजित बजेटबाट चाहिँ भएका कार्यक्रमको मैले वार्षिक प्रतिवेदन तयार गरेको छु। प्रशासनिक तथा सेवा प्रवाह सम्बन्धी विवरण सिफारिस, नागरिकता नयाँ नागरिकता सिफारिस 105 जना, प्रतिलिपि नागरिकता सिफारिस 172 जना, पत्र चलानी सङ्ख्या 1329, पत्र दर्ता सङ्ख्या 1253। त्यस्तै प्रशासनिक सेवा प्रवाह पञ्जीकरण सम्बन्धी जन्म दर्ता 101 जना पुरुष, 140 जना महिला गरेर जम्मा 241 जना, मृत्यु 20 जना पुरुष, 14 जना महिला गरी 34 जना, विवाह दर्ता 29 जना मा 78 जना गरी 29 जोडीको विवाह दर्ता गरिएको छ। सम्बन्ध विच्छेद 7 जना, 7 जना गरी 14 जना महिला पुरुष 7 जोडीको गरिएको छ। बच्चा चराई दर्ता आएको दर्ता 6 जना पुरुष, 7 जना महिला गरेर 3 घरेलु परिवारको 13 जना हुन्छ। बच्चा चराई गएको चाहिँ 11 जना पुरुष, 20 जना महिला हुन्छ। 9 घर परिवारको चाहिँ 31 जना जानु भएको छ। त्यस्तै राजस्व संकलन तर्फ सिफारिस दस्तुर 94,550, नाता प्रमाणित दस्तुर 13,400, सम्पत्ति व्यवसाय सम्बन्धी शुल्क 2,30,800, मालको सम्बन्धी कर 1,79,777.19, अन्य शुल्क तथा बिक्रीबाट 1,583.72, बहाल कर 1,71,32, 72 शुल्क 1,69,78 पैसा, व्यक्तिगत घटना दस्तुर 84,400, कृषि पशुजन्य वस्तु व्यवसायमा लाग्ने कर मार्फत 1,36,800, जम्मा 11,28,243.69 पैसा। सामाजिक सुरक्षा सम्बन्धी विवरण, ज्येष्ठ नागरिक 263 जना हुन्छ, ज्येष्ठ नागरिक दलित 28 जना, विधवा 38 जना, एकल महिला 35 जना, पूर्ण अपाङ्ग भएका व्यक्ति 11 जना, अति अशक्त 19 जना, दलित बाल बालिका 61 जना, लोपोन्मुख 265 जना गरेर चाहिँ सामाजिक सुरक्षा भत्ता गुज्रिएको संख्या 8 नम्बर वडा कार्यालयमा 720 जना हुनुहुन्छ। त्यस्तै दीर्घ रोगी 9 जना हुनुहुन्छ। यो वडा स्तरीय समितिहरू हो। यो समितिहरू चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ एउटा वडा कार्य समिति, वडा बाल मैत्री समिति, वडा बाल अधिकार समिति, वडा विपद समिति, वडा शिक्षा समिति, केन्द्रेश्वर वडा बाल सञ्चार लैङ्गिक हिंसा नियन्त्रण समिति, त्यस्तै वडामा सक्रिय रूपमा रहेका समितिहरूको स्वास्थ्य आगो 82-83 बैठक बसेको, यो स्वास्थ्य स्वयंसेविकाहरूको छलफल कतिवटा बैठक बस्यो भनेर पनि यो स्लाइडिङमा मैले तयार गरेको छु। अब हाम्रो विनियोजित बजेटबाट चाहिँ अब 82-83 केन्द्रेश्वर वडा बाल सञ्चार र वडा कार्यालयको सञ्चालन गरेको क्रियाकलापहरूमा चाहिँ यसरी उत्कृष्ट बाल बालिका सम्मान कार्यक्रम, विपन्न बाल बालिका शैक्षिक सामग्री पोसाक वितरण भनिएको छ। यो चाहिँ तपाईँहरूले हेर्नुहुन्छ कि मैले पढेर सुनाएँ। सम्पन्न कार्यक्रमहरू चाहिँ विनियोजित बजेटबाट चाहिँ सम्पन्न कार्यक्रमहरूको पनि मैले यसरी स्लाइडिङ गरेको छु। सञ्चालनमा रहेका प्रगति अवस्था र सकारात्मक पक्षहरू, एक घर एक स्वास्थ्य बिमा कार्यक्रम, वडा स्तरीय समिति बैठक कार्यक्रमको समीक्षा, बाल मैत्री स्थानीय शासन कार्यक्रमहरू निरन्तर र दिगोपनमा अगाडि बढिरहनु, विद्यालयमा शिक्षा तथा बाल मैत्री कार्यक्रममा सहयोग, बाल बालिकाको सम्बन्धी सहकार्य, विपन्न परिवार बाल बालिका स्टेसनरी सामग्री र राहत वितरण कार्यक्रम भएको छ, विद्यालय अनुसार अनुगमन र पृष्ठ पोषण, स्वरोजगार कार्यक्रम सञ्चालन भएको छ, सेवाग्राहीहरूको सेवामा आकर्षित हुनु, विभिन्न समितिहरूको अर्थपूर्ण बाल सहभागितामा वृद्धि भएको छ, बाल बालिका आफै सक्रिय भई बाल विवाह रोकथाम, होटल पसल अनुगमन, अतिरिक्त क्रियाकलाप, मासिक बैठक सञ्चालन, कार्यक्रमहरूको उद्घोषण, जोखिममा परेका बाल बालिकालाई परामर्श र स्टेसनरी सहयोगमा कार्यक्रम गरिएको छ। वडामा सञ्चालनमा रहेका कार्यक्रमको प्रगतिको अवस्था, सकारात्मक पक्षहरू, जोखिममा रहेका बाल बालिकालाई मनोविमर्श गरी विद्यालय भर्ना गर्न नियमित हुनु, बाल विवाह तथा सामाजिक सञ्चालनले पार्ने असर र न्यूनीकरणका लागि सरकारवालाहरूको साथमा सहयोगमा वृद्धि हुनु, एसीमा उत्कृष्ट भएका बाल बालिकालाई सम्मान कार्यक्रममा सहभागी गराउनु, समस्या तथा चुनौती, समयमा सरोवर तथा नेट नचल्दा काममा ढिलाइ हुनु, बालमती स्थानीय शासन निरन्तर दिगोपनमा सरकारहरूको निष्क्रिय र अपनत्व नलिँदा बाल विवाह, बाल हिंसा तथा बाल कुलतहरूको वृद्धि भए न्यूनीकरणमा समस्या, बालमैत्री स्थानीय शासन निरन्तर दिगोपनका लागि आर्थिक स्रोतको कमी। यो चाहिँ हाम्रो वडाबाट भएको क्रियाकलापहरूको केही झलकहरू छ।
2: हस्त, धन्यवाद दिपाजी। अब यसपछि वडागत रूपमा अब अन्तिम प्रस्तुति छ, 9 नम्बरका वडा सचिव पूजा दाहाल।
7: रामेश्वर नगरपालिका वडा नम्बर 9 वार्षिक समीक्षा लिएर म वडा सचिव पूजा दाहाल यहाँहरूमा आज उपस्थित भएकी छु। रामेश्वर नगरपालिका वडा नम्बर 9 बारेमा यहाँहरू सम्पूर्णलाई जानकारी छ। तैपनि साविकको रामेश्वर गाविस 5, 6, र 7 मिलाएर हालको 9 नम्बर कायम गरिएको छ। यहाँहरूले नक्सामा पनि देख्न सक्नुहुनेछ। यो हाम्रो धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन्। यहाँहरू ल्याङ्ग्याङ आउँदाखेरि भीमसेनजान मन्दिर, तीर्थस्थान गरी त्यसै गरी मार्ने गुम्बामा यहाँहरू जान सक्नुहुनेछ। यो हाम्रो धार्मिक तथा ऐतिहासिक रूपले महत्वपूर्ण रहेको छ। हाम्रो यहाँ जनप्रतिनिधिहरूको विवरण छ यहाँ हामी देख्न सक्नुहुनेछ, त्यसै गरी कर्मचारीहरूको पनि विवरण म यहाँ राखिदिन्छु। प्रशासनिक तथा सेवा प्रशासन सम्बन्धीमा एक नम्बरमा रहेको छ सिफारिस सम्बन्धी, कुल दर्ता 610, कुल चलानी 724, नागरिकता सिफारिस 53 रहेको छ भने नागरिकता प्रतिनिधि सिफारिस 36 र मालपुत्र रसिद हामीले 280 लिएका छौँ। त्यसै गरी पञ्जीकरण सम्बन्धी मैले नयाँ दर्ता र प्रतिनिधि गरेर छुट्याएकी छु, यहाँहरूले देख्न सक्नुहुनेछ, तर मैले एकमुष्ट रूपमा वाचन गर्छु। जन्मदर्ता 83, मृत्यु दर्ता 19, विवाह दर्ता 30, त्यसै गरी सम्बन्ध विच्छेद दर्ता 3, बसाई सराई गरी आएका 1 जम्मा 3 सदस्य आएका छन् ल्यान्डलाइनमा भने बसाई सराई गएको दर्ता भनेको 4, जम्मा सदस्य 13। त्यसै गरी पञ्जीकरणमा हामीले जम्मा 140 दर्ता गरेका छौँ। त्यसै गरी सामाजिक सुरक्षा भत्ता खानेमा मैले एकमुष्ट रूपमा भन्न चाहे, प्रथम त्रैमासिकमा 191 गरिरहेको थियो, त्यसै गरी द्वितीय त्रैमासिकमा हामीले 192 हुनुहुन्थ्यो, तृतीयमा 191 र चौथो त्रैमासिकमा 190 गरी आर्थिक वर्ष 2082-83 सामाजिक सुरक्षा भत्तामा कुल 77,78,008 खर्च भएको देखिन्छ। त्यसै गरी राजस्व संकलन विवरण रहेको छ, मैले एकमुष्टमा यहाँहरूमा राख्न चाहे, आन्तरिक कोषको जम्मा रकम रु 610,259.77 रहेको छ भने विभागीय कोषतर्फ 91,109.76, यसै गरी कुल जम्मा 7,1,369.23 हामीले संकलन गरेका छौँ। 9 वडा कार्यालयको हाम्रो कार्यक्रमहरू रहेको छ, यसमा हामीले तिजको शुभकामना तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका थियौँ हाम्रो नगरको नगर उपप्रमुखको प्रमुख अतिथितामा। त्यसै गरी स्वयंसेविकालाई जडान वितरण, स्वयंसेविकाले गर्ने कामकाजको डकुमेन्टहरूको संरक्षणका लागि हामीले 3 स्वयंसेविकालाई जडान वितरण गरेका थियौँ। त्यसै गरी बाल मैत्री, स्थानीय शासन निरन्तरता र दिगोपनाका कार्यक्रमहरूमा हामीले मासिक बैठक सञ्चालन, सशक्तिकरणका कार्यक्रमहरू, अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएका छौँ। बाल मैत्री वडा घोषणा वार्षिक उत्सव कार्यक्रम हामीले यो पनि सञ्चालन गरेका थियौँ भने पशु सुत्केरी प्रोत्साहन भत्तामा 50,000 गाई सुत्केरी पशुलाई हामीले 2,000 दरले कृषकहरूले 50,000 रुपियाँ अनुदान उपलब्ध गराएका थियौँ। त्यसै गरी किसानहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै मकैबारीमा लाग्ने किराहरू मार्नका लागि विस्तारी वितरण गरेका थियौँ भने तरकारी खेती प्रवर्धन कार्यक्रम अन्तर्गत हामीले सिँचाइका लागि पाइप तथा चलेर वितरण गरेका थियौँ। यो आयोजनाहरूको विवरण रहेको छ। सङ्घको हामीसँग एउटा आयोजना रहेको थियो भने प्रदेशबाट पनि 1, सडक बोर्डको 1, नगर स्तरीय 2 र वडा स्तरीय 26, कुल 31 मध्ये हामीले 29 आयोजना सम्पन्न गरेका थियौँ। त्यसै गरी वडा स्तरीय सञ्चालित आयोजनाहरूमा सञ्चालन भएको जम्मा आयोजना 24 रहेको थियो। त्यसै गरी उपभोक्ता समितिबाट हामीले 19 सम्पन्न गरेका थियौँ भने कोटेसनबाट 2 र सोझै खरिद 3 गरेका थियौँ र वडा स्तरीय आयोजना तथा कार्यक्रमहरूको वित्तीय प्रगति हाम्रो 90.23% रहेको थियो। उपलब्धिहरूमा मैले यहाँहरूमा आज राखिसकेकी छु, 24 आयोजनाहरू सम्पन्न भएका छन्। त्यसै गरी वडा कार्यालय घेराबार भएको छ, अहिले हाम्रो 9 वडा कार्यालय एकदमै सुरक्षित अवस्थामा रहेको यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। त्यसै गरी 3 सामुदायिक भवनहरू निर्माण भइसकेको अवस्था छ भने विभिन्न समितिका बैठकहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्। 11 कृषकहरूका लागि कलेक्टरबारी सिंचाइ ट्याङ्कीको निर्माण भएको छ। विद्यालयहरूमा खानेपानी तथा शौचालयको उचित व्यवस्थापन गरिएको छ। किसानहरूको माग अनुसार विसादी वितरण, त्यसै गरी बाल मैत्री, स्थानीय शासन निरन्तरता र दिगोपनाका लागि कार्यक्रमहरू सञ्चालन गरिएको छ। सेतो गुराँसको साझेदारीमा सुनकोशी आधारभूत विद्यालयमा घेराबार समेत भएको अवस्था छ। त्यसै गरी समस्याहरूमा हाम्रो विभिन्न वडाबाट अगाडि 8 वडाले समस्याहरू राख्नु भएको छ। त्यस्तै समस्या 9 पनि रहेको छ। केही खरिद सम्बन्धी समस्या मैले यहाँ राखेकी छु, जुन अब यहाँ एक आर्थिक वर्षबाट त्यो समस्या नदोहोरिएला। त्यसपछि आएर अर्को भनेको सूत्र, यो सामाजिक सुरक्षा नवीकरणको विषय रहेको छ, यो सिस्टम नचल्ने समस्या भइहाल्यो। अर्को कर्मचारी क्षमता विकास सम्बन्धी तालिमको आवश्यकता रहेको भनेर यहाँ राखिएको छ। तालिमहरू राजस्व सम्बन्धी, तामसिङ सम्बन्धी हामीले लिइसकेका छौँ, तर एउटा अपेक्षा भनेको चाहिँ घटना दर्ता सम्बन्धी केस स्टडीको हामीले आएदेखिको भनेको हो, यो यस आर्थिक वर्षमा चाहिँ पाउनेछौँ भन्ने अपेक्षा पनि राख्दछु। समाधानका उपायहरू पनि यस्तै यस्तै रहेका छन्, यहाँहरूबाट समाधान हुने म अपेक्षा गर्छु। त्यसै गरी 9 नम्बर लाइनमा अर्को के पनि भन्न चाहन्छु भने कर्मचारी कर्मचारी बीच र जनप्रतिनिधि कर्मचारी बीचको समन्वय सहकार्य एकदमै सुमधुर रहेको वडा, उजुरी एकदमै कम पर्ने वडाको रूपमा हामी 9 नम्बर लाइदिन्छौँ। 9 नम्बरमा रहेको भीमसेन थान मन्दिर परिसर निर्माण यसपालिको आयोजनाको तीन झलकहरू मैले राखेकी छु। यति भन्दै मेरो आफ्नो प्रस्तुति यही अन्त्य गर्न चाहन्छु। नमस्कार।
0: आदरणीय श्रोता, तपाईँ यति बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका 6 रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
1: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईँको उचित सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com, वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
0: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ।
1: नमस्कार।
8: हजुरको रेडियो 102.1 मेगा।
9: भोलिबाट करिब 300 विद्यालय सहभागी हुने।
8: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
9: रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीपछि प्रभावितलाई राहतका लागि देशभित्रबाट मात्र होइन विश्व समुदायको पनि साथ बढ़िरहेको छ। तर राहत वितरणमा गर्दा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिको आवश्यकतालाई पर्याप्त ध्यान दिइरहेको छैन। बनी बनाऊ खानेकुरा आफैमा स्वास्थ्यका लागि हानिकारक छ। राहतको बहानामा बाढ़ी प्रभावितको स्वास्थ्य बिगार्ने कार्य गरिनु हुँदैन। यसमा सरकारवालाले समयमा नै ध्यान दिन जरूरी छ। अब खबर सन्तोषी रावलबाट।
10: भोटेकोसी नदीमा यही भदौ 10 आएको विनाशकारी बाढ़ीबाट प्रभावित भएर विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा रहेका परिवारको अस्थायी बसोबासका लागि सरकारले सर्वेक्षण शुरू गरेको छ। होल्डिङ सेन्टरबाट अब केही हप्ताभित्र प्रत्येक परिवारलाई छुट्टा छुट्टी अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण अघि बढ़ाएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रभावित परिवारको इच्छा, आवश्यकता र उपलब्ध स्रोत साधनका आधारमा अस्थायी बसोबासको उपयुक्त विकल्प पहिचान गरी व्यवस्थापन गर्ने सरकारको तयारी छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले प्रभावित जिल्लामा प्राविधिक टोली परिचालन गरी सर्वेक्षण शुरू गरेको हो। यसैबीच प्रधानमन्त्री बालेन शाहले भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीपछि सिर्जित असहज परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र घाइतेहरूको उपचारको अवस्थाबारे तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग आज छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले वर्तमान स्थितिको विस्तृत जानकारी लिँदै आवश्यक निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा बाढ़ीपछिको विपदको अवस्थासँग लड्न विशेष संसदीय समिति गठनको प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले बाढ़ीलाई राष्ट्रिय महत्वको जलवायु जन्य विपत्तिको घोषणा गर्दै विपत्तिको कारण क्षति तथा यसको अन्तर्राष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठनको प्रस्ताव गर्नुभयो।
11: सरकारले आफ्नो कूटनीतिक पहल अगाडि बढ़ाइरहँदा हामीले पनि संसदीय कूटनीतिको एउटा नयाँ र ऐतिहासिक अध्याय शुरू गर्नुपर्नेछ। यस सम्मानित संसद समक्ष मेरो प्रस्ताव छ, हिमालयलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौं। हिमालयको संरक्षण तथा जलवायु अनुकूलनका लागि ग्रीन क्लाइमेट फण्ड GCF विशेष र सहज वित्तीय पहुँच सुनिश्चित गर्न साउथ साउथ कोअपरेशन अर्थात मार्फत हिमालय सम्बन्धी वैज्ञानिक अनुसन्धान तथा तथ्याङ्क आदान प्रदानलाई अघि बढ़ाउन, सीमापार प्राविधिक चेतावनी तथा विपद पूर्व सूचना प्रणालीको विकास गर्न, हिमाली समुदायको जीवन जीविकोपार्जन र सुरक्षित भविष्यको संरक्षण गर्न तथा जलवायु जन्य हानि र क्षतिको संवेदनका लागि फण्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज FRLDबाट न्यायोचित अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गरौं।
10: बैठकमा कांग्रेसले भोटेकोशी नदीमा आएको बाढ़ी पछिको खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराएको छ। कांग्रेस प्रमुख सचेतक वासना थापा:
12: आज सिंगो देश शोकमा डुबेको छ। यस्तो राष्ट्रिय विपत्तिको समयमा नागरिक बचाउनु र संकटमा परेका परिवारलाई राज्यको उपस्थिति महसुस गराउनु सरकारको पहिलो दायित्व हो। म सरकारलाई आग्रह गर्न चाहन्छु, उद्धार तथा खोजी कार्यलाई प्रभावकारी र तीव्र बनाइयोस्। सम्पर्क विहीन नागरिकको विवरण तत्काल अध्यावधि गरी परिवारलाई सही सूचना दियोस्। आवश्यक ठाउँमा थप जनशक्ति, प्रविधि र उद्धार उपकरण परिचालन गरियोस्।
10: एमालेका सांसद गणेश सिंह थगुनाले अझै जीवितै उद्धारको सम्भावना रहेकाले सरकारले सबै शक्ति खोजीमा लगाउनु पर्ने बताउनुभयो।
13: विपत्ताहरूको अवस्था पत्ता लगाउन, उद्धार कार्यलाई तीव्रता दिन तथा उक्त घटनाका पीड़ितहरूको राहत पुनर्स्थापना खोजी कार्य द्रुत गतिमा सञ्चालन गर्न सरकारको गम्भीर ध्यान आकर्षण गर्दछु।
10: राष्ट्रपा संसदीय दल सचेतक क्रान्ति शिखा धिताले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
12: विपदमा महिला तथा बालबालिकाहरू असमान रूपमा बढ़ी प्रभावित हुन्छन्। हिंसा र शोषणको जोखिमदेखि पानी, हेरचाह र जीविकोपार्जनको अतिरिक्त बोधसम्म उनीहरूमा थोपरिन्छ। त्यसैले महिला तथा बालबालिकाको स्वास्थ्य, सुरक्षा, गोपनीयता, गरिमालाई केन्द्रमा राखेर राहत व्यवस्थापन अझ धेरै संवेदनशील हुनुपर्छ। राहत कोषमा नागरिकको स्वतस्फूर्त सहयोगबाट अरबौं रकम जम्मा भएको छ। यही स्रोत परिचालन गरेर तत्काल अस्थायी आवासको व्यवस्था गरौं, सकेसम्म परिवारलाई एकै ठाउँमा राखौं र उद्धार राहतसँगै सामाजिक पुनर्स्थापन
10: शिक्षा मन्त्रालयले रसुवा, भोटेकोशी तथा त्रिशुलीमा आएको बाढ़ीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज जारी गरेको पत्रमा नियमित पठन पाठन शुरू गर्नु अघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरेको छ। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका सहायक प्रवक्ता वीर बहादुर धामी:
14: कसरी यो पीड़ालाई अलिकति न्यूनीकरण गर्ने, भुल्ने भन्ने कुराहरूमा थोरै भए पनि परामर्श भयो अभिभावकहरूसँग, बालबालिकाहरूसँग भइसकेपछि त्यसपछि बल्ल चाहिँ त्यसको पछिल्लो चरणमा चाहिँ सिकाइ, अब हामीले सिक्ने, सिकाउने होइन पढ्ने पढाउने कुरालाई पनि जोड्न सकिन्छ भन्ने सकारात्मक तयारी हुन्छ। मानसिक रूपले सिकारु तयारी हुन्छ, सिकाउने वर्ग शिक्षक तयारी हुन्छ, अभिभावक पनि सिक्नु पनि अब पर्छ। जिन्दगी जोगी नै सक्यो, अब हामी सामान्यकरण रूपमा हाम्रो जिन्दगी सुरु भइसक्यो, हामी बाँची नै सकेका छौँ, त्यसकारण अब हामीले सिक्ने सिकाउने तर्फ लाला बालाहरूलाई पठाउनु पर्छ भन्ने मानसिकता तयार भएपछि अनि सिकाइ जोड्नुपर्छ भन्ने हिसाबले यो एउटा सोच अगाडि बढाइएको हो।
10: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेदीले अन्तर्देशीय पूर्व सूचना प्रणालीलाई बलियो बनाउन खाका तयार पारिएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै उहाँले यस्तो बताउनुभयो:
15: सबैका लागि पूर्व सूचनाको रोडम्याप तयार गरेका छौं र त्यो पारित हुने अवस्थामा यो के अरे बाढ़ी आएर अलिकता हाम्रो प्रायोरिटी यतातिर सिफ्ट भएको हुनाले केही चाहिँ हामी थोरै चाहिँ यसबाट विचलित भएको, तर एट द सेम टाइम हामी यसलाई चाहिँ तुरन्तै पास गर्दैछौँ, तुरन्तै यसलाई चाहिँ ल्याउँदैछौँ।
10: काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन उद्योग, वाणिज्य तथा अर्थ आपूर्ति मन्त्री गौरी कुमार यादवले मातहतका निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री यादवले काठमाडौँ उपत्यकाभित्र मात्र लागू हुने गरी एउटा कम्पनीको ग्यास सिलिण्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको ग्यास सिलिण्डरसँग उही मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो। आजै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले औद्योगिक र सरकारी कर्मचारीका कारण काम गर्न समस्या भएको गुनासो सुनाउनुभयो।
16: हात जोडेरै सबलाई भनेको छु कि ग्यासको आपूर्ति सहज बनाइदिनु, सबै उद्योगीहरूलाई बसाएर चाहिँ सहज बनाइदिनु, हात जोडेर नहुँदो रहेछ भनेर बुझ्यो। उहाँले भन्नुभयो त्यो विधेयकहरू ल्याउनुहोस्। विधेयक के को लागि कहाँ ल्याउनुहुन्छ? तपाईँ विधेयक बनाउन चाहिँ कर्मचारीलाई भन्नुहुन्छ, कर्मचारीहरू के गर्छन्? सबै उद्योगीलाई राखेर हाम्रो देशलाई चाहिँ एउटा उनीहरूको हिसाबले चलाउने बनाइदिएको छ।
10: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सभाका आफ्ना चारजना सांसदलाई पदमुक्त गर्न गरेको सिफारिशलाई बागमती प्रदेश सभा सचिवालयले अस्वीकृत गरेको छ। प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईले राप्रपाको निर्णय कानूनी प्रक्रिया र प्राकृतिक न्यायको सिद्धान्त वरिपरि रहेको ठहर गर्दै उहाँहरू पदमुक्त नहुने निर्णय गर्नुभएको हो। नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ 23 र 24 गते भएको घटनामा संलग्न माथि निष्पक्ष छानबिन गरी कार्यवाही गर्न सरकारसँग माग गर्नुभएको छ। बीपी स्मृति दिवसको अवसरमा एक भिडियो सन्देश सार्वजनिक गर्दै सभापति थापाले सिंहदरबार अदालत लगायत सार्वजनिक संरचनामा भएको तुंसबारे पनि निष्पक्ष अनुसन्धानको माग गर्नुभयो।
17: भाद्र 23 को त्यही घटना पछाडि भाद्र 24 आयो। स्वाभाविक रूपमा त्यो आवेग थियो, आक्रोश थियो। तपाईँ हामी सबै जान्दछौ, आवेग र आक्रोशलाई प्रयोग गरेर त्यहाँ एउटा ठूलो प्रायोजित हिंसा पनि भयो। नेपालले अहिलेसम्म कहिले नदेखेको ध्वंस त्यो दिन देख्यो। को चाहिँ सिंहदरबार जलाउने, को चाहिँ अदालत जलाउने, यसको जवाबदेता कसरी लिनु पर्दैन, यो गल्ती गर्ने कसरी सजाय पाउनु पर्दैन, अनि त्यत्रो राज्य संयन्त्र काम नलाग्ने बङ्गो कसरी गर्छ, खोजी हामीले गर्नु पर्दैन। आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ, तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ उसले माफी पाउनु, उसले दण्ड पाउनुपर्छ।
10: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गत भदौ 24 गतेको विध्वंसले देश कम्तीमा 25 वर्षभन्दा धेरै पछि परेको बताउनु भएको छ। बालकोट स्थित जलाइएको घरमा संचारकर्मीसँग कुरा गर्दै भदौ 24 गते देशको लागि कालो दिन भएको ओलीले टिप्पणी गर्नुभयो। यसैबीच नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले देशव्यापी भ्रमणमा निस्किने घोषणा गर्नुभएको छ। भक्तपुरमा आज भएको एक कार्यक्रममा सम्बोधन गर्दै देउवाले देशव्यापी भ्रमणमा निस्किने घोषणा गर्नुभएको हो। जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुर गढी गाउँपालिकामा वडा नम्बर 3 का 6 भूमिहीन सुकुम्बासी परिवारलाई जग्गा धनी पूर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गा धनी पूर्जा प्राप्त गरेपछि कानूनी रूपमा जग्गा धनी बनेका मकवानपुरका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झाडा र चापा र कैलालीमा जापानीज इन्सेफ्लाइटिस विरूद्धको खोप सञ्चालन गर्ने भएको छ। संक्रमणका कारण बिरामी तथा मृत्यु बढ़दै गएपछि झापा र कैलालीका 3 वटा स्थानीय तहमा जी विरूद्ध खोप अभियान सञ्चालन गर्न लागेको हो। देशका विभिन्न भूभागमा आज भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाधनी बनेका मकवानपुरका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झाडा र चापा र कैलालीमा जापानीज

0: का साथै मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। मधेश प्रदेश सहित कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थान तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद विनु महर्जनले जानकारी दिनुभयो।
1: हाल कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ। कोशी मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थानहरूमा तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना देखिन्छ। रातिको हकमा बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग कोशी र गण्डकी प्रदेशको पहाड़ी भूभागका साथै मधेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका एक दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना देखिन्छ।
0: साझा खबरमा अब खेल खबर। देशभरका 300 भन्दा बढ़ी विद्यालयको सहभागितामा अन्तर विद्यालय 18 वर्ष मुनिको छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ। खेल भोलिबाट शुरू हुनेछ। नेपाल राष्ट्रिय खेलकुद परिषद राखेपको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिता साथै प्रदेशका विभिन्न खेल मैदानमा आयोजना हुनेछ। प्रदेश स्तरीय छनौट खेल भोलिबाट एकसाथ शुरू हुनेछ। कोशी प्रदेशमा विराटनगर र इटहरी, मधेशमा लालबन्दी सिमरा र रौतहड़, बागमतीमा चितौन र काठमाण्डौ, गण्डकीमा पोखरा र गोर्खा, लुम्बिनीमा घोराही, नेपालगंज र बुटवल तथा सुदूरपश्चिममा धनगढ़ीमा खेल सञ्चालन हुनेछन्। राष्ट्रिय चरणको फाइनल असोज 16 गते काठमाण्डौमा हुनेछ।
2: दीर्घ रोगको औषधि खान छुटिरहेको छ भने स्वास्थ्य शाखामा तत्काल सम्पर्क गर्न आग्रह।
3: त्यो माग गर्नुभयो भने हामी यथाशक्ति त्यो औषधि घरसम्म पुर्याउने कोसिस गर्नेछौँ। यदि घरसम्म पुर्याउन सकेनौँ भने तपाईँलाई फोन मार्फत यहीँ बोलाएर भए पनि तपाईँलाई त्यो औषधि पुर्याउने कोसिस गरिराखेका छौँ। हामी पुरै पनि राखेका छौँ।
2: अस्थायी आश्रय स्थल भन्दा कम्तीमा 50 मिटर टाढा शौचालय बनाउन सुझाव, पोषणको अभावले स्वास्थ्यमा पार्ने प्रभाव र सुधारका लागि चाल्नुपर्ने कदम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
5: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
8: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
10: साझा खबरमा अब मिलिजुली नेपाली। तपाईँको क्षेत्रमा अस्थायी आश्रय स्थल बनाउने काम शुरू भएकी छैन? छैन भने शौचालयको दूरी चाहिँ कम्तीमा 50 मिटर परै राख्नुहोस् है। नुवाकोटको स्वारा डाँडामा प्रभावित आफैले बनाएको

0: यी आश्रय स्थलमा पनि शौचालय टाढै छ।
1: यो बस्तीको लागि शौचालय भनेर अहिले भएको यो दायाँतिर चारवटा, दुईटा महिला र दुईटा पुरुषको शौचालय चाहिँ करिब हामीले बनाउँदाखेरि चाहिँ 50 मिटर भन्दा पर थियो। यो बस्तीबाट नजिक हुँदा यसको दुर्गन्ध अनि त्यसबाट चाहिँ निस्किने त्यो हाम्रो फर्मुलाले हामी आफै चाहिँ रोगीबाट चाहिँ रोगबाट पीडित नहोस् भन्नको निमित्त हामीले 50 मिटर चाहिँ करिब टाढा हुनुपर्छ भनेर चाहिँ निर्माण गरेका हौँ। अब चाहिँ बस्ती बढ्दै गयो भने साह्रो पर्ने हुन्छ। त्यतिखेर चाहिँ हामीले 17 टेन्ट चाहिँ टाँगेका थियौँ। 17 चाहिँ टेन्टमा हामी 36 चाहिँ परिवार जोइन भएर बसेका थियौँ। र अब यो हराएका मान्छेहरूको खोजी कार्य सकिएर उहाँहरूको काजकिर सकिएर हिजोबाट चाहिँ उहाँहरू फर्किने क्रम भएपछि यहाँ 17 दुना भइसकेको छ। हिजो हामीले चाहिँ 80 जनामा चाहिँ सदस्य साथीहरूलाई खाना सेयरिङ गरेर एउटा किचन सेयरिङ किचन बसेर खाना खाइरहेका छौँ र आज फेरि चाहिँ 8-10 जना फेरि प्लस हुने भन्ने भयो भने अब अहिले यहाँहरूले पनि देख्न सक्नुहुन्छ यहाँ चाहिँ अहिले ट्रेन चाहिँ अब प्राप्त भएको ट्रेन चाहिँ बनाउँदै गर्नु भएको छ। त्यो बन्दै गर्दा त अरू आएको त प्लस हुन्छ। हामी होल्डिङ सेन्टरमा चाहिँ यहाँहरूसँग एड हुन्छौँ भन्नुभयो भने त उहाँहरूले नबस् भन्ने कुरो हुन्न। हाम्रो चाहिँ होल्डिङ सेन्टरको नियम अनुसार बस्न चाहनुभयो भने चाहिँ उहाँहरूले चाहिँ बस्न दिनको पर्ने हुनाले यो ठाउँ भरियो भने त्यो अहिले बनेको अस्थायी शौचालय अझ त्योभन्दा 50 मिटर पर सार्नुपर्छ।
0: नुवाकोट स्वारा डाँडाका अष्टमान डंगल अस्थायी आश्रय स्थल भन्दा कम्तीमा 50 मिटर टाढा शौचालय बनाउँदाको फाइदा बताउनुहुँदै, तपाई विदुर नगरपालिकामा बस्नुहुन्छ र दीर्घ रोगको औषधि खान छुटिरहेको छ भने स्वास्थ्य शाखामा तत्काल सम्पर्क गर्न सक्नुहुन्छ। तपाईले खाँदै आएको औषधिको खोल वा डाक्टरले लेखिदिएको पूर्जा पठाउनु भयो भने तपाईँकै घरसम्म औषधि आइपुग्छ।
2: तपाईहरूले दीर्घ रोगको औषधि खाइराख्नु भएको छ भने तपाईँसँग डाक्टरले लेखेको प्रिस्क्रिप्सन तपाईँसँग छ अथवा प्रिस्क्रिप्सन हरायो, तपाईँले खाइरहनु भएको औषधिको खोल छ भनेदेखि हाम्रो विदुर नगरपालिकाको स्वास्थ्य शाखामा ल्याएर तपाईँले त्यो बुझाउन माग गर्न सक्नुहुन्छ। त्यो माग गर्नुभयो भने हामी यथाशक्ति त्यो औषधि घरसम्म पुर्याउने कोसिस गर्नेछौँ। यदि घरसम्म पुर्याउन सकेन भने तपाईँलाई फोन मार्फत यहीँ बोलाएर भए पनि तपाईँलाई त्यो औषधि पुर्याउने कोसिस गरिराखेका छौँ। हामीले पुरै पनि राखेका छौँ। फेरि अनुरोध गर्छौँ तपाईँहरूले यहाँसम्म आउन सक्नु भएन भने 98510-13038 सम्पर्क राखेर तपाईँले अथवा 98510-13038 व्हाट्सएपमा त्यो प्रिस्क्रिप्सन अथवा औषधिको खोल पठाएर यो औषधि हामीलाई खाँचो पर्यो भन्न सक्नुहुन्छ। यो बाढीमा परेको मान्छेलाई मात्रै होइन, उहाँले किन्न पाउनु भएन भने पनि हामीलाई सम्पर्क राख्न सक्नुहुन्छ।
0: उहाँ हुनुहुन्थ्यो विदुर नगरपालिका नुवाकोटका स्वास्थ्य निरीक्षक रामराजा भण्डारी। तपाईँलाई आफूले खाँदै आएको दीर्घ रोगको औषधि चाहिएको छ भने 98-15-013-038 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँ यदि रसुवा भोटेकोसी बाढ़ी प्रभावित हुनुहुन्छ र होल्डिङ सेन्टरमा बसिरहनु भएको छ भने सरकारले इच्छा अनुसार अस्थायी बसोबासको व्यवस्थाका लागि सर्वेक्षण थालेको छ। अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टा छुट्टै अस्थायी बसोबास व्यवस्था गर्न सर्वेक्षण शुरू भइसकेको बताइएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागले हिजो मंगलबारदेखि प्रभावित जिल्लाहरूमा टोली खटाएर सर्वेक्षण थालेको हो। यसका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पोषण सुधारका लागि सरकारले गरेको अध्ययन र अबको बाटो,
4: कौल लिएपछि त्यो वर्गीकरण गर्ने हाम्रो अहिले प्रचलन छ, त्यो अनुसारले कुन उसमा पर्छन् त्यो अनुसारले तयारी खानेकुराहरू दिने,
3: कुपोषणका कारण र घर परिवारदेखि राज्य स्तरबाट ध्यान दिनुपर्ने पक्ष, कुराकानी सहितको विशेष श्रृंखला, पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृंखला पोषण सम्वाद। सरकारले गएको वैशाख महिनादेखि सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानले अझै पनि पोषणमा सुधारका लागि थप प्रयास गर्नुपर्ने देखाएको छ।
8: सरकारले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा करिब 18,000 बालबालिकामा शीघ्र कड़ा कुपोषण रहेको देखिएको छ। उक्त अभियानको तथ्याङ्क सार्वजनिक गर्दै 18,309 बालबालिकामा कड़ा शीघ्र कुपोषण देखिएको स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको हो। अभियानको क्रममा 10,35,201 बालबालिकामा परीक्षण गरिएको थियो, जसमध्ये 18,309 जना बालबालिकामा शीघ्र अर्थात कड़ा खालको कुपोषण देखिएको हो। मध्य प्रदेशका 136 पालिका मध्ये 109 पालिकाका बालबालिकामा शीघ्र कुपोषणको समस्या देखिएको छ। रेडियो एकता सर्लाहीबाट जनार्दन खत्रीको रिपोर्ट।
9: मध्य प्रदेशमै सबैभन्दा बढ़ी सर्लाहीको हरिपुर नगरपालिकामा 8.8% बालबालिकामा कड़ा किसिमको कुपोषण देखिएको छ। हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवल किशोर रायका अनुसार भर्खरै पोषणको लेखाजोखा गर्दा पालिकाभित्रका मुस्लिम र दलित बस्तीका बालबालिका बढ़ी कुपोषित पाइन्छ।
10: सबभन्दा बढी अहिले मुस्लिम समुदायमा अलिक बढी छ, त्यहाँ मजुरबा उता मजुरबा अनि तपाईँको यो लक्ष्मीपुर फरादबातिर अलिक बढी छ। दुई नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्ती
9: मधेसमा प्राय मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढ़ी देखिने गरेको स्वास्थ्य कर्मीले बताएका छन्। चन्द्रनगर गाउँपालिका छ कामद निवासी मुसहर समुदायका अगुवा एवं राष्ट्रिय मुसहर संघका अध्यक्ष ऋतुराज ऋषि मुसहरले गरीबीका कारण मधेसका अधिकांश दलित बस्तीमा अभिभावक सँगै बालबालिका पनि भोकै सुत्नु पर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ।
11: खानै नपाएर कुपोषित भएको छ। अब हेर्नुहोस् न, अब तपाईँको एउटा घरमा तपाईँको अब उमेर नपुगिकन अब बसेनी अब बच्चाहरू जन्माउँछन्, एउटा तपाईँको घरमा 6 जना 7 जना कमाउने मान्छे एउटै हुन्छ, कहिले तपाईँको खायो कहिले भोकै बस्छन् कि, यस्तो छ यसमा।
8: पालिकाहरूले पनि आफ्नो तयारी थालेका छन्। महोत्तरीको औरै नगरपालिकामा 12% बालबालिकामा कुपोषण रहेकोमा विशेष कार्यक्रम शुरू गरेको महोत्तरीको औरै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रविन्द्र कुमार यादव बताउनुहुन्छ।
12: सूक्ष्म तरिकाले अध्ययन गर्दैछु कि वास्तविकता के कारण छ। जुन हामीहरूले पोषण कार्यक्रम अन्तर्गत किशोरी अवस्थादेखि नै हामीहरू आइरन फोलिक एसिडको चेक खुवाइराखेकै छु, ब्रेस्ट फिडिङ छ, स्तनपानको सबै हाम्रो भइराखेकै छ।
8: मधेस प्रदेश चाहिँ लुम्बिनी प्रदेशको तल्लो भेगहरूमा पनि कुपोषणको अवस्था उस्तै देखिन्छ। कुल 20,725 बालबालिका मध्ये 1400 भन्दा बढी बालबालिकामा मध्यम तथा गम्भीर खालको कुपोषण भेटिएको हो।
13: बैजनाथ गाउँपालिकामा 4,399 मध्ये 168 जना मध्यम र 43 गम्भीर कुपोषित भेटिएका छन् भने जानकी गाउँपालिकामा 4,120 मध्ये 175 जनामा मध्यम र 36 जनामा गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिका नौबस्ता स्वास्थ्य चौकीका इन्चार्ज दिलबहादुर बिक:
14: तयारी उपचारात्मक खाना हुन्छ, त्यो खानाको माध्यमबाट हामीले चाहिँ बच्चाको तौल अनुसारको त्यो दिन्छौँ। अलिकति चाहिँ गम्भीर खालका त्यस्ता मेडिकल जटिलताहरू भएका त्यस्ता केसलाई चाहिँ हामीले पोषण स्थापना केन्द्र भेरी अस्पतालमा चाहिँ रिफर गर्ने गर्छौँ।
13: स्थानीय सरकारले पनि पोषण सुधारका लागि विभिन्न कार्यक्रम चलाउँदै आए पनि प्रभाव कमजोर देखिएको छ। यसको कारणका बारेमा बताउँदै राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू:
15: छोरी त अर्को घर जाने जात हो, यसले किन राम्रो खुवाउनु पर्यो र भन्ने हिसाबले चाहिँ छोरीले चाहिँ अलिकति पोषणयुक्त खानाहरू कम खुवाउने भएको हुनाले चाहिँ छोरीहरूमा चाहिँ त्यो पोषण समस्या देखिएको चाहिँ हाम्रो त्यो तथ्याङ्कले भेटा।
13: कुपोषण घटाउन कतिपय स्थानीय सरकारले परिवारलाई मासु अण्डामा आत्मनिर्भर बनाउने योजना कार्यान्वयनमा ल्याएका छन्। खोज अध्ययनका क्रममा मध्यम खालको कुपोषणमा अभिभावकलाई सल्लाह दिइन्छ भने कड़ा कुपोषण देखिँदा स्वास्थ्य संस्थामा राखेर बालबालिकाको तौल सुधारका लागि उपचार प्रक्रिया शुरू गर्ने गरिएको छ।
8: स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख लीला विक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगतमा भन्दा यसपटक कुपोषणको संख्या निकै बढ़ेकाले विशेष खालको कार्यक्रमहरू ल्याउन लागेको बताउनु भएको छ।
4: पहिचान भएका बालबालिकाको विभिन्न जुन वर्गीकरण अनुसार भरेमा स्थानीय तहमा भएका खानेकुराहरूको प्रमोसन गर्ने, त्यो खानाका लागि जुन विभिन्न तहमा परामर्श गर्ने कुरा र यदि कडा शीघ्र कुपोषण भन्छौ हामी, कडा शीघ्र कुपोषण भएको अवस्थाका बच्चाहरूलाई तयारी खाना नेपाल सरकारले अहिले पनि वर्गीकरण अनुसारको उचाइ र लम्बाई तौल लिएपछि त्यो वर्गीकरण गर्ने हाम्रो अहिले प्रचलन छ, त्यो अनुसारले कुन उसमा पर्छन् त्यो अनुसारले तयारी खानेकुराहरू दिने। अझै बढी कडा शीघ्र कुपोषण पनि छ र अब निमोनियादेखि लिएर ज्वरोहरू अझै पनि कम्प्लिकेसन छ भने पोषण प्रस्थापना केन्द्र भनेर 24 पोषण प्रस्थापना केन्द्र छन् हाम्रो पूर्वदेखि पश्चिमसम्म सबै सम्पूर्ण ठाउँमा देशैभरिमा, र त्यो केन्द्रमा गएर निशुल्क रूपमा आमा र बच्चा दुवैलाई राखेर रा, बाल रोग विशेषज्ञकै निगरानीमा भर्ना गरेर रा, बाल रोग विशेषज्ञ निगरानीमा गर्ने चाहिँ यो खालको हामीले धेरै वर्षदेखि गरिरहेका छौं। नगरपालिका जिल्लाको सम्पूर्ण डाटा मैले त्यो गरिसकेपछि र त्यसपछि पनि अनि अरू मन्त्रालयहरू सम्बद्ध मन्त्रालयहरूसँग पनि हामीले छलफल गर्यौं र यहाँ कसको रोल के हुन सक्छ, यो खालि एउटा मात्रै मन्त्रालयको विषय भएर बहुआयामिक विषय भएको उनले अब कसरी कार्ययोजना बनाएर कसरी जाने सहितको त्यो नाम सहितको हामीले परिपत्र पनि गर्यौं।
8: कडा शीघ्र कुपोषण भएका बालबालिका ख्याउटे करङ देखिने खालका हुन्छन्। यस्तो किसिमको कुपोषण लागेका बालबालिकालाई तयारी उपचारात्मक खाना दिने भएकाले उक्त तयारी खाना खाएपछि बालबालिका निरोगी हुने भएकाले उपचार र प्रचारात्मक कार्यक्रमको आवश्यकता छ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
3: भोटेको सिपारी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न प्रक्रिया शुरू भएको छ। राप्रपाका 4 सांसदलाई पदमुक्त नगर्ने बागमती प्रदेशले निर्णय गरेको छ भने कोशीमा 12,00,000 भन्दा बढ़ी पशुमा खोरेत विरूद्धको खोप लगाइने भएको छ। झापा र कैलालीमा असोजको पहिलो साताबाट जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप अभियान शुरू हुनेछ। बाढ़ी प्रभावित विद्यार्थीलाई मनोपरामर्श सेवा दिन शिक्षा मन्त्रालयले निर्देशन दिएको छ र अन्तर विद्यालय 18 वर्ष मुनिको राष्ट्रिय फुटबल भोलिबाट शुरू हुनेछ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 25 गति बिहान 6 बजेको साझा खबरमा फेरि
16: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
17: रंगबहार
18: वर्ज संगे उपहारे उपहार पंपरमा यामाहा रेजियार
17: वर्ज पेंस से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
18: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ।
17: वर्ज पेंस।
19: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
20: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
19: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
20: लक्षित लाभग्राही कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक
19: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि
20: लक्ष्य 22 पटक
19: स्वीकृत बजेट 88 लाख
20: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 प्राथमिकीकरण भएका बाली वस्तु
19: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
20: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
19: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
20: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
19: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
20: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
19: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
20: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
19: र स्थानीय तहको कृषि पशुपंक्षी शाखाको सिफारिस पत्र
20: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
19: कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
20: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू
19: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
20: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
19: व्यावसायिक पशुपंक्षी मत्स्य पालन उत्पादन र प्रशोधन
20: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
19: जौ फापर सिलाम कोदो चिनो कागुलो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
20: मौरी पालन व्यवसाय र मह प्रशोधन
19: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
20: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण तथा निर्यात
19: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
20: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
19: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
20: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
19: फलफूल प्रशोधन र बजारीकरण
20: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
19: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
20: प्राङ्गारिक कृषि वस्तु निर्यात
19: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
20: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
19: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
1: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना
21: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
1: कार्यसूचीको विषयहरू
21: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा
1: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा
21: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा
21: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
1: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा
21: संस्था एकीकरण सम्बन्धमा
1: ऋण अपलेखन सम्बन्धमा
21: संस्थाको जग्गा बिक्री सम्बन्धमा
1: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा
21: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा
1: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा
21: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा
1: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा
21: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा
1: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा
21: धितो लिलामी सम्बन्धमा
1: साधन साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा
19: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान
21: मिति 2083 साल भदौ 27 गते स्थान एजीएस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
19: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनुहुन अनुरोध छ
21: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484000067
19: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सहयोगका लागि हार्दिक अपील रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ आफूले सकेको सहयोग गरिदिनुहोला थप जानकारीका लागि सम्पर्क नम्बर 9740269969

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: भीमसेन दास प्रधानज्यू म तपाईलाई कार्यक्रम रेडियो पावमा स्वागत गर्छु।
2: धन्यवाद।
1: बीपी जन्म जयन्ती कसरी स्मरण गर्नुहुन्छ बीपीलाई?
2: अब यहाँले भने जस्तै होइन, अब यसपालिको बीपी जयन्ती जुन हामीले चाहिँ बीपीकै मार्ग निर्देशनमा क्रान्ति साथ क्रान्तिदेखि यहाँसम्म नेपालले लोकतन्त्र स्थापनालाई होइन नेशनलजी सुवर्ण शमशेर लगायत सबै नेताहरूले जुन त्याग तपस्या गरेर मुलुकलाई लोकतन्त्रात्मक जनतालाई एउटा अधिकार दिलाउने जुन सङ्घर्ष गरेर आफ्नो चाहिँ एउटा पहिचान बनाएर जानुभयो। राष्ट्रमा मात्र नै अन्तर्राष्ट्रिय जगतमा पनि किसिमले त्यो छुट्टै पहिचान बनाएर 2015 सालमा जनताको अत्यधिक माया पाएर द्वितीय बहुमतको सरकार बनाउन सफल बिपीकै चाहिँ मार्ग निर्देशनमा चाहिँ हामीले वास्तवमा पार्टी अनिसम्म बिपीकै समाजवाद लोकतन्त्र र राष्ट्रियता यी तिनवटा कुरालाई हामीले समेटेर कङ्ग्रेसको मूलभूत सिद्धान्त त्यसै आधारमा त्यही जगमा उभिएको छ। आज त्यहाँले भने जस्तै यस्तो अवस्थामा हामीले यहाँसम्म हरेक पार्टीलाई लोकतन्त्र ल्याउन सफल भयो, त्यो माओवादी पनि ल्याउन सफल भयो, राजावादीलाई पनि ल्याउन सफल भयो, र यो चाहिँ मधेसवादी जुन चाहिँ संविधान नमान्ने पार्टीलाई पनि अहिले मूल बाटोमा आइरहेको अवस्थामा, तर आफ्नै पार्टीका साथीहरू सत्ताको होडबाजीमा होइन पार्टीको चाहिँ लिडर्सको होडबाजीमा चाहिँ होइन जेएनयू आन्दोलनको लगत्तै होइन जुन घटना घट्यो नेपालमा आफ्नो पार्टी सभापतिलाई मनस अवस्था टिकेको अवस्थामा होइन पार्टीलाई चाहिँ विश्व अध्यक्षमा बात गरेर अहिले पार्टी चाहिँ जी सिधामा मानसिक रूपमा अहिले सुधार्नु भएको त पार्टी त फुटेको अवस्था छैन, तर केही नेताहरूले होइन अझ विशेष गरी बिपीसँग जोडेका राष्ट्रिय शाङ्क होइन पूर्णवार प्रजातिले मिलाउने कोसिस गरिरहेको छ।
1: र
2: म तपाईँकै माध्यममा आज भाइस केन्द्रीय कार्य समिति भगवान थापाको विस्मान पछि धर्छ उहाँले अहिलेसम्म कार्यक्रम राखेको छ। आज भाद्र 24 अन्तिम गर्ने कुरा थियो, सायद बिपी जन्म फिल्डै पारे गर्नु सकेको होला, तर आज बिजुलाई सम्बन्धी काम पनि उहाँले गर्नु भएन। त्यसैले यता चाहिँ नियमित बारेसभाले जो बिपीसँग सबै जोडेका नेताहरू यतै छन् होइन, त्यसमा चाहिँ अब बिपी पुत्र गणेश मानजी पुत्र मेनमानजी पुत्र जो चाहिँ उहाँहरूकै लाइनमा बसेर होइन पार्टीमा चाहिँ लेगासी मात्र होइन कि संसदको बहादुर सम्हाल्दै आएका नेताहरू होइन, अब शान्तिप्रति अगस्त नेता कृष्ण शासिकोला होइन, यी सबै चाहिँ अहिले निजरमै यहाँ चाहिँ भक्तपुरको यो सिनेमा चाहिँ कार्यक्रम अहिले हुँदैछ र त्यसको साथ भक्तपुरको साहब जोलो ठाकुर गर्दैछ, यहाँ शेरबा दाई पनि हुनुहुन्छ, सबै नेताहरू जो बिपीसँग सहकार्य गरेर होइन उभिएका नेता यहाँ हुनुहुन्छ। तर गोहन थापा त जो स्यालिस सालको आन्दोलन पनि थिएन उहाँ
1: हजुर
2: होइन, उहाँले जति यी नेताले जति दुःख पाउनु प्रजातन्त्रको चाहिँ पुनर्स्थापनलाई प्रजातन्त्र आन्दोलनलाई गोहन थापा हामीले वास्तविक दुःख पाएको छौँ कि
1: हजुर,
2: अब ती दुःख पाएका नेतालाई बाहिर राखेर पार्टी चाहिँ चलाउँदाखेरि अनि उहाँले आफै भन्नुहुन्छ म बिपीको जुत्ता लाउँछु भनेर,
1: हजुर
2: जुत्ता लाउने जुत्तोलाई पूजा गर्ने हो
1: हजुर,
2: जसले हाम्रो महाभारतमा पनि रामायणमा पनि भरतले राजाहरू छोडेर जाँदाखेरि रामको चप्पल त्यो खरो लगाएर त्यहाँनिर सिंहासन राखे नि
1: हजुर,
2: लाउने होइन त्यसले एउटा पूजा गर्ने आफूले लाउने होइन त्यसलाई ढोक्ने हो
1: हजुर,
2: आफ्नो खुट्टा घुसार्ने होइन, त्यो एकदम गलत चाहिने उहाँले चाहिँ परिभाषित गर्नुभयो होइन
1: हजुर।
2: बिपीको जुन किसिमको एउटा हाइट छ जुन किसिमको उहाँको एउटा इमेज छ, उहाँ त अमरत्व प्राप्त गरेर नेता
1: हो
2: नि, आज हामी उहाँकै अमरत्व प्राप्त गरेर नेता रहेछ, हामी उहाँलाई सम्झेर कार्यक्रम गर्दैछौँ। त्यस कारण यो चाहिँ बिपीको सिद्धान्तबाट पनि डिभेट भएको छ, अहिले उहाँको नै एउटा समाजवादकै सिद्धान्तलाई उहाँले अभ्यास गरेर सामाजिक
1: टोनी ब्लेयरलाई बोक्नुभयो भनेर तपाईँकै पार्टीको एकजना नेता केदार कार्कीले मसँग भन्दै हुनुहुन्थ्यो, गगन थापाले त टोनी ब्लेयरलाई बोक्नुभयो, कार्यकालको विषय उमेरको विषय त्यो सिद्धान्त सबै टोनी ब्लेयरले जे गरेका थिए त्यही गरिराख्नु भएको छ, बिपीलाई त छाड्नु हो भन्ने आक्षेप लगेर
2: होइन उहाँले गर्नु खोजेको छैन, जस्तै प्रचण्डले आन्दोलन गर्दाखेरि छुट्टै आफ्नो प्रचण्ड पद पनि निकाल्नु भने
1: हजुर
2: बिपीलाई चाहिँ पुरा चाहिँ डिलिट गरेर चाहिँ उहाँले अब गगन हो काङ्ग्रेस एउटा नयाँ पहिचान देखाएर काङ्ग्रेसलाई चाहिँ भ्रम पाउन खोजेको उहाँले नयाँ नारा दिएर त्यो चाहिँ उहाँको एउटा दिग भ्रमित भएको
1: काङ्ग्रेस नमिलेको के कारणले हो त आजको दिनमा भन्नुहोस् त? अब
2: काङ्ग्रेस नमिलेको होइन, काङ्ग्रेस नमिलेको कारण खास त विशेष माध्यम गर्नले गर्यो त्यहाँदेखि काङ्ग्रेसलाई मानसिक रूपमा अब हामी सबैले त्यो बेला इलेक्सन अगाडि विशेष नगरौँ अधिवेशन नगरौँ इलेक्सन सकेपछि जे गर्नुपर्छ गरौँला भनेर पार्टी सभापतिले उहाँले बारम्बार सम्झाए, सबै साथी त्यही लाइनमा थियो, तर उहाँले त्यो कुरा स्वीकार गरेर एकैपल्ट चाहिँ नै होइन नेताहरूले छकाउँदै छिक्याउँदै ल गर्ने गर्ने भन्दै र उहाँकैबाट नियमित मानिस परिपत्र जारी भयो, हामी त्यो नियमित मानिस सबै क्रियाशील भरिपूर क्रियाशील 14 मानिसको चाहिँ टाइममै होइन भनेपछि त अब उहाँले त लास्ट नारा छकाएर चाहिँ एकदमै चाहिँ अचानक गरेपछि सबैले जिल्ला पार्नु भएन होइन, तर उहाँले त्यो यो सो घोषित हाम्रो खालिस्तानको नेता छ नि सो घोषित अरू कन्भेन्सन न त्यहाँ चुनाउ छ न त्यहाँ कुनै नोमिनेसन छ, त्यसरी उहाँले पार्टीलाई हाइजा गर्नुभएको होइन. त्यस कारण मेन झगडाको बिग डिसिजनमा सुरु हो र दोस्रो झगडा कहाँबाट सुरु भयो भने जब विशेष अदालत जब अदालतले उहाँलाई दिइसके त्यस विरुद्धमा फेरि यता नेताहरूले चाहिँ लडाखुमा निशा दिइसकेपछि निशा दिइसकेपछि उहाँले निशाको चाहिँ जुन दिन त्यो निर्णय हुन्छ त्यो दिन मात्र पर्थ्यो भने चाहिँ पाक विभाजन हुने थियो नि. त्यसको निर्णय पर्यो त्यहाँ गगन थापाको पक्षमा दिए पनि गगन थापा नै पार्टी चाहिँ आधिदेखि चाहिँ नेता हुने भयो अथवा चाहिँ त्यहाँ विशेषले चाहिँ त्यो निशा प्रमाणित पछि गएर चाहिँ यता नियमित मान्छे थियो भने उहाँहरू हुनुभयो. तर उहाँ केही लगत्तै उहाँले म चाहिँ अब अधिवेशन तयारीमा जान्छु घोषणा गर्नुभयो. त्यसपछि चाहिँ एउटा के भयो यो क्ल्यासको होइन पुरानो नेता सहितको हुन्छ त्यो गगनले चाहिँ यति अदालतले निर्णय दिलाले किन गरेको भन्ने हिसाबले चाहिँ उहाँले गरेपछि त होइन उहाँले अदालतको निर्णयलाई पनि मर्यादा मान मर्दन गर्नुभयो. यता पनि नमिल्ने बाटो गर्नुभयो कि नमिल्ने पनि यताबाट पनि निर्मिनेवाली पनि विशेष अधिवेशन गर्ने भन्ने निर्णय गरेको छ अहिले. अनि दुईटै चाहिने पछि चाहिँ अधिवेशन तयारमा जुटेको छ दुईटैले कार्यक्रम निकालेको छ अझै पनि होइन यो मिलाउनेको तत्व यन्त्र भने गगनसँगै छ. न्यायालयको निर्णय आएपछि जे निर्णय त्यसलाई हामी जुन चाहिँ मान्नुपर्छ भन्दै भए त अधिवेशन रोकिन्थ्यो र यो निर्णय आएपछि त निर्णयमा जाने भएन. अहिले हाम्रो वैशाखसम्म त जेष्ठसम्म त हाम्रो म्याच छ नि.
1: तर प्रधानजी विषय के छ भन्दाखेरि असोज 19 पछाडि त काङ्ग्रेसको अवैधानिक हुने खतरा छ एउटा होइन. असोज 19 पछि उहाँहरूले त्यति बेलासम्म अधिवेशन गर्ने तयारी छ. तर अहिलेको सिचुएसन के देखिन्छ भन्दाखेरि निशा आउनुभन्दा अगाडिसम्म तपाईँहरू गगनसँग मिल्नुपर्ने परिस्थितिमा हुनुहुन्थ्यो. अहिले उहाँहरू तपाईँहरूसँग आएर मिल्नुपर्ने परिस्थिति हो कि भनेको जस्तो व्याख्या त्यसरी भएको छन् र जो माथि छ हाबी छ त्यसले अर्कोलाई बाल नदिने मतलब नगरिदिने र भर्सक एकता नचाहने त्यसलाई चैट्याउन खोजेको आक्षेप लागिरहेका छन्. यो के
2: होइन एक त त्यही त एक त नचाहन भन्ने कुरा त यताको भन्दा पनि गन्जित देखि गन्जित यस नाचि गरेपछि होइन अदालत निर्णय आएपछि त उहाँ त्यो बेला सबको चाहिँ ल अब अधिवेशन होइन अदालतले निर्णय पार्यो अदालतलाई चारै
1: होइन अदालतको पछिल्लो निशा आउनुभन्दा अगाडि तपाईँहरू एकता चाहनुहुन्थ्यो. निशा आइसके पछाडि फेरि तपाईँहरू चाहिराख्नु भएको छैन. यो चाहिँ के हो
2: म त्यो त्यसो नि अब जब हामीले अदालतमा मुद्दा राखेपछि होइन अब हामी त्यहाँ जानु त कुरा आएन नि आफ्नो मुद्दा विचार चाहिँ हुँदा हुँदै चाहिँ मिल्ने प्रकार आएन. त्यसरी मैले भनेको यो मिलेको मेन केन्द्रबिन्दु भनेको अदालत निर्णय पर्खने कि दुइटै पछिले होइन. जस्तै अस्ति अब शेखर दास साहबहरू पूर्णबार लाग्नु भन्ने अब यता पूर्णबार दास शेखर दास नियमित मार्फत भाषण गरेर त्यसले चाहिँ एउटा निर्णय गर्यो बन्धु मार्छु सेवादेखि नेतृत्व गर्ने भनेर होइन. त्यसपछि उहाँले चाहिँ एकता गर्न सकिन्छ बिचमा पहल गर्नुभयो. अब त्यो पहल गरेको पनि अर्थ केही लागेन. अब गर्नु त हिजो निकाल्यो स्टेटमेन्ट त्यसमा त एकता कुरा केही पनि छैन. अधिवेशन गर्ने अधिवेशन अलिक परेस
1: तर शेखर कोइराला र पूर्णबहादुर खड्का त उता जान तयार भएको शेखरको नेतृत्वमा महाधिवेशन गर्ने संयन्त्र तयार हुँदै गरेको विषय आइरहेको छ. हेर्नुहोस् जसरी खुमबहादुर खड्का र विजय कुमार गच्छेदारहरू त्यति बेला नेपाल काङ्ग्रेस प्रजातान्त्रिक सबै नगएर उहाँहरू मात्र जान खोजेको विषय आउँथ्यो त्यो बेला. अहिले करिब करिब त्यस्तै बाटो पूर्णबहादुर र शशाङ्कले शेखरले चलाउन खोजेको देखिन्छ. यो पनि के हुन्छ
2: होइन पूर्णबहादुरसँग सबै सल्लाह गरेर शशाङ्कले दिएको हुन्थ्यो बेला. सुरुमा पूर्णबहादुरले नै भनेको होइन अब के गरी गभर्नरले मान्दै मान्ने पार्टी त इलेक्सनमा त जानु पर्यो फुटको सङ्घार हुने पूर्णबहादुरलाई पश्चिममा हुनुहुन्न कुनै हालमा चाहिँ नयाँ पार्टी पनि पश्चिममा छैन. अब गभर्नरले मान्दै मानेन भने त त्यसले लगेपछि त अनि पार्टी त अब डेमोक्रेटिक सिस्टममा त पार्टी फुट्छ जुट्छन् त्यो त प्रक्रिया छ. हिजो पनि शेरबहादुर फुटेकै हो होइन. तर यो क्लास भएपछि त हुन्छ नि उसले चाहिँ ठाउँ नदिएपछि होइन. जबकि पूर्णबहादुरले आफैले के भन्नुभएको थियो भने मैले चाहिँ यो नियमित महाधिवेशनवाला पछिहरूको जुन पुरानो क्लास होला त त्यसलाई म एफआर राख्छु भनेर उहाँ कमिटमेन्ट गर्थ्यो गर्न सक्नुभयो नि उहाँले त
1: होइन.
2: अशेर हाम्रो शशाङ्क दासले त मलाई कसम भन्नुभयो म कुनै हाल पनि जिन्दी हुँदा जान्न होइन. किनभने पार्टी मिलाउने मेरो एउटै एजेन्डा के छ भने मलाई के पद पनि चाहिँदैन अहिले पनि भन्नुभएको छ उहाँले म उता लड पनि लड्न विश्व अतिथि विश्व नेता पनि बन्दिनँ उहाँले सबै तर खालि पार्टी मिलाउनु मात्र जोड हो. त्यसमा चाहिँ म लगाइरहेको छु होइन. गभर्नरले आउँछ जान्छ कुरा गर्छ हुन्छ भन्छ तर चाहिँ अब आएको अर्थात् हुँदाखेरि उहाँ आउनुहुन्न भनेर उहाँले धेरै नेताले चाहिँ भ्रममा रहेर छकाएर टाइम बाई गर्दै जानुभएको थियो उहाँले चाहिँ.
1: तर अब चाहिँ डाक्टर शेखर कोइराला महाधिवेशन गर्ने संयन्त्रको नेतृत्व लिन तयार भएको र गगन त्यसमा सकारात्मक भएको विषय आएको छ. पूर्णबहादुरजीहरूको साथ रहेको छ. अब शेरबहादुर देवार वा उहाँसँग जोडिने केही नेता बाहेक त काङ्ग्रेस त सबै गरेर त्यहाँ समाहित हुने भयो नि त.
2: कसो समाहित हुन्छ यता त्यो प्रकाश मानजी छ बिन्देन दिदी छ कृष्ण दाई छ शेरबा दाई आफै छ अनि त्यहाँ मलाई जहाँसम्म तपाईँ जुन कुरो संयन्त्रमा कुनै हालको त्यसको चाहिँ नेतृत्व चाहिँ डाक्टर शेखर लिँदैन.
1: त्यो
2: डाक्टर शशाङ्कलाई काउन्टरलाई फुटको रणनीति हो त्यो गन्था भयो त्यहाँनिर. मलाई जहाँसम्म शेखर दास भन्छ म कुनै हालमा पनि त्यहाँ प्रदेश नेता पनि हुने संयन्त्रमा शेरबा दाई नमिलकर पार्टी कसरी जोड्छ जोड्दै जोडेन नि. शेरबा दाईले चाहिँ जोड्नलाई पनि शेखरलाई प्रयास गरिरहेको छ
1: भनेको अहिलेको व्यवस्थापन भनेको शेरबहादुर देवा सहितको
2: अनि त्यो शेरबा दाई अहिले यो कार्यक्रममा आइरहेको छ नि उहाँ चाहिँ जोडिरहेको छ नि यतातिर. यदि उहाँ चाहिँ म न्युट्रल
1: यदि कांग्रेस मिल्छ भने शेरबहादुर देउवा सहितको व्यवस्थापनबाट मात्र मिल्छ तपाईँको कुरा सिधा
2: त्यही भने उहाँ शेरबहादुर व्यवस्थापनबाट मिल्छ होइन अब हिजोसम्म शेरबहादुर लिडरसिप पनि कुरा थिएन होइन यी सबै जुन सेक्रेटर साहब पूर्वाधिकारले उठाएर एजेन्डाहरू छन् त्यो हामी सबैले मान्ने थियो ल गगनकै सभापति उसकै बहुमत सहयोग कमिटी बनाउनुपर्ने पहिले थियो अब त्यो सम्मेलन भन्छ यो वैधानिक सम्मेलन हो त अहिले त कांग्रेस पार्टी फुटेको छैन विधानमै टेकेर सम्मेलन गरेर सम्मेलन के नेतृत्व शेरबहादुर दिइसक्यो त्यो तपाईँ अधिवेशन गर्नु सुनेर त्यसको सम्मेलन गर्ने काम थियो डाक्टर प्रसाङ गर्नुभएछ भनेपछि त दुईटा इस्यु आएर एउटा सम्मेलन नेतृत्व दिइसकेको हुँदा कि त अर्को सम्मेलन त्यसले चाहिँ काट्नु पर्यो
1: होइन
2: या त शेरबहादुर ल ठिकै छ मिल्ने हो भने ल मैले छोड्छु र गर्ने भन्ने कुरा मैले प्रस्ताव मान्छु संयन्त्रको नेतृत्व चाहिँ शेखरले गरोस् होइन र अब त्यो जुन एजेन्डा हाम्रो छ जुन चाहिँ साझा एजेन्डा त्यसमा गएर गहन चाहिँ पार्टी सभापति भन्ने कुरा मान्ने कुरा हो तर त्यसै शेरबहादुरलाई नमनाएको नै चाहिँ होइन किनभने उहाँ त अनि 14 मार्च सभापति हुन्छ नि अब हामी 15 मार्च सभापति कसले गर्ने हिजो गहनले सभापति गर्दाखेरि पनि काठमाडौँ जिल्ला सभापति गराएको नि त्यहाँ कुनै केन्द्र सभापति गरेको छैन त्यहाँ त शेरबहादुरको सभापति पनि हुनुपर्ने विशेष मार्जन त गर्ने यदि वैधानिक भवन त्यो पनि गरेको छैन भने विशेष मार्जन एकदम त्यो विवाद भएको हुनाले विवाद परेको नि विशेष मार्जन प्रक्रिया गर्दाखेरि त प्रश्नै हुँदैन थियो विशेष मार्जन गर्ने चाहिँ निर्णय त केन्द्रीय कार्यसमिति गर्ने हो हामी विधानमा त विशेष मार्जन माग्न पाइन्छ 40% तर त्यसको निर्णय गर्दा चाहिँ केन्द्रीय कार्य
1: तपाईँहरूले गरेको सम्मेलनमा 27-29 को त्यो सम्मेलनमा त मान्छे त जिल्ला सभापतिहरू पनि 10-11 जिल्ला भन्दा बढी आएन नि महाधिवेशन प्रतिनिधि
2: त्यसमा कसो हुन्छ भने अब त्यहाँ त गहन थापाको सम्मेलन विशेष मार्जन भन्दा पनि थुप्रै मान्छे हामी कहाँ जोडेको छ कस्तो जोड्यो भने काङ्ग्रेसका प्रतिनिधिहरू गाउँ घरमा बसेका काङ्ग्रेसहरू जो पदमा छ त्यो पदको चाहिँ आवश्यकता चाहिँ गहनसँग टाटासिन गयो होइन अब यस्तै शेरबहादुरले मौका दिएको छ त्यहाँ गएको छैन पुष्प भूषालदेखि भूपालमानहरू कति मौका पायो उहाँहरूले तर त्यो अवसरबारीको जमात चाहिँ छैन त्यो त्यहाँ चाहिँ अवसरबारी बढी छ जसले पद छोड्न चाहने जसले चाहिँ आफ्नो चाहिँ मतलब के सिद्धान्त रहँदा रहने पनि आत्मा चाहिँ हामीसँग त शरीर गर्न थापासँग छ अहिले
1: कस्तो अवसरवादी मान्छे बनाउनु भएको छ तपाईँहरूले
2: शेरबहादुरले जति मान्छे छ अवसर हिजो स्विजरल्यान्ड पनि जोड्दै आएको थिएन स्विजरल्यान्ड छोडेर चाहिँ त्यो हाम्रो फर्मुला मुन्छु शेरबहादुरकै गयो सिङ्काई सेवा गयो विद्यास विजयको तिर पनि बनाउनु पाएको थियो उता गइसक्यो त्यस्तै मान्छे अहिले शेरबहादुर कहाँ पनि अवसर पाउनु शेरबहादुर कहाँ बस्यो व्यापक अवसर पाएको मान्छे अलिक सबै गर्न जान दौडेको हामी नपाउनु त हामी बसिरहेको छौँ
1: तर अब गगनजीले त हेर्नुहोस् अब क्रियाशीलताको विवाद पनि टुङ्गाइदिइसक्नुभयो फेरि स्वतन्त्र नवीकरणका विषय आएका छन् हेर्नुहोस् यी लगायतका विषय त उहाँ टुङ्ग्याउन तयार भएर विषय त अगाडि बढाएको छ नि उहाँले के गर्दा चाहिँ मिल्नुपर्ने कुरा
2: के गर्नु मिल्यो उहाँले के गर्नु पर्यो अहिले अधिवेशन रोक्ने विधेय पक्षले अदालतमा चाहिँ फास्ट ट्र्याकमा काम गर्नलाई चाहिँ अदालतमा चाहिँ त्यहाँ कुरा गर्ने र अदालतले गभर्नको पक्षमा निर्णय भयो भने सबै काङ्ग्रेस गभर्नसँग मिल्छ अदालतले चाहिँ यता चाहिँ निर्णय गर्ने भयो सबै यहाँ मिल्नु पर्छ शेरबहादुर हामी अस्ति भनेको छ पूर्णबार खड्का सबैलाई बोलाएर चाहिँ होइन राष्ट्रसभा सही अहिले पार्टी थुप्रै छैन तपाईँहरू चिन्ता गर्नु अदालतले निर्णय गरेपछि होइन भोलि गभर्नै हाम्रो महामन्त्री विश्व प्रधान महामन्त्री अन्य मेरो नेतृत्वमा अध्यक्ष गरेर मैले छुट्पर्ने हो पान पक्षमा जाने हो
1: हजुर
2: भनेको नि उहाँले भने जस्तो त्यो राम्रो कुरा भनेर
1: तर तपाईँहरूले अधिवेशन रोक्ने प्रक्रियामा जानु भनेको त यो आउँदो असल 16-19 पछाडि त काङ्ग्रेस त अवैध हुन्छ फेरि हेर्नुहोस् अवैध हुन्छ नि
2: हाम्रो म्याच बाइक छ संविधान त
1: संविधान त विपत्ति आउनु पर्यो ठुलो के कारण देखाएर तपाईँहरू टार्ने संविधान त भन्नु त मिलेन नि
2: पहिले त्यहाँ विपत्ति आएछ पहिले उठाउँदाखेरि त्यो विपत्ति भन्ने कुरा मात्र अहिले संविधान क्राइसिस पार्टीमा आइरहेछ नि हाम्रो पार्टी फुट्ने चाहिँ क्राइसिस आएपछि म्याच हुनु परेन त्यो नै विपत्ति हुन्छ ठुलो विपत्ति होइन त्यो खालि नेचुरल क्यालमिटीमा विपत्ति पार्टी मैले यस्तो चाहिँ पार्टी फुट्ने यस्तो ऐतिहासिक भयो पार्टी सबै पार्टी ल्याएर घोडेर ल्याएर यहाँ त पुरा अनि आफै हामी फुटेर जाँदाखेरि त्यो महाविपत्ति पार्टी कार्यकर्तालाई त हामीले त महाविपत्ति थियो हामी चाहिँ पार्टी हामी जान्छ जाँदैनौँ नि होइन कति साथी मिलेको उतातिर छ कति साथी मिलेको यतातिर छ भने कति मनै फाट्ने भयो नि
1: हजुर
2: त्यस कारण चाहिँ विपत्ति नै हो त्यहाँ थप्नु मिल्छ वैशाख समाधान मिल्छ
1: भनेपछि तपाईँहरू कसरी हुन्छ यो लम्ब्याएर वैशाखसम्म पुर्याउने योजनामा हुन्छ अझै
2: अनि मैले मिलाउनलाई चाहिँ त्यो अदालतले त पर्खनु पर्यो नि अदालतले चाहिँ वैधानिकता प्राप्त नगरेछ नि त को सभा भन्ने कुरा त इस्यु उठाइदियो नि
1: अनि यो त अनन्त जालाई के गर्नुहुन्छ अदालतले दिने निर्णय छिटो हुन्छ भन्ने कुरा ग्यारेन्टी त छैन
2: अनि छिटो हुने त हामीले अदालतलाई पनि हामीले यो पार्टीको क्राइसिस समय चाहनु दिँदैन भइसक्यो नि त के भएन मान्छेले कति जवाब दिन्छ अदालतमा त्यहाँको मुद्दाहरूमा चाहिने होइन कहिको मान्छेको परिवार साथ पनि मुद्दाहरू हुन्छन् अनि न्यायाधीश चाहिँ विजय प्रयोग गरेर चाँडीले चाहिँ पाठ्यमा राख्छु भन्छ भनिन्छ नि त
1: तर गगनको नेतृत्वमा तपाईँहरू मिलेर जाँदाखेरि
2: बिपीको आत्मा पनि हुँदैन गणेश मानजीको आत्मा पनि हुँदैन र उहाँहरूले चाहिँ पार्टी उहाँहरूको विषय पहिले मनमुद्दा छन् तर कहिले पनि त्यो अधिवेशनमा आएर चाहिँ यसरी चाहिँ विवादमा त्यो व्यक्ति छैन नि गणेश मानजीको जन्म सङ्ग्रह नै धोका भनेर भाग यो चाहिँ बहिष्कार गर्नुपर्छ भन्ने होइन यो सरकारको जन्म तर बिपीको कुरा मान्नु पर्यो नि अहिले त हाम्रो नेता भनेको पार्टीमा गगन थापा के योगदान छ पार्टीमा
1: उहाँको योगदान नै छैन,
2: शेरबहादुर देवकोटामा जुन पार्टी चल्यो होइन, जुन चाहिँ उहाँहरूको त्याग शब्द हाम्रो के पनि छैन, मेल भोगेछ नि, जेल भोगेछ जनताले, पुलिस कस्तरी बसेको, उहाँहरू जेल नै आफ्नो परिवारका परिवार साफ भएछ, त्यो बेलाको नेताहरूको सत्र साल पछि त कहीँ मान्छे कसैको घरमा आउँदा जेलमा बसे, घरमा श्रीमती भागिसके, त्यस्तो अवस्था बुझे पार्टीले, गभर्नरले के बुझे इतिहास, खालि बोल्नु जाने हुन्छ, अहिले त गभर्नरसम्म मोस्ट अनसक्सेसफुल सभापति, उसले जहाँ जहाँ भाषण गरेको त्यहाँ त्यहाँ सदस्यता हारेछ, तरै हाम्रो संविधान ठोस भएछ, एउटा जितेन, बागमती जिरो, काठमाडौँ जिरो, इतिहासमा कहीँ यस्तो भएछ, जहाँ जहाँ गभर्नरले भाषण गरेर त्यहाँबाट जित्यो, पहाडी इलाकामा जित, जहाँ गभर्नरले भाषण गरेको छ, गभर्नको जुन भाषणको कला क्रेज छ पब्लिक, तिरस्कार गर्यो जनताले, खै उहाँ जनता आफ्नै हार, आफ्नो यता चार नम्बर क्षेत्र पनि हरायो, खै त उहाँको जनताले उहाँले मानेको जनताले, अनि जब निर्वाचन जब जब स्टाम्पहरूले चाहिँ स्थान इलेक्सन हार्दाखेरि राइनो गरेछ प्रधानमन्त्रीमा बिलायतमा, गभर्नरले यत्रो चाहिँ लज्जा छ हात राइनो गर्नु परेन, अनि षड्यन्त्र गरेर फेरि पार्टी साथ बनेर आउने उहाँ होइन नि, त्यो त सब षड्यन्त्र उहाँको त, अर्को अर्को विकल्प आउँछ नि, त्यो डेमोक्रेसीमा नैतिकता हुनु पर्यो नि, त्यसको जिम्मेवारी चुनाव हारेपछि त नैतिकता राइनो गर्नु, त्यत्रो हार इतिहासमा हार हामीले गर्नु पर्यो गभर्नरको नेतृत्वमा, विशेष नारी काम सबै भए,
1: तर गगन थापाले समय त्यत्रो पाएका थिए जो तपाईँहरू अहिले समीक्षा गर्न खोज्दै हुनुहुन्छ, तपाईँ टिकटको नोमिनेसन गर्ने समय एक एक घन्टा पछाडि छ, त्यति बेलासम्म उनी टिकट बाँड्नुपर्ने परिवेश र परिबन्ध तपाईँले पुर्याउनु भएको थियो नि त काङ्ग्रेस, उनले कति समय पाएका थिए,
2: हामी गएनौँ, त्यही साथी छैन, अब त्यो गभर्नको पार्टीको होइन, अब उहाँले त्यो पार्टीमा चाहिँ विस्तार गरेपछि ल ठिकै छ भनेर शेरबहादुर दाइले पनि ल ठिक ठिकै छ त, चुनाव किन अब चुनाव हामीले वास्तवमा बहिष्कार गरेको छैन नि, त्यो त होइन, अब शेरबहादुर दाइ जस्तो मान्छेलाई टिकट नदिने, डाक्टर शशाङ्क जसो कुनै पार्टीमा ग्रुपै छैन होइन, एकदम सोझो भलाप्ने मान्छे जितिरहेको सांसदलाई टिकट नदिने, प्रकाश मान्छी जितिरहेको सांसद काठमाडौँ टिकट नदिने, त्यस्तो हुन्छ, त्यस्तो ह्युमिलिएसन गर्न पाइन्छ नेतालाई, अनि आज के भयो त, हिजो शेरबहादुर दाइले त 79-80 भोट ल्याउँदाखेरि आज गभर्न खै छ 38 स्थितिमा रह्यो नि, भनेपछि गभर्न त मोस्ट अनसक्सेसफुल सभापति हो कि, उहाँको निर्देशनमा काङ्ग्रेस पार्टी हरा छुट्टा भयो,
1: तर चुनाव हराउन काङ्ग्रेस हराउन त तपाईँहरू लाग्नुभयो नि त आधो फेरि
2: त्यो पहिले पनि मलाई हार पहिले पनि मलाई हार्यो हर म पहिले पहिले म किन हारे त्यो हारेपछि मान्छे भन्ने है मलाई अन्डरग्राउन्ड भयो भनेर अन्डरग्राउन्ड भने त त्यो गोपी मतदान हो नि तपाईँको चाहिँ नि होइन कसै गर्नु नदे कसै हाम्रो नदेले त्यो दुइटै पछि रहेछ ऊ किन हारेछ डाक्टर शेखर गर्नुले अन्तर्गत गरेको हो जब यतालाई उता पनि लाग्छ त्यस चाडो त्यस कारण त्यो होइन त्यो भनेर के भने काङ्ग्रेस चाहिँ मान्छेको विभाजन भएको मान्छे यहाँ तपाईँ गोपी मतदान रोक्न सक्नुहुन्छ डेमोक्रेसीमा अन्तर्गत भनेको हुँदैन यसको मताधिकारको अधिकार हो गोपी मतदान हार्समा भोट खसाल होइन नि हामीले होइन यहाँ त कस्तो रोक्छ हारेपछि मलाई अन्तर्गत गर्यो भने शैलीसँग अनि स्वाप्न शेखलाई कसले अन्तर्गत गर्यो बिमेनलाई कसले अन्तर्गत गरेछ गभर्नरलाई मात्रै अन्तर्गत भएको उहाँ त क्रेज भएको मैले राष्ट्रिय रूपमा चिनेको जिरो हो उहाँ त खै त उहाँको चाहिँ पब्लिक उहाँले मानेको
1: अन्तिम के त निचोड अब के त तपाईँको निचोड के हो यो मलाई बताउनु त काङ्ग्रेस
2: पार्टी मिलाउनु पर्छ अहिले पनि यो सब एकताका दबावको लागि चाहिँ हाम्रो कार्यक्रम हो यो हाम्रो अधिवेशन पनि गभर्नरले कतैतिर मिलाउँला कि भनेर दबाव दिएको त्यही मिलाउने क्रममा टेकट डाक्टर पुनपाल राखिरहनु भएछ उहाँहरू चाहिँ पार्टी प्रमुख पक्षमा हुनै धेरै कार्यकर्ता पार्टी प्रशासन चाहने छैन यो धेरै क्रियाशील भएको पनि अवस्था छ होइन भोलि के होला भनेर भनेपछि पार्टी मिलाउनु सक्यो भने गन हिरो हुन्छ लास्टमा गभर्नले मिलायो है गभर्नै रहेछ नेता भने नेताको क्वालिटी गन चल बन्छ र गभर्नको कारणले पार्टीपट्टि इतिहासमा उहाँको नाम कालो खेल्छन् पार्टी मिलाउने अजाद निर्णय पर्खने हो
1: हस् तपाईँलाई धेरै धेरै धन्यवाद
0: रेडियो पावर घटना विषयको सशक्त संवाद
3: हजुरको रेडियो

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा। सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 048-45-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं।
6: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
8: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
9: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
8: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
10: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
6: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
10: अचानक उच्च ज्वरो आउनु,
6: टाउको दुख्नु,
10: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
6: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
10: वाकवाकी लाग्नु, बान्ता हुनु,
6: शरीरमा बिमिरा आउनु।
10: डेङ्गु रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
10: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
10: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
11: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

भनेको सुन्दिन शैली मान्छेसँग साँचो माया गर्ने एउटा मन हुन्छ र त्यो मन मेरो टुटिसकेको छ।

0: हजुरको रेडियो 102.1 MHz।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
1: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
7: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
6: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
7: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
7: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
6: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
7: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
6: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
7: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश। जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
6: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको

0: जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
0: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।

हजुरको रेडियो 102.1 मेगाहर्ज।

को उल्लेख गरेका छन्। उनका अनुसार एआई को वर्तमान अवस्थाबाट कम जोखिम भए पनि त्यसले चाँडै एउटा बिन्दुमा सुधार ल्याउन सक्छ जहाँ मानव अस्तित्वमाथि खतरा निम्तिन सक्छ। यसअघि एन्थ्रोपिक का एक पूर्व कर्मचारीले मानवको अरू कुनै गतिविधिले यो तहको खतरा उत्पन्न नगराएको बताएका थिए। चीनको सबैभन्दा ठूलो मेसेजिङ सेवा विच्याटको स्वामित्व रहेको टेन्सेन्टले 1 अर्बभन्दा बढ़ी प्रयोगकर्तालाई जोखिममा पार्न सक्ने सुरक्षा कमजोरी पत्ता लगाएकोमा अमेरिकी साइबर सुरक्षा कम्पनीलाई धन्यवाद दिएको छ। विच्याटको कल मार्फत केही सेकेण्ड भित्रै एउटा मोबाइलबाट अर्को मोबाइलमा फैलिन सक्ने एआईबाट संचालित साइबर हमला गर्ने वर्म विकास गरिएको क्यालिफले जनाएको छ। एपमा रहेको सुरक्षा कमजोरी पत्ता लगाउन केही दिन मात्रै लागेकोमा सफ्टवेयर तयार गर्न 1 साताभन्दा बढ़ी समय लागेको अनुसन्धानकर्ताहरूले बताएका छन्। टेन्सेन्टले उक्त सुरक्षा कमजोरी अहिले समाधान भइसकेको जनाएको छ। युरोपमा आफ्नो सबैभन्दा ठूलो एउटा लगानीमा गुगलले फिनल्याण्डमा कम्तीमा 15 अर्ब डलर खर्च गर्न लागेको छ। उक्त लगानी गुगलको एआई महत्वाकांक्षालाई सघाउने डेटा सेन्टर र अरू डिजिटल पूर्वाधार निर्माणमा खर्च गरिनेछ। 2 वर्ष निर्माण कार्यमा मात्रै 37,000 जागिर सिर्जना हुने गुगलको अनुमान छ। गुगलकी प्रमुख लगानी अधिकारी रुथ फोराटले भनिन्, गुगलको यो दीर्घकालीन लगानीको घोषणाले फिनिस नेतृत्व, जनशक्ति र डिजिटल रूपान्तरण प्रतिको हाम्रो आत्मविश्वासलाई दर्शाएको छ। गुगलकी प्रमुख लगानी अधिकारी, चिसो वातावरण र तुलनात्मक रूपमा सस्तोमा बिजुली पाइने फिनल्याण्डमा पछिल्ला वर्षहरूमा डेटा सेन्टरहरूको निर्माणमा वृद्धि भएको छ। अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसालेका इजरायलीहरूद्वारा उत्पादित सामानमाथि प्रतिबन्ध लगाउने ब्रिटेन र युरोपेली मुलुकका कतिपय नागरिक तथा संस्थाहरू विरूद्ध इजरायलले थप कदम चालिरहेको छ। इजरायलका डायस्पोरा मामिला मन्त्रीले अक्सफाम र सेभ द चिल्ड्रेन लगायत संस्थाका

0: प्रतिनिधिहरूलाई मुलुक प्रवेश गर्न नदिन सीमा सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्। इजरायलले ब्रिटेनलाई इस्ट जेरुसलेममा रहेको उसको वाणिज्य दूतावास 30 दिनभित्र बन्द गर्न भनेको छ। र जल सुरक्षा सम्बन्धी ब्रिटिश संस्था युकेएमटीओले इरान तथा अमेरिका बीच पछिल्लो समय तनाव चुलिँदा थुप्रै व्यापारिक जहाजहरूमाथि हमला भएको जनाएको छ। उसका अनुसार एउटा जहाज ढल्किएको देखिएको छ जसमा पानी पसेको हुन सक्छ। अर्कोतर्फ इराकी अधिकारीहरूले 30 लाख ब्यारल इन्धन बोकेको एउटा ट्याङ्करको आगो निभाएको बताएका छन्। उक्त ट्याङ्कर इराकी जल क्षेत्रमा ड्रोन हमलामा परेको उनीहरूले जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साँझपखमा तपाईलाई स्वागत छ। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेले बाढ़ीले निम्त्याएको विपत्तिमा सरकारले गरिरहेको कामको प्रशंसा गरेका छन्। कतिपयले सरकारको सक्रियतामाथि प्रश्न उठाइरहेका बेला प्रतिनिधि सभाको आजको बैठकमा सभापति लामी छानेले विपदमा परेकाहरूको आक्रोश र असन्तुष्टिलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। संकटको घड़ीमा ऐक्यबद्धता देखाएको भन्दै उनले विपक्षी पार्टीहरूको प्रशंसा पनि गरे। सभापति लामी छानेको आजको सम्बोधन बाढ़ीले निम्त्याएको विपदमा केन्द्रित थियो, जसक्रममा उनले सरकारले गरिरहेका कामदेखि उठेका प्रश्न र आलोचनासम्मको चर्चा गरे। विपदमा राज्य कहाँ छ, के गरिरहेको छ भन्ने प्रश्न आफूले सुनेको बताउँदै उनले त्यसको जवाफ दिए।
2: राज्य यति बेला त्यो काहाली लाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ। राज्य यति बेला सर्वस्व गुमाएर खुला आकाश मुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूको छहारी बन्न रात दिन खटिएको छ। राज्य यति बेला भेलले बगाएका सड़क र चुडिएका पुलहरू मात्र होइन, विपदले टुटाएको नागरिकको भरोसालाई जोड्ने प्रयास गरिरहेको छ।
1: उनले सरकारको बचाउ गर्दै भावी योजना बनाइरहेको पनि सुनाए।
2: राज्य यति बेला भविष्यमा फेरि यसको नियति कहिल्यै भोग्न नपरोस् भनेर बलियो पूर्व तयारी र सुरक्षित संरचनाको नयाँ खाका कोरिरहेको छ। र राज्य यति बेला आफ्ना सम्पूर्ण सीमा स्रोतहरूको अभाव र थकानलाई पछ्याएर नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिएको छ। हाम्रो स्रोत साधन र प्रविधिमा सीमितताहरू होलान्, तर हामीसँग भएको क्षमता सिप र कौशलको उच्चतम प्रयोग भएको छ।
1: लामी छानेले सरकारको आलोचना र उसलाई सच्याउन दिइने दबावलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए, तर विपदको क्षणलाई राजनीतिक लाभ र हानिको विषय बनाउन नहुने उल्लेख गर्दै उनले विपक्षी पार्टीहरूले देखाएको ऐक्यबद्धताको प्रशंसा पनि गरे।
2: विपत्तिका समयमा हामी सरकारको साथमा छौं भनेर विपक्षी दलका नेताहरूले गर्नुभएको उद्घोष केवल सामान्य अभिव्यक्ति होइन, एउटा ठूलो प्रतिबद्धता र परिपक्व राजनीतिक संस्कार हो। म खुला हृदयले उहाँहरूको प्रशंसा गर्न चाहन्छु।
1: उनले बाढ़ीलाई उनकै शब्दमा राष्ट्रिय महत्वको जलवायुजन्य विपत्ति घोषणा र क्षति र अन्तर्राष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गर्न प्रस्ताव पनि राखेका छन्। अहिलेसम्म रसुवाको बाढ़ीमा ज्यान गुमाएका करिब 1370 जनाको शव फेला परेको अधिकारीहरूले बताएका छन्। हजारौं मानिसहरू विस्थापित हुन पुगेका छन्। तीमध्ये कैयौंले सरकारले बनाएको अस्थायी शिविरमा आश्रय लिइरहेका छन्। तर ती महिला मैत्री नभएको गुनासो सुनिएको छ भन्छन् नुवाकोटबाट शक्तिमाया तामाङ।
3: अधिकांश होल्डिङ सेन्टरहरू विद्यालय, क्लब भवन, होटेल लगायत स्थानहरूमा बनाएको छ। पारी त्रिशुलीमाथि कोलोनीमा रहेको होल्डिङ सेन्टरमा बस्दै आएकी सुनिता तामाङले आफूहरू बस्दै आएको होल्डिङ सेन्टरमा समस्या नै समस्या रहेको बताइन्। होल्डिङ सेन्टरमा खानाको राम्रो सुविधा रहे तापनि आफूहरू बस्ने ठाउँमा सीमित शौचालय मात्र रहेकाले निकै समस्या खेप्नु परेको स्नेह तामाङले बताइन्।
4: लुगाहरू चेन्ज गर्ने टोयलेटको व्यवस्था राम्रो भएको छैन, यहाँ चाहिँ अहिले पानीको एकदम खाँचो छ। ट्याङ्करले दुई दिनमा एकचोटि ल्याएर ट्याङ्की छ, ट्याङ्कीमा पोल गरेर राखेको छ, त्यही पानी चलेर छ, पोल्छ व्यवस्था पनि भएको छैन।
3: होल्डिङ सेन्टरमा पानीको अभाव, भीडभाड, जथाभावी रहेको फोहोरको कारण रुगाखोकी लगायत विभिन्न रोगहरू दिन प्रतिदिन बढ्न थालेको विपना लामाले बताइन्।
5: नुहाउने ठाउँ छैन मेन कुरा, हामी त अन्तै गएर बाहिर गएर लाउनुपर्छ, अनि त्यसपछि अब बस्ने त अब सबैजना दुई तिनवटा फ्यामिली हामी एकसँग पोचेर बसेका छौँ। मान्छे धेरै हुन्छ, बिरामी भइन्छ, औषधि खाने बस्ने त्यही मात्रै भइरहेको छ।
3: होल्डिङ सेन्टरमा भएको समस्या बारे जानकारी आए लगतै समाधानमा निरन्तर पहल गर्दै आएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताए।
6: अलिकति केही समस्या पक्रे पनि यहाँ वारी हुँदा पारी छ, एमआई 70 मार्फतै हामी 3000 भन्दा बढी मिटर पाइपहरू हामीले त्यहाँ पठाएर दुई गतिमा वाटर सप्लाईको लागि कदम चलिरहेछ, अब छिटो नै समस्या समाधान हुन्छ।
3: राहत वितरण तथा विभिन्न निकायबाट आएका स्वयंसेवकहरू त्रिशुलीमाथि कोलोनीमा पुग्न निकै कठिन भएको कारण अलि समस्या भएको सरकारी अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अर्को विषय, आज भदौ 24 गते गत वर्ष राज्यका सबैजसो प्रमुख अंगका भवनमा आगजनी भएको दिन राष्ट्रिय योजना आयोगले क्षतिको आकलन गर्दै 3 वर्षभित्र पुनर्निर्माण गर्ने बताएको थियो। के त्यो लक्ष्य अनुसारको काम भइरहेको देखिन्छ? साथी अशोक ढालले यो प्रश्न सोधेका थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेललाई।
7: छैन त्यस्तो, अब निजी क्षेत्रहरूले अब आफै नै बनाएतिर दिए होइन, व्यक्तिका घरहरू पनि अब धेरै ठाउँमा आफै बनाइसकेका छन्, तर सरकारी संरचना अब सिंहदरबार अहिलेसम्म बन्न सकेको छैन। राष्ट्रपति भवन अगाडिको अवस्था त्यस्तै देखिन्छ, जुन हिसाबले पुनर्निर्माणको गति हुनु पर्यो त्यो चाहिँ देखिएको छैन। तर यसको लागि नयाँ सरकार आउने क्रम विशेष परिस्थितिमा भएको आम निर्वाचन यी कारणले हुन सक्छ, तर पुरै पुनर्निर्माण चाहिँ भएको चाहिँ छैन।
8: त्यसका लागि यो आर्थिक वर्षमा सरकारले छुट्याएको बजेट पर्याप्त छ जस्तो लाग्छ यहाँलाई?
7: सबै तहको बजेटहरू प्रयोग गरियो भने हुन्थ्यो होला, तर अहिले सरकारसँग नयाँ चुनौती थपिएका छन्। सरकारको हरेक विकासका खर्चहरू रिभियर गर्नुपर्ने अवस्था छ। सरकारले सायद पुनर्निर्माणलाई छुट्याउने बजेट पनि त्यही विकास बजेट अन्तर्गतै पर्छ। त्यस कारणले अब यो बाढीको क्षतिबाट अर्थतन्त्रमा ऊर्जा निर्यातबाट आउने रेभिन्यू होस्, भन्सारबाट आउने राजस्व होस्, अथवा त्यहाँ आर्थिक गतिविधि चलायमान भएबाट आउने राजस्व होस्, हाइड्रो पावरबाट आउने रोयल्टी होस्, पर्यटकबाट आउने विदेशी मुद्रा होस्, यो सबैमा असर परेको छ भनेपछि सरकारलाई आगामी 2-3 वर्षसम्म पुनस्थापन, पुनर्निर्माण र निजी क्षेत्रको हौसला बढाउनेमा विभिन्न प्रकारका कर छुटहरू दिनुपर्ने अवस्था छ। किनभने दुईटा छ, एउटा जिन्जी आन्दोलनमा संसारभरि लगानीको माहौल बिगार्नमा ब्युरोक्रेसी र राजनीति नेतृत्वलाई आरोप लगानी भने, नेपालमा जिन्जी आन्दोलनपछि त्यो तेस्रो आयाम चाहिँ थपिएको छ। नेपाली समाज विशेष गरी युवा समाज चाहिँ निजी क्षेत्र मैत्री रहन्छ भन्ने देखाएको छ त्यति बेला, र अहिलेको पहाडीको अवस्थामा र पहिलेदेखि सार्वजनिक ऋण बढी भएको अवस्थामा ऋण खोजेर विकास गर्नुपर्ने भएको हुनाले जहाँ अति आवश्यक छ, जसले अर्थतन्त्र चलायमान बनाउँछ, जसले जनताको जीवन स्तर उकास्छ, त्यहाँ मात्रै खर्च गर्न सक्ने अवस्था देखिन्छ कि साँच्चै बुद्धिमत्ता पुरिन जाने भने। त्यस कारणले केही संरचनाहरू पुनर्निर्माण पनि बनिन्छ जस्तो देखिन्छ।
8: यो बाढीले गर्दाखेरि हाम्रो बजेट चाहिँ अझै अर्को क्षेत्रमा लगाउनु पर्ने भएर पनि यसलाई असर पर्न सक्ने यहाँले भन्न खोज्नुभयो?
7: यो जुन अहिले क्षेत्रमा तहसमा एक प्रकारको प्रलयकारी बाढी गयो, अब यो क्षेत्र जलविद्युतहरू भएका संसारको नाका आयात गर्ने, पर्यटकीय यात्रा गर्ने हो, चाहे धार्मिक हुन् चाहे पर्यटक ट्रेकिङको कुरा, अनि त्यहाँको कृषि उत्पादन लगायतले देशको सबभन्दा चलायमान कोरिडोर मध्ये पर्छ होला। यो यस्तो क्षेत्रमा गएको क्षतिले सरकारको राजस्वमा असर पर्नेको, रोजगारीका अवसरमा असर पर्नेको, हाम्रो विद्युत निर्यात गरेर रेभिन्यू जुन हामीले आमदानी गर्छौँ निर्यात मार्फत गएको वर्ष करिब 30 अर्ब झनै पुगेको थियो, आगामी वर्ष अब यो निरन्तर बढेर हामीले 2-4 वर्षमा 1-2 खर्ब आमदानी गर्ने हाम्रो लक्ष्य थियो, यी सबैमा अहिले यसले ब्रेक लगाएको छ। अन्त जति स्थानीय तहहरू त्यो स्थानीय बजेटबाटै धेरै रिकभर भएका छन् होइन, प्रदेशका संरचनाहरू पनि विस्तारै हुँदैछन्, अब तर त्यहाँ सङ्घीय बजेटबाटै जाने हो, यही राजस्व उठेकोबाट बाँध्ने हो, तर यो सबै सरकारको आमदानी नै भएपछि सार्वजनिक थप्तै निर्माण गर्ने हो। त्यस कारणले जुन गतिमा हुन्छ भन्ने त्यो नहुन सक्छ। अहिलेको आर्थिक अवस्था फेरि भर्खरै विभिन्न बहसमा ल्याइएको छ, सरकारी संरचनाका आकारहरू घटाउने, कर्मचारी तन्त्रलाई सानो आकार बनाउने भन्ने विभिन्न कुराहरू छ, यसले गर्दाखेरि एक वर्ष त संरचना, राहत वितरण, पुनर्स्थापना यस र निजी क्षेत्रलाई मोटिभेसन गर्नु नै जान्छ।
8: अबको पुनर्निर्माणको हाम्रो विधि चाहिँ के हुनुपर्छ? गत वर्ष भदौ 24 क्षति भएका हाम्रा सम्पदा र संरचनाहरूको चाहिँ
7: सिंहदरबार पहिला भूकम्पमा भत्काउन थालिएको थियो, त्यसलाई मैले बल्ल बल्ल रोकेको थिएँ, त्यसलाई पुनस्थापना गरेर विशेष गरी हाम्रा संरचना त्यही मौलिक हिसाबले चाहिँ बनाउनु पर्ने हुन्छ। अब त्यसमा आगो लाउन सक्ने, विध्वंस गर्ने यो प्रस्तुति पनि सुरक्षा चाहिँ अपनाएर गराउनु पर्ने हुन्छ, किनभने सरकारी संरचनालाई विभिन्न सुरक्षाको दृष्टिकोणले चाल राखेर त्यसको निर्माणको प्रविधि, त्यसको सुरक्षा प्रबन्ध लगायत हिसाबले चाहिँ बनाउनु पर्ने हुन्छ।
1: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेल अशोक ढालसँग कुरा गर्दै। अन्तिम एउटा राजनीतिक प्रसंग, नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक रूपमा आफू पुनः सक्रिय हुने घोषणा गरेका छन्। जेएनजी आन्दोलनमा भौतिक आक्रमण बेहोरेका र त्यसपछि पार्टी सभापतिबाट विस्थापित गरिएका देउवाले आज एउटा कार्यक्रममा भने,
9: साथीहरूलाई आफ्नो जिल्ला गाउँ सबै ठाउँमा भ्रमण परेका साथीहरू सबैलाई आफू आफ्नो पक्षमा ल्याउँदै म पनि अब छिटै नै म देशभरि घुम्छु, फेरि जनताको पक्षमा दार्जिलिङ जाने विश्वास ल्याउँदै बिदा हुन्छु।
1: विशेष महाधिवेशनबाट सभापति गगन थापा निर्वाचित भइसकेका छन्। त्यससँगै दुई खेमामा विभाजित पक्षबीच एकता प्रयास पनि जारी रहेको छ। तर देउवाले उक्त विशेष महाधिवेशनको प्रसंगमा भने,
9: मैले विशेष गरेर बोलाउन पाउँछ अधिकार छ पार्टी, पहिले पनि बोलाएको थियो, पार्टी सभापति सुभाङ सुन्छे हुँदाखेरि बोलाएको हो, अहिले पार्टी सभापति बोल्छु मलाई थाहै छैन बोल्न पाउँछ मलाई थाहै छैन बोलाइदिने भन्दाखेरि हुन्छ दाई बिदा गर्छु दाई बिदा गर्छु दाई भनेर सालै बोलाइदिए। मैले स्नाखत गराउन स्नाखत त्यो हो कि होइन त्यो मेम्बर छ कि छैन पार्टीको भने खल्तीबाट हालेर जाँदाखेरि दरवाजा आइदियो त्यो विषय बोलायो।
1: देउवाले थापाको कदमको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास समेत व्यक्त गरेका छन्। सभापति थापाले भने पार्टी महाधिवेशन गर्ने घोषणा गरिसकेका छन्। हवस्, त्यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो रात को 9 बजे
1: हजुर को रेडियो 102.1 MHz
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
2: अचानक उच्च ज्वरो आउनु
3: टाउको दुख्नु
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
3: हार जोड्ने तथा मांसपेशी दुख्नु
2: वाक वाकी लाग्नु बान्ता हुनु
3: शरीरमा बिमिरा आउनु
2: डेंगु रोगको रोकथामका उपायहरू
3: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
2: घर वरिपरि सफा राख्नुपर्छ डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
2: डेंगु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप हावा हुरी चलेको बेला के गर्ने
4: घरको झ्याल र ढोका बन्द गर्ने
3: आगोका स्रोतहरू बन्द गर्ने
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
3: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
4: हावा हुरी चलेको बेला के नगर्ने
3: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
4: बिजुलीको तार लत्रिएको छ भने नछुने
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश
2: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना
3: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
2: कार्यसूचीको विषयहरू
3: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा
2: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा
2: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
2: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा
3: संस्था एकीकरण सम्बन्धमा
2: ऋण अपलेखन सम्बन्धमा
3: संस्थाको जग्गा बिक्री सम्बन्धमा
2: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा
3: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा
2: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा
3: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा
2: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा
3: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा
2: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा
3: धितो लिलामी सम्बन्धमा
2: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा
4: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान
3: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
4: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
3: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0484-543-304 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484-40-0067
4: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
5: रंगबहार रंगबहार
6: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
5: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
6: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि
5: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ वर्ष पेंट

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
2: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 439 मा सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
2: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 मा सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97 40 26 69 97 40 26 69 99।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।
5: सन्
4: चर्चित गायक गायिकाहरू सामी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्चोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको ती गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
1: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन।
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: मौरी पालन व्यवसाय र मह प्रशोधन।
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
1: बागवानी नर्सरी स्थापना तथा विकास। पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
1: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
1: फलफूल प्रशोधन र बजारीकरण।
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
1: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
2: प्राङ्गारिक कृषि वस्तु निर्यात।
1: जैविक विषय विषादी प्राङ्गरिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
2: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
1: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
3: भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
4: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
2: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
3: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
1: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
2: उडान नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904669 98692695998
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
7: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
7: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोलेस्टर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-8282। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
7: तन्नै पैसा कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हो नि, त्यो बेला सुनेर पनि उडायो, अब अहिले यो दुःख।
7: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
10: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9, मन्थली, सम्पर्क नम्बर 0848-45-398, 0848-45-398।
10: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि, हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइसबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73-65, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल,
2: काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।

0: कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
2: सम्पर्क नम्बर 048-545-143 98-63-023-422
1: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसङ्ख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
2: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
1: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
3: के तपाईँ वा तपाईँले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
2: चिन्ता नगर्नुहोस् तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
3: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
2: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
2: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40 इमेल dhramechap@gmail.com
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप

नमस्कार राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महता। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप प्रतामको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपदका बेला सर्वस्व गुमाएका नागरिकको आक्रोश लक्षित गरेर तुच्छ टीका टिप्पणी र कटाक्ष नगर्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै सभापति लामिछानेले शोक र पीड़ामा परेका नागरिकको स्वाभाविक आक्रोशलाई सामाजिक सञ्जाल वा चोक चौतारोमा होच्याउने काम आजै र अहिले बन्द गर्न आग्रह गर्नुभएको छ। उहाँले विपदमा परेका नागरिकलाई दुर्व्यवहार गर्नेहरूमाथि कड़ा कार्यवाही गर्न सरकारसँग माग समेत गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले रसुवा बाढ़ीबाट अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। सिंहदरबारमा आज बसेको बैठकले अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकतामा 7 सदस्यीय उपसमिति गठन गरेको। उपसमितिको सदस्यमा सांसद नरेन्द्र कुमार केरुङ, परशुराम तामाङ, डाक्टर पुष्पराज कडेल, लिमा अधिकारी पुष्प चौधरी र सुशान्त वैदिक रहनु भएको छ। समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले उपसमितिले रसुवा बाढ़ी र जलवायु वित्त सम्बन्धी अध्ययन गरी असोज 2 गतिभित्र प्रतिवेदन पेश गर्नका लागि कार्यदेश दिएको बताउनु भएको छ। संयुक्त अरब इमिरेट्स यूएईले करिब 38 टन राहत सामग्री नेपाल पठाएको छ। मानवीय हवाई सहायता अभियान अन्तर्गत राहत सामग्री सहित 4 राहत विमान नेपाल पठाएको। विमानमा 500 पाल र 108 राहत प्याकेज समावेश गरिएको एक विज्ञप्तिमा जनाएको छ। यससँगै नेपाललाई हवाई मार्गबाट पठाएको यूएईको कुल सहायता 186 टन पुगेको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव तथा पृष्ठपोषण संकलन शुरू गरेको छ। पाठ्यक्रमलाई समय सापेक्ष व्यवहारिक जीवन उपयोगी र प्रभावकारी बनाउने उद्देश्यले फिल्ड स्तरबाट सुझाव लिन थालेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। ललितपुरको साधुपटामा रहेको एन्फा कम्प्लेक्स परिसरमा निर्मित जेएनजी शहीदहरूको शालिक र स्मृति पार्कको अनावरण कार्यक्रम स्थगित भएको छ। शहीदका परिवारजनले शालिकमा शहीदहरूको अनुहार मेल नखाएको भन्ने तीव्र असन्तुष्टि जनाएपछि आज हुने भनिएको उद्घाटन कार्यक्रम स्थगित भएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गत मनसुन प्रतिकारी कमाण्ड पोस्टले रसुवा भोटीको सिवाडी प्रभावित क्षेत्रमा हुने अध्ययन तथा अनुसन्धानलाई एक रूपता दिन विशेष टोली गठन गरेको छ। कमाण्ड पोस्टको आज बसेको 16 बैठकले प्राधिकरणका सहसचिव प्राविधिकको संयोजकत्वमा रिसोर्स एण्ड निड म्यापिङ टीम गठन गर्ने निर्णय गरेको हो। शिक्षा विभागले भोटेको सीमा गएको बाढ़ीबाट प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्र नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित पालिका र विद्यालयलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज निकालेको पत्रमा बाढ़ीका कारण प्रभावित विद्यार्थीमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले नियमित पठन पाठन शुरू गर्नु अघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरेको छ। सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध दायर भएको रिट निवेदन खारेज गरेको छ। सर्वोच्चको संवैधानिक इजलासले रिट खारेज गरेसँगै जबराले पेन्सन पट्टा लगायतका सुविधा पाउने बाटो खुलेको छ। महाअभियोगका कारण निलम्बित अवस्थामै अवकाश पाएका जबराले अहिलेसम्म पेन्सन पट्टा लगायतका कुनै सुविधा पाउनु भएको थिएन। माप्यद्वीपको सिकाउ पालिकाले आयोजना गर्दै आएको एभरेस्ट भ्यू ट्रेल रेसले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। पर्यटन प्रवर्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड़ दिँदै आयोजना हुँदै आएको साहसिक दौड़ले फ्रान्सको विश्व प्रसिद्ध अल्ट्रा ट्रेल संस्थाबाट आधिकारिकता पाएको हो।
सरकारले 25 उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ 22 गतेको निर्णय अनुसार उपसचिवहरूको सरुवा गरेको, जस अनुसार 16 जनालाई प्रमुख प्रशासकीय अधिकृत बनाएर स्थानीय तहमा पठाइएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको उपसचिव भीम प्रसाद भट्टराई र श्रीधर गौतम, कृषि वन तथा पर्यावरण मन्त्रालयका बाबुराम घिमिरे, शिक्षा तथा खेलकुद मन्त्रालयका शंकर राज पाठकलाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सहित सरुवा गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापासहित 4 सांसद पदमुक्त नहुने भएका छन्। राप्रपाले बागमती प्रदेशसभाका आफ्ना 4 सांसदलाई पदमुक्त गर्न गरेको सिफारिशलाई बागमती प्रदेशसभा सचिवालयले अस्वीकृत गरेको हो। प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईले राप्रपाको निर्णय कानूनी प्रक्रिया र प्राकृतिक न्यायको सिद्धान्त विपरीत रहेको ठहर गर्दै उनीहरू पदमुक्त नहुने निर्णय गर्नुभएको हो। नेपाली कंग्रेसका संस्थापक नेता तथा जननायक बीपी कोइरालाको 113 जन्मजयन्तीको अवसरमा नेपाली कंग्रेस तामे छापले मन्थलीमा रहेको बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेको छ। नेपाली कंग्रेसकी केन्द्रीय सदस्य विनिता खड्का, कंग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र खड्का, कार्यवाहक जिल्ला सभापति नवराज ठकर लगायतले स्वर्गीय कोइरालाको शालिकमा माल्यार्पण गरेका थिए। बेलायतमा भएको अनुसन्धानले धेरै तातो चिया र कफी जस्ता पेय पदार्थहरू नियमित पिउँदा अन्न नलीको क्यान्सरको जोखिम बढ्न सक्ने देखाएको छ। अनुसन्धानकर्ताहरूले झण्डै 10 लाख मानिसमा गरिएको यो अध्ययन यस क्षेत्रमा अहिलेसम्म त्यसैभन्दा ठूलो भएको बताएका बीबीसीले जनाएको छ। मनतातो चिया वा कफी पिउनेहरूको तुलनामा अत्याधिक तातो पेय पदार्थ पिउनेहरूमा क्यान्सरको जोखिम झण्डै 3 गुणा धेरै रहेको अध्ययनले पत्ता लगाएको छ। यद्यपि विशेषज्ञहरूले यस प्रकारको क्यान्सर हुने सम्भावना निकै कम हुने कुरामा जोड़ दिएका छन्। हस्त राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वनीय समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: हजुरको आवाज, हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँको दुःख सुखको सहयात्री मुटुको डुब्रुकी भर्खर 14-15 लागेको ह्यान्डसम ठिटो श्रीराज महत उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पललाई अझ विशेष विशेष बनाउनको लागि। तपाईँ यति बेला रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz सुनिरहनु भएको छ। नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको सातै दिन आउँछौ। राति 10 बजेको हजुरको मुख्य समाचारपछि रहन्छौ लगभग 11 बजेसम्म। तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौ। तपाईँले रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्छौ भने साथमा तपाईँले नै लेखेर पठाउनुभएका लेख रचनाहरूलाई पनि स्थान दिनेछौ। होइन, लेख रचनाहरू पनि वाचन गर्दै गर्दै अगाडि बढ्नेछौ। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। फ्रिक्वेन्सी मोड्युलेसन हजुरको रेडियो 102.1 MHz, तामाको एफएम 95 MHz अनि अनलाइनका माध्यम भनेको हाम्रो पात्र नेपाली पात्र, हजुरको एप, हजुरको news.com, सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ भन्ने आशा छ। हेरेर सुनेर साथ दिनुहोला भन्न चाहे, कार्यक्रमलाई चाहिँ सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। रातको समय छ, बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला, पीर चिन्ता लागेको छ होला। त्यो लागेको थकाइ पीर चिन्ता दुधहरूलाई भुलाउने कोसिस म गर्नेछु पनि भन्न चाहे। त्यस्तै गरेर रमाइला रमाइला तिजका भाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछु है। कार्यक्रमलाई चाहिँ सेयर गरेर साथ दिनुहोला भन्दै यति बेला कार्यक्रमको शुरूआत गर्न चाहन्छु। तपाईँको माझमा लभ गरेर नजा, हरिगिरी विमर्शी अनि अञ्जिता विश्वकर्माको सुमधुर आवाजमा रहेको गीत हो जस्तो लाग्छ मलाई, जहाँसम्म होइन यो गीत तपाईँको माझमा राख्न चाहन्छु। यति बेलाको समयमा शब्द सङ्गीत हरिगिरी विमर्शीकै रहेको छ, रचना सङ्गीत होइन। लभ गरेर नजा, हरिगिरी विमर्शी, अञ्जिता विश्वकर्माको सुमधुर आवाजमा रहेको तपाईँको माझमा यति बेलाको समयमा।
1: खुब लभ गर्नु पर्ने,
2: खुब लभ गर्दै हिँड्ने भएको छ होइन।

कायदाका छन् मेरा बुढा होइन एकदम मिठो गीत तपाईँको माझमा राखेर नाच्नुवाला छम छम चाहिँ जस्तो लाग्छ नाचौँ नाचौँ जस्तो लाग्ने गीत छ रोमान्टिक पाराको गीत छ भनौँ न होइन लभ गरेर नजा हरिगिरी विमर्श अञ्जिता विश्वकर्माको आवाजमा गीत तपाईँको माझमा राखेँ मलाई साह्रै मनपर्छ यो गीत होइन किन किन हरिगिरी विमर्शका गीतहरू प्रायः जस्तो मलाई असाध्यै मनपर्छ असाध्य असाध्य विभिन्न गीतहरू छन् होइन रोमान्टिक पाराको जस्तो लाग्छ म त्यो मैले त्यो महसुस गर्छु कि होइन उहाँका गीतहरू प्रायः जस्तो नाच्ने पाराका रोमान्टिक पाराका गीतहरू चाहिँ मैले महसुस गर्छु यसको त्यो भएर मैले त्यही अनुसारको कुरा पनि गरेँ यो गीत पनि राम्रो थियो रमाइलो थियो होइन त्यसको गीत थियो तपाईँले सुनिहाल्नुभयो लभ गरेर नजा फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगा हर्ज तामाको एफएम 95 मेगा हर्ज अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला सुन्दै हुनुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ देवकी भुजेल हुनुहुन्छ कार्यक्रम हेर्दैछु सुन्दैछ है भन्नुहुन्छ जानथुल हुनुहुन्छ युएबाट कार्यक्रम हेर्दैछु सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि अनि शर्मिला लिम्बु इट्स चामिङ राई सनाका नुङ्गा पवित्र राई चामिङ अञ्जना मगर्नी मगर्नी अनिता एल्सना कुलुङ राई जीवन प्रवीण जुनिता चामिङ राई अनि सिम्पल सरिना राई अनिता निकिता मगर मुना थुलुङ राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ त्यस्तै गरेर सोनाका निमाले पनि हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु होइन साथीहरू सम्झनु भएको छ देवकी भुजेल हुनुहुन्छ साउन्ड किन सानो हो भन्नुभएको रहेछ हो अघि ठिक छ सर्ट एन्ड सुटमा मैले भिडियो क्लिप बनाएको थिएँ सोनाका निमा हुनुहुन्छ सेवाहरू नमस्कार शुभरात्रि छ सर हजुर सोच मान्छे हजुरलाई मुटुको कुनादेखि मिठो याद माया टोट सम्झना छ ह्यान्डसम मान्छे हेर्न आएँ है म यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे म आज पनि सुन्दैछु श्री सर न ढाँटी भन्नुहोस् तपाईँलाई यो बेला कसको याद आइराखेको छ सुनाउनुहोस् भन्दै हुनुहुन्छ सुन्ने प्रतीक्षामा छु भन्नुहुन्छ कसको याद आउनु र दिमाग खाली छ ब्ल्याङ्क छ होइन कसैको पनि याद आएको छैन अप्सरा खड्का सबिना कन्दुङ अन्जिता ठकुरी अप्सरा बस्नेत सुनिता भण्डारी श्री राज महत अमेजरल देवमान देवान टिक्राम किमिरे त्यस्तै गरेर प्रेम खड्का टिक्राम सुनवार घाल अभिमान हिम्मत खड्की समीर सहयोगी अन्जान थुलुङ त्यस्तो विशेष चिमे कल्पना साम्पाङ कमलमुटु पडेल सृजला सापकोटा तारा श्रेष्ठ केशव सेन्चुरी विनिता गिरी हिराबहादुर लगायत वसन्त श्रेष्ठ लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मन छ है मेसेजहरू पनि पठाउन सक्नुहुन्छ त्यस्तै जीवनजी हुनुहुन्छ हेलो नमस्कार हजुर भन्नुहुन्छ जेनु बान्त हुनुहुन्छ हेलो नमस्कार हजुर हेर्दैछु है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला मेसेज मलाई पठाउनु भएको छ हिराबहादुर लगाइ हुनुहुन्छ सम्झना सबैमा है शुभरात्रि भनिदिनुहुन्छ त्यस्तै गरेर कर्णप्रिय केसी सङ्गीत हुनुहुन्छ शुभरात्रि सबैमा भनिदिनुहुन्छ पासाङ शेर्पा हुनुहुन्छ नमस्ते नमस्कार रात्रिकालीन सङ्गीतको अभिवादन दाइ म पनि सुन्दैछु है मुस्ताङबाट घर चाहिँ खिजदम्बा चार चर्नालु ओखलडुङ्गा हो साथीभाइ सबैमा सम्झन चाहन्छु घर परिवार साथीभाइ सबैमा सम्झना छ है भन्नुहुन्छ घनश्याम खड्का हुनुहुन्छ रात्रिकालीन नमस्कार दाई सन्चय हुनुहुन्छ म पनि कार्यक्रम सुन्दैछु है इन्डियादेखि कार्यक्रम राम्रो लाग्छ शुभरात्रि सबैमा सम्झन चाहन्छु है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद मिनमाया घिसिङ हुनुहुन्छ काठमाडौँबाट है मिनमाया तामाङ सुन्दैछु भन्नुहुन्छ हिराबहादुर लकाई सोना कन्दुङ्गा प्रशान्त आयु मिनमाया घिसिङ लगायत सबैमा सम्झना माया शुभरात्रि छ भन्नुहुन्छ त्यस्तै कमला मगर हुनुहुन्छ लु दाई नमस्ते कार्यक्रम हेर्दैछु है सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु निमा एसपी लामा हुनुहुन्छ ओखलडुङ्गा चर्नालुबाट निमा शेर्पा हो काठमाडौँ सुक्योधारा भन्ने गीत राख्दिनु सम्झनुहुन्छ होइन सुन्दैछु भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु ठिक छ तिजका गीतहरू रोजाइमा पार्नुहोस् ल तिजका गीतहरू मात्र राख्छु म अब प्रायः जसो तिज आउन धेरै समय बाँकी छैन सो तिजका गीतहरू रोजाइमा पार्नुहोला भन्न चाहन्छु त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मिडिया प्रेमी राई अनिसा हुनुहुन्छ कार्यक्रम सुन्दैछ है दाइ भन्नुहुन्छ भोजपुरबाट मिडिया प्रेमी राई अनिसा हो भन्नुहुन्छ शुभरात्रि चामिङ नकुल दाई राई पिके राई अर्जुन आखा रामकुमार लिम्बू त्यस्तै रामकुमार लिम्बू अमन
माङमु लिम्बु डियर मुटेस्मी राई मिडिया प्रेमी राजेश राई सूर्य लामा सञ्जीव खड्का सिम्पल सरिना गुरुङ त्यस्तै पुष्पाञ्जली राई माधव ढुङ्गेल त्यस्तै गरेर रिमा थामी सत्यकला सारा राई सफल आयुष मिना चामलिङ अस्मिता बान्तो राई वसन्त श्रेष्ठ विपिन रूमदाली राई डम्बर ढुङ्गाना दुर्गा कटुवाल सुभाष कटुवाल अञ्जीप बान्तवराई शरणाले मगरपुर बोली खुसी ममता पैया हर पल रोशनी गकन्ते रथमे लगायत सबैमा सञ्जना छाई भन्नुहुन्छ जेने लिम्बुले शुभरात्री सबैमा आई भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु धर्मराज हुनुहुन्छ सम्झना सबैमा आए शुभरात्री मिठो सपनीको कामना भन्नुहुन्छ बान्तवा जेन हुनुहुन्छ सम्झना सबैमा शुभरात्री है भन्नुहुन्छ मेरो प्यारो बुढा आइडिरहेको छ मिस युवाल भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर दाई नमस्ते सन्चै हुनुहुन्छ अनि खाना खानुभयो कति बेला कार्यक्रम आउँछ भनेर मैले रुममा बसेर सुनिराखेको छु है दाई भन्नुहुन्छ टिकटक देवी घरती मगरको टिकटक भन्ने गीत राखिदिनु होला है भन्नुहुन्छ पशुपति शर्मा र देवी घरती मगरको टिकटकमा तिजको नैतिजा टिकटकमा भन्ने गीत भन्नुहुन्छ पक्कै पनि यो रहेछ भने चाहिँ होइन टाइटल यो रहेछ भने बज्छ प्रकाशी होइन रहेछ भने चाहिँ नबज्न पनि सक्छ है नेपालतिर कतिको रमाइलो छ तिज भन्दैनन्छ रमाइलो हुँदैछ अब होइन दाई हजुरले अहिले तिमीसँगको कार्यक्रम चलाउनुहुन्न र भन्नुहुन्छ मतलब कुन चाहिँ कार्यक्रम हो मैले कुन चाहिँ कार्यक्रम चलाउँथे र तिमीसँगको भन्ने कार्यक्रम त मैले चलाएको छैन जस्तो लाग्छ हजुरको आउँदैन आउँदै आएन के भएको भन्नुहुन्छ थाहा भएन हजुर कुन चाहिँ कार्यक्रम हो उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई चाहे यति बेला मलाई हेलो सिन्धुली आइडिरहेको छ हेर्दै हुनुहुन्छ सम्झना सबैमा आई भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु साबित्रा खड्का हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा आई भन्नुहुन्छ शुभरात्री भन्नुहुन्छ परदेशी सुजन ढुङ्गेल हुनुहुन्छ कार्यक्रम सुन्दैछु है मलेसियाबाट सम्झना सबैमा भन्नुहुन्छ मम्मी बाबा सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्दै यति बेला म गीततर्फ लाग्न चाहन्छु एउटा गीत राखिहाल्छु तपाईँको माझमा काठमाडौँ सुके धाराको होइन लभली पाराको मेरो माया लभली पाराको गीत तपाईँको माझमा यति बेलाको समय राख्न चाहन्छु यसमा आवाज दिनुभएको छ युवराज चौलागाई अनि रिना केसीको आवाज रहेको छ शब्द सङ्गीत युवराज चौलागाईको रहेको छ यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु त्यसपछि आउँछु रेडियो सुन्दै गर्नुहोला

काठमाडौँ सिक्केधाराको मेरी माया नक्कली लभली फाराको होइन तपाईँको माझमा यो गीत राखेँ, रोमान्टिक थियो होइन, किन हो मेरो मुखार बिन्दुमा रोमान्टिक शब्द मात्र आइराखेको छ आज होइन। अब प्रायः जसो यस्तो यस्तो गीत मनपर्न थालेर हो कि मन परेर हो कि रोमान्टिक रोमान्टिक गीतहरू सुन्नुपर्छ जस्तो महसुस भइराखेको छ मेरी माया नक्कली लभली फाराको। ठिक छ, कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ, आवाजमा म श्रीराजमा छु, साथमा तपाईँ हुनुहुन्छ, त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै अनि हेर्दै हुनुहुन्छ भन्ने आशा छ। टिकटक लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ, मेसेजहरू पठाउन सक्नुहुन्छ होइन, यदि हेर्दै हुनुहुन्छ भने, अनि साथसाथै मेसेजहरू पठाउनुहोस्। लेखरचनाहरू केही छन् भने त म पाचन गरिहाल्छु, ढुक्कसँग पठाउनुहोस् ल। कोही कसैलाई मिस गरिराख्नु भएको छ भने मेन्सन गरेर पठाउनुहोस् न उहाँको उहाँलाई होइन। हामी राखिहाल्छौँ त्यो जसले तपाईँले जसलाई मिस गरिराख्नु भएको छ होइन, उहाँसम्म तपाईँको सन्देश पुर्याउने काम मेरो भयो होइन। पक्कै पनि गोमाजी म वाचन गरिहाल्छु, वाचन गर्दिनँ होला त, यति मायाले पठाउनुहुन्छ मेसेज वाचन गरिहाल्छु होइन। जुटको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले नेपालीमा सर्च गर्नुपर्ने हुन्छ, त्यहाँ हामी अडियो लाइभ मार्फत अनियर भइराखेका छौँ। अन्य अनलाइनका माध्यमबाट पनि हामी तपाईँको माझमा छौँ। फ्रिक्वेन्सी मोडुलेसनबाट सुन्न चाहनुहुन्छ भने तामाको सिएफएम 95 मेगा हर्च अनि हजुरको रेडियो 1.1 मेगा हर्च रहेको छ भने, साथमा टिकटक लाइभ मार्फत पनि अनियरहरू भइराखेको छु, हेर्दै हुनुहुन्छ, मेसेजहरू पठाउनुहोस्। लेख रचनाहरू है, विशेष गरी मलाई लेख रचना वाचन गर्न मन लागिरहेको थियो, खै किन हो आज भोलि तिम्रो याद आउँदैन काली, खै किन हो, खै किन हो किन, ठिक छ त्यतातिर नजाउँ, म म्यासेजतर्फ लाग्न चाहन्छु। यति बेला म्यासेज पठाउनु भएको छ मलाई, भन्दै हुनुहुन्छ प्रकाशजीले म्यासेज पठाउनु भएको छ, दाई हजुरले दसैँको गीतहरू असारको 15 गतेबाट बजाउनुहुन्छ भन्नुहुन्छ असोजको, ओके हस् धन्यवाद। त्यस्तै मिनु लम्तारी मगर हुनुहुन्छ, शुभरात्री सबैमा भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। डम्मा र ढुङ्गेल हुनुहुन्छ, मन्थली कठेजर घर भई हाल चाहिँ दिल्लीबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। सुबा थापा, रुली राई, सुमित सुनवार किराँत, त्यस्तै सम्झना नेवा खड्की, तिम्रो कान्छी, तिम्रो दिलको राजा, अनि निरोज कार्की, सन्तोष छेत्री, युनिसा थापा, मम्मी बाबा लगायत सबैमा सम्झना छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। शिला अधिकारी हुनुहुन्छ, हेर्दैछ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, हेर्दैछु भन्नुहुन्छ, सम्झना सबै हुनुहुन्छ। गोमाजी हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ। त्यस्तै सागरजी हुनुहुन्छ, भकारीका धान, भक्कारीका धान के थियो कस्तो बिर्सेँ मैले, भक्कारीका धान बहादुरे भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, ओके राख्ने कोसिस म गर्छु। त्यस्तै गरेर हेलो सुन्दर हुनुहुन्छ, मोबाइल भन्नुहुन्छ, आदिया लिम्बू हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, सम्झना सबै भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हिराबहादुर लगाइ हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ प्रदेश सुजन ढुङ्गेलजीले पनि गर्दै हुनुहुन्छ, इलामबाट हुनुहुन्छ दियालिम्बुजी, गर्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। म्यासेजहरू केही छन् भने भन्नुहोस् ल। बाबुराम गर हुनुहुन्छ, हाम्रो बहादुरे दादाजीको के छ भन्नुहुन्छ, ठिक छ राम्रो छ। नरेन्द्र तामाङ हुनुहुन्छ, नमस्ते दाई, काठमाडौँबाट है, हेर्दैछु सम्झना सबै भन्नुहुन्छ, ओके। यति बेला म के भन्न खोज्दै थिएँ भन्दा म्यासेज वाचन गर्दै थिएँ, भक्कारीका धान मलाई सम्झाउनु भयो है, यो गीतमा म नाच्छु भनेर बसिराखेको थिएँ, भक्कारीका धान, ओके त्यतातिर नै छ, रातको समय छ। बाबुराम मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, ओखलडुङ्गा पोकाली घर भई हाल चाहिँ साउदी अरेबियाको रियादबाट कार्यक्रम सुन्दैछु, घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ, केशव कार्की हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, सुन्दली बितिजोरबाट केशव कार्की हो भन्नुहुन्छ, अब सुनै भाका मार्फत सम्झिनु पर्दाखेरि उद्धव मगर, केशव थापा मगर, साया मगर, भरत मगर, मन्जु लुङ्गेली मगर, उर्मिला मगर, अनिसा मगर, निशा मगर, रश्मि मगर,
स्मृति मगर लगात सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद। सुरेश खतानी हुनुहुन्छ दाई नमस्कार, कपनबाट कार्यक्रम सुन्दैछ है, सबैलाई मिठो सम्झनामा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। अनिसा केसा हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मन चाहे। तिस कति कति पर्छ भन्नुहुन्छ प्रकाशजीले, 28-29 गतितिर छ है। त्यस्तै गरेर दाई मैले दिउँसोको कार्यक्रम भनेको भन्नुहुन्छ, दिउँसोको कार्यक्रम कुन चाहिँ सुन्नु भएन हजुर तपाईँले, दिउँसोको कार्यक्रम आइराखेको छ, तपाईँलाई कति बजेको कुन चाहिँ कार्यक्रम चाहिएको हो भन्ने मात्र हो प्रकाशजी। खै त दाई यहाँसँग सुवाचन भएन त भन्नुहुन्छ त्यो सब्जी, मैले भर्खर वाचन गरिरहेको छु त्यो भएर पनि हो अलि ढिला भइराखेको छ मेसेज वाचन। ओके त्यस्तै गरेर यति बेला निशा ठोकर हुनुहुन्छ, सम्झना सबै हुनुहुन्छ, मिलन घायल मुटु हुनुहुन्छ, दोहा कतारबाट कार्यक्रम सुन्दैछु, भावना मगर हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ, मिलन घायल मुटुले पनि सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। टिकटक भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ प्रकाशजीले, उहाँको गीत राख्छु त्यसपछि म अन्य रोजाएको गीतहरू राख्ने कोसिस म गर्छु। यति बेला आएको समयमा चाहिँ टिकटक भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। तपाईँ कार्यक्रम एसएमएस दोहोरी सुन्दै हुनुहुन्छ, आवाज म श्रीराज महाछु पनि मन चाहे तपाईँले पठाउनु भएका मेसेजहरू वाचन गर्ने कोसिस म गरिरहेको छु यति बेलाको समयमा। राष्ट्रपति शर्माको भन्नुहुन्छ होइन अब मैले सर्च गर्दाखेरि अरूहरू आउँछन्, सम्झा जाने बाटैमा त नहुँ बिर्सी जाने मायालाई के भनौ हजुर। अब प्रकाशजी तपाईँले भन्नुभएको गीत मैले भेटिनँ, टिकटक भन्ने हुनुहुन्थ्यो पशुपति शर्मा देवी घरती मगरको टिकटक भन्ने गीतै भेटिनँ मैले हजुर। तपाईँले भनेको गीत मैले नभेटिसकेपछि म टिकटक बोलकै गीत होइन अर्को गीत राख्न चाहन्छु, राख्नु त पऱ्यो फेरि टिकटक। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु टिकटक गीतको बोल रहेको छ। यसमा आवाज दिनुभएको छ रामकुमार खतिवडा, अनि शारदा रसालीको आवाजमा गीत टिकटक बोलको गीत रहेको छ। यति बेला तपाईँको माझमा राख्न चाहन्छु, त्यसपछि मात्र आउँछु है। यति बेलाको समयमा चाहिँ तपाईँको माझमा टिकटक

टिकटक बल्कि तपाईँको माझमा राखेर रामकुमार खतेवडा सारातर शैलीको आवाजमा गीत थियो। मलाई एकदमै मनपर्ने मोडल हुनुहुन्छ, नजर पुगिहाल्यो होइन, सेयरको हेर्दै थिए आयुषमा होइन। ठिक छ, उहाँको अभिनय रहेको रहेछ, मैले पहिलोचोटि सुन्दैछु क्या गीतहरू पनि के भएको है, साह्रै मनपर्छ गीत सङ्गीत भनेको त मेरो अभिन्न एउटा अङ्ग जस्तै हो। राति सुत्दाखेरि पनि नसुने निन्द्रा लाग्दैन होइन, जता गयो त्यतै मोबाइलमा टक्क बजिराखेको हुन्छ, त्यही पनि याद हुन्न यस्तो छ। यति बेला म म्यासेजतर्फ लाग्छु हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू। सरिका छेत्री हुनुहुन्छ, सम्झना सबैमा मिस यु, शुभरात्रि भन्नुहुन्छ। त्यस्तै भुवन रावत हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि। दाङ घोराई 1900 को मान्छे हाल भारतबाट कार्यक्रम सुन्दैछु, यति बेला कार्यक्रम सुनिरहनुभएका सम्पूर्णमा सम्झना भन्नुहुन्छ, मिठो सम्झना माया छ भन्नुहुन्छ। दाई हजुरले 11-10 कार्यक्रम चलाउनु न है भन्नुहुन्छ, अब त्यो हेर्दैछौँ पनि भन्न सक। त्यस्तै गरेर प्रकाशजीले भन्नुभएको, देवराज मगरले पनि कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। त्यस्तै गरेर यति बेला है हजुरले एउटा गीत भन्यो, अर्को गीत भन्दै हुनुहुन्छ, मैले भेटिनँ हजुर, अब नभेटेपछि टिकटकमा भन्ने गीत भेटिनँ हजुर, नभेटेपछि मैले के गर्नु त, बरु लिङ्क पठाइदिनु भएको भए राम्रो हुन्थ्यो गरे प्रकाशजी होइन। पशुपति शर्माको उहाँको गीत आएको छ र यस्तो टिकटकमा भन्ने, पशुपति शर्माको त छैन जस्तो लाग्छ मलाई, पशुपति शर्मा गीतहरू त प्रायः म सुनिरहेको हुन्छु हजुर होइन। नयाँ गीत आउने बित्तिकै उहाँको हाइलाइटमा आउँछ, अगाडि नै आइराखेको हुन्छ। सो अब हजुरले कुन चाहिँ गीत भन्ने र कुन चाहिँ गीत पठाउनु भयो पनि यो थाहा भएन मलाई हजुर, लिङ्कसहित पठाइदिनुहोस्, राख्ने कोसिस गरौँला कुनै बेला। दाइ हजुरको 12 बजेको कार्यक्रम भन्नुहुन्छ, मेरो 12 बजेको कार्यक्रम छैन हजुर प्रकाशजी, कार्यक्रम अथवा रेडियो अर्को रेडियो सुन्नुहुन्छ, अथवा हाम्रो रेडियोमा 12 बजेको कार्यक्रम भनेको सुने सौगात मात्र आउँछ, मैले चलाउने होइन, त्यो सम्झनाजीले चलाउने हो प्रकाशले, यो कुरा यहाँलाई जानकारी गराए। त्यस्तै गरेर यति बेला म्यासेज वाचन गरिरहेको छु, मनोज सुन्दास मान्छे बिन्दासले पनि कार्यक्रम सुन्दैछ सम्झना सबैमा हुनुहुन्छ, उहाँले पनि विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर कल्पना तामाङ हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ सम्झना सबै भन्नुहुन्छ। त्यस्तै गरेर मन कुमारी कान्छी कुलुङ हुनुहुन्छ, शङ्खा सबैबाट सुन्दैछु, शुभरात्रि सबै भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला श्याम सङ्गम

Sekarang kerjaan saya macam ni, rotan itu la bapa, sambil nak sampai, orang nanti soal apa ni bisnes termasuk ni bapa nak sahaja. Atas tu kerja tu bila, nurati fully, orang nanti sang kita rakini soalah, orang nanti soal ni saja le. Mula antima yang utara ramai lagi tu, na, apa just highlight gitu, ni ada kat ibu bahadit pun gitu, tu kita raksi le, rat ke sana na, rakuh just tu lagi, bakari kadhani merahada tu je orang ni. अलि विवादित गीत छ हैन विवादित छ तर राम्रै छ गीत टिकटक पशुपति शर्मा र देवी घरतिर गरेको भनेको हजुर विशेष रूपमा धन्यवाद थियम निर्देशन हुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ पाँच तारिकको मिक्लाङ्गी दुई घर भइहाल्छ बिरानी देश कतारबाट भन्नुहुन्छ समीक्षा जस्तै अङ्किता सुनवार कमला अनिम लिम्बू त्यस्तै गरेर मनिषा मनु माया राई मेरो प्यारो मान्छे तिमी जुनिता चामलिङ राई रुपनाथ हामी दिल्ली छुरिया फुजी संस्कृत लामा कल्पना छेत्री माया आयुष त्यस्तै कविता कतानी लिम्बुनी पभिना योजनी म्याङ लिम्बू पूर्वली खुसी ममता पया काली अञ्जना शेर्पा कनिषा सुनवार सरिता खेमा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहे लगभग प्राप्त मेसेजहरू मैले सबै वाचन गरे जस्तो लाग्छ सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेज चाहिँ त्यति बेला पशुपति शर्माको गीत छैन जस्तो लाग्छ कि हजुर टिकटकमा आउने गीतहरू पुरानो नयाँ जुनसुकै भए पनि मलाई तपाईँले लिङ्कसहित पठाइदिनुहोस् होइन तपाईँकै रोजाएको गीत बच्छ प्रकाश ओके यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु म्यासेज पठाउनु भएको छ मैले भकारी काधान बहादुरै राख्ने कोसिस गरेला किम सेन्चुरीको मेरो माया नमारियाई काली आला बजाउनु भन्नुहुन्छ शिलाजी भकारीका धान मेरा बहादुरे भकारीका धान भन्नेमा एकछिन नाच्नुपर्छ जस्तो लाग्यो कि नाचौँ नाचौँ जस्तो छ नि त त्यो भएर पनि हो त्यस्तो गरेर यति बेला ओके हस्छ त्यस्तो गरेर यति बेला कार्यक्रम हेलो सिन्धुली हेर्दै हुनुहुन्छ मनोज सुन्दास अंशिबी नाच्नु पनि हेर्दै हुनुहुन्छ सिन्धुलीको झगाझोली रात माटोबाट त्यस्तै गरेर यति बेला कुशल जोशी मित्र हुनुहुन्छ कुमार सुमिता मिस्यु भन्नुहुन्छ हेलो मिस्यु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद गोमा हुनुहुन्छ गोलन्जोर छ छेत्पाबाट होइन गोमा मगराती हुनुहुन्छ आमा बुबा लगायत सबैमा सम्झना छ मिस गरिराखेको छ है भन्नुहुन्छ नरेन्द्र तामाङले काठमाडौँबाट हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु बाबुराम मगर्जीले पनि हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु मलाई सुन्दास हुनुहुन्छ पुतली भुरु भुरु भन्ने गीत राखिदिनु होला भन्नुहुन्छ अन्तिममा दस त्रिपन्न भइसक्यो अब कहाँ राख्छु म भक्कारीका धान मेरा बहादुर हे भक्कारीका धान भन्नेमा नाच्नुपर्छ कि एकछिन यो गीत अन्तिममा राख्दै राख्दै छुटिन चाहन्छु म कि मेरो नेट नै चलेन दाइ कार्यक्रम राम्रोसँग हेर्नै पाएको छैन भन्नुहुन्छ कमला मगर्जीले र ठिक छ कहिले काहीँ यस्तै हुनसक्छ ओके यो तिनजनासम्म यस्तो त विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मलाई दिदी धन्यवाद दिन चाहन्छु कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु नम्बर 0 40 40 0 26 रहेको छ स्वास्थ्य म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छ तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछ पनि भन्न चाहे त्यस्तै गरेर यो रातको समयमा जाँदा जाँदै केही कुराहरू भन्न चाहन्छु झाल्टोका बन्द गर्न बिर्सनु भयो कि ध्यान दिनुहोला लामखुट्टेको टोकाइबाट बस्नुहोला पनि हुन चाहन्छु अनि साथसाथै अर्को कुरा भन्नुपर्दाखेरिमा चाहिँ औषध लिन बिर्सनुभयो कि ध्यान दिनुहोला रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नु होला त्यो बस्ने ठाउँको भौगोलिक अवस्था कस्तो छ त्यसमा ध्यान दिनुहोला त्यस्तै गरेर भोलि कतै यात्रा गर्ने सोच पनि राख्नुभएको छ भने मौसमको बारेमा अनि साथसाथै बाटोको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला भन्दै कार्यक्रम प्रस्तुता तपाईँकै सुख दुःखको होइन दुःख सुखको सहयात्री श्रीराज चाहिँ आजको बसाइबाट छुटिन चाहन्छु अन्तिममा रमाइलो गीत छ नाच्ने पाराको गीत छ होइन विवादित पाराकै गीत छ तर विवादित भए पनि रमाइलो छ होइन यो गीत तपाईँको माझमा राख्दै राख्दै छुटिन चाहन्छु आवाज दिनुभएको छ राजकुमार ओली र यसमा आवाज दिनुभएको छ यसमा आवाज दिनुभएको छ म हेर्दैछु आवाज रहेको छ पुरानो अब आएन राम्रो कि छ रमाइलो छ कि मैले नभेटिराखेको कि
नभइराखेको कि के त्यस्तै गरेर राजकुमार ओली कुलबहादुर ओली तारा थापाको आवाज लेखित छ जस्तो लाग्यो अब चाहिँ ओके राजकुमार ओली कुलबहादुर ओली त्यस्तै तारा थापाको सुमधुर आवाज रहेको तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट छुट्टिन चाहे सुमित्रा राणा मगरजीले पनि हेर्दै हुनुहुन्छ राई इज सिम्पलजीले पनि हेर्दै हुनुहुन्छ कुमार श्रेष्ठजीले पनि हेर्दै हुनुहुन्छ मगर कमला हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ उहाँहरूले पनि विशेष रूपमा धन्यवाद दिँदै आजको बसाइबाट छुट्टी हवस् त नमस्कार शुभरात्र मिठो सपनीको कामना गरे त भकारीका धान मेरा बाजुरे भकारीका धान

ए भकारीमा धान्छ चरी आएर खान्छ हा भन्देऊ चरीलाई कहाँ जान्छ मेरा बा।

0: विषाद युक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
1: सम्पर्क नम्बर 048-545-143, 98-63-023-422।
2: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
1: सूचना।
4: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।

0: का साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेक को उत्पादन च्याउ भनेकै राजा च्याउ।
1: 134 विकास उन्मुख देश नेपालको न्यायको पक्षमा कालो कार्बन पनि तापक्रम बढ़ाउने कारक कानून मन्त्री सुविताको झुटो आरोप शक्तिशाली सरकारका निरीह उद्योग मन्त्री जेएनजी आन्दोलनमा पाउने 2,00,000 प्रदर्शनकारी भोटेकोशी विपदका अझै 5,000 बेपत्ता लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको छोरीको सम्झनामा बाटो निर्माण शीर्षकको शुभ समाचार।
2: गत वर्ष भएको जेएनजी आन्दोलनमा ज्यान गुमाएका दोलखाका 3 युवाका अभिभावकले आफ्ना सन्तान देशका लागि बलिदान भए पनि सरकारले आफूहरूलाई वास्ता नगरेको गुनासो गरेका छन्। बैतेश्वर गाउँपालिका 8 का राजेश खड्काले आन्दोलनमा ज्यान गुमाएका आफ्नी छोरी 28 वर्षीय स्वस्थानी खड्कालाई हालसम्म सहित घोषणा नगरेको गुनासो गर्नुभयो। गत भदौ 24 गते पोखराको एक निजी कम्पनीमा जागिरी रहेकी उहाँको निधन घरमा आगो लाग्दा भएको थियो। सरकारले व्यवस्था गरे पनि छोरीको सम्झनामा आफ्नै लगानीमा गाउँमा करिब 500 मिटर गोरेटो बाटो निर्माण गरेको खड्काले बताउनुभयो। जेएनजी आन्दोलनका क्रममा दोलखा शान्त रहे पनि काठमाडौँमा भएको प्रदर्शनमा भने दोलखाका 2 युवाले ज्यान गुमाएका थिए। सैलुङ गाउँपालिका 4 मागा पौवाका अभिषेक चौलागाई र बेगु गाउँपालिका 3 का महेश बुढाथोकीको प्रदर्शनका क्रममा मृत्यु भएको थियो। महेश बुढाथोकीका ठूला बुबा नारायण बहादुर बुढाथोकीका अनुसार 22 वर्षकै उमेरमा परिवारको सहारा बनेका महेशको मृत्यु भएपछि क्यान्सरबाट पीड़ित आमाको उपचारमा समस्या भएको छ। सरकारले उपलब्ध गराएको 10,00,000 रूपियाँ समेत आमाको डायलाइसिस र उपचारमा खर्च भइसकेको उहाँले बताउनुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
0: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो नेपाली रेडियो,
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भोटेकोशी बाढ़ीबाट प्रभावित नेपालका लागि जलवायु वित्त सहयोग जुटाउने प्रयासले अन्तर्राष्ट्रिय तहमा चासो बढ़ेको छ। हानि नोक्सानी प्रतिकार्य कोषमा रहेका साना टापु विकासशील राष्ट्रहरू र ल्याटिन अमेरिका क्यारिबियन समूहले नेपाललाई तत्काल सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। साना टापु राष्ट्र समूहका बोर्ड सदस्य दोप पिटर जर्ज अब्राहम जुनियर एन्टिगुआ एण्ड बारबुडा र आइज्याक ग्लासी रायन कुक टापु तथा वैकल्पिक सदस्यद्वय लौरा एलिजाबेथ अगातिन र अहमद वाहिदले 8 सेप्टेम्बरमा पत्र पठाएका हुन्। उनीहरूले अल्प विकसित मुलुक समूहका अध्यक्ष एम्बासेडर ओदासो सोरेश बारबोसा र नेपालका बोर्ड सदस्य डाक्टर महेश्वर ढकाललाई पत्र लेख्दै दरिलो समर्थन जनाएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले दुई समूहको समर्थनलाई सकारात्मक रूपमा लिएका छन्। विश्वका 134 राष्ट्रिय सम्पूर्ण विकासोन्मुख देशले एक मतमा नेपाललाई सहयोग गर्न आह्वान समेत गरेका छन्। त्यसै गरी विकसित देशहरूसँग पनि हामी संवादमा नै छौं। उनले भने, नेपालले कुनै अंकमा रकम दावी गरेको छैन, अहिले हामी जलवायु जोखिममा परेका छौं, जति सक्नुहुन्छ त्यति सहयोग गरौं भनेको मात्र हो, उनले भनेका छन्। आफै जलवायु जोखिममा रहेका साना टापु राष्ट्रहरूले द्रुत प्रतिकार्यको महत्व बुझेको पत्रमा उल्लेख छ। संयुक्त राष्ट्र संघ वातावरण कार्यक्रमको लिमिटिङ ओभर सुट प्रतिवेदनले विश्वको तापक्रम 1.8 डिग्री सेल्सियससम्म पुग्दा साना र अल्प विकसित देशमा गम्भीर असर पर्ने चेतावनी दिएको छ। कोषको 50% बजेट जोखिमयुक्त देशका लागि तोकिएकाले नेपाल यसको हकदार रहेको उनीहरूको भनाइ छ। यसै गरी कोस्टारिका र इक्वेडोर सहित ल्याटिन अमेरिका क्यारिबियन समूहका प्रतिनिधिहरूले 7 सेप्टेम्बरमा पत्र लेख्दै 26 अगस्तको विपदप्रति ऐक्यबद्धता जनाएका छन्। नेपालका अर्थमन्त्री र कृषि वन तथा पर्यावरण मन्त्रीले 31 अगस्तमा कोषको परिषदलाई पठाएको औपचारिक अनुरोधलाई यो समूहले पूर्ण समर्थन गरेको छ। नेपालले अपनत्व लिएको जलवायु नीति कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय कोषबाट प्रतिबद्धता भएको रकम आवश्यकताको तुलनामा 1% भन्दा कम छ। नेपालले आफ्ना लक्ष्यहरू पूरा गर्न कम्तीमा 121.14 बिलियन अमेरिकी डलर आवश्यक पर्छ। यसमध्ये 12.32 बिलियन डलर आन्तरिक स्रोतबाट र बाँकी 108.83 बिलियन डलर बाह्य स्रोतबाट जुटाउनु पर्नेछ। तर मन्त्रालयको तथ्याङ्कले आवश्यकता र अन्तर्राष्ट्रिय जलवायु वित्तबीच ठूलो खाडल देखाउँछ। जलवायु वित्त विज्ञ तथा प्राकृतिक रिसोर्स सेन्टरका कार्यकारी निर्देशक राजु पण्डित छेत्रीका अनुसार नेपालले मागे जति रकम अन्तर्राष्ट्रिय निकायबाट कहिल्यै पाउँदैन। उनी भन्छन् हामीले आफ्नै स्रोत साधनबाट के गर्न सकिन्छ भन्ने मनन गर्नुपर्छ। उत्सर्जनकर्ता देशहरू उत्तरदायी भएर जलवायु वित्त प्रवाह गर्नुपर्छ तर उनीहरूकै मात्र मुख ताकेर पुग्दैन। वार्षिक 5 बिलियन डलरका दरले रकम आए पनि नेपालको खर्च गर्ने क्षमता बढ़ाउनुपर्ने र बजेट व्यवस्थापनमा आन्तरिक कसरत चाहिने उनको भनाइ छ। गैर सरकारी संस्था र बैंक मार्फत पाउने बजेट फरक फरक निकायमा दर्ता हुने भएकाले अर्थ मन्त्रालय र ओडीसीडीको तथ्याङ्कमा भिन्नता आउने समेत उनी बताउँछन्। मन्त्रालय स्रोतका अनुसार नेपाल सम्मानका अन्य मुलुकको तुलनामा नेपालको जलवायु वित्तमा पहुँच कमजोर भने छैन। अल्प विकसित देशहरूमा आएको सहयोग, निजी संस्था तथा बैंकहरूले प्राप्त गर्ने ग्रीन बण्ड समेत हिसाब गर्दा रकम धेरै देखिन्छ। विकसित देशहरूको तथ्याङ्क हेर्दा सहयोग बढ़ी देखिए पनि वास्तवमा वास्तविक सहयोग भने थोरै छ। मन्त्रालयको तथ्याङ्क अनुसार नेपालले निर्धारण गरेको राष्ट्रिय अनुकूलन योजना पूरा गर्न सन् 2050सम्म 47.4 बिलियन अमेरिकी डलर आवश्यक पर्छ। यसमा 1.5 बिलियन डलर आन्तरिक र 45.9 बिलियन डलर बाह्य स्रोतबाट प्राप्त गर्नुपर्ने हुन्छ। त्यसै गरी नेपालको राष्ट्रिय निर्धारित लक्ष्य एनडीसी सन् 2025 देखि 2035 सम्म पूरा गर्न 73.74 बिलियन डलर आवश्यक पर्छ। 134 विकास उन्मुख देश नेपालको न्यायको पक्षमा शीर्षकमा हानि नोक्सानी कोषबाट राहत दिलाउन दबाव, मागे जति बजेट कहिल्यै पाउँदैन नेपाल लगायतका उपशीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
2: कालो कार्बन पनि तापक्रम बढ़ाउने कारक, नागरिक दैनिक खबर लेख्छ। वायुमण्डलमा पाइने कालो कार्बन ब्ल्याक कार्बनले वृद्धिको तापक्रम बढ़ाउन यस अघिका अनुमानभन्दा अधिक भूमिका निर्वाह गरेको एक वैज्ञानिक अध्ययनले देखाएको छ। अध्ययन अनुसार कालो कार्बनभित्र रहेका विभिन्न प्रकारका कण मध्ये बढ़ी प्रकाश सोच्ने सुटको हिस्सा औद्योगिक युग शुरू भए यता उल्लेख्य रूपमा बढ़ेको पाइएको छ। नेचर न्यू साइन्समा मंगलबार प्रकाशित वैज्ञानिक अध्ययन अनुसार मानवजन्य कालो कार्बन उत्सर्जनमा सुटको हिस्सा सन् 1750मा 16% रहेकोमा 2019मा आइपुग्दा बढ़ेर 35% पुगेको छ। वैज्ञानिकले यसको प्रमुख कारण जीवाश्म इन्धनको बढ़दो प्रयोगलाई मानेका छन्। कालो कार्बनलाई अहिलेसम्म जलवायु अध्ययनमा प्राय एउटै एकाईको रूपमा गणना गरिँदै आएको छ, तर वैज्ञानिक टोलीले गरेको नयाँ अध्ययनले कालो कार्बनभित्र पनि प्रकाश सोच्ने क्षमता फरक फरक भएका दुई प्रमुख स्वरूप 4 र सुट रहेको देखाएको छ। 4 तुलनात्मक रूपमा कम प्रकाश सोच्ने कण हो भने सुटले बढ़ी प्रकाश सोच्ने भएकाले वायुमण्डललाई बढ़ी तताउने क्षमता राख्छ। वैज्ञानिकहरूको अनुसार 4 वायुमण्डललाई कम तताउने र सुट बढ़ी तताउने प्रकारको कालो कण हो। सन् 1750 देखि 2019सम्म कालो कार्बन उत्सर्जनको स्वरूप अध्ययन गर्न शोधकर्ताहरूले कालो कार्बनका करिब 2500 नमूनालाई ताप र प्रकाशको प्रयोगबाट परीक्षण गरेका थिए। बाढ़ीलाई जलवायुजन्य विपद घोषणा गर्न माग, उपशीर्षकमा यससँगै खबर छ। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीलाई कुनै सामान्य प्राकृतिक प्रकोप नभई मानव सृजित जलवायु अन्यायको परिणामका रूपमा हेरिएको छ। सांसदका धारणा, वैज्ञानिक विश्लेषण र शीर्ष नेताहरूको मन्तव्यका आधारमा यो विपत्तिलाई सिंगो हिन्दुकुश हिमालय क्षेत्रको संकटका रूपमा चित्रण गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले यो विपत्तिलाई जलवायु न्यायका लागि प्रमुख एजेण्डा बनाउनुपर्ने बताएका छन्। लामिछानेले प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा पृथ्वीको तापक्रम वृद्धिमा कुनै हिस्सा नभएका निर्दोष नेपालीले जलवायु परिवर्तनका असरको मूल्य बाढ़ीबाट चुकाउनु परेको बताए। बाढ़ी पहिरो र विपदलाई राष्ट्रिय महत्वको जलवायुजन्य आपतकाल घोषणा गर्नुपर्ने, विपदका कारण क्षति र यसलाई अन्तर्राष्ट्रियकरण गर्न सर्वदलीय संसदीय विशेष समिति गठन गर्नुपर्ने, बाढ़ीबाट भएको मृत्यु, बेपत्ता, विस्थापन र भौतिक क्षतिको राष्ट्रिय अभिलेख तयार पार्नुपर्ने प्रस्ताव लामिछानेले अघि सारेका छन्।
1: जेएनजी दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय सभाले असहयोग गरेरै कानून निर्माणमा अवरोध भइरहेको बताइन्। के राष्ट्रिय सभाले अवरोध गरेर कुनै कानून निर्माण रोकिएका छन् त? के कानून मन्त्रीले भने जस्तै कुन कुन कानून बन्ने कार्यमा राष्ट्रिय सभाले अवरोध गर्यो? राष्ट्रिय सभामा पुगेर कुन कुन कानून रोकिएर फिर्ता आए? कानून निर्माण गर्न नसकेपछि दोष अरूलाई लगाउन खोजिएको त होइन? 2082 फागुन 21 निर्वाचनबाट बनेको प्रतिनिधि सभामा 10 विधेयक प्रमाणीकरण भएका छन् जसमा राष्ट्रिय सभाबाट कुनै अवरोध गर्ने काम भएको छैन। तर कानून मन्त्री गौतमले सरकारमा रहेको यो अवधि सोचे जस्तो सहज नभएको बताएकी छन्। यो 4.5-5 महिनाको अन्तराल सरकारमा रहँदा त्यति सहज पनि भइरहेको छैन। प्रतिनिधि सभामा सिंगै नम्बर त छ छ तपाईहरूसँग भनेर भनिरहनु भएको छ। उनले भनेकी छन् किनभने सरकार चलाउँदै गर्दा, संरचना चल्दै गर्दा आफ्नै नियम परिधिहरू हुन्छन्। यहाँहरूलाई थाहा छ हाम्रो देशमा 2 सभा छन्। कानून बन्नका लागि दुवै सभाबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण गरेपछि मात्रै कानून बन्छ, उनले भनेकी छन्। उनले प्रतिनिधि सभाबाट विधेयक पारित गर्न सके पनि राष्ट्रिय सभामा अवरोध भइरहेको संकेत गरेकी छन्। त्यस्तै नेकपाकी सांसद रेणु सन्धले यसै विषयमा कानून मन्त्रीले झूट बोलेको बताएकी छन्। राष्ट्रिय सभाले कुन विधेयक रोक्यो, कहाँनिर असहयोग गर्यो त्यसको स्पष्ट जानकारी दिनुपर्छ। मन्त्री स्वयंले जनतालाई मिथ्या सूचना दिने कुरा अत्यन्तै खतरनाक छ। राष्ट्रिय सभालाई डिफेम गर्न खोजिएको छ, जुन सही छैन, उनले भनेकी छन्। राष्ट्रिय सभा लगायत सबैमा आफ्नो प्रभुत्व भएमा मात्रै भनेअनुसारका कानून बन्न सक्ने उनको भनाइ छ। उनले भनेकी छन् सरकारका अप्ठ्याराहरू पनि तपाईँहरू हेरिरहनु भएको होला। एक दिन पक्कै आउँछ जहाँ तपाईँहरूले छान्नुभएका नेताहरू ती सबै ठाउँमा पुग्नुहुनेछ, सविता गौतमको भनाइ थियो। कानून मन्त्री गौतमबाट राष्ट्रिय सभाको मान मर्दन भएको भन्दै प्रश्न उठेको छ। राष्ट्रिय सभा सांसद रेणु सन्तले असहयोग गरेको देखाउन चुनौती दिएकी छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीकी सांसद चन्दले कानून मन्त्री गौतमसँग कतिवटा विधेयक रोकियो भन्ने जानकारी समेत माग गरेकी छन्। उनले भनिन् केही दिनभित्र नआएमा अन्य विधेयक 2 फिर्ता नभएमा प्रतिनिधि सभाले सोझै प्रस्ताव अगाडि बढ़ाई राष्ट्रपतिबाट प्रमाणीकरणका लागि पठाउन सक्ने संवैधानिक व्यवस्था छ। उनका अनुसार प्रतिनिधि सभामा उत्पत्ति भएका विधेयकहरूको सन्दर्भमा प्रतिनिधि सभाले आफ्नो प्रक्रिया पूरा गरिसकेपछि राष्ट्रिय सभामा पठाउन सक्ने व्यवस्था रहेको छ। कानून मन्त्री गौतमबाट राष्ट्रिय सभाको मान मर्दन भएको भन्दै अहिले प्रश्न समेत उठिरहेको छ। राष्ट्रिय सभाले विधेयक रोकेको छ, शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ।
2: 6 महिनादेखिको ग्यास संकट, शक्तिशाली सरकार, निरीह मन्त्री, शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। देशमा झण्डै 2/3 बहुमत प्राप्त बलियो सरकार छ, तर शक्तिशाली सरकारकै मन्त्री भन्दैछन् मलाई कसैले तेरेन, केही काम गर्न सकिन हजुर। आम उपभोक्ता एक थान खाना पकाउने एलपी ग्यास सिलिण्डरका लागि दिनभर लाइनमा बस्दा समेत रित्तै फर्किरहेका बेला तालुकदार मन्त्री भने सिंहदरबारमा आफ्नो निरीहता प्रकट गरिरहेकी छिन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गर्नुको साटो उल्टै अरूलाई दोष लगाएर उम्किने प्रयास गर्नुभएको हो। सरकारी कर्मचारी र ग्यास उद्योगीकै कारण समस्या आएको उहाँले ठोकुवा गर्नुभयो। उद्योगी र कर्मचारीले टेरेनन्, केही गर्न सकिन मन्त्री यादव, उपशीर्षकमा खबर छ। उद्योग मन्त्री गौरी कुमारी यादवले उद्योगी र कर्मचारीले नटेर्दा आफू निरीह बन्नु परेको बताउनु भएको छ। संसदीय समिति बैठकमा उहाँले उद्योगीलाई कडाई नगरेसम्म समस्या समाधान नहुने बताउनुभयो। 10 पटक पत्राचार गर्दा पनि उद्योगीहरूले विवरण नदिएको मन्त्री यादवले बताउनुभयो। कानूनभित्र रहेर काम गर्दा सरकार नै निरीह बन्नु परेको उहाँको भनाई छ। उद्योगी व्यवसायीहरूले भने सरकारकै नालायकीले समस्या आएको बताएका छन्। सरकारले उद्योगीलाई दोष दिए पनि उनीहरूले त्यो स्वीकार्न तयार छैनन्। बरू सरकारकै कारण समस्या आएको उनीहरूको भनाइ छ। यसअघि आफूहरूले दिएको सुझाव नमान्दा अहिले समस्या आएको एक उद्योगीले बताए। ग्यास आपूर्तिको समस्या अझै केही समय समाधान नहुने उनको भनाइ छ। समस्या उद्योगीका कारणले नभई सरकारकै कारण आएको हो। शुरूमै हामीले दिएको सुझाव मानेको भए अहिले समयमै समस्या आउँदैनथ्यो। नाम उल्लेख गर्न नगर्न आग्रह गर्दै एक उद्योगले भने यो आधा ग्यास लिन थालेदेखि समस्या आएको हो। हामीले त्यसो नगरौं भनेका थियौं, सरकारले सुनेन, सरकारकै नालायकीले अहिले समस्या आयो। जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साटेर ग्यास दिन निर्देशन। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यासको सहज उपलब्धताका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। नयाँ ग्यास सिलिण्डर बिक्री वितरण नगर्न निगमको आग्रह। सिलिण्डर कहाँ हराए, खाली सिलिण्डर बोकेर सिंहदरबार अगाडि विद्यार्थीको प्रदर्शन लगायत यससँग जोड़िएका खबर हुने। छ महिनादेखिको ग्यास संकट, शक्तिशाली सरकार, निरीह मन्त्री शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: जमीन मुनि सब डीएनए जाँचमा प्रविधि र जनशक्ति अभाव शीर्षकमा खबर छ। नेपालमा डीएनए जाँच गर्ने प्रयोगशाला भनेकै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्र विधि विज्ञान प्रयोगशाला मात्र हुन्। यी दुवैले वर्षभरिमा हजार नमूना पनि जाँच्दैनथे। भोटेकोशी बाढ़ीपछि एकैपटक 2000 भन्दा बढ़ी नमूना प्रयोगशालामा पुगेका छन्। भोटेकोशी बाढ़ीमा हराएका 40 वर्षीय छोरा विकास बाबु अधिकारीलाई खोज्दै पूर्ण प्रसाद भौतारिएका 15 दिन बितिसक्यो। चीनसँगको सीमा नाकामा पर्ने रसुवाको टिमुरे प्रहरी चौकीमा खटिएका प्रहरी हवलदार विकास 10 पदौमा आएको बाढ़ीपछि बेपत्ता भएका थिए। चितुवन भरतपुरका पूर्ण प्रसाद त्यसेथा छोराको खोजीमा चितुवन धादिङ तनहुदेखि पोखरासम्म धाइसकेका छन्। सरकारी अड्डा अस्पतालदेखि प्रहरी कार्यालयसम्म उनी दौड़िएका दौड़ै छन्। कतैबाट खबर नआएपछि पूर्ण प्रसादले एक साता अघि चितुवन उद्योग संघ परिसरमा डीएनए जाँचका लागि रगत दिएका छन्। उनी भन्छन् सास पाउने आश त मरिसक्यो, लास पाइयो भने सद्गत गर्न मिल्थ्यो। उनले भनेका छन् भरतपुर तोरी खेतका कृष्णबहादुर नेपालीको अवस्था पनि उस्तै छ। रसोमा सवारी चालकको काम गर्ने उनका छोरा बाढ़ीपछि सम्पर्क विहीन छन्। छोराको खोजीमा कृष्णबहादुर नवलपुर र धादिङ पुगे। चितवनमा धेरै सब भेटिएको खबर सुनेर फेरि भरतपुर फर्किए तर छोरा भने भेटाउन सकेनन्। चाप बढ़ेपछि भारतबाट 19 र चीनबाट 4 डीएनए विज्ञ आएर सघाइरहेका छन् भने कोरियाको 44 सदस्य विपद प्रतिकार्य टोलीले पनि सहयोग गरिरहेको जनाइएको छ। त्यस्तै एआईले खोज्दै सम्भावित म्याच उपशीर्षकमा यसैसँग खबर छ। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीपछि बेपत्ता भएकाको खोजी र पहिचान नभएका शवको शनाखतका लागि कम्प्यूटर भिजन र डीप लर्निङ प्रविधिमा आधारित डिजिटल प्रणाली फेस ट्याग प्रयोग गर्न थालिएको छ। तस्विर वा भिडियोमा मानिसको अनुहार पहिचान गरी सही व्यक्तिसँग जोड्ने यो आर्टिफिशियल इन्टेलिजेन्स प्रविधिले हजारौं शव मध्येबाट सम्भावित 5 वा 10 विकल्प देखाउने र त्यसपछि परिवार सदस्य आफैले हेरेर पहिचान गर्नुपर्नेछ। जमीन मुनि सब डीएनए जाँचमा प्रविधि र जनशक्ति अभाव शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
2: भोटेकोशी विपदको 2 साता अझै 5000 भन्दा बढ़ी बेपत्ता शीर्षक